0: प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो। नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त आन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत उहाँले राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारहरूमा गठबन्धन उलट पुलट बारे विभिन्न दलहरू बीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनैतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधाममा हिजो आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनैतिक दलहरू बीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक दाहालले वामपन्थी कम्युनिष्ट घटकहरू बीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी भइरहेको र सहकार्यका विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माथतका सबै निकायमा जिम्मेवारी उत्तरदायित्व र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। हिजो संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना माथतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट 100 नोट कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक बोट फलफूल तथा जडीबुटी रोप्दा किसानले हातमै 100 रुपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढी फलफूल तथा जडीबुटीका बिरुवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: रिब्दीकोट गाउँपालिका दुई चिदीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढी बिरुवा लगाइसक्नु भएका उहाँले रिब्दीकोट गाउँपालिकाको एक बोट 100 नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
2: फलफुल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छ वन्यजन्तु हटाउनको लागि
1: स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट सहयोग नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुम खोलाका किसान दिवाकर अर्याल।
3: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
1: रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमुना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट 100 नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपेका छन् जसमा 40,00,000 रुपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। रिब्दीकोटमा फलफूल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
4: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
1: बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफूल तथा जडीबुटी

0: खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त? पालिका अध्यक्ष नारायण बहादुर कार्की:
1: किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
0: एक बोट सयको नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन शुरू गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने अन्तिम मिति आरसीओडी थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। गत असार 32 गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीए अन्तर्गतका दायित्वको कार्यान्वयन र आरसीओडीको अवस्थाका आधारमा 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन रहेका छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। समूह खमा 1,420 मेगावाट क्षमताका 68 आयोजना समावेश छन्। बाँकी आयोजना समूह ग र घमा वर्गीकृत गरिएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा 26 आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 32 आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा 26 ईआईए प्रतिवेदन र 6 पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समिति टास्क फोर्सले अन्तरिम प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्नु हुँदै हिजो उहाँले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्नुहुँदै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै उक्त समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। उहाँले दक्षिण अमेरिकी मुलुक पाराग्वेमा रहँदा कुखुरा पालन व्यवसाय गर्नुभएको थियो। नेपाल फर्केपछि पनि मौर्याले कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। नेपालगञ्जबाट संवाददाता आलम खानको रिपोर्ट।
3: देशमा राम्रो आमदनी र सफल व्यवसाय छोडेरै आफ्नै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू भिरलै भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका द्विकी गीता मौर्याले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगञ्ज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै कुखुरा पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या।
4: साउथ अमेरिकाको पराग्वे भन्ने ठाउँमा गए, त्यहाँ गएपछि के गर्ने, काम त के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा स्टार्ट गरे।
3: नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदानी भएको बताउनुहुन्छ मौर्या।
4: 2071 नेपालगञ्जकै घरमा फेरि मैले सानो बटाई व्यवसाय सुरु गरे, स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
3: सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले ल्याउनु भयो।
4: गभर्मेन्टले जब त्यसको श्रम शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि पनि एउटा गभर्मेन्टले चाहिँ एउटा साइडमा एउटा केही सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ त्यत्रोबाट आओस् कि म यसमा लाग्यो भने पनि मेरो बुढेसकाल राम्रो जान्छ भन्ने।
3: विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
2: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परि 40 भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाढीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यम टोलो न्यूजले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी नै रहेको छ। कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1,000 पुगेको छ। सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 999 जनाको मृत्यु भएको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा 2,473 जना संक्रमित भएका, जसमध्ये 737 जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत रहेका छन्। गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भारतको कोलकत्ताबाट विराटनगरमा रहेको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि विराटनगरका उद्योग व्यवसायी उत्साहित देखिएका छन्। उद्योगका लागि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ लगायतका सामग्री कार्गो रेलबाट ल्याउँदा सडक मार्गको तुलनामा 35-40% ढुवानी खर्च कम पर्ने मोरङ व्यापार संघका अध्यक्ष अनुप राठीले बताउनुभयो। कार्गो सेवाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क लगायतका शुल्क समेत घट्ने भएकाले नेपाली उद्योगी व्यवसायीलाई बहुआयामिक लाभ हुने अध्यक्ष राठीको भनाइ छ। कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर समेत उपलब्ध हुन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि भई नेपाली उत्पादनको निर्यात समेत बढ्ने संघका महासचिव सञ्जय कुमार श्रेष्ठले बताउनुभयो। नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कलाई आगामी 6 महिनाभित्र पुनः सञ्चालनमा ल्याउने जनाएको छ। बैङ्कका निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरेपछि राष्ट्र बैङ्कले बैङ्क खारेज नगरी नयाँ संरचनामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो। बैङ्कलाई लिक्विडेसनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र बैङ्किङ प्रणाली प्रतिको विश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक टीकाराम खतिवडाले बताउनुभयो। राष्ट्र बैङ्कको आश्वासनपछि निक्षेपकर्ताको आन्दोलन समेत स्थगित भएको छ। बैङ्कमा झण्डै 3,20,00,000,000 रुपियाँ बराबरको वित्तीय अनियमितताको आरोप लागेपछि लामो समयदेखि निक्षेपकर्ताहरू बचत रकम फिर्ताको माग गरी आन्दोलन गर्दै आएका थिए। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार तथा विद्युत प्रणालीलाई थप प्रभावकारी बनाउन चिनिया कम्पनी हुबावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। हुबावेले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्युजन सोलर 9.0 स्मार्ट ऊर्जा र लुटेरा ग्रिड फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गरेको हो। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड हुने भएकाले ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी हुने कम्पनीले जनाएको छ। विशेष गरी सौर्य ऊर्जाको उत्पादन दिनको समयमा केन्द्रित हुने र मागको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 13.95 अंकले घटेर 2,712.54 बिन्दुमा कायम भएको छ। बुधबार विभिन्न 13 उपसमूह मध्ये 2 उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन्। बुधबार विभिन्न कम्पनीका करिब 1,13,62,000 कित्ता सेयरहरू झण्डै 5,19,00,000,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
7: नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाडीलाई समावेश गरिने भएको छ। एनभीएलले बुधबार अक्सनमा क्याटेगोरी एमा 56 र क्याटेगोरी बीमा 73 खेलाडी रहने जानकारी दिएको हो। अक्सन आइतबार हुँदैछ। क्याटेगोरी एकका खेलाडीको न्यूनतम मूल्य 1,00,000 र अधिकतम मूल्य 1,20,000 रुपियाँ रहनेछ। यसै गरी क्याटेगोरी बीका लागि न्यूनतम मूल्य 50,000 अधिकतम मूल्य 70,000 रुपियाँ तोकिएको छ। यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोग र कडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप बहुउद्देश्य कपडलमा भदौ 12 गतेदेखि 20 गतिसम्म हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजिएफले हरेक वर्ष आयोजना गर्ने एनएसजिएफ पल्सर स्पोर्ट अवार्ड 2082 को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते नेपाल पुलिस क्लबको डब्ल्यू पिभिलियनमा गर्ने घोषणा गरेको हो। अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। दुई बीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन दोस्रो वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो। मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट अवार्ड 2082 नौ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स चोइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड रहेको छ। वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स चोइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। लाइफ टाइम स्पेसल पारा एथलेटिक र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपुल्स चोइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने सरकारको निर्णय। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मनसुन जन्य विपद व्यवस्थापन बारे प्रतिपक्षीद्वारा राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै। र पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परि 40 भन्दा बढीको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
8: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: नेपालको समावेशी आवाज।
11: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। आन्तरिक तथा बाह्य श्रम बजार र यसभित्रका रोजगारी अनि अवसरका कुराकानी गर्नेछौँ हामी यो कार्यक्रममा। कार्यक्रमको साथमा छु म मनुका कुँवर। आजको कार्यक्रममा हामी लामो समयदेखि आन्तरिक तथा बाह्य श्रम बजारलाई बुझ्नुभएका, अनुसन्धान गरिरहनु भएका, यो क्षेत्रको जानकार व्यक्तित्वसँग कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ श्रम आप्रवासन विज्ञ डाक्टर जीवन बानिया। हामी नयाँ आर्थिक वर्षमा प्रवेश गरिसकेका छौँ। यो आर्थिक वर्षसँगै नयाँ कार्यक्रमहरू पनि, सरकारका नयाँ कार्यक्रमहरू पनि आइरहेको छ। यहाँ लामो समयदेखि आन्तरिक श्रम बजार, त्यस्तै बाह्य श्रम बजार श्रम रोजगारका क्षेत्रमा जानकार विज्ञ हुनुहुन्छ, सरकारलाई यस विषयमा आवश्यक सल्लाह दिने, एडभाइजरी र टेक्निकल सल्लाह दिने, सपोर्ट गर्ने पनि गर्नुभएको छ। पछिल्लो समय बजारमा कस्तो सिप आवश्यक छ, कसरी रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भनेर अध्ययन पनि यहाँहरूले गर्नुभएको छ। सुरुमा आन्तरिक श्रम बजारको कुरा गर्दा अहिले नेपालमा कस्ता रोजगारी र अवसर सिर्जना भइरहेको पाउनुहुन्छ नि?
12: बेला बेलामा हामीले नेपालको आन्तरिक श्रम बजारमा कस्ता कस्ता चाहिँ रोजगारीका अवसरहरूको आवश्यकता छ, त्यही अनुसारको सिपहरू कस्तो कस्तो आवश्यकता छ भन्ने कुराको अलिक वृहत नै अध्ययन हुनुपर्छ जस्तो मलाई लाग्छ एउटा पहिलो कुरा। अब यदि भन्दै गर्दाखेरि चाहिँ अब हामीले अलिकति लेबर फोर्स सर्वेको स्याम्पल साइज अब स्ट्याटिस्टिकली सिग्निफिकेन्ट नै भनिन्छ, तर अब त्यसलाई आधार मान्ने हो भने चाहिँ अहिले योभन्दा अगाडि भएका विभिन्न अध्ययनहरू र श्रम सर्वेक्षण जुन प्रतिवेदन छ त्यसको आधारमा पनि भन्दाखेरि चाहिँ हामी के भन्न सकिन्छ भने अहिले अब हाम्रो नेपालको हकमा भन्ने हो भने विशेषत चाहिँ उत्पादनको क्षेत्र चाहिँ अब ठुलो क्षेत्र हो, त्यसपछि चाहिँ हाम्रो निर्माणको क्षेत्र भयो, त्यसपछि चाहिँ सेवाको क्षेत्र छ, त्यसपछि अहिले अलिकति इमर्जिङ रूपमा चाहिँ हाम्रो यो आइटीको सेक्टरमा रोजगारीको अवसरहरू चाहिँ अलिकति बढ्दै गइरहेको त्यो ट्रेन्ड पनि देखिन्छ। अहिलेसम्म हामीले चाहिँ आधार मान्ने भनेका यी राष्ट्रिय तथ्याङ्कहरूलाई हेर्दाखेरि त्यो नै हो। अहिले विशेष त एआईको कारणले गर्दाखेरि अथवा चाहिँ हाम्रो प्रविधिमा आएका सप्लाई चेनमा आएका विभिन्न प्रकारका परिवर्तनको कारणले गर्दाखेरि चाहिँ हाम्रो श्रम बजारमा चाहिने सिपहरू र अवसरहरू पनि एकदमै तीव्रतर रूपमा चाहिँ परिवर्तन भएर गइरहेको अवस्था चाहिँ छ। त्यो आईएलओको सेन्टिनरी रिपोर्ट 100 वर्षको अवसरमा गरिएको अध्ययनले चाहिँ यो श्रमको संसार चाहिँ एकदमै तीव्रतर रूपमा चाहिँ वैज्ञानिक रूपमा भएका परिवर्तनहरू, आइटीको सेक्टरमा भएका परिवर्तनहरू, टेक्नोलोजीको सेक्टरमा भइरहेका परिवर्तनहरूको कारणले गर्दाखेरि चाहिँ श्रमको बजार चाहिँ तीव्रतर रूपमा चेन्ज भइरहेछ भन्ने कुराहरू त त्यो प्रतिवेदनले पनि देखायो। प्लेटफर्म इकोनोमीलाई पनि हामीले एउटा इकोनोमिक सेक्टरको रूपमा बुझ्ने र त्यहाँ काम गर्ने श्रमिकहरूको हक अधिकारको कुरालाई पनि हामी कानुन रूपमा चाहिँ अलिक संरक्षित गर्नुपर्छ भनेर त्यो क्षेत्रलाई पनि व्यवस्थित गर्ने तरिकाले चाहिँ प्लेटफर्म इकोनोमीमा काम गर्ने श्रमिकहरू र त्यहाँको चाहिँ श्रम बजारलाई पनि राम्रोसँग चाहिँ हामीले सम्बोधन गर्नुपर्छ भनेर युएनको आइएलओको कन्भेन्सन पनि आएको त्यो नजिरहरूलाई हेर्दै गर्दाखेरि चाहिँ हाम्रो श्रमको संसार, हाम्रो श्रम बजार चाहिँ एकदम ऱ्यापिडली चेन्ज भइरहेछ। र अब ती अध्ययनहरूले योभन्दा अगाडि भएका अध्ययनहरूले भनेको कुरा के हो भने हामीमा जुन औपचारिक चाहिँ श्रम थियो अथवा मर्यादित श्रमको अवस्था थियो जुन प्रकारको परिवर्तनहरू आइरहेको छ त्यसको कारणले गर्दाखेरि झन् अनौपचारिकता बढेर जाने, सामाजिक सुरक्षा नहुने, रोजगारीको ग्यारेन्टी पनि नहुने त्यो अवस्था चाहिँ अब बिस्तार बिस्तारले चाहिँ झन् इन्फर्मलाइजेसन चाहिँ बढाएर गएको भन्ने देखिन्छ। त्यसै कारणले पनि होला अब एउटा चाहिँ यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको हक अधिकार सुरक्षण गर्न गाह्रो हुने एउटा अवस्था, अर्को कतिपय हाम्रो जस्तो निम्न आय स्तर हुने चाहिँ देशहरूकोबाट चाहिँ मानिसहरू मर्यादित श्रमहरू नहुँदाखेरि र यस्तै प्रकारको चाहिँ सामाजिक सुरक्षा पनि नहुने, इन्फर्मलाइजेसन धेरै हुँदाखेरि चाहिँ त्यसबाट नेपालकै आन्तरिक श्रम बजारमा खपत हुन नसकेर चाहिँ त्यसको विकल्प खोजेर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता पनि हामीले देखिरहेछौँ। हाम्रो त्यो तीव्रतर रूपमा वैदेशिक रोजगारमा जाने जुन क्रम छ एउटा कारण त्यो हाम्रो आन्तरिक श्रम बजारमा आएका यस्ता प्रकारका प्रेसरहरू पनि कारक तत्त्वको रूपमा काम गरिरहेछन् जस्तो लाग्छ मलाई।
11: एकातिर काम पाइएन अथवा रोजगारी राम्रो भएन भनेर विदेशिने क्रम पनि बढ्दो छ, अर्कोतिर हाम्रै आन्तरिक श्रम बजारमा दक्ष श्रमिक भेटिएन भन्ने माग पनि बढ्दै देखिन्छ। यो नेपालको श्रम बजारमा देखिएको यो जुन एउटा स्किलको मिसम्याच विरोधाभास छ नि, यसलाई कसरी हल गर्न सकिएला?
12: एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो आन्तरिक श्रम बजारमा चाहिँ कस्तो कस्तो प्रकारको श्रमिकहरूको अथवा चाहिँ मानव संसाधनको आवश्यकता छ भन्ने कुरा चाहिँ नै हामीलाई थाहा छैन होइन। दोस्रो भनेको श्रमिकहरू यदि मसँग सिप छ श्रम गर्न चाहन्छु भनेपछि चाहिँ मलाई अवसरहरूको पनि कहाँ छ, कहाँ गएर पाइन्छ भन्ने कुराको एउटा त सूचनाकै अभाव छ। त्यसै कारणले गर्दा हाम्रो राष्ट्रिय स्तरमा पनि केही प्रयासहरू चाहिँ अब अहिले भएको देखिन्छ बिस्तारै बिस्तारै, कसरी विभिन्न प्राइभेट सेक्टरबाट सिर्जना हुने रोजगारीका अवसरहरू, उनीहरूलाई कस्तो कस्तो सिप चाहिएको छ र कस्तो कस्तो चाहिँ मानव साधनहरू चाहिएको छ भनेको इन्फर्मेसन पनि एक ठाउँमा ल्याउने, काम गर्न चाहने चाहिँ श्रमिकहरू मानव संसाधनले पनि मलाई कस्तो प्रकारको चाहिँ जब खोज्ने भनेर चाहिँ त्यसलाई जब म्याचिङको लागि चाहिँ हामीसँग एउटा प्लेटफर्म जसलाई अहिले श्रम संसार भनेर चिनिन्छ, त्यो प्लेटफर्ममा कामहरू चाहिँ भइरहेको देखिन्छ। अहिले चाहिँ खाडल चाहिँ मुख्य खाडल त्यो पनि एउटा हो कि रोजगारदातालाई चाहिँ श्रमिक खोज्न गाह्रो, श्रमिकलाई रोजगारदाता र अथवा अवसर खोज्न गाह्रो भइरहेको, सूचनाको नै पहुँचको समस्या चाहिँ एउटा प्रमुख समस्या हो। तर त्यति मात्रै समस्या चाहिँ होइन जस्तो लाग्छ, किनभने तपाईँको हाम्रो श्रम आन्तरिक श्रम बजारको स्थिति हेर्दाखेरि चाहिँ हामी लगभग लगभग 85% जस्तो चाहिँ हाम्रो रोजगारी चाहिँ नेपालमा जुन रोजगारीमा छौँ 85% चाहिँ अनौपचारिकता छ हाम्रो, होइन एउटा अब 85% अनौपचारिकता हुने भनेको के हो भने हामीसँग त्यही अब रोजगारीको सुनिश्चितता नहुने, सामाजिक सुरक्षा नहुने, रोजगारीको ग्यारेन्टी नहुने, यो अकुपेसन र हेल्थ सेफ्टीका कुराहरू पनि ग्यारेन्टी नहुने हुँदाखेरि चाहिँ हामी अनिश्चितता जबमा अनिश्चितता हुने र श्रम अधिकारहरू पनि ग्यारेन्टी नहुने अवस्थाहरू एउटा प्रमुख चुनौतीको कुरा त्यो रह्यो। दोस्रो भनेको अब हामीले नेपालमा आन्तरिक श्रम बजारबाट पाउने जुन तलब सुविधाका कुराहरू छन् त्यो पनि अब हाम्रो मूल्य वृद्धि जसरी भइरहेछ, हाम्रो जीवनयापन चलाउन, हाम्रो बालबच्चाको जीवन चाहिँ अगाडि बढाउनको लागि, शिक्षा दीक्षाका कुराहरू चाहिँ अगाडि लिएर जानलाई जुन जुन लिभिङ कस्ट भन्ने गरिन्छ, अब त्यो चाहिँ हाम्रो रूपमा पर्याप्त रूपमा भएन, होइन? अहिले हामीसँग भएको 19,500 समथिङको न्यूनतम मासिक तलब छ, त्यो पनि अब राम्रोसँग कार्यान्वयन हुन नसकिरहेको कुराहरू छ। अब त्यतिले चाहिँ अहिलेको अवस्थामा पुग्छ कि पुग्दैन भनेर मान्छेहरूले चाहिँ स्वभावत र परिस्थितिको कारणले गर्दाखेरि अल्टरनेटिभको खोजिरहेको त्यो एउटा समस्या छ। कतिपय देशमा के हुन्छ भने अब त्यो आम्दानी अथवा न्यूनतम तलबहरू चाहिँ न्यून हुँदा हुँदै पनि आफ्नै देशमा बसेर काम गर्ने स्थिति पनि भएको देखिन्छ। तर त्यस्तो देशहरूमा के हुन्छ भने जस्तै शिक्षामा, सार्वजनिक शिक्षामा, स्वास्थ्यमा, सामाजिक सुरक्षामा आबद्धता हुने र त्यहाँ चाहिँ हामीलाई कम खर्चमा चाहिँ त्यो सुविधाहरू प्राप्त गर्ने अवस्था नभइकन चाहिँ त्यसरी मानिसहरू चाहिँ अरू अल्टरनेटिभ नखोजेको पनि पाइन्छ। हाम्रोमा के भयो भने अब शिक्षा स्वास्थ्य पनि महँगो भयो, भइरहेको चाहिँ शिक्षा स्वास्थ्यको पहुँचको कुरा एक ठाउँमा छ, त्यसपछि चाहिँ हाम्रो सार्वजनिक शिक्षा स्वास्थ्यमा चाहिँ हाम्रो ट्रस्ट हुन्छ नि क्वालिटीका कुराहरूको कुरा सँगसँगै आउँदाखेरि अलिकति मानिसहरूलाई आफ्नो बच्चाहरू पढाउन र शिक्षा स्वास्थ्यमा चाहिँ एक्सेस पाउनको लागि गाह्रो भइरहेको, महँगो भइरहेको भएर चाहिँ अब आन्तरिक श्रम बजारमा काम गरेर अथवा स्वरोजगार गरेर कमाएको पैसा पनि यहाँ चाहिँ त्यही कुराहरूमा जाने, परिवारहरूको पाल्नलाई, शिक्षा स्वास्थ्यमा चाहिँ खर्च भएको हुनाले पनि मानिसहरू चाहिँ यहाँ नेपालको श्रम बजारमा, यी विविध कारणहरू छ। त्यो भएर हाम्रो आन्तरिक श्रम बजारमा गर्नुपर्ने चाहिँ ठुलै परिवर्तनको आवश्यकता छ। अब हामीले पोलिसीगत रूपमा चाहिँ विशेष त अहिलेको सरकारको हेर्नुहुन्छ भने चाहिँ अब कृषिको चाहिँ विशेष प्रोसेसिङको सेक्टरमा, एग्री प्रडक्टको प्रोसेसिङको सेक्टरमा, सर्भिसको सेक्टरमा, आइटीको सेक्टरमा, हाइड्रो पावरको सेक्टरमा चाहिँ हामीले रोजगारी सिर्जना गर्ने र पर्याप्त रोजगारी चाहिँ यहीँ नेपालभित्र नै दिने भन्ने चाहिँ प्रकारको कमिटमेन्ट छ। रोजगारी सिर्जना भनेको चाहिँ क्रमिक प्रक्रिया, यसले समय लिन्छ, होइन? एउटा कुरा त्यो छ। अर्को कुरा चाहिँ अब एउटा त अब आन्तरिक श्रम बजारमा गर्नुपर्ने सुधारहरूको कुरा छ, नीतिगत कुराहरू पनि छ र नेपाल राज्यकै आफ्नै चाहिँ आर्थिक अवस्था सुधार नभएसम्म चाहिँ रोजगारी सिर्जना हुने कुरा पनि गाह्रो कुरा हो। अर्को कुरा अब प्राइभेट सेक्टर कति चलायमान हुन्छ यो कुरामा भन्ने कुरा पनि त्यसमा निर्भर रहन्छ। विश्वकै उदाहरण हेर्दाखेरि 80-90% चाहिँ प्राइभेट सेक्टरबाट चाहिँ जबहरू चाहिँ क्रिएट हुने हुँदाखेरि चाहिँ हाम्रो नेपाल सरकारका तिनवटा तहले प्राइभेट सेक्टरसँग त्यो प्रकारको वातावरण निर्माण गर्नलाई कति काम गरिन्छ भन्ने कुरामा चाहिँ धेरै कुरा निर्भर गर्छ जस्तो लाग्छ। अब श्रम, अब अहिले श्रमसँग सम्बन्धित कुरा गरिरहँदाखेरि चाहिँ युवा श्रम र रोजगार मन्त्रालयले मलाई मेरो विचारमा चाहिँ अब रोजगारी आफै सिर्जना गर्न सक्ने चाहिँ हुँदैन, हामी लामो समय भनेको त्यो कमिटमेन्ट त्यो मन्त्रालयले गर्नु पनि हुँदैन भन्ने लाग्छ मलाई। के चाहिँ गर्नुपर्छ भने अहिले जुन सिपमा काम गरिँदैछ नेपालको आन्तरिक बजार अथवा वैदेशिक रोजगार इन्टरनेसनल चाहिँ श्रम बजारमा चाहिने चाहिँ सिपहरू चाहिँ उत्पादन गर्ने त्यो आन्तरिक रूपमा पनि खपत हुन पनि सक्ने भयो। अर्को चाहिँ अब स्वरोजगारको लागि र साना र मझौला उद्योगहरू चाहिँ इस्टाब्लिस गर्नको लागि चाहिँ जुन इको सिस्टमको आवश्यकता हुन्छ, त्यहाँ चाहिँ नलेजका कुराहरू होला, लोनहरूका कुराहरू होला, बजार व्यवस्थापन गर्ने कुराहरू होला, यी सबै वातावरण बनाउने काम चाहिँ यो हाम्रो युवा श्रम र रोजगार मन्त्रालयले गर्न सक्छ। र आफै त्यो मन्त्रालयले चाहिँ यति रोजगारी सिर्जना गर्छु भनेर कमिट गर्नु र यथार्थमा परिवर्तन गर्नु पनि अलिकति च्यालेन्जिङ हुन्छ जस्तो लाग्छ मलाई।
13: हजुर, आन्तरिक श्रम बजारमा जुन एउटा रोजगारीको खोजी भइरहेको छ अथवा अवसर हुन सक्ने क्षेत्रहरू छन्, त्यसप्रतिको सामाजिक दृष्टिकोण कस्तो पाउनुहुन्छ? हामीले श्रमप्रति गर्ने विचार, श्रमप्रतिको सम्मान कस्तो पाउनुहुन्छ? यहाँहरूले अध्ययन गरिरहँदाखेरि पनि त्यस्ता कारक तत्त्वहरू भेट्नुहुन्छ होला?
12: हजुर, अब त्यो सबै सेक्टरमा त्यस्तो छैन छ भन्ने त होइन, अब क्रमिक रूपमा चाहिँ अलिकति युवा पुस्ताहरूमा अहिलेको श्रम बजारलाई हेर्दाखेरि बिस्तारै बिस्तारै श्रम, कुनै पनि श्रमलाई हेर्ने दृष्टिकोणहरू परिवर्तन भएको पनि पाइन्छ। तर खास खास सेक्टरमा हेर्नुभयो भने तपाईँले अझै पनि हामीले त्यसलाई हेर्ने त्यहाँ दृष्टिकोणहरू चाहिँ अझै पनि अलि नकारात्मक प्रकारका देखिन्छ। जस्तै तपाईँ भन्नुहोस् कि अब हेरचाह सरसफाइको क्षेत्रमा, अब सहरी क्षेत्रहरूमा त एकदमै डिमान्ड हाई छ नि त होइन, अहिले पनि घरमा काम गर्ने अथवा हेरचाहको सुसारको काम गर्ने कामहरू छ। नेपालमा हेर्दाखेरि त्यस्तो काम गर्यो भने अर्काको घरमा काम गर्ने, त्यस्तो प्रकारको काम गर्ने भनेर त्यसलाई हेरेको दृष्टिकोणले हेर्ने अझै पनि छ, तर त बिस्तारै बिस्तारै कम भएर गएको हो कि जस्तो पनि लाग्छ। त्यही भएर होला अब आफ्नो थाथल्लोमा चाहिँ त्यो कामहरू नगरेर, आफ्नो थाथल्लो छोडेर अर्को ठाउँमा गएर त्यही कामहरू गर्नुपर्ने बाध्यताहरू पनि छ, किनभने समाजले के भन्ला, आफन्तले के भन्ला, यताउता छ। तर अलिकति सहरी रूपमा हेर्नुभयो भने तपाईँलाई त्यो प्रकारको नर्म्सहरू छ, मान्यताहरू छ, त्यसमा पनि बिस्तारै बिस्तारै परिवर्तनहरू चाहिँ भएको देखिन्छ। तर अझै पनि विशेष त अब महिला दिदीबहिनीहरू यो क्षेत्रमा चाहिँ आबद्ध हुनुहुन्छ धेरै जसो, त्यहाँ चाहिँ अझै पनि त्यो मान्यताहरू छ, त्यसलाई बिस्तारै बिस्तारै चिर्दै अगाडि बढ्नुपर्ने एउटा कारण छ। अब अर्को कुरा चाहिँ अब यो डोमेस्टिक वर्कको सेक्टरमा नेपालभित्रै पनि हेर्नुभयो भने एकदमै अनौपचारिक त धेरै छ, फेरि सामाजिक सुरक्षादेखि लिएर रोजगारीको कुरादेखि लिएर कन्ट्राक्टका कुरादेखि लिएर त्यहाँ पनि विविध प्रकारका समस्याहरू छन्। त्यही भएर त्यो क्षेत्रमा पनि हामीले परिवर्तनहरू चाहिँ गर्नुपर्ने देखिन्छ।
13: अहिले कार्यक्रम रोजगारी र अवसर सुन्दै हुनुहुन्छ अनि आज हामीसँग हुनुहुन्छ श्रम आप्रवासन विज्ञ डाक्टर जीवन बानिया। विगतमा सरकारले विशेष गरेर यो प्रधानमन्त्री रोजगार कार्यक्रम, त्यस्तै प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, स्थानीय तहमा पनि त्यस्ता लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको पाइन्छ, त्यस्तै स्वरोजगार कोष, यो त झन् छुट्टै एउटा महत्वाकांक्षी रूपमा पनि लिइयो। तर यस्ता जुन यो सरकारका आन्तरिक रोजगारीका कार्यक्रमहरू छन् नि, यी कार्यक्रमहरू युवा पुस्तामाझ प्रभावकारी रूपमा पुग्न नसक्नुको मुख्य कारण के देख्नुहुन्छ?
12: हजुर, अब यो क्षेत्रमा नै अलिकति हामीले अध्ययनहरू गरेर हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने, एउटा चाहिँ प्रमुख समस्या भनेको बुझाइ नै कम छ, र बुझाइमा कम हुनु भनेको कम्युनिकेसनमा पनि, त्यसलाई कसरी बुझाइयो भन्ने कुरामा पनि कमजोरी भयो जस्तो लाग्छ विगतमा होइन। जस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम चाहिँ तपाईँ हेर्नुभयो भने त्यो भनेको हाम्रो जुन रोजगारीको अधिकार चाहिँ संविधानमा लेखिएको थियो, हक चाहिँ सुनिश्चित गर्ने संविधानको फन्डामेन्टल राइट्समा लेखेको कुराहरूलाई कार्यान्वयन गर्नको लागि बनेको एउटा सामाजिक सहायतासम्म सम्बन्धित कार्यक्रम थियो, भनेको जसको एकदमै परिवारहरूमा रोजगारी नै छैन, एकदमै जोखिममा रहेको वर्ग आर्थिक रूपमा छ, त्यसलाई टार्गेट गरेर त्यसलाई चाहिँ सोसल एसिस्टेन्सको रूपमा चाहिँ नेपालमा कार्यान्वयनमा ल्याइएको थियो। तर बुझाइ के भयो भने, हामीले त्यो कार्यक्रमले चाहिँ रोजगारी सिर्जना गर्ने हो भन्ने खालको बुझाइमा समस्या भयो। त्यसले भनेको रोजगारी नै कसैले पाउन नसकेको भल्नरेबल ग्रुपलाई चाहिँ त्यसलाई टार्गेट गरेर कम्तीमा पनि केही दिनको 100 दिनको रोजगारी चाहिँ दिने भन्ने तरिकाले आएको थियो। त्यस कारणले त्यो आफैमा चाहिँ जो एकदमै धेरै रोजगारी सिर्जना गर्ने, त्यसले चाहिँ फेरि मल्टिप्लायर इम्प्याक्ट भन्छ नि, त्यसले गर्दाखेरि अरू रोजगारी सिर्जना गर्ने खालको अथवा युवाहरूलाई नै आकर्षित गर्ने खालको चाहिँ अवस्था थिएन। अब हाम्रोमा तपाईँले हेर्नुभयो भने रोजगारीकै अवस्था हेर्नु भने, हाम्रोमा बेरोजगारीको अवस्था लगभग 11% छ भने, युवाहरूको बेरोजगारी जुन 15-29 वर्षको हेर्नुभयो भने त्यो चाहिँ डबल छ होइन, झन्डै 20+। त्यो भयो भने त्यसलाई सबैलाई नै त्यो प्रधानमन्त्री रोजगार कार्यक्रमले समेट्ने भन्ने थिएन, सहायताको चाहिँ कार्यक्रम थियो भनेर बुझ्ने र बुझाउने क्रममै समस्या भयो जस्तो लाग्छ। वास्तवमै भन्नेमै रोजगारी र रोजगारी चाहिँ प्राइभेट सेक्टरले उत्पादन गर्ने कुराहरू भयो होइन, अर्को चाहिँ अब हामीले स्वरोजगारका कुराहरू गर्दाखेरि चाहिँ बरु पुँजीमा चाहिँ हामीले पहुँच कसरी स्थापना गर्न सकिन्छ, कसैले चाहिँ रोजगारी सृजना गर्दैछ एउटा तालिमका कुराहरू, बिजनेस इन्क्युबेसनका कुराहरूदेखि लिएर बजारीकरणमा कसरी राज्यले गर्न सक्छ भन्ने कुरादेखि लिएर, इन्सुरेन्स उसले उत्पादन गरेका वस्तु र सेवाहरूमा इन्सुरेन्स चाहिँ
14: कृषिजन्य वस्तुहरूमै केही गऱ्यो भने अहिले पनि हाम्रो ठुलो समस्या छ यो होइन। कृषिमा धेरै रोजगारीमा हामी आश्रित छौँ, तर चाहिँ हाम्रो अब हामीले उत्पादन गर्ने माछा पालन गर्यो, कुन कृषिको फलफुलहरू गर्यो अथवा सागपात गर्यो भने इन्सुरेन्स हुने अवस्था छैन। इन्सुरेन्समा के गर्न सकिन्छ भने यतातिर काम गर्नुपर्ने हो, त्यतातिर हाम्रो अलिक काम हुन नसकिरहेको हो कि भन्ने अवस्था छ। केन्द्रीय तहको अथवा सङ्घीय सरकारलाई मात्रै भन्ने कुरा पनि होइन, फेरि त्यो प्रदेश र स्थानीय सरकारले पनि कतिपय यो विषयहरूमा काम गर्नुपर्ने हो, त्यसमा पनि खासै काम गर्न नसकिएको हो कि जस्तो चाहिँ मेरो अनुभवमा त्यस्तो देखिन्छ।
13: अब वैदेशिक रोजगारीका कुरा गरौँ, अहिले वैदेशिक रोजगारीको विश्वव्यापी ट्रेन्ड कस्तो पाउनुहुन्छ? त्यो ट्रेन्डले हाम्रो जस्तो स्रोत मुलुकहरूको लागि कस्तो रोजगारी अवसर सिर्जना गरिरहेको होला?
14: हजुर, अब यो अलिकति विगतको तथ्याङ्कहरूलाई केलाएर हेर्नुभयो भने तपाईँ पनि नजिकबाट हेर्दै हुनुहुन्छ होइन, हाम्रो अहिले पश्चिम एसियाको कन्फ्लिक्ट र केही हदसम्म त मलेसियाको कारणले गर्दाखेरि चाहिँ पहिलो वर्षको भन्दा लगभग 40-50 हजार जना अहिलेको वर्षको पनि कम भएर आएको देखिन्छ आर्थिक वर्षमा। तर कारण मैले भनिसकेँ, त्यो 2-3 महिना चाहिँ हामीले डिस्टर्ब नभएको भए मलेसिया र वेस्ट एसियामा अझै पनि त्यो वैदेशिक रोजगारमा जाने क्रम चाहिँ अघिल्लो वर्षको भन्दा चाहिँ बढेर जान्थ्यो जस्तो मेरो एस्टिमेसन त्यस्तो छ होइन। हुन त पहिला पनि हामी जेनजीको कारणले गर्दा मुभमेन्टको कारणले गर्दा पहिलो वर्ष आर्थिक वर्ष पनि केही हल्ट पाएको त थियो, तर अहिले वेस्ट एसियाको कारण र मलेसिया चाहिँ दुइटै एकैचोटि हेर्दाखेरि चाहिँ त्यस्तो लाग्छ मलाई। त्यो एस्टिमेसनकै कुरा भयो। अर्को चाहिँ अब तपाईँले हेर्नुभयो भने अब हामी वैदेशिक रोजगारी चाहिँ अहिले तत्काल चाहिँ हाम्रो विदेश जाने क्रम चाहिँ रोकिँदैन भन्ने कुराको त्यो एउटा तथ्य पनि हो, तथ्याङ्क पनि हो, एउटा त्यो छ। अर्को चाहिँ के देखिन्छ भने सँगसँगै हामीले विगतका विभिन्न घटनाहरूलाई हेऱ्यौँ भने वैदेशिक रोजगारी चाहिँ त्यति थाहै छैन है भन्ने खालको चाहिँ हामीलाई चेतावनी जस्तो स्वरूप चाहिँ हामीले विभिन्न घटनाहरू देख्यौँ। इजरायलका कन्फ्लिक्ट हुँदाखेरि, इजरायल प्यालेस्टाइनका कन्फ्लिक्ट हुँदाखेरि, कटार र युएई चाहिँ कन्फ्लिक्टमा तानिँदाखेरि, कहिले कहिले साउथ कोरिया नर्थ कोरियाहरू तानिँदाखेरि वैदेशिक रोजगारमा निर्भरता चाहिँ अलि जोखिमपूर्ण नै हुँदो रहेछ, बढी निर्भरता भन्ने चाहिँ देखिन्छ। त्यही कारणले हामीले आन्तरिक श्रम बजारमा नै, आन्तरिक रोजगारीमा नै बिस्तारै जोड गर्नुपर्छ भन्ने कुराहरूलाई चाहिँ एउटा त्यो दर्शाउँछ। अर्को एट द सेम टाइम फेरि अब यो हामीले आकर्षित गर्ने र यहाँबाट चाहिँ ढकल्ने चाहिँ हाम्रो नेपालबाट पनि ढकल्ने विभिन्न कारणहरू हुन्छ, जसमा चाहिँ अब हाम्रो यसो हेर्दाखेरि चाहिँ अहिले विभिन्न कारणले जस्तै युरोपका कतिपय देशहरूमा हाम्रो नेपालीहरू जाने क्रम चाहिँ बढिएको छ होइन। युरोपमा जान बढ्नुको आफ्नै कारणहरू छ, त्यहाँको आन्तरिक श्रम बजारमा पनि अन्तर्राष्ट्रिय चाहिँ आप्रवासी श्रमिकहरू नभइकन त्यहाँको आन्तरिक बजारहरू, त्यहाँको उत्पादनहरू अथवा उनीहरूले वैदेशिक रोजगार लिएर चाहिँ के अरे वैदेशिक लगानी ल्याएर उत्पादन गर्नुपर्ने सेवा सुविधाहरू वस्तुहरू चाहिँ उत्पादन हुनलाई चाहिँ महँगो पर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा त्यसले प्रतिस्पर्धा गर्न गाह्रो हुने भएको कारणले गर्दाखेरि पनि हामी जस्तो देशहरूबाट श्रमिकहरू लानुपर्ने अवस्थाका कतिपय विशेष चाहिँ युरोपका चाहिँ पनि अलिकति कम आमदानी हुने देशहरूमा त्यस्तो डाइनामिक्सको कारणले गर्दाखेरि हाम्रो नेपाली लगायत हाम्रो साउथ एसिया चाइनाका श्रमिकहरूले गएर त्यहाँ चाहिँ अलिकति जाने ट्रेनहरू बढेको पनि छ। अलिकति त्यहाँको डेस्टिनेसन कन्ट्रिजहरूको गन्तव्य देशहरूको चाहिँ भिजा पोलिसी र अध्यागमन नीतिहरू पनि अलिकति लिबरलाइज भएर गएको छ, जुन चाहिँ नर्मल्ली हुने गर्छ। जस्तै तपाईँको गल्फ र जिसिसीमा पनि उनीहरूलाई जति बेला श्रमिक चाहिन्छ त्यति बेला उनीहरूले चाहिँ अध्यागमन नीतिहरू खुकुलो पार्ने, भिजा पोलिसीहरू खुकुलो पार्ने गर्छ। उनीहरूलाई अब श्रमिकहरू नचाहिने भयो भनेपछि उनले त्यसलाई अलिकति टाइट गर्ने डिमान्डहरू पनि एटेस्टेसनहरू धेरै नगरिदिने त्यो गर्ने हाम्रो नजिरहरू पनि छ होइन। युरोपतिर पनि हाम्रो आकर्षणहरू चाहिँ बढेको छ। अब युरोपको हकमा भन्दाखेरि चाहिँ अलिकति त्यहाँ श्रम अधिकार र मानव अधिकार चाहिँ रिलेटिभली हेर्दाखेरि जिसिसी र मलेसियामा भन्दा चाहिँ रेकर्डहरू राम्रो भएको हुनाले, तलब सुविधा पनि राम्रै भएको हुनाले चाहिँ त्यहाँ आकर्षित भएको, हाम्रो नेपालहरू त्यहाँ जाने क्रमहरू बढेको चाहिँ छ। त्यहाँको समस्या चाहिँ तपाईँ हामीलाई थाहा नै छ, फेरि अब हामीसँग चाहिँ द्विपक्षीय रूपमा श्रम सम्झौताहरू नहुँदाखेरि र त्यसलाई हामीले राम्रोसँग चाहिँ अनुगमन गर्न नसकिरहेको अवस्था छ, किनभने हामीले संस्थागत रूपमा फुलाउन सकिरहेको छैनौँ। त्यहाँबाट डिमान्ड ल्याउने अनि व्यक्तिहरूले पठाइरहने हुँदाखेरि चाहिँ हाम्रोमा आर्थिक बोझ चाहिँ हाम्रो श्रमिकहरूलाई बढी परिरहेको छ। 10 लाखदेखि देशगत रूपमा हेर्दाखेरि चाहिँ 15-20 लाख रुपियाँ पनि परिरहेको अवस्थाहरू छ। त्यो भएर अब यसलाई चाहिँ अलिक संस्थागत रूपमा फडाउन सकियो भने राम्रो हुन्छ भन्ने हो। त्यसको लागि हामी द्विपक्षीय रूपमा चाहिँ काम गर्नुपर्ने हुन्छ। नेपाल सरकारले श्रमको तिथिलाई अगाडि बढाइरहेको र विपक्षीय रूपमा युरोपको कतिपय देशहरूमा काम गरिरहेको भन्ने चाहिँ समाचारहरू छ, जुन चाहिँ सकारात्मक हो जस्तो मलाई लाग्छ। साउथ कोरियामा अहिले ई सेभेन भिसाको पनि कुराहरू आइरहेछ, बेला बेला मौसमी कामदारको आउँछ, तर ई सेभेनमा जुन हाम्रो इपिएसमा गइरहेको छ श्रमिक दाजुभाइ दिदीबहिनीहरू हुन्थ्यो त्योभन्दा अलिकति फरक छ, अलि हाई स्किल अलिक सेमी स्किल प्रकारको क्षेत्रमा चाहिँ डिमान्डहरू आइरहेको र पठाउन त्यताबाट डिमान्ड भइरहेको, हामीले चाहिँ द्विपक्षीय रूपमा पठाउन नसकिरहेको अब दुई तिन वर्षदेखि छ, तपाईँलाई पनि थाहा छ यो कुरा, पठाउने भन्ने निर्णय चाहिँ नेपाल सरकारले गरेको छ, जुन चाहिँ मलाई सकारात्मक छ जस्तो लाग्छ त्यस्तो अवसरहरू, किनभने राम्रो आम्दानी हुने 3-4 लाख रुपियाँ चाहिँ महिनामा कमाइ हुने ठाउँ हो त्यो, पठाउने बेलामा चाहिँ अलिक राम्रोसँग व्यवस्थित रूपमा पठाउन सकियो भने चाहिँ हो। अब अलिकति डर चाहिँ हामीलाई चाहिँ त्यसले त्यो जाँदै गर्दा नै हाम्रो इपिएसको कोटाहरू कम भएर आउने हो कि भन्ने त छ होइन, किनभने त्यो सेमी स्किल र हाई स्किलहरू अथवा लो स्किल र सेमी स्किल बिचको चाहिँ ओभरल्याप हुने हो कि भन्ने छ, तर मलाई त्यस्तो लाग्दैन। अब कतिपय देशहरूले त्यहाँ पठाइ पनि सकेका छन् ई सेभेन भिजामा, त्यस कारणले अब नेपालले अलिकति पठाउँदाखेरि चाहिँ त्यसलाई व्यवस्थित रूपमा पठाउन सक्यो भने ई सेभेनमा पनि अब त्यस्तो देशहरूमा चाहिँ खुल्ला हुँदाखेरि पठाउँदा राम्रै हो।
13: हजुर, राज्यले एउटा वैदेशिक रोजगारीमा गएको श्रमिकबाट विप्रेषण र फर्किसकेपछि उद्यमशीलताको अपेक्षा गरेको हुन्छ, नीतिगत रूपमा तत्काल अहिलेको सरकारले गर्नुपर्ने सुधार के होला?
14: हामीले चाहिँ पुनर्एकीकरणसँग सम्बन्धित कतिपय कार्यक्रमहरू छ, जस्तै मधेस प्रदेश र कोशी प्रदेशमा चाहिँ हाम्रो नेपाल सरकारले र स्विस सरकारको चाहिँ जोइन्ट कार्यक्रम भनौँ, त्यसमा धेरै नेपाल सरकारकै छ भन्नुपर्छ, सामी र रेनी कार्यक्रमहरू अन्तर्गत पनि कतिपय चाहिँ कामहरू भइरहेछ। अर्को चाहिँ अब नेपाल सरकारले आफै पनि विभिन्न प्रकारका कार्यक्रमहरू लिएर ती ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने छ। कोरियाबाट फर्किएकाहरूको हकमा चाहिँ कोरियन सरकारले अहिले चाहिँ नेपाल सरकारसँग मिलेर के हामी प्रोजेक्टहरू गरिरहेछ, जसमा चाहिँ उहाँहरूले वैदेशिक रोजगारको चक्रमा हुन्छ नि, अब जाने बेलादेखि लिएर फर्किएपछि पनि त्यो प्रकारको सहायता चाहिँ प्रदान गर्ने गरी नेपालकै आन्तरिक श्रम बजारमा उताबाट सिकेको सिप पुँजीलाई प्रयोग गर्न सक्नुहोस् भनेर चाहिँ त्यो कार्यक्रमहरू पनि सञ्चालन भएको छ, जुन अब हामीलाई चाहिँ अलिक सिक्नको लागि ती कार्यक्रमहरूका रिजल्टहरूबाट सिक्नको लागि नेपाल सरकारलाई र सरकारवाला हाम्रो निकायहरूलाई चाहिँ सकारात्मक सहयोग गर्छ जस्तो लाग्छ। र त्यस्ता कार्यक्रमहरू वैदेशिक सहायतामा चलेका त्यस्ता कार्यक्रमहरू पाइलटको रूपमा चल्छन्, केही समय चल्छन् र नेपाल सरकारले त्यसको ओनरसिप ल्याएर अगाडि बढ्नुपर्ने हुन्छ होइन, त्यही भएर चाहिँ अब यस क्षेत्रमा काम गर्नको लागि नेपाल सरकारले अलिक नीतिगत रूपमा नै नेपाल सरकारका तिनवटै सरकारले भनौँ नीतिगत रूपमा काम गर्नुपर्ने देखिन्छ। अब कोशी र मधेसको हकमा हुने हो भने चाहिँ त्यहाँ चाहिँ स्वरोजगारसँग सम्बन्धितदेखि लिएर सिपदेखि लिएर विभिन्न प्रकारको कार्यविधिहरू नीतिहरू बनाएर पनि काम गरेको पाइन्छ, अब त्यसको कति प्रभावकारी भएको छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो छ। तैपनि अब हाम्रो नेपालीहरू वैदेशिक रोजगारमा गइसकेपछि चाहिँ उनीहरू आएर नेपालको आन्तरिक एउटा चाहिँ श्रम बजारमा काम गर्ने, एउटा स्वरोजगार भएर काम गर्ने, अर्को चाहिँ आफै चाहिँ उद्यमी बन्ने प्रकारको वातावरण बनाउनलाई अघि हामी सुरुमा जुन कुराकानी गरेका थियौँ त्यसको त्यो इको सिस्टम नै तयार नगरेसम्म चाहिँ उनीहरू यहाँ आएर लगानी गर्ने, व्यवसाय गर्ने, स्वरोजगार गर्ने, रोजगारी गर्ने चाहिँ नहुँदो रहेछ भनेको हाम्रो संरचनागत समस्या, जुन अघि आन्तरिक श्रम बजारमा भएको संरचनागत समस्या छ त्यसको चाहिँ सम्बोधन नगरिकन फेरि विदेशबाट आएर पनि केही वर्षहरू यहाँ केही गर्ने प्रयास गर्ने तर चाहिँ त्यो व्यवसाय भन्नुहोस् अथवा रोजगारी भन्नुहोस् त्यो चाहिँ सफल नहुँदाखेरि चाहिँ जसलाई हामी सर्कुलर माइग्रेसन भन्ने गर्छौँ फेरि वैदेशिक रोजगारमा अब यहाँ त हुँदैन रहेछ, राजनीतिक भन्नुहोस् यहाँको आन्तरिक श्रम बजार भन्नुहोस् र विभिन्न कारणले गर्दाखेरि यहाँ त नहुँदो रहेछ भनेर चाहिँ वैदेशिक रोजगारमा फेरि फर्किरहने त्यो अनुभव, तितो अनुभव चाहिँ हामीसँग छ। अब त्यो सर्कुलर माइग्रेसनलाई रोक्ने त्यो नीतिगत रूपमा चाहिँ नै काम गर्नुपर्छ जस्तो लाग्छ।
13: उहाँ हुनुहुन्थ्यो श्रम आप्रवासन विज्ञ डाक्टर जीवन बानिया। नेपालको श्रम बजार कस्तो छ र वैदेशिक रोजगारीमा कस्तो श्रमको माग भइरहेको छ, के कस्ता रोजगारी र अवसरहरू सिर्जना भइरहेका छन्, यस विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आजलाई रोजगारी र अवसर कार्यक्रम यति नै। प्राविधिक मित्र सुधीर मिश्रमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6, routerहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब सुनाउँदैछौ प्रेमदोज प्रधानको स्वरमा यशोदेश गान। संगीत हो सुशील विश्वकर्माको अनि रचना केशव राज भण्डारीको। यशोदेश गान पछि ठिक 8 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: missile and drone attacks on two Saudi oil tankers in the Red Sea after announcing a maritime embargo on Saudi vessels. The latest developments have pushed global oil prices higher amid concerns over the disruptions to international shipping. Now, the weather forecast for the country for today. Under the influence of monsoon winds, the Meteorological Forecasting Division has forecast generally cloudy weather conditions across the country today. There is a chance of light to moderate rain or thunder showers and snowfall at few places in the hilly and Himalayan regions. Light to moderate rain with thunder and lightning is likely at a few places in the Tarai regions of Kosi, Bagmati, Gandaki and Lumini provinces and at a few places in Madhes province and the Tarai region of Sudhir Paschim province. Heavy rainfall is also likely at a few places in the hilly regions of Kosi, Bagmati, Gandaki, Lumbini and Karnali provinces today. Furthermore, the division has stated that the monsoon trough is currently located near its average position. Temperatures in the Kathmandu Valley are likely to range from 20 to 22 degrees Celsius with daytime highs between 29 and 31 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Cabinet scraps 3% equity taxes on education and health services and declares fraudulent loan shark documents invalid. Prime Minister Balendra Shah holds talks with Handicraft Federation, reaffirms commitment to employment generation through handicraft sector. Health Ministry seeks public feedback on amendments to health-related laws and oil prices climb amid growing West Asia tensions. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast and for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: नमस्कार. कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु. सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ. कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ. आजको कार्यक्रममा हामीले पाल्पा स्थित बगनासकाली गाउँपालिकाको सुशासन र विकास बारे चर्चा गर्दैछौ. पाल्पा जिल्लाका 10 स्थानीय पालिकाहरू मध्ये अर्को एक पालिका हो बगनासकाली गाउँपालिका. यो गाउँपालिका सदरमुकाम तानसेनदेखि करिब 7 किलोमिटर उत्तर पूर्वमा गाउँपालिकाको केन्द्रको रूपमा रहेको छ. साबिकका 9 गाविसहरू यस गाउँपालिकामा समेटेर हाल 9 वडामा कायम भएका छन् भने बगनासकाली गाउँपालिकाको केन्द्र चिरदुङ धारामा रहेको छ. यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा तथा धर्म अनि जात जातिहरूको सम्मिश्रण रहेको पाइन्छ. पालिकाले आर्थिक समृद्धिका लागि कृषि, पशुपालन र धार्मिक पर्यटनका क्षेत्रमा बहुआयामी काम गरिरहेको छ. बगनासकाली गाउँपालिकाको क्षेत्रफल 84.16 वर्ग किलोमिटर रहेको छ. यसमध्ये खेतीयोग्य जमिन 45% रहेको छ. आधारभूत सामुदायिक विद्यालयहरूमा 20, त्यस्तै माध्यमिक विद्यालय 10 र संस्थागत विद्यालयको संख्या 7 गरी कुल 37 विद्यालय यस गाउँपालिकामा रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार बगनासकाली गाउँपालिकाको जनसङ्ख्या 18,497 रहेको छ. 9 वडामा विभक्त यो गाउँपालिका धार्मिक, ऐतिहासिक पर्यटकीय तथा महत्वपूर्ण स्थलमा पर्ने बगनाश देवी स्थान, दर्लम महाकाली, महामृत्युञ्जय शिवासन, त्यस्तै सिद्ध गुफा मन्दिर, राम नदी धाम, त्यस्तै मालारानी, रानीमहल क्षेत्र, ऋषिकेश्वर मन्दिर, बौद्ध गुम्बा लगायत थुप्रै पर्यटकीय स्थलहरू यसै गाउँपालिकामा

0: रहनुले यसको गरिमा बढाएको छ। यति धेरै पर्यटकीय सम्भावना रहेको यस बगनासकाली गाउँपालिकाको पछिल्लो सुशासन र समृद्धिको अवस्था के छ र नागरिकको जीवन स्तर उकास्न के कस्ता प्रयत्न भएका छन्, यो बारे पालिका अध्यक्ष सरस्वती दर्लामी चिदी कुराकानीमा अहिले हामीसँग हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा हार्दिक स्वागत गर्दछु।
1: हजुर, धन्यवाद छ।
0: पाल्पाका 10 स्थानीय तह मध्ये यहाँले नेतृत्व गर्नुभएको गाउँपालिका पनि एक तहभित्र पर्दछ, होइन? 10 स्थानीय तह भएको पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब 7 किलोमिटर, होइन, यहाँको यो गाउँपालिका पर्दछ। यहाँ चाहिँ नेतृत्वमा आइसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभयो, यहीँबाट सुरु गरौँ त।
1: पाल्पा जिल्लाको 10 स्थानीय तह मध्येको बङ्नासकाली गाउँपालिका र तानसेन नगरपालिकासँग जोडिएको गाउँपालिका पनि पर्दछ। र हामीले बङ्नासकाली गाउँपालिकामा निर्वाचित भइसकेपछि हाम्रो निर्वाचनकै समयमा पनि हाम्रो घोषणा पत्र र प्रतिबद्धता पत्रमा सुशासन कायम गर्ने, सुशासन सहितको सेवा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ हामी चुनावी मैदानमा थियौँ। र निर्वाचनपछि पनि हामीले बङ्नासकाली गाउँपालिकामा सुशासन कायम गर्नको लागि विभिन्न प्रयास प्रयत्न गरेका छौँ र सुशासनलाई नै मुख्य प्राथमिकतामा राखेर हामीले कार्य सम्पादन गरिरहेको अवस्था छ। र हामीले सुशासन कायम गर्ने सन्दर्भमा सबैभन्दा पहिला नागरिकहरूलाई हरेक क्षेत्रमा सहभागिता बढाउनको लागि प्रयत्न प्रयास गरिराखिएको छ। र योजना छनौट प्रक्रियामा पनि हामी बस्ती स्तरमा गएर यो बस्ती बस्तीबाटै योजना छनौट प्रक्रिया सुरुवात गर्छौँ, र जस अन्तर्गत हामी यो योजना छनौट प्रक्रियाको निर्माण प्रक्रियाको 7 चरणभित्र रहेर बस्ती हुँदै वडा कार्यालय, वडा कार्यालय हुँदै विषयगत समिति हुँदै कार्यपालिका हुँदै हामी पास गरेर त्यो कार्यान्वयनमा लैरहेको अवस्था छ भने, अर्को कुरा हामीले प्रत्येक वर्ष यो खर्चको मापदण्ड र वार्षिक कार्ययोजना बनाएर मात्रै कार्यान्वयन गर्ने गर्छौँ। र त्यसै गरी हामीसँग यो सुशासन कायम गर्ने सन्दर्भमै बङ्गासकाली गाउँपालिकामा गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको छ। र यो गुनासो व्यवस्थापन प्रणालीको पनि विकास गरेर हामीले अनलाइन मार्फत आएका गुनासोहरूलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था बङ्गासकाली गाउँपालिकाले मिलाएको छ। त्यसै गरी हाम्रो नागरिक बडापत्र पनि हामीले वेबसाइटमै पनि राखेका छौँ भने, हामीले बङ्गासकाली गाउँपालिकाले कुनै पनि भुक्तानी गर्दाखेरि डिजिटल ई पेमेन्ट मार्फत भुक्तानी गर्छौँ र यसलाई छिटो छरितो र नागरिकहरूलाई एउटा पारदर्शिताको हिसाबले र छिटो छरितोको हिसाबले पनि यो प्रभावकारी रूपमा भएको छ भन्ने हामीलाई लाग्दछ। त्यसै गरी हामीले नियमित रूपमा कार्यपालिकाको बैठक बस्ने, मासिक रूपमा कर्मचारीको बैठक बस्ने र यहाँ आइपर्ने सबै समस्याहरू त्यो कार्यपालिकाको बैठक र नियमित कर्मचारीको बैठकबाट पनि हामीले सम्बोधन गरिरहेका छौँ भने, सार्वजनिक सुनाई पनि हामीले नियमित रूपमा सञ्चालन गर्छौँ र त्यसै गरी योजनाहरूको भुक्तानी पनि हामीले छिटो छरितो र सहज रूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ सम्पूर्ण कागज पत्रहरू तयारी गरेर योजना शाखामा फाइल प्राप्त भइसकेपछि सिस्टममै नागरिकहरूलाई सबै शाखामा हिँडिरहनु पर्ने अवस्थालाई अन्त्य गर्दै त्यो प्रक्रियामै भुक्तानी गर्ने गरी हामीले काम अगाडि बढाइरहेको
0: छ। यसैमा जस्तो समय सीमा भित्रै भुक्तानी गर्नुहुन्छ, अर्थात् चाहिँ समय सीमा भित्रै योजनाहरू सम्पन्न भएका त्यस्ता उदाहरण पनि छन्?
1: हजुर हजुर, हामीले समय सीमा भित्रै हाम्रा योजनाहरू पनि अधिकांश सम्पन्न हुन्छन् उपभोक्ता समितिहरू र भुक्तानी पनि हामीले समय सीमा भित्रै आवश्यक प्रक्रिया पुगेर आइसकेको फाइलहरू समय सीमा भित्रै भुक्तानी गरिएको छ।
0: सरकारी संयन्त्रबाट काम लिन निकै गाह्रो छ भन्ने भ्रम चाहिँ नागरिकहरूलाई परेको छ, यहाँको गाउँपालिकामा कस्तो छ यो भ्रम?
1: छैन, हामीले अहिले बङ्गासकाली गाउँपालिकाले सेवा प्रवाह गर्दा सिङ्गो कार्यपालिकाको टिम कभा र हाम्रो चाहिँ यो प्रशासनिक क्षेत्रको कर्मचारीको टिम पनि आपस समन्वय सहकार्य गरेर एउटा साझा रूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्न र नागरिकहरूको समाधान गर्नको लागि लागेको हुँदाखेरि हामीले सरकारी संयन्त्रबाट त्यो नागरिकहरूलाई सेवा लिनको लागि त्यति समस्या हुँदैन। हामीले नागरिकहरूको समस्या समाधान गर्नको लागि र सेवा उपलब्ध सहज रूपमै गराउने सन्दर्भमा हामी लागिरहेका छौँ र त्यो खालको सेवा नागरिकहरूले प्राप्त गरिरहनु भएको छ।
0: वृद्ध अपाङ्गता भएका अनि ज्येष्ठ नागरिकहरू, होइन, त्यसपछि फेरि महिला जो चाहिँ धेरै लामो समयसम्म लाइनमा बस्नु पर्ने हुन्छ, उहाँलाई छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था मिलाउनु भएको छ कि होइन? सोलो डोलो एउटै डेस्कबाट दिइन्छ तर प्राथमिकतामा पारेर काम गरिन्छ, के भन्न सकिन्छ?
1: हाम्रो त्यो छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था चाहिँ अहिले व्यवस्थित गरेका छैनौँ, तर पनि हामीले सोलो डोलो भए पनि हाम्रो जुन लक्षित वर्गहरू हुनुहुन्छ, हाम्रो ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरू र त्यस्तो सम्बन्धित व्यक्तिहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर सेवा दिने चाहिँ गरिएको छ।
0: हजुर हजुर, अनि जस्तो सदाचार र पारदर्शिता भनेको हामी उन्नत प्रणालीमा जाने एउटा प्रारूप पनि हो होइन, जबसम्म हामीले सदाचार र पारदर्शितालाई अप्नाएर हामी विकासमा जोडिँदैनौँ नि तबसम्म हाम्रो विकास जन्मभन्दा जन अगाडि नबढेको हुन सक्दछ। यस कुरालाई कतिको अप्नाइएको छ यहाँको गाउँपालिकामा?
1: होइन, एकदम हामीले अप्नाएको छौँ। हामीले पारदर्शिता हरेक क्षेत्रमा हामीले कार्य सम्पादन गरिसकेपछि अथवा सुरुमै हामीले यो खर्चको मापदण्ड र वार्षिक कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र कार्ययोजना अनुसारको हामीले कार्यान्वयनमा लैसकेपछि प्रत्येक पटक सार्वजनिकरण अथवा हामीले विभिन्न समयमा सार्वजनिक सुनाई कार्यक्रम पनि राख्ने र अन्य विभिन्न माध्यमबाट हामीले गरेका कामहरू सार्वजनिकरण पनि विभिन्न सामाजिक सञ्जालबाट मार्फत अथवा गाउँपालिकाकै आफ्नै फेसबुक पेज मार्फत लगायत विभिन्न हाम्रो सञ्चार क्षेत्रबाट पनि हामीले सार्वजनिकरण गर्ने हुँदाखेरि पारदर्शी रूपमै कार्य सम्पादन बङ्गलाकाली गाउँपालिकाले गरिरहेको छ भन्ने हामीलाई लाग्छ।
0: अब म कृषितर्फ लाग्दछु है, अब हामी स्थानीय तहमा काम गरेका छौँ, नेतृत्वमा बसेर काम गरिरहँदाखेरि हाम्रो प्राथमिकतामा पर्दछ कृषि है, त्यसमाथि पनि फेरि यहाँको चाहिँ बङ्गलाकाली गाउँपालिका चाहिँ पहाडी भूभागमा अवस्थित रहेको छ होइन, तानसेनसँग नजिक रहे तापनि आखिर पहाडी भूभाग हो, तानसेन पनि पहाडी भूभाग हो होइन, कृषिमा र पशुपालनमा चाहिँ गाउँपालिकाले नागरिकहरूलाई कसरी सहभागी गराएको छ, कसरी अनुदान दिएको छ, अनुदानको त्यसको प्रभावकारिता कस्तो देखिएको छ, सुरुमा चाहिँ केही कागज पत्र मिलाउने, केही गोठ भगारो देखाउने होइन, कृषिका उपजहरू पनि देखाउने, अर्को वर्ष अनुगमन गर्दाखेरि छैन, अनुदान पनि छैन, कृषि पम्प पनि छैन, यस्तो किसिमको समस्या पनि थियो, यहाँको गाउँपालिकामा के भेटिन्छ, यसको प्रभावकारिता कस्तो छ, यो बारेमा पनि भन्नुहोस् न।
1: हाम्रो यो पाल्पा जिल्ला नै एउटा पहाडी जिल्ला भएको र त्यसमा पनि बङ्गलाकाली गाउँपालिका एउटा टोटल्ली ग्रामीण भएको गाउँपालिका भएको र यसमा ठुल्ठुला उद्योग धन्दा कल कारखानाहरूको सम्भावना अलि न्यून छ र यसमा हामीले कृषि र पशुमै र साना उद्योगहरूमा अलिकति सम्भावना भएको हुँदाखेरि यो हिसाबले अलिकति यसलाई फोकस गरेर हामीले कृषि र पशुमै नागरिकहरूलाई बढी भन्दा बढी आत्मनिर्भर बनाउने र नागरिकलाई फेरि व्यावसायिक बनाएर आर्थिक हिसाबले समृद्ध बनाउने भन्ने हिसाबले हामीले कृषि र पशुमा ठुलो लगानी निरन्तर रूपमा गाउँपालिकाले गरिरहेको छ र कृषिमा प्रत्येक वर्ष हामीले बङ्गलाकाली गाउँपालिकाको 9 ओडा हो र 9 ओडामा कृषिका पकेट क्षेत्रहरू सञ्चालन गर्ने भनेर एक खालको सुरुवात गरेका छौँ र हाम्रो बङ्गलाकाली गाउँपालिकामा मनोकामना 3 जातको मकैको बिउ उत्पादन भएर यो गाउँपालिकाबाट हामीले निर्यात गर्छौँ र यो पकेट क्षेत्रकै रूपमा हामीले बङ्गलाकाली गाउँपालिकाको 3 ओडामा सञ्चालन गरेका छौँ। त्यसै गरी हाम्रो कतिपय ओडामा अदुवा र बेसारको पकेट क्षेत्र छ र त्यहाँबाट उत्पादन भएको अदुवा बेसार पनि बङ्गलाकाली गाउँपालिकाबाट बाहिर निर्यात हुन्छ र हाम्रो पालिकामा अर्को फलफुलको क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र पनि हामीसँग छन्। त्यो पकेट क्षेत्रबाट पनि सुन्तला हामीले वार्षिक रूपमा बाहिर ठुलो परिणाममा बाहिर निकासी पनि गर्छौँ र सँगसँगै अन्य ओडाहरूमा हाम्रो कुरिलो खेती लगायतको तरकारी खेतीको पकेट क्षेत्र पनि छन् र बङ्गलाकाली गाउँपालिकामा मौरी पालन पनि मौरीका पकेट क्षेत्र पनि छन् भने पशुको क्षेत्रमा पनि हामीसँग यो बङ्गुर पालन, कुखुरा पालन, भैँसी पालन, गाई पालन लगायतका विभिन्न पशुपालन पनि हुन्छ र ती हामीले विभिन्न ओडामा बाख्रा पालन पनि र पकेट क्षेत्रहरू निर्माण गरिरहेका छौँ र हामीले वार्षिक रूपमा पकेट क्षेत्र निर्माण गर्नको लागि बङ्गलाकाली गाउँपालिकाले र संघीय सरकार र प्रदेश सरकारसँग पनि समन्वय गरेर हामीले पकेट क्षेत्रहरू निर्माण गर्ने र पकेट क्षेत्र निर्माण गर्दै गर्दा हामीले त्यहाँ पूर्वाधार निर्माणको लागि र लगायत हाम्रो पशु खरिदको लागि पनि अनुदानका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र त्यहाँ उत्पादन भएका वस्तु उपजहरूलाई बजारीकरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू पनि हामीले राखेका छौँ। जस्तै दुध उत्पादन गर्ने कृषकहरूलाई यो प्रति लिटर 5 रुपियाँको दरले हामीले दुध ढुवानी अनुदान भनेर उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यसै गरी हाम्रा तरकारी खेतीहरू उत्पादन गर्ने कृषकहरूलाई पनि उत्पादनमा आधारित अनुदान पनि दिएका छौँ भने उत्पादन वृद्धि गर्नको लागि नै हाम्रो मुख्य प्राथमिकता रहन्छ। त्यसको लागि उत्पादनको लागि आवश्यक बिउ बिजनहरू अनि कृषि औजारहरू त्यहाँ आवश्यक पर्ने जस्तै मिनी टिलर लगायतका विभिन्न औजारहरू पनि उहाँहरूलाई हामीले उपलब्ध गराइरहेका छौँ भने कृषिमा हामीले प्रत्येक वर्ष बङ्गलाकाली गाउँपालिकाले अनुदानमा कार्यक्रमहरू दिँदै गर्दाखेरि अथवा कृषि क्षेत्रमा लगानी गर्दै गर्दाखेरि कृषकहरूले उत्पादन वृद्धि गरेर आर्थिक हिसाबले आय आर्जनमा प्रत्यक्ष जोडिनु भएको छ र जुन विगतको समयमा अनुदान प्राप्त गर्ने कृषकहरूले अनुदान प्राप्त गरुन्जेल काम गर्ने त्यसपछि छोडेको अवस्था भन्ने जुन विभिन्न आरोपहरू सिर्जना भइरहेको अवस्था थियो अहिले चाहिँ हाम्रा कृषकहरूले निरन्तर रूपमा काम गरेर आर्थिक आय आर्जनसँग प्रत्यक्ष जोडिरहेको अवस्था छ र कृषिमा गरेको लगानी चाहिँ प्रभावकारी भएको छ, पशुमा गरेको लगानी प्रभावकारी भएको छ भन्ने मलाई लाग्दछ। किनभने हामीले विभिन्न समयमा विभिन्न जातको कृषिको क्षेत्रमा हामीले जुन पकेट क्षेत्र निर्माण गरेका छौँ र ती पकेट क्षेत्रबाट सबै जातको उपजहरू चाहिँ निर्यात भइरहेको अवस्था र पशुको क्षेत्रमा पनि हाम्रो बङ्गुरको मासु पशु बङ्गुरको बच्चाहरू अथवा बाख्रा खसी बोकाहरू बङ्गनासकाली गाउँपालिकाबाट निरन्तर रूपमा निर्यात भइरहेको हिसाबले यहाँ उत्पादन भएको सुन्तला मौरीको मह लगायतको गोलाहरू र सँगसँगै अन्य पशुहरू पनि निर्यात भइरहेको हिसाबले पनि बङ्गनासकाली गाउँपालिकाले कृषि र पशुको क्षेत्रमा गरेको लगानी चाहिँ प्रभावकारी छ भन्ने मलाई लाग्छ।
0: हजुर, यहाँको गाउँपालिका चाहिँ धेरै ठुलो क्षेत्रफलमा पनि छैन, जम्मा 84.16 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ होइन, र कृषि योग्य जमिन पनि यहाँसँग प्रशस्त छ। अघि यहाँले भन्दै गरेको कुरा अनुसार पनि हामीले बुझ्न पाइयो होइन, अहिले निर्वाहमुखी कृषिबाट हामी चाहिँ व्यावसायिक कृषितर्फ जानका लागि गाउँपालिकाले अझ के गर्नु पर्ला र स्थानीयले के कसरी चाहिँ अझ त्यसमा तत्परता देखाउन सक्यो भनेदेखि चाहिँ एउटा समृद्ध बनाउन सकिन्छ
1: कृषिलाई अझै व्यावसायिक बनाउनको लागि अथवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि हामीले स्थानीय तहको तर्फबाट पर्याप्त प्रयास गरिरहेका छौँ र कृषक आफै पनि लगानी गर्ने र आफै पनि मेहनत गरेर आफू व्यावसायिक बन्ने तरिकाले लागिरहेको अवस्था छ। र एउटा समस्या के छ भने पहाडी भेगमा हामीले कृषि उत्पादनलाई जोड दिँदै गर्दाखेरि बाँदरको समस्या हाम्रो बङ्गनासकाली गाउँपालिकामा नै भएको र यो बाँदर न्यूनीकरण गर्नको लागि बङ्गनासकाली गाउँपालिकाले आफै पनि अधिकतम प्रयास गर्दा गर्दै पनि हामीले न्यूनीकरण गर्न सकिरहेको अवस्था छैन। बङ्गनासकाली गाउँपालिकामा बाँदर अनुकूलन खेतीहरूलाई पनि प्रवर्धन गर्ने प्रोत्साहन गर्ने भन्ने हिसाबले जुन अदुवा बेसार खेतीहरू पगे क्षेत्र निर्माण गर्दै गर्दा बाँदरले अलिक न्यून क्षति गर्छ अथवा क्षति गर्दैन, जुन बाँदरले क्षति नगर्ने फलफुललाई अलिकति प्रोत्साहित गर्ने लगायतका विभिन्न प्रयत्न प्रयास गरिरहेका छौँ। यद्यपि यसलाई बाँदर न्यूनीकरण गर्नलाई एउटा राष्ट्रिय समस्या भएको हुँदाखेरि बाँदर न्यूनीकरणको लागि संघीय सरकारले प्रयत्न गर्यो भने कृषकहरूलाई अझै जुन हिसाबले उहाँहरू एउटा व्यावसायिक बन्छु भनेर अगाडि बढ्नु भएको छ, स्थानीय सरकारहरूले पनि कृषकहरूलाई नै व्यावसायिक नबनाउँदासम्म कृषिलाई नै आधुनिकरण नगर्दासम्म चाहिँ हामीले आर्थिक समृद्धिको मार्ग तय गर्न सक्दैनौँ भन्ने हिसाबले अगाडि बढिरहेका छन्। उत्पादन वृद्धि गरेर यो तिनटै सरकारले सहकार्य गरेर कृषि क्षेत्रमा लगानी गर्ने र प्रभावकारी रूपमा कृषकहरूलाई व्यावसायिक गराउनको लागि अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ।
0: यहाँसँग चाहिँ सामुदायिक विद्यालयहरू पनि छन्, आधारभूत विद्यालय, सामुदायिक विद्यालय, विद्यालयमा विशेष गरी माध्यमिक तहका विद्यालयहरू पनि रहेका छन् होइन, यिनीहरूको स्तरोन्नति र सुधारका लागि चाहिँ गाउँपालिका सरकारले, किनकि अहिले त नेतृत्व गाउँपालिका सरकारले गर्छन्, स्थानीय रूपमा भएका सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्नका लागि के कसरी काम गर्नुभएको छ र कति विद्यालयहरू फेरि पुनः निर्माण गर्नुपर्ने अवस्था छ, कति विद्यालयहरूलाई हामीले मर्जिङ प्रणालीबाट चाहिँ अझ शिक्षक र पठन पाठनको व्यवस्था मिलाउने गरी चाहिँ काम गर्नुपर्ने के देखिन्छ यहाँको गाउँपालिकामा?
1: हाम्रो गाउँपालिकामा चाहिँ सामुदायिक विद्यालयहरू 30 र संस्थागत विद्यालयहरू 7 गरी 37 विद्यालयहरू छन् र यी विद्यालयहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिको कामहरू केही सम्पन्न भएको छ र केही अझै पनि मर्मतमार गर्नुपर्ने विषयहरू अझै पनि बाँकी छन् र त्यसलाई कर्मश गर्ने भनेर हामीले लागिरहेको अवस्था छ। र विगतको तुलनामा जुन हाम्रो शैक्षिक उपलब्धि थियो त्यो उपलब्धिलाई स्थानीय सरकारले लगानी अथवा स्थानीय सरकारले नै पहल प्रयत्न गरेकै कारण केही अभिवृद्धि भएको छ। हाम्रा जुन नतिजाहरू हामीले कक्षा 8 परीक्षा पालिका स्तरीय लिने गर्छौँ, त्यसै गरी हाम्रो एसईको र 12 कक्षाको नतिजा हेर्दाखेरि पहिलेको तुलनामा धेरै हामीले उपलब्धि प्राप्त गर्न सफल भएका छौँ र हामीले गुणस्तर शिक्षा विद्यालयमा उपलब्ध गराउनको लागि सफल भएका छौँ भन्ने मलाई लाग्दछ। र जसको लागि हामीले बङ्गनासकाली गाउँपालिका लुम्बिनी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका पनि हो र हामीले यो बालमैत्री गाउँपालिका 2077 साल चैतको 14 गते नै घोषणा गरेका हौँ र यो हुँदा पनि हाम्रा बङ्गनासकाली गाउँपालिका भित्र रहेका विद्यार्थी अथवा बालबालिकाहरू योग्य सक्षम अधिकार सम्पन्न र छन् भन्ने मलाई लाग्दछ। अहिले पछिल्लो चरणमा आइपुग्दाखेरि यो शैक्षिक क्षेत्र सञ्चालन गर्नको लागि पनि संघीय सरकारबाट विभिन्न समयमा परिपत्रहरू निर्देशनहरू आउने र ती निर्देशिकाहरू परिपत्रहरू कार्यान्वयन गर्दै गर्दाखेरि शैक्षिक क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको अवस्था पनि छ। अहिले शैक्षिक क्षेत्रको त स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नै पर्दैन कि अथवा भन्ने हिसाबले विभिन्न समयमा एउटा विद्यालय व्यवस्थापन समिति गठनदेखि लिएर विभिन्न समयमा शिक्षक सरुवादेखि लिएर विभिन्न शैक्षिक व्यवस्थापनका र सञ्चालनका विषयहरूलाई संघीय सरकारले परिपत्र गरिरहेको छ र यस अर्थमा अहिले पछिल्लो समयमा आउँदै गर्दाखेरि हामी मात्रै नभएर स्थानीय तहका जनप्रतिनिधिहरू अलिकति शैक्षिक क्षेत्रमा प्रत्येक पटक परिपत्र आउने निर्देशनहरू आउने र ती निर्देशन परिपत्रहरू अब हाम्रो अधिकार क्षेत्र भन्दा पनि लाई नै हस्तक्षेप गरेर संघीय सरकारबाट आइरहेको अवस्थामा काम गर्ने एउटा हाम्रो अधिकार क्षेत्रको विषय मेरो जिम्मेवारी मेरो कर्तव्य मेरो दायित्व भनेर अगाडि बढिरहेको अवस्थामा त्यो खालको अलिकति चाहित भइरहेको अवस्था छ र यो हुँदाखेरि एउटा विद्यालयमा विद्यालयका शिक्षक साथीहरूको पनि हामी संघीय सरकारको मातहतमा अथवा विद्यालयहरू व्यवस्थापन समितिलाई पनि आफैलाई हामी संघीय सरकारको मातहतमा हो अथवा स्थानीय सरकारको भन्ने विषयमै नै कन्फ्युजन भइरहेको अवस्था र हामीले कुनै समयमा निर्देशन दिँदै गर्दा स्थानीय सरकारको तर्फबाट निर्देशन व्यवस्थापनको लागि पहल गर्दै गर्दा पनि अथवा संघीय सरकारले गर्ने हो कि स्थानीय सरकारले गर्ने भन्ने विषयमा नै हामीलाई पछिल्लो अवस्थामा कन्फ्युजन सिर्जना भइरहेको अवस्था छ। र यो हुँदाखेरि तीन तहको सरकार जुन संविधानले सहकार्य समन्वय र सहअस्तको कुरा गरेको छ यो बीचमा एउटा सहकार्य टुटेको हो कि भन्ने हामी आफै महसुस गरेका छौँ। र यो हुँदाखेरि आफ्नो अधिकार क्षेत्रभित्र नै र हाम्रो आफ्नो दायित्वलाई वहन गर्ने गरी तीनवटै सरकारले महसुस गरेर काम गर्नुपर्ने लाग्छ। र त्यो हुँदा हामीले चाहिँ स्थानीय सरकारको तर्फबाट शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने शैक्षिक क्षेत्रलाई व्यवस्थापन गर्ने विषयमा चाहिँ हामी लागिरहेका छौँ र हाम्रो तर्फबाट अधिकतम प्रयत्न प्रयास भइरहेको छ। स्थानीय सरकार बनासकाली गाउँपालिका मात्रै नभएर सबै स्थानीय तहले गरिरहनु भएको छ जस्तो लाग्छ।
0: हजुर, अनि राष्ट्रिय जनगणना 2078 अनुसार यहाँको यो गाउँपालिका बगनासकाली गाउँपालिकाको कुल जनसङ्ख्या करिब 18,497 जनसङ्ख्याका नागरिकमा तपाईँ बसेर नेतृत्व गर्नुभएको छ, एउटा महिला नेतृत्व होइन, त्यसमध्ये पनि एउटा गाउँपालिकाको अध्यक्षको भूमिकाबाट काम गर्नुभएको छ। अनि सानो भूगोल, थोरै जनसङ्ख्या होइन, त्यसमाथि पनि 9 ओडामा विभक्त छ यहाँको यो गाउँपालिका, काम गर्न कतिको सजिलो छ?
1: होइन, काम गर्न चाहिँ सजिलो छ। हाम्रो बगनासकाली गाउँपालिकामा चाहिँ हामीले वार्षिक रूपमा बनाएको नीति कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्ने सन्दर्भमा अथवा बगनासकाली गाउँपालिकाको सामाजिक आर्थिक परिवर्तन र विकास निर्माणको लागि हामीले बनाएको योजना कार्यान्वयन गर्नको लागि बगनासकाली गाउँपालिकाका आम नागरिकहरू र बगनासकाली गाउँपालिकाका सबै राजनीति दलहरूको नै हामीलाई साथ समर्थन निरन्तर रूपमा सल्लाह सुझाव र सहयोग प्राप्त भइरहेको हुनाले पनि हामीलाई बगनासकाली गाउँपालिकामा काम गर्नको लागि त्यति अप्ठ्यारो छैन, सहज रूपमै हामीले कार्य सम्पादन गरिरहेका छौँ।
0: हजुर, अघि यहाँले सामुदायिक विद्यालय स्तर उन्नतिका कुरा गर्नुभयो, हामीसँग आधारभूत विद्यालय 20 छन्, 10 चाहिँ माध्यमिक विद्यालय छन् भन्ने, संस्थागत विद्यालय 7 छन् भन्नुभयो होइन। यही फेरिमा फेरि शिक्षालाई जोड्दा बित्तिकै हामीले स्वास्थ्यलाई छुटाउन मिल्दैन, स्वास्थ्यको पहुँचमा नागरिकहरू कतिका आएका छन् र स्वास्थ्य सेवा प्रवाहमा चुस्त दुरुस्त कस्तो राख्नु भएको छ गाउँपालिकामा?
1: स्वास्थ्यको क्षेत्रमा पनि यो आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय सरकारको दायित्व हो र हाम्रो दायित्व वहन गर्दै सहज सरल र सर्वसुलभ रूपमा नागरिकहरूलाई स्वास्थ्य सेवा घर दैलोमै उपलब्ध गराउनु पर्छ भन्ने विषयमा बगनासकाली गाउँपालिका लागिरहेको छ। हामीसँग 9 स्वास्थ्य चौकी र 3 सामुदायिक स्वास्थ्य इकाइहरू छन् र यी सबै स्वास्थ्य संस्थाबाट हामीले सहज रूपमा नागरिकहरूलाई सेवा उपलब्ध गराइरहेका छौँ र हाम्रो 1500 हस्पिटल पनि निर्माणाधीन अवस्थामा छ र यो अब निर्माणको अन्तिम चरणमा पुगेको छ र यो सम्पन्न भइसकेपछि बगनासकाली गाउँपालिकाभित्रै हामीले 1500 हस्पिटल पनि सञ्चालन गर्ने भनेर तयारी गरिरहेका छौँ। र स्वास्थ्यको क्षेत्रमा बगनासकाली गाउँपालिकाले विशेष गरी जुन नेपाल सरकारबाट उपलब्ध हुने औषधि बाहेकको अन्य थप औषधि, सुगर प्रेसर लगायतका विभिन्न औषधिहरू पनि हामीले आफै खरिद गरेर नागरिकहरूलाई निशुल्क रूपमा उपलब्ध गराउने गर्छौँ। त्यसै गरी ल्याब सेवाको लागि पनि एउटा सानो ल्याब सेवा प्राप्त गर्नको लागि हाम्रा ज्येष्ठ नागरिक, बालबालिका अथवा महिला दिदीबहिनीहरूलाई अब गाडी रिजर्भ गरेर 2,000-3,000 खर्च गरेर जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बगनासकाली गाउँपालिकाभित्रै हामीले ल्याब सेवा पनि स्थापना गरेर प्रभावकारी रूपमा सेवा दिएका छौँ भने 4 बर्थिङ सेन्टर पनि छन् र बर्थिङ सेन्टरबाट पनि हाम्रा गर्भवती दिदीबहिनीहरू, सुत्केरी दिदीबहिनीहरूले सेवा लिइरहेको अवस्था छ भने प्रजनन स्वास्थ्य महिलाहरूको अत्यन्तै जटिलपूर्ण र जोखिमपूर्ण अवस्था र यो अवस्थाबाट महिला दिदीबहिनीहरूको र नवजात शिशुहरूको ज्यान नजाओस् भन्ने हिसाबले पनि हामीले प्रजनन स्वास्थ्यलाई पनि स्वास्थ्यको क्षेत्रमा पनि ठुलो लगानी गाउँपालिकाले निरन्तर रूपमा गरिरहेको छ। हाम्रा महिला दिदीबहिनीहरू जुन 1000 दिनको महिला दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई प्रजनन स्वास्थ्यमा सुरुवात भएका सबै महिला दिदीबहिनीहरूलाई सुरुवातीदेखि अन्तिमसम्म दिने सेवाहरू बगनासकाली गाउँपालिकाले प्रभावकारी रूपमा बस्ती स्तरमै र घर दैलोमै उपलब्ध गराइरहेको छ भने ज्येष्ठ नागरिक, बालबालिका लगायत समग्र क्षेत्रलाई नै समेटेर हाम्रो बगनासकाली गाउँपालिकाका सबै नागरिकहरूलाई सहज रूपमा र गुणस्तर रूपमा र सर्वसुलभ रूपमा हामीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौँ।
0: अनि यसैमा जस्तो अहिले पछिल्लो पटक मृगौला बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा यहाँको गाउँपालिकामा पनि त्यस्ता मृगौला पीडितहरू हुनुहुन्छ होला, उहाँहरूको लागि चाहिँ डायलिसिस सेवालाई चाहिँ विस्तार किन नगरेको?
1: मृगौला मात्र होइन सर, हाम्रो चाहिँ दीर्घ रोगीको संख्या अत्यन्तै बढ्दो छ। अहिले पछिल्लो अवस्थामा आउँदाखेरि चिन्ताजनक रूपमै दीर्घ रोगीहरूको संख्या बढ्दो छ। क्यान्सरका बिरामीहरू, जुन किडनीका बिरामीहरू दैनिक रूपमा हामीले यो दीर्घ रोगी सिफारिस गर्दै गर्दा कम्तीमा पनि 2-3 दैनिक रूपमा सिफारिस गरिरहेका हुन्छौँ र यो हुँदाखेरि दीर्घ रोगीलाई व्यवस्थापन भन्दा पनि हामीले यो दीर्घ रोग लाग्नबाट नै न्यूनीकरण गर्नको लागि नै कार्यक्रमहरू एउटा राष्ट्रव्यापी रूपमै सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ र बगनासकाली गाउँपालिकाको तर्फबाट हामीले सुरुवात गरेका छौँ। विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र बस्ती स्तरमै हामीले घुम्ती शिविर सञ्चालन गरेर दीर्घरोग पहिचानको लागि पनि हामीले प्रयत्न गरेका छौँ र सुरुवाती चरणमै यो पहिचान भयो भने यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ कि न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हिसाबले र अन्यथा दीर्घरोगी पहिचान भइसकेपछि सम्बन्धित ठाउँमा समयमै रिफर गर्ने व्यवस्था पनि मिलाएका छौँ र बढ्दो रूपमा दीर्घरोगीको संख्या यो चिन्ताजनक रूपमा बढिरहेको अवस्था छ र यसलाई व्यवस्थित गर्ने प्रयास हामी पनि गरिरहेका छौँ र यसलाई राष्ट्रव्यापी रूपमै गर्नुपर्छ भन्ने मलाई लाग्छ र अर्को कुरा यो किडनीको डायग्नोसिस गर्ने बिरामीहरू पनि हाम्रो बङ्गाली गाउँ पनि गाउँमा थुप्रै हुनुहुन्छ र सँग यहाँ तानसेनमै डायग्नोसिस सेन्टर छ र अन्य ठाउँमा पनि यो विभिन्न ठाउँमा बुटुल लगायतका विभिन्न ठाउँमा हाम्रा नागरिकहरूले अहिलेसम्म सेवा लिइरहेको अवस्था छ र यो डायग्नोसिस सेन्टर हामीले बङ्गाली गाउँपालिकामै स्थापना गर्ने कि भनेर एक खालको सोच पनि हामीले ल्याएका छौँ र भविष्यमा यो हुन पनि सक्छ। अहिले तत्कालको लागि हामीले आफै यो व्यवस्थापन गर्न सकेका छैनौँ र भइरहेको डायग्नोसिस सेन्टरहरूमा हामीले सहकार्य गरेर समन्वय गरेर त्यो खालको सेवा चाहिँ हाम्रो नागरिकहरूले लिइरहनु भएको छ।
0: हामीले शिक्षाका कुरा गर्यौँ, कृषिका कुरा गर्यौँ होइन, र स्वास्थ्यका पनि कुरा गर्यौँ, अनि यो सडक सुधारमा चाहिँ कतिको काम गर्नुभएको छ?
1: सबैभन्दा उल्लेखनीय, सबैभन्दा बढी लगानी चाहिँ हाम्रो सडक क्षेत्रमा पनि सुरुवाती चरणमा हामीले गर्यौँ र हाम्रो बङ्गनासकाली गाउँपालिकाको 9 वटा वडा र 9 वटा वडा कार्यालयसम्म जोड्ने बाटोहरू र हाम्रा सबै विद्यालय र स्वास्थ्य संस्थासम्म जोड्ने बाटोहरू स्तर उन्नति गर्ने भनेर सुरुवातमा हामीले सुरुवात गरेका थियौँ र अहिले चाहिँ हामीले बङ्गनासकाली गाउँपालिकाको सबै बस्ती बस्तीसम्म मोटर बाटोहरू पुगेको छ र सबै हाम्रो मुख्य बाटोहरू अथवा वडा कार्यालय स्वास्थ्य संस्था विभिन्न विद्यालयहरूमा सम्म पुग्ने बाटोहरू स्तर उन्नति काम पनि भइसकेको छ र समस्या यो छ कि हामीले सबै वडामा बङ्गनासकाली गाउँपालिकाले आफ्नै लगानीबाट पक्की बाटो मुख्य बाटोहरू पक्की गर्ने भनेर सुरुवात पनि गरिएको छ र धेरै बाटोहरू पक्की भइसकेको पनि छ भने
0: कति वडामा चाहिँ कच्ची छन् जसलाई हामी पक्की बनाउँदैछौँ?
1: हामीले सुरुवात सबै वडामा गरेका छौँ र सम्पूर्ण चाहिँ कतिपय वडामा भइसकेको छ भने कतिपय वडामा हुने चरणमा छ र हामीलाई समस्या के छ भने हामीले सबै वडाको मुख्य बाटोहरू सबै पक्की गर्ने भनेर सुरुवात गर्यौँ र सुरुवात गर्दै गर्दाखेरि हामीले हिउँदको समयमा बाटो निर्माण गर्ने र बर्सातको समयमा यो पहाडी भेग भएको हुँदाखेरि फेरि बर्सातको समयमा हामीले निर्माण गरेको सडकहरू फेरि क्षेत्र विक्षेत हुने समस्या भएको हुँदा यो जटिल समस्याको कारण हामीले सबै बाटोहरू जुन लक्ष्यका साथ यतिसम्म सम्पन्न गर्ने भनेर सुरुवात गरेका थियौँ त्यो समयभित्र सम्पन्न गर्न सकिरहेको अवस्था छैन। यद्यपि पनि हाम्रा सबै बाटोहरू स्तर उन्नति चाहिँ भएका छन् र पक्की गर्ने काम चाहिँ सबै वडामै सुरुवात भएको छ।
0: हजुर, यो पक्की सडक बनाइरहने क्रममा पनि जस्तो गाउँपालिकाले पनि यसबाट लाभ लिन सक्नु पर्यो, नागरिकहरूले पनि लाभ लिन सक्नु पर्यो होइन? यदि गाउँपालिकाले पनि लाभ लिन सकेन र नागरिकले पनि स्थानीय रूपमै लाभ लिन सकेनन् भनेदेखि चाहिँ त फेरि हामीलाई अर्को किसिमको प्रभाव पर्छ कि बसाई सराई गर्नलाई सडक खन्दी जस्तो हुन्छ, यो समस्या सकिँदैन यहाँलाई
1: हो? त्यो कतिपय अवस्थामा त्यो खालको आरोप गुनासो हामीले खेपिरहेको अवस्था पनि हो र यद्यपि पनि हामीले फेरि बस्ती स्तरमै विभिन्न कृषि पशुको उत्पादन वृद्धि गर्दै गर्दा त्यो उत्पादनलाई बजारीकरण गर्नको लागि पनि फेरि हामीसँग एउटा सहज रूपमा सञ्चालन हुने बाटो भएन भने त्यो सम्भव हुँदैन। त्यो हिसाबले पनि नागरिकहरूले पशु लगायतका विभिन्न हाम्रा साना घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरूलाई सहज रूपमा बजारीकरण गर्नको लागि पनि बाटोको आवश्यकता पर्छ। त्यो हिसाबले पनि हाम्रा नागरिकहरूले लाभ लिइरहनु भएको छ भन्ने लाग्छ। त्यसै गरी हाम्रो शैक्षिक संस्थासँग विद्यार्थीहरू राम्रोसँग जान आउने वातावरण बनाउनको लागि पनि र स्वास्थ्य सेवा नागरिकहरूलाई सहज रूपमा प्रदान गर्नको लागि पनि फेरि बाटोको आवश्यकता हो र त्यो हिसाबले पनि हामीले बाटो स्तर उन्नति गरेका छौँ र नागरिकहरू स्वास्थ्यको हिसाबले, शिक्षाको हिसाबले र हाम्रा बङ्गनासकाली गाउँपालिकामा उत्पादन भएका उपजहरू बजारीकरण गर्ने हिसाबले पनि नागरिकहरू लाभान्वित छन् र त्यो हिसाबले पनि गाउँपालिकाले यो खालको उपलब्धि प्राप्त गरिरहेको छ भन्ने मलाई लाग्छ।
0: यहाँले नेतृत्व गर्नुभएको यो बङ्गनासकाली गाउँपालिका, बङ्गनासकाली भन्दा बित्तिकै नदी अर्थात् गण्डकीको नामबाट बुझ्न सकिन्छ होइन, धार्मिक ऐतिहासिक पर्यटकीय तथा महत्वपूर्ण स्थानहरू छन् नि यहाँको गाउँपालिकामा, त जस्तो कि बगनास देवी स्थान, अघि हामी बगनासकाली भन्यौँ त्यो नदीको रूपबाट र बगनास देवी स्थान जुन चाहिँ मन्दिरको रूपबाट होइन, अनि त्यस्तै दर्लम महाकाली पनि रहेको छ, महामृत्युञ्जय पनि, शिवासन पनि तपाईँकै गाउँपालिकामा छ, सिद्ध गुफा मन्दिर पनि तपाईँकै गाउँपालिकामा, अनि राम नदी जसलाई हामी रामदी पनि भन्ने गर्छौँ है, अनि माला रानी, अनि अझ महत्वपूर्ण धेरै पर्यटकहरूले थाहा पाएको रानी महल क्षेत्र पनि तपाईँकै गाउँपालिकामा पर्दछ, ऋषिकेश्वर मन्दिर पनि तपाईँसँग छ, धेरै यस्ता किसिमका ऐतिहासिक पुरातात्विक र पर्यटकीय अनि धार्मिक स्थलहरू रहेको तपाईँको यो गाउँपालिकामा यी क्षेत्रहरूको विस्तार प्रवर्धन प्रचार प्रसार र पर्यटकहरू आउने वातावरणको सिर्जना गाउँपालिका सरकारले कसरी गरेको छ, अब हामी अझ अगाडि बढ्न पर्दाखेरि रोजगारलाई कसरी प्रवर्धन गर्न सकिन्छ पर्यटनको माध्यमबाट होइन, यसलाई कसरी संरक्षण गर्न सकिन्छ, यसका लागि पनि त काम गर्नुभयो होला नि, सुनौ न छोटो रूपमा।
1: हजुर हजुर, धार्मिक हिसाब र पर्यटक हिसाबले बङ्गनासकाली गाउँपालिका अत्यन्तै सम्भावना भएको गाउँपालिका पनि हो र हजुरले भनिसक्नु भएको छ धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण विभिन्न धार्मिक स्थलहरू हाम्रो बङ्गनासकाली गाउँपालिकामा छन् र बङ्गनासकाली गाउँपालिकाकै नामाकरण गर्दै गर्दा हजुरले भनिसक्नुभयो हाम्रो बङ्गनास देवस्थान भनेर अत्यन्तै महत्वपूर्ण मन्दिर छ र यो मन्दिर र काली गण्डकी नदी हाम्रो उत्तरतर्फ बगेको छ र यो काली गण्डकी नदी र बङ्गनास देवस्थानलाई नै समायोजन गरेर हामीले बङ्गनासकाली गाउँपालिका भनेर नामाकरण भएको हो र हामीले बङ्गनासकाली गाउँपालिकाको विभिन्न धार्मिक स्थलहरू छन् यी सबैलाई हामीले संरक्षण गर्ने प्रवर्धन गर्ने भन्ने हिसाबले गाउँपालिकाले कुनै न कुनै हिसाबले निरन्तर रूपमा लगानी र सहयोग र सहकार्य गरिरहेको छ र हाम्रा केही धार्मिक स्थलहरू अत्यन्तै महत्वपूर्ण र कतिपय समयमा यो हाम्रो धार्मिक स्थलहरूमा विभिन्न ठाउँबाट पाल्पा जिल्ला मात्रै नभएर नेपालकै विभिन्न ठाउँबाट र बाहिरबाट पनि पर्यटनहरू आउने र धार्मिक आस्थाकै कारणले पनि हाम्रो धेरै पर्यटनहरू बङ्गनासकाली गाउँपालिकामा आइरहेको अवस्था छ भने अन्य फेरि हाम्रो पर्यटकीय स्थलहरू पनि छन्। बङ्गनासकाली गाउँपालिकाको बङ्गनास देवस्थानकै नजिक बङ्गनास कोटघर भनेर छ, त्यो कोटघरमा हामीले भर्खर मात्रै बङ्गनासकाली गाउँपालिकाले एउटा पार्क निर्माण कार्य सुरुवात गरेका छौँ। त्यसमा हामीले देशकै एउटा ठुलो राष्ट्रिय झण्डा पनि निर्माण गरेका छौँ लगायतको केही त्यो संरचनालाई हामीले थप गर्ने वृद्धि गर्ने भनेर त्यो पर्यटक क्षेत्रको विस्तारको लागि लागेका छौँ। हाम्रो वार्ड नम्बर 7 एउटा नाच्ने डाँडा भन्ने छ, त्यो ठाउँ पनि पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण छ र त्यसको प्रवर्धन र संरक्षणको लागि पनि हाम्रो गाउँपालिकाले केही लगानी गरेर सुरुवात गरेको छ भने हाम्रो वार्ड नम्बर 4 एउटा 3 भनेर एउटा झरना छ, त्यो पनि ऐतिहासिक झरनाकै रूपमा छ र त्यसको यो ठाउँमा पनि विभिन्न ठाउँबाट पर्यटनहरू आइरहेको अवस्था छ भने हाम्रो बङ्गनासकाली गाउँपालिकाको केही ठाउँमा होमस्टे सञ्चालन गर्ने भनेर हामीले सुरुवात पनि गरेका छौँ। जस्तै हाम्रो राम नदी धाम भनेर हजुरले भन्नुभयो, त्यो अत्यन्तै धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र र त्यही ठाउँको अलिकति नजिक हामीले बरामड होमस्टे सञ्चालन गरियो भने त्यो बाहिरबाट आउने हाम्रा धार्मिक पर्यटनहरूलाई पनि त्यहाँ राख्न व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले त्यहाँ सुरुवात पनि भएको छ।
0: हजुर, यसैमा मैले यहाँलाई रोकेर के भन्न खोजेँ भनेदेखि होइन, हामीसँग यति धेरै धार्मिक ऐतिहासिक पुरातात्विक स्थानहरू छन् होइन, यिनको सम्वर्धन गर्नको लागि चाहिँ त यहाँको नेतृत्व तह चाहिँ अगाडि बढेकै होला होइन, सम्वर्धन मात्र गरेर पुगेन, त्यसमा चाहिँ आउने वातावरण पनि सिर्जना गर्नुपर्ने होला, सडक सञ्जाल पनि पुग्नु पर्ने होला होइन, पर्यटकहरू पनि आउने पर्यटक मैत्री स्थानहरू पनि बनाउनु पर्ने होला, होटल व्यवसाय सञ्चालन पनि हुनुपर्ने होला सँगसँगै होइन, अनि स्नान गर्नका लागि टोयलेट बाथरूमको पनि हामीले प्रबन्ध मिलाउनु पर्ने होला। यी आधारभूत कुराहरू नभएसम्म त पर्यटकहरू आउँदैन नि हजुर, यसमा कतिको लागेको छ गाउँपालिका सरकार?
1: होइन, यसको लागि हामीले पर्याप्त प्रयास गरिरहेका छौँ र हाम्रो आउने पर्यटनहरूलाई यो बङ्गनासकाली गाउँपालिकामा आउँदै गर्दाखेरि फेरि पनि आउँ गर्ने गरी अथवा उहाँहरूकै कारणले फेरि थप पर्यटनहरू आउने गर्ने गराउनको लागि पनि केही पर्याप्त प्रयास गरेका छौँ। त्यसैकै लागि नै हामीले जुन अहिले राम नदी धाममा हाम्रो जुन यो विभिन्न संस्कारको कामहरू एउटा व्रत बन्धनदेखि लिएर विवाहदेखि लिएर हाम्रो अन्त्येष्टिको काम पनि हुने ठाउँ र त्यो ठाउँलाई पनि व्यवस्थित गर्नको लागि गाउँपालिकाले प्रत्येक वर्ष केही लगानी गरिरहेको छ र केही व्यवस्थित पनि गरेको छ। त्यसलाई थप व्यवस्थित गर्नको लागि अहिले पाल्पा जिल्लाका सबै विभिन्न स्थानीय तह 6-7 स्थानीय तहले सहकार्य गरेर हामीले अहिले बजेटको व्यवस्था पनि गरेका छौँ र यो आर्थिक वर्षमा हामीले त्यो राम नदी धाममा एउटा व्यवस्थित रूपमा हाम्रा विभिन्न अन्त्येष्टिका काम लगायतको अन्य हाम्रा जन्म मृत्युको कार्य पनि सहज रूपमा सञ्चालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने भनेर त्यो खालको तयारी गरिरहेका छौँ र अन्य ठाउँमा पनि हामीले अन्य धार्मिक स्थलहरूको पर्यटन मात्र नभएर त्यसको संरक्षण र त्यसलाई हामीले एउटा पर्यटकीय हिसाबले पनि अलिकति महत्वपूर्ण ठाउँ भएको हुनाले त्यसलाई पर्यटन प्रवर्धन गर्नको लागि पनि हामीले निरन्तर रूपमा प्रयास प्रयत्न गरेका छौँ र कतिपय ठाउँमा प्रदेश सरकारबाट पनि हामीलाई सहयोग प्राप्त भएको छ।
0: अब यहाँसँग यतिका धेरै कुरा गरियो, अब तपाईँ एउटा महिला नेतृत्व होइन, महिलाहरूलाई सिप सिकाउनु पर्दछ, रोजगारीमा प्रवर्धन गर्नुपर्दछ, रोजगारीमा पनि ल्याउनु पर्दछ, दक्षताको विकास गर्नुपर्छ, गाउँमै बसेर पनि हामीले धेरै काम गर्न सकिन्छ भन्ने कुराको पनि त प्रभाव पारिता देखाउन सक्नुभयो होला नि, महिला क्षेत्रमा कसरी काम गर्नुभयो?
1: महिलाको लागि हामीले यो काम गर्दाखेरि महिलाको शुरूवाती चरणमा त उहाँहरूको सशक्तिकरणका कामहरू, क्षमता विकासका कामहरू र सँगसँगै आर्थिक आयार्जनका कामहरू हामीले सुरुवात गरेका छौँ र हामीसँग 9 वडामा महिला समन्वय समिति र पालिका स्तरमा महिला सञ्जाल छ र वार्षिक रूपमा हामीले बजेटको व्यवस्था 9 वडाका महिला समन्वय समिति र पालिका स्तरको महिला सञ्जाललाई बजेटको व्यवस्था गर्छौँ र त्यसबाट हाम्रा सबै महिला दिदीबहिनीहरूको क्षमता विकासका कार्यक्रमहरू र आर्थिक आयार्जनको लागि विभिन्न तालिमहरू तालिमहरू हामीले उहाँहरूको मागमा आधारित तालिमहरू पनि सञ्चालन शिव विकास तालिमहरू सञ्चालन गर्छौँ र त्यसमा हाम्रो लघु उद्यम विकास कार्यक्रम पनि बङ्गनासकाली गाउँपालिकामा छ र त्यो भित्र रहेर पनि महिला दिदीबहिनीहरूले मागे अनुसारको शिव विकास तालिमहरू हामीले हस्तान्तरण गरिराखेका छौँ र तालिमपछि उहाँहरूलाई विभिन्न प्रविधि हस्तान्तरण र व्यावसायिक बनाउनलाई व्यावसायिक अनुदानका कार्यक्रमहरू पनि हामीले दिइरहेका छौँ भने बङ्गनासकाली गाउँपालिकाका धेरै महिला दिदीबहिनीहरू अहिले शिव विकास तालिम लिइसकेपछि व्यावसायिक पनि बन्नु भएको छ र उदाहरणको लागि केही ओडाका दिदीबहिनीहरू हामीले जसरी डुनाटकरी उद्योगको लागि तालिम सञ्चालन गरेका थियौँ र उहाँहरू व्यावसायिक बन्छौँ सामूहिक रूपमा भन्नुभयो र उहाँहरूले व्यवसाय दर्ता गरिसकेको अवस्थामा उहाँहरूलाई हामीले फेरि प्रविधि हस्तान्तरण गरेर उहाँहरूलाई उत्पादन वृद्धि र एउटा बजारीकरणको लागि पनि गाउँपालिकाले सहजीकरण गरेर उहाँहरूले एउटा उद्योगै सञ्चालन गर्नुभएको छ। त्यसै गरी होजारी लगायतका विभिन्न उद्योगहरू साना उद्योगहरू महिला दिदीबहिनीहरूले बङ्गनासकाली गाउँपालिकाले नै शिव विकास तालिम सञ्चालन गरेर प्रविधि हस्तान्तरण गरेको र व्यावसायिक अनुदान प्रदान गरेको हुँदाखेरि महिला दिदीबहिनीहरू विभिन्न खालको साना उद्योग तथा घरेलु उद्योगमा आबद्ध भइरहेको अवस्था छ।
0: हजुर, अन्त्यमा अब जाँदा जाँदै हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ?
1: सबभन्दा पहिलो कुरा त नेतृत्वको इच्छा शक्ति नै हुनुपर्छ, त्यसो गरी नागरिकको फेरि सहभागिता, दुईटै कुरा महत्वपूर्ण हुन् र नागरिकको सहभागिता सँगसँगै नेतृत्वको इच्छा शक्ति र व्यवस्थित कार्य योजना भयो भने हामीले सोचे जस्तो सुशासन प्रदान गर्न र प्राप्त गर्न सकिन्छ।
0: हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
1: यो अवसरको लागि पनि रेडियो नेपाल लगायत हजुरलाई पनि हार्दिक धन्यवाद छ।
2: हो, साँच्चीकै भन्नु पर्दा पाल्पा स्थित बङ्गनासकाली गाउँपालिका कृषि पशुपालन र पर्यटन विकासका लागि नमुना गाउँ बनाउन सकिन्छ, किनकि त्यहाँ भएका पर्यटकीय आधार र कृषि उर्वर भूमिको पर्याप्त उपयोग गरी त्यही अनुसार पालिकाले आर्थिक बजेटलाई गाउँकै विकासमा उपयोग गरी रोजगार प्रवर्धन गर्न सक्ने गरी योजना र कार्यक्रम ल्याउन सके समयमै यो पालिका आर्थिक गतिविधिबाट समुन्नत बन्न सक्ने थियो। थोरै क्षेत्रफल, थोरै जनसङ्ख्या अनि प्रचुर कृषि योग्य भूमि साथै कम आबादी रहेको यस बङ्गनासकाली गाउँ को मुहार फेर्न स्थानीय र पालिका सरकारले यथोचित प्रयासमा जुट्न सके पक्कै पनि बङ्गनासकाली वासीको जीवनमा सुधार आउन सक्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आज हामीले पाल्पा स्थित बङ्गनासकाली गाउँपालिकाको पछिल्लो सुशासन र समृद्धिको अवस्था के छ र नागरिकको जीवन स्तर उकास्न के कस्ता प्रयत्न भएका छन् यो बारे पालिका अध्यक्ष सरस्वती दर्लामी चिदीसँग कुराकानी गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को साताको बिहिबार आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस्त, नमस्कार।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौ शान्तिराम राई, जगदीश सम्माल र साथीहरूको स्वर, प्रतिमा श्रेष्ठको रचना र शान्तिराम राईको संगीतमा रहेको यो जागरण गीत।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

अहिले सुनायौं यम बराल र कोमल ओलीको स्वर, कोमल ओलीको रचना र किशोर खतिवडाको संगीतमा रहेको जागरण गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब केही बेर सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 9 बजे समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने सरकारको निर्णय। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। र पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीमा परि 40 जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो। मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 को दफा 18 को उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासङ्घका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकोमा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीहरूको सुझाव अनुसार काम गरिने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र साथै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो पनि देखाउनु भएको छ। प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन हिजो राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग जवाफ मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 यस वर्ष देशभर 51,868 घरधुरीका 2,36,661 नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालले नेपाल आयुर्वेदको उद्गम स्थल भएकाले यसको संरक्षण प्रवर्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा हिजो भएको छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेकाले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। जनकपुर धाममा हिजो आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कञ्चनपुर स्थित मजगाउँ विमानस्थलको पुनर्निर्माणमा देखिएका समस्या समाधान गरिने बताउनु भएको छ। मन्त्री पौडेलले हिजो विमानस्थलको स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे जानकारी लिनुहुँदै राज्यको लगानी खेर जान नहुने बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी लगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्मत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका माइला छोराका रूपमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा 26 आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 32 आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा 36 इआइए प्रतिवेदन र 6 पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समिति टास्क फोर्सले अन्तरिम प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै हिजो उहाँले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता PPA भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीमा परि 40 मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बाढीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चार माध्यम टोलो न्युजले जनाएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1,000 पुगेको छ। हिजो सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 999 जनाको मृत्यु भएको छ। अब मौसम सम्बन्धी जानकारी।

0: भारी वर्षापछि आएको बाढीमा परी 40 भन्दा बढीको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म हुँ भानुभक्त खड्का। नागरिक शिक्षा भनेको केवल अधिकारको जानकारी दिने विषय मात्र होइन, नागरिकलाई आफ्नो कर्तव्य, जिम्मेवारी, अनुशासन र कानुन प्रतिको सम्मान बारे सचेत बनाउने निरन्तर प्रक्रिया पनि हो। सभ्य, जिम्मेवार र उत्तरदायी नागरिक निर्माणका लागि नागरिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। नागरिकले कानुनको पालना गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अरूको अधिकारको सम्मान गर्ने र समाजप्रति आफ्नो दायित्व पूरा गर्ने संस्कार विकास गर्नु नागरिक शिक्षाको मूल उद्देश्य हो। यसै सन्दर्भमा आज हामी सडक सुरक्षाको विषयमा कुरा गर्छौँ। सडकमा हिँड्ने प्रत्येक व्यक्ति, चाहे उनी पैदल यात्री हुन्, साइकल चालक, मोटरसाइकल चालक, सार्वजनिक वा निजी सवारी चालक अथवा यात्रु, सबै सडक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। ट्राफिक नियमको पालना गर्नु कानुनी दायित्व मात्र नभई आफ्नो तथा अरूको जीवन प्रतिको सम्मान पनि हो। नेपालमा बढ्दो सवारी साधन, तीव्र शहरीकरण, सडक विस्तारसँगै सडक दुर्घटनाका घटनाहरू पनि चिन्ताजनक रूपमा देखिएका छन्। अधिकांश दुर्घटनाको कारण सडकको अवस्था मात्र नभई तीव्र गति, लापरवाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति, हेलमेट वा सिट बेल्ट प्रयोग नगर्नु, मोबाइल फोनमा कुरा गर्दै सवारी साधन चलाउनु, जेब्रा क्रसिङको प्रयोग नगर्नु तथा ट्राफिक नियमको व्यवस्था गर्नु जस्ता मानवीय कमजोरीहरू रहेका छन्। यस्ता दुर्घटनाले हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने, धेरै घाइते तथा अपाङ्ग हुने र परिवार तथा राष्ट्रले ठूलो सामाजिक तथा आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था सृजना भएको छ। सडक सुरक्षा सुनिश्चित गर्न सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण भए पनि यसमा सबैभन्दा ठूलो भूमिका स्वयं नागरिकको पनि हुन्छ। जब नागरिकले ट्राफिक नियमलाई बाध्यता होइन, आफ्नो जीवन र अरूको सुरक्षाका लागि आवश्यक अनुशासनका रूपमा स्वीकार गर्छन्, तब मात्र सुरक्षित सडक संस्कृतिको विकास सम्भव हुन्छ। परिवार, विद्यालय, सञ्चार माध्यम, स्थानीय तह तथा समुदायले पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन सक्छन्। आजको नागरिक शिक्षा कार्यक्रममा हामी ट्राफिक नियम र सडक सुरक्षाका विविध पक्ष बारेमा छलफल गर्दैछौँ। ट्राफिक नियमको महत्त्व, नागरिकको दायित्व, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा नागरिकको भूमिकाका बारेमा आज हामी एकजना अनुभवी विज्ञसँग कुराकानी गर्छौँ। उहाँ हुनुहुन्छ चोटपटक रोकथाम अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्त।
3: सर, हजुरलाई कार्यक्रम नागरिक शिक्षामा स्वागत छ।
4: हजुर, धन्यवाद।
3: यो सडक सुरक्षा र ट्राफिक नियमलाई नागरिक शिक्षाको महत्त्वपूर्ण विषय किन मानिन्छ र यसको नागरिकको दैनिक जीवनसँग कस्तो सम्बन्ध हुन्छ?
4: ट्राफिक भनेको अङ्ग्रेजी शब्दको नेपालीमा गाडी मोटरहरू बाटोमा गुड्छन्, त्यसलाई चाहिँ ट्राफिक भनिन्छ। ट्राफिक प्रहरी भनेको त्यसलाई चाहिँ हेर्ने मानिस, ट्राफिक प्रहरी भयो। यो अनुशासन, यसमा अनुशासन धेरै ठुलो कुरा छ, किनभने अनुशासन भएन भने त्यहाँ एक अर्कासँग ठोक्किने अथवा एक त्यो ठोकेर त्यसबाट विभिन्न किसिमका दुर्घटना हुने सम्भावना हुन्छन्। त्यसका लागि नियम बनाइदिएको हुन्छ। जस्तै उदाहरणको लागि, बाटो त उही हो तर दायाँ र बायाँमा चाहिँ दायाँबाट हिँडेपछि बायाँ दिशामा जान नमिल्ने, त्यो नियम हो नि त। तर बाटो खुला छ, गाडी त जान सक्छ, त्यो चालकले त्यो नियममा राख्नुपर्ने हो। नियम र अनुशासन सँगसँगै जोडिन्छ।
3: यहाँ त अब चोटपटक रोकथाम अनुसन्धानकर्ता यो विषयमा अध्ययन गर्नुहुन्छ, अध्ययनको निष्कर्षमा पुग्नुहुन्छ, रिजल्टहरू आउँछन्, यो विषयले के जनाउँदछ?
4: यस्तो छ, अब चोटपटक भनेको शब्द चाहिँ व्यापक छ, वा जनस्वास्थ्यको भाषामा चोटपटक शब्दले सडक दुर्घटना बाहेक पनि सामान्य लड्ने, पोल्ने, पानीमा डुब्ने, विष लाग्ने, कहिलेकाहीँ चाहिँ के हुन्छ भने यो अन्जानमा केटाकेटीहरू केही विष मिसिएको कुरा एउटा त्यो हुन्छ, अर्को चाहिँ जानजानमा परस्पर हिंसा, आत्महत्या यी कुराहरू हुन्छन् भने अर्को यो विषयले फेरि यो प्राकृतिक प्रकोपहरूमा हुने समस्या जुन दुर्घटनामा पर्छ नि त्यो चोटपट त्यसलाई पनि जनाउँछ। त्यसो गर्दाखेरि यो व्यापक छ। यसबाट नेपालमा औसत वार्षिक चाहिँ 16,000 व्यक्तिको ज्यान जाने गरेको छ। अब यो तथ्याङ्कहरू फरक फरक हुन्छन्, हाम्रो सरकारी तथ्याङ्क खासै उपलब्ध छैन, तर स्वास्थ्य मन्त्रालयले चाहिँ अक्सर एक वर्षमा 14,00,000 मानिसहरू विभिन्न खालका मैले अघि बयान गरेको
3: यसमा
4: बारुलाले चिलेको, कुकुरले टोकेको, सर्पले डसेको पनि पर्छ, यो सबैको उपचारको लागि 14,00,000 मानिसहरू अस्पतालमा आएका छन् भन्ने तथ्याङ्क एउटा छ। 16,000 मान्छेको त ज्यानै जान्छ। अब कतिपय व्यक्तिहरू चाहिँ स्थायी अपाङ्गता भएर बसेका हुन्छन्, त्यसले गर्दा यो व्यापक छ। यो पनि विषय कस्तो छ भने सामान्य सुरक्षा सचेतना, यो ठ्याक्कै सडक दुर्घटना जस्तै हो। जस्तै उदाहरणको लागि हाम्रो घरमा केटाकेटी छन् र हामीले धारिला वस्तुहरूलाई भुइँमै राखिदियौँ भने त पक्कै पनि उनीहरूले समात्छन्, अथवा अझै पनि हाम्रो घरमा गाउँघरतिर त दाउरामै आगो बाल्ने, चुलो बनाउने, त्यो पनि घरमा एक कुनातिर चुलो हुन्छ भने एकातिर खाने बस्ने ठाउँ बनाएको हुन्छ र बच्चा छ घिस्रिँदै जाने त्यहाँ आगोमा पर्ने सम्भावना हुन्छ। अब कतिपय अवस्थामा विषादीहरू घरमा अहिले त तरकारीमा हाल्ने युरियादेखि लिएर मलहरूको त्यो समस्या हुन्छ, त्यसलाई पनि राम्रोसित नबिर्को लाएर त्यसरी राख्दाखेरि केटाकेटीहरूले समात्ने खाने अथवा चुहिएर खानेकुरामा पर्ने यी सबै कारणले विषको हुनसक्छ। पानीमा डुब्ने समस्या, पानीबाटै पनि 1600 मानिसहरू एक वर्षमा मर्छन् नेपालमा भन्ने छ, जुन धेरै मानिसले हामीले थाहा नै हुँदैन, जसमध्ये धेरै जसो चाहिँ तराईमा हुन्छन्। अब यसमध्ये पनि नेपालको सन्दर्भमा चाहिँ एक तिहाई चाहिँ बच्चाहरू हुन्छन् 15 वर्ष मुनिका, भने अझ यो मधेश तराई प्रदेशमा चाहिँ 2/3 बच्चाहरू हुन्छन्, बाँकी 1/3 मात्र एडल्टहरू हुन्छन्। भनेपछि यो बच्चाहरूको लागि पानीमा डुब्ने समस्या धेरै ठुलो समस्या छ। यी सबै कुराहरू चोटपटकभित्र पर्दछन्।
3: भनेपछि चोटपटक रोकथामको विषय त बृहत रहेछ, यही भन्न सकिन्छ।
4: यो बृहत छ, बृहत छ, तर समस्या के छ भने यो एक किसिमले स्वास्थ्य, समग्र स्वास्थ्य संरचनामा मानिसलाई 3 किसिमले आफ्नो शरीरमा हानि हुन्छ।
3: कुन कुन, के के?
4: एउटा चाहिँ सूक्ष्म जीवाणुहरू, जस्तै मान्छेलाई क्षयरोग लाग्छ, झाडा पखाला लाग्छ, एचआइभी एड्स लगायतका कुराहरू हुन्छन्, त्यो सूक्ष्म जीवाणुहरूबाट त्यसलाई चाहिँ सर्ने रोग, कम्युनिकेबल डिजिज भन्छन्। अर्को एउटा चाहिँ नसर्ने रोग, जस्तै अहिले मुटुको रोग, डायबिटिज, किडनीको रोग हुन्छ, यो चाहिँ नसर्ने रोग, त्यसलाई नन कम्युनिकेबल डिजिज भन्छन्। अर्को मैले अघि भने नि शक्ति, जस्तै अब धारिलो वस्तु समात्दैमा त काट्दैन नि, तर त्यो चाहिँ जोरले पर्यो भने काट्ने हो, त्यो शक्तिको प्रयोगले हाम्रो शरीरमा चाहिँ जसले सम्पर्क गर्दाखेरि हुन्छ, जस्तै अघि भने सबै त्यसलाई चोटपटक भन्छन्, तेस्रो श्रेणीमा पर्छ। यो चोटपटकमा त्यति धेरै चाहिँ सङ्ख्या छैन, जस्तै सबै रोगहरूको लिस्ट आउट गर्दाखेरि कसैले 300 वटा, कसैले 400 वटासम्म पनि रोगहरूको लिस्ट बनाउँछन्, त्यसमा चोटपटकहरू 30-35 वटा हुन्छन्, बाँकी सबै सर्ने र नसर्ने रोग हुन्छन्।
3: नेपालको हकमा भन्नु पर्दाखेरि चोटपटक केबाट चाहिँ हुँदो रहेछ बेसी? अघि नै हामी कुरा त गऱ्यौँ सडक दुर्घटनाबाट भने
4: यस्तो छ, यसको तथ्याङ्कहरू फरक फरक छन्। मृत्युको फेरि एउटा फरक तथ्याङ्क हुन्छ, सबै चोटपटक लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन, तर घाइते हुन्छन् मान्छेहरू। अब यसलाई दुःखको साथ के भन्नुपर्छ भने चोटपटक भन्ने समस्या यस्तो छ कि त्यो मृत्यु हुनुभन्दा घाइतेको चाहिँ स्याहार, औषधि, उपचार यताउतामा अत्यन्तै बढी खर्च हुन्छ,
3: त्यसले आर्थिक क्षति पनि पुर्यायो, मानसिक रूपमा क्षति पनि पुर्यायो।
4: उदाहरणको लागि हजुरलाई थाहा छ नि, क्षयरोग भयो भने हाम्रो स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चौकी चौकीमा चाहिँ एकजना नर्स पनि उपलब्ध गराएर बिरामीलाई खोजी खोजी औषधि खुवाउने व्यवस्था गरेको छ, त्यस्तै एचआइभीको पनि खोजी खोजी एन्टी रेट्रोभाइरल त्यो औषधि खुवाउने गरेको छ, मुटुको पनि अहिले केही केही अलि सुलभ छ, किडनीको पनि डायलाइसिसको व्यवस्था छ। तर यसरी सम्झ्यौँ, कसैको चाहिँ रुखबाट लडेर हात भाँच्यो, खुट्टा भाँच्यो भने त्यसको सम्पूर्ण खर्च त त्यो परिवारले बेहोर्नु पर्ने अवस्था छ, त्यसले गर्दाखेरि
3: सबै परिवार बेहोर्न सक्ने छैन,
4: छैन, घरखेत बेच्नु पर्ने अवस्था हुन्छ, त्यसकारण यसको गम्भीरता धेरै छ। तर समस्या के पर्दियो भने मैले अघि भने नि यसको कारणहरू कम छन्। उदाहरणको लागि अहिले बढीमा 10% हुन्छ, नेपालमा जति मानौ 150-60 हजार मानिसहरूको मृत्यु हुन्छ भने मैले भने नि 16,000 मान्छे मात्र यो विभिन्न खालको दुर्घटनाबाट मृत्यु हुन्छ। तर हाम्रो एउटा के छ भने स्वास्थ्यको, किनभने हामी चिकित्सकहरू पनि अथवा रिसर्चरहरू पनि नागरिक नै हौ होइन, अथवा नीति निर्माताहरू पनि नागरिक नै हौ। अब यसलाई चाहिँ कुन रोग ठुलो हो त भन्दाखेरि जसबाट धेरै मान्छेको मृत्यु हुन्छ त्यो ठुलो, भन्ने किसिमको भयो भने त अहिले पनि हाम्रो निमोनिया होला, अनि त्यसपछि झाडा पखाला होला, त्यो छ। तर खर्चको किसिमको पनि अघि मैले उपचारको कुरा गरेँ, त्यो एउटा छ। अर्को चाहिँ कस्तो छ भने मृत्यु हुने कुरा र घाइते हुने कुरा, त 16,000 मान्छे मृत्यु हुँदाखेरि लगभग अघि 14,00,000 भने पनि मानौँ, त्यो नम्बरहरू सबै अस्पतालमा 16,00,000 छ नि त, 100 गुणा बढी छ नि होइन। एकजना मान्छे मृत्यु हुनु भनेको 100 जना घाइते हुनु हो, र कति खर्च पर्छ भन्ने कुरा त अघि हामीले कुरा गऱ्यौँ। अब एकजना मान्छेलाई झाडा पखालाको उपचार गऱ्यो भने एकैजनालाई उपचार गर्नुपर्छ, तर घाइतेको उपचार गर्नु पऱ्यो भने त त्यो 100 मान्छेको उपचार गर्नुपर्ने हुन्छ, र कोही मान्छे त फेरि निको पनि हुँदैनन्। जस्तै उदाहरणको लागि मैले फेरि भन्छु, जस्तै क्षयरोग लाग्यो भने पनि मान्छे फेरि आफ्नो पुरानो रूपमा आउँछ, किनभने त्यो फोक्सोभित्र लाग्ने रोग हो। अनि त्यो पहिला जस्तै 5 वर्ष उपचार गरेपछि मानौँ एकदम पूर्ण निको हुन्छ होला होइन, तर कुनै मान्छेको रुखबाट लडेर खुट्टै बाँच्यो भने, अलग भयो, के भयो भने त उसको त त्यो पुरानो अवस्थामा आउने कुनै चान्स छैन। त्यो अब त्यो त अनुसन्धान गर्ने, त्यो त अवलोकनकै कुरा भयो।
3: सक्लो भए जस्तो त कहाँ हुन्छ,
4: जस्तै आगोले पोल्ने कुरा गरौँ होइन, आगोले पोल्ने कुरा त कति ऊ हुन्छ भने, इभन त्यो गहिरो नपोले पनि, छाला मात्रै पोले पनि त्यो पुरानो रूपमा फर्किँदैन। यो चाहिँ समस्या छ, त यो कुरा हामीले बुझ्नुपर्ने छ। र यो कुराको फेरि नागरिक सचेतनामा यति धेरै ठुलो महत्त्व छ कि उदाहरणको लागि लड्ने समस्या चाहिँ सबैभन्दा बढी हुन्छ त्यो मान्छे घाइते बनाउने कुरामा, किनभने छानाबाट लड्छ, आँगनमा लड्छ, भर्याङबाट लड्छ, खाटबाट लड्छ, टेबल कुर्सीबाट लड्छ, सबै ठाउँ ठाउँबाट लड्छ। अब कति व्यवस्थामा हिँड्दा हिँड्दै लड्छ होइन, त्यो पनि के हुन्छ भने बर्खायाममा धेरै लड्छ। अब हजुरले विचार गर्नुभयो भने जुन यो चप्पल अथवा जुत्ता कहिलेकाहीँ के हुन्छ भने अगाडि र पछाडि घिसिसकेको हुन्छ, त्यो भित्र चाहिँ ग्रिप हुँदैन, अनि चिप्लो ठाउँ पऱ्यो भने त्यसले चिप्लाएर लैजान्छ। तर हामी सुक्खा ठाउँमा हिँडिराख्दाखेरि त्यस्तो नोटिस गर्दैनौँ, अकस्मात घरभित्रै पनि के अरे बाथरुममा होइन त्यस्तो किसिमको रहेछ, तल अडेस लाउने खालको रहन्छ भने त चिप्लिहाल्छ। त्यो सानो त्यो नकिन्न सक्ने पनि होइन, तर त्यो सचेतनाको त्यसलाई सचेतना पनि नभन्ने कि अब त्यसलाई के भन्न सकिन्छ, यो व्यवहारिक एउटा एटेन्सन भन्छ कि, यसमा केही गडबडी त छैन कि भन्ने अटेन्सन। जस्तो जस्तै बिजुलीको प्लग, कतिपय अवस्थामा बिजुली करेन्ट पनि हामी यो विषयमा लिन्छौँ, मोबाइल फोन चार्ज गर्दा पनि पड्केको भन्ने छ नि, अब त्यसको एकिन कारण चाहिँ म भन्न सक्दिनँ, तर पनि हाम्रो के हुन्छ भने प्लगहरू तपाईँले नोटिस गर्नुभयो भने कुनै प्लगमा त्यो सकेटमा प्लग हाल्दाखेरि चाहिँ ठक्क अड्किने हुन्छ, कुनै ठाउँमा हल्लिने हुन्छ कि त्यो प्लग, अनि त्यो हल्लिराखेकोमा भित्र स्पार्किङ भइराखेको हुन्छ, स्पार्किङ भइराख्यो भने तातो हुँदै गइराखेको हुन्छ त्यो, अनि तातो हुँदै जाँदाखेरि त तातो तातो भएपछि त पड्किने होइन, त्यो अघि हामीले भन्यो नि स्पिड भने जस्तै, त्यो तातो पनि इनर्जी हो, इनर्जी पनि एउटा हदपछि त त्यो पड्किन्छ। अथवा बिजुलीको वायरिङ गर्ने तरिका, यस्ता कुराहरू पनि थुप्रै छन्, त्यसमा हामीले ओहो यो त हल्लियो, यो हल्लिएपछि यसमा स्पार्किङ हुन्छ, यसलाई चाहिँ मैले नहल्लिने बनाउनु पर्यो भन्ने सोच दिएको भए, त्यो गर्मी याममा कतिपय ठाउँमा आग लागि हुन्छ नि त्यो, किनभने दिनमा त स्पार्किङ भएको देखिँदैन, अँध्यारो गर्नुभयो भने हजुरले त्यहाँ स्पार्किङ देख्नुहुन्छ। स्पार्किङ भनेको त्यो आगो हो, हाम्रो बाबुबाजेले त चकमक झुला भनेको त्यहीबाट आगो बालेको होइन त, ढुङ्गामा ढुङ्गा पड्काएर त्यसबाट निकेको स्पार्कले नै आगो बाल्ने हो नि त। अब त्यो आगो त त्यहाँ आइराखेकै छ नि त घरमा, अनि आग लागि हुन्छ सानो, अब यसलाई के भन्नुहुन्छ, हजुरले नै भन्नु शब्द दिनुहोस्, सानो सावधानीले ठुल्ठुलो क्षतिहरूबाट रोक्न सक्ने कुरा चाहिँ गर्न सकिन्छ। तर मैले अघि ठुलो समस्या भने तापनि,
3: त्यसो भए सर हामी चुटपटक रोकथाम कसरी गर्न सक्छौँ, यो हाम्रो देशको सन्दर्भमा विशेष गरी के कुरामा ध्यान दिन सकिन्छ होला, जसले गर्दा ठुलो चुटपटक हुनबाट हामी जोगिन्छौँ।
4: हजुर, अब हामी फेरि घुमेर सडक दुर्घटनाकै उसमा पुग्छौँ, अघि जसरी हामीले कुरा गऱ्यौँ नि, जस्तै कतिपय त नियम कानुनहरू नै हुन्छन्, यद्यपि हाम्रो देशमा भवन आचार संहिता भन्ने छ नि, जुन भवन संहिता भनेको बिल्डिङ कोड्स भन्छ, त्यो बिल्डिङ कोड्स भनेको अहिलेसम्म के छ भने ठुल्ठुलो जस्तै अब रेडियो नेपाल अथवा अरू प्रशासनिक भवनहरू बनाउनुको लागि एउटा स्ट्यान्डर्ड हुन्छ, त्यसको लागि जस्तै अर्थक्वेक रेजिस्टेन्सदेखि लिएर अनि यसको हाइट कति बनाउने, विड्थ कति बनाउने, झ्याल कत्रो, यो सबै कुरा त्यहाँ तोकेको हुन्छ। यद्यपि अहिले चाहिँ भवन संहिताले नगरपालिका क्षेत्रको घरहरूलाई पनि अनिवार्य रूपमा समथिङ गर्ने भन्ने छ, गाउँपालिकामा के छ मैले अझै त्यो पर्याप्त रूपमा,
3: गाउँपालिकामा हामीले जाने अनुसार आफ्नै खुसीले,
4: अब यसो भन, रेडियो नेपालको बाथरुममा चिप्ल्यो भने, नगरपालिकाको बाथरुममा चिप्ल्यो भने र गाउँपालिकाको बाथरुममा चिप्ल्यो भने लाग्ने चोटपटक फरक होला त, सेम हो नि होइन. त्यस कारण अब यो सुन्नुभएको होइन, नीति निर्माताहरू अथवा हजुर नेतृत्वकर्ताहरूले पनि यो कुरालाई ध्यान राख्नुपर्छ कि त्यो गाउँपालिका हो भन्दैमा त्यसलाई चाहिँ छुट दिने भन्दा पनि बेसिक सुरक्षाको, जस्तै उदाहरणको लागि झ्यालमा, झ्यालबाटै कति बच्चाहरू लडेको छ नि, झ्यालमा ग्रिल राख्नुपर्छ भन्ने काठमाडौँमा हामीले अनिवार्य राख्ने, अनि मानौ मेरो चाहिँ उतापट्टि महेन्द्रनगरको कुनै ठाउँमा गाउँमा पर्दैन भन्ने त हुँदैन, किनभने बच्चा त त्यो घरमा भयो भने लड्यो भने पनि सेम चोट लाग्ने हो. त्यस कारण यी कुराहरूलाई हामीले एउटा चाहिँ नीति निर्माणको तह मैले बयान गर्न खोजेको हो. अर्को अघि मैले भनेको जस्तै हामी गाउँघरमा जुनसुकैमा पनि किचनमा हामी चक्कु चलाउँछौँ होइन, अनि घाँसपात गर्न हँसिया होइन त्यो चलाउँछौँ, अनि कतै दाउरा काट्ने खालका होइन बन्चहरू जस्ता कुराहरू हुन्छन् हाराहरू, अब त्यो चाहिन्छन्, त्यो हामीले त्यसलाई चाहिँ प्रयोग गर्नबाट रोक्ने त कुरा भएन. तर जस्तै बच्चाहरू छन् सानो भने उनीहरूले अलिकति नभेट्ने ठाउँमा राखिदियो भने, अथवा कहिलेकाहीँ आफूले हिँड्ने बाटोमै पनि राख्दाखेरि त्यसैमा अल्झेर पनि काटिएको हुन्छ, यी कुराहरू पनि बचाउन सकिन्छ. यस्ता यस्ता धेरै कुराहरू छन् जुन सामान्य अवलोकन, अघि मैले भने जस्तै एक मिनट ओहो यो हँसिया भुइँमा छ, यसमा बाटोमा हिँड्ने मान्छे आयो भने त खुट्टा काट्न सक्छ भन्ने सोच्नु पर्यो. तर अलिकति अघि मैले जुत्ताको कुरा गर्दाखेरि मेरो जुत्ता घिसिसक्यो यो चिप्लिन सक्छ भन्ने एउटा कुरा, यो चाहिँ व्यक्तिले गर्न सक्ने कुरा हो. अर्को चाहिँ जुन के छ भने, कुनै ठाउँमा एकचोटि दुर्घटना मानव भयो भने, मानव भर्याङबाट एकजना लड्नुभयो भने, त्यहाँ चाहिँ यदि त्यो समाउने बार र्यालिङ छैन भने ओ पछि पनि अर्कोचोटि पनि लड्न सक्छ, त्यसो भएकोले अब म दुइटैतिर हातले समाउने बार लाउँछु भनेर त्यो लाउनु पर्ने अवस्था हुन्छ एउटा. अर्को चाहिँ जस्तै इनारमा पनि बच्चाहरू अथवा ठुलै मान्छे पनि खसेका उदाहरणहरू छन्, त्यो इनारको पनि मान्छेले मान्छेको अलिकति हाइट जुन हिँड्दाखेरि नखस्न सक्ने देखिने खालको बनाएर त्यसको मुख पनि छोपेर राख्ने हो भने त्यहाँ पनि पर्छ. तर मैले यो पछिल्लो अहिले भनेको उदाहरणहरूमा पैसा खर्च हुन्छ, त्यसलाई चाहिँ के भन्छन् भने इन्फ्रास्ट्रक्चर इन्भाइरोमेन्टल मोडिफिकेसन भन्छ कि, त्यो जुन त्यहाँको वातावरण थियो त्यसलाई चेन्ज गरिदिएको. उदाहरणको लागि पहिला त्यो भर्याङमा र्यालिङ थिएन, अहिले र्यालिङ राख्यो होइन बार लगाइदियो, अनि त्यो पहिला चाहिँ इनारमा घेरा थिएन पछि घेरा थपेको, यी कुराहरू गर्दा पैसा खर्च हुन्छ. कहिलेकाहीँ के हुन्छ भने यो समस्या फेरि अलिकति अब त्यसो त हुँदैन तर कम आर्थिक लो सोसियो इकोनोमिक स्टेटस अथवा सीमान्तकृत क्षेत्रमा यो जोखिमहरूलाई अलिकति बढी उपेक्षा गरिन्छ, त्यहाँ उनीहरूलाई त्योसित सङ्घर्ष गर्ने क्षमता हुँदैन कि, त्यस्तो ठाउँमा उहाँहरूले चाहेर पनि यी कुराहरू गर्न सक्नुहुन्न कहिलेकाहीँ. त्यसैले त्यसका लागि हामी अनुसन्धानकर्ताहरूले चाहिँ एकदमै कम खर्च लाग्ने के कारणहरू के उपायहरू छन् त भनेर हामीले पनि त्यो सचेतना गराउने हाम्रो कर्तव्य पनि हुन्छ. मैले अघि भने जस्तै किनभने हामी सबै नागरिक हौँ र हाम्रो सबैको यो अनुसन्धानको यी लगायत सबै कामको उद्देश्य के हुनुपर्छ भने कसरी नागरिकको कल्याण हुन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ.
3: अन्त्यमा कार्यक्रम नागरिक शिक्षा सुनिरहनु भएका सम्पूर्णलाई तपाईँका केही बाँकी कुराहरू छन् कि सर?
4: एकदमै यो हजुरहरू यो श्रोताहरू चाहिँ हरेक वर्गको हुन सक्नुहुन्छ, एउटा नीति निर्माण त हुन सक्नुहुन्छ, अर्को चाहिँ अध्ययन सो अध्ययन गर्ने अनुसन्धानकर्ता अथवा विद्यार्थी पनि हुन सक्नुहुन्छ भने, नागरिक आम जनसमुदाय सर्वसाधारण रेडियो सुनेर बसिरहनु भएको छ, सबैको आफ्नो सुरक्षा भनेको जसलाई पनि उत्तिकै लड्यो भने ठुलो सानोदेखि लिएर कसैलाई केही फरक हुँदैन, त्यस कारण यसको सचेतना समान हुन्छ. त्यस कारण सबैले आफ्नो सुरक्षाको लागि, यदि आफ्नो सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो एकदमै राम्रो, अनि आफ्नो केटाकेटीहरूको सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो पनि राम्रो, किनभने केटाकेटीहरूलाई आगोले पोल्ला भनेर तपाईँले बचाउनु भयो भने तपाईँहरू पनि स्वयं बच्नुहुन्छ. यस कारणले मलाई लाग्छ यो व्यक्तिगत तहबाट गर्न सकिने कुरा यिनै हुन्. र जुन यो नीति निर्माण तह नेतृत्वमा हुनुहुन्छ उहाँहरूले के बुझ्नुपर्छ भने, चोटपटक लागेर ठिक छ यो चाहिँ दैनिक भइराख्ने घटना हुन् त्यो म पनि मान्दछु, तर यसले देशलाई ठुलो आर्थिक क्षति भइरहेको छ. हामीले उदाहरणको लागि अहिलेकै सरकारको लक्ष्य चाहिँ अबको 5 वर्षमा करिब करिब 7% आर्थिक वृद्धि दर गराउने, हाम्रो आय दोब्बर गर्ने जुन नीति लिएको छ, यसमा यो चोटपटकले पनि 7% नै सबै, यदि अघि हामीले छलफल गरेका सबै चोटपटकलाई जोड्ने हो भने लगभग 7% नै अर्थतन्त्रमा घाटा पुर्याइरहेको छ भन्ने अनुमान गरेको छ. त्यसकारण यसलाई अलिकति ध्यान दियो भने यसले हाम्रो अर्थतन्त्रलाई नै उकास्ने काम गर्छ. र अन्त्यमा के भन्न चाहन्छु भने, राम्रो एकदमै ठुलो कार्यालयमा काम गरिरहेको व्यक्ति अकस्मात दुर्घटनामा पर्न सक्नुहुन्छ, जुनसुकै पानीमा अथवा लडेर अथवा मोटरसाइकलमा जे पनि हुनसक्छ, र त्यसको अर्को दिनदेखि त्यो परिवार गरिबीमा जान सुरु हुन्छ किनभने उहाँहरूले काम गर्ने त सक्यो. यसकारण यसलाई चाहिँ हामीले महत्त्व दिनुपर्छ भन्ने सन्देश सबैजनालाई.
3: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धन्यवाद छ।
4: यहाँलाई पनि धन्यवाद, रेडियो नेपाललाई बोल्ने मौका दिनुभएकोमा। समग्र श्रोताहरूलाई पनि नमस्कार।
5: नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौ। ध्यान दिएर सुन्नुहोला।
1: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौं पहिरो जानु अघि देखिने सङ्केततर्फ।
5: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
1: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। नमस्कार, धन्यवाद।
2: हस् त, आजलाई नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को हप्ता नागरिक शिक्षाको विषयमा अरू सन्दर्भ लिएर हामी फेरि भेट्नेछौँ। आजको यो श्रृङ्खलाबाट संयोजक उद्धव सिंह स्वागडी, प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विमला राई र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ आशा भोसलेको सुर, कुसुम गजमेरको रचना, रञ्जित गजमेरको संगीतमा रहेको यो साउने गीत।

अब सुनाउँछौ थरेन्द्र बराल र विशाल राईको स्वर, थरेन्द्र राईको संकलनमा रहेको यो साउने गीत। गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ बिहान 10 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो। मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको छलफलमा वहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। छलफलमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन हिजो राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 यस वर्ष देशभर 51,868 घरधुरीका 226,661 नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्बद 1981 असार 15 गते रामेछापमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साकेसँग मिलेर वहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। वहाँले नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। वहाँको विक्रम सम्बत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटीले कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा 26 आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 32 आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा 26 ईआईए प्रतिवेदन र 6 पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समिति टास्क फोर्सले अन्तरिम प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्नुहुँदै उहाँले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्नुहुँदै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन शुरू गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने अन्तिम मिति आरसीओडी थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमता 320 जलविद्युत आयोजना निर्माणाधीन छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। समूह खमा 1,420 मेगावाट क्षमताका 68 आयोजना समावेश छन्। बाँकी आयोजना समूह ग र घमा वर्गीकृत गरिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परि 40 भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ। बाढीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चार माध्यम टोलो न्यूजले जनाएको छ। संयुक्त राष्ट्र संघका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी नै रहेको छ। र कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1,000 पुगेको छ। हिजो सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 979 जनाको मृत्यु भएको छ। गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीले बताएका छन्। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। श्रोताहरू, लोकभाकाले, लोकसङ्गीतले नछुने मन, नरसाउने मन कसको नै हुन्छ र यसैले हरेक मानिसको दुःख सुखको साथी हो लोकसङ्गीत। लोकगीत जहाँ मिलन, बिछोड, माया, प्रेम, विरह, उमङ्ग, उत्साह मात्र होइन चेतना र सन्देशलाई कलाकारहरूले आफ्नो कला मार्फत, सङ्गीत मार्फत सुमधुर स्वरमा प्रस्तुत हुने गर्दछन्। जसरी एउटा मानिसको आइपर्ने विभिन्न आरोह अवरोह हुन्छन्, अर्थात् हाम्रो जीवनका अनुभव अनुभूति हुन्छन्, त्यसैलाई नै कलाकारहरूले आफ्नो सुमधुर स्वर लहरीबाट सुनौ सुनौ बनाउँछन्। कहिले हँसाउँछन् त कहिले रुवाउँछन्, कहिले उत्साह र उमङ्ग बनाउँछन् त कहिले विरह र वेदनामा डुबाउँछन्। जुन कुरालाई यो गीतले प्रमाणित गर्दछ, स्वर हो खेम सेन्चुरी र विष्णु माझीको।

हामीले भनिसकेका छौँ, जस्तोसुकै विषयवस्तुलाई पनि कलाकारहरूले आफ्नो साधना मार्फत सुनौ सुनौ बनाउँछन्। आफ्नो कला र गलाले संसारलाई लोभ्याउँछन्। यो गीतमा विगतलाई सम्झेर दुवै कलाकार निकै भावुक र वेदनामा डुबेर एकले अर्कालाई छेडखानी गरेका छन्। गहकिला शब्द सुमधुर सङ्गीतले पनि यो गीतलाई अझै उत्साहमा पुर्याएको छ। सम्झने र बिर्सने, सपना विपनामा मूल बाटोमा हेर्ने र पर्खने, माया लाउने र नलाउने, अन्त मन पनि नजाने, पोते झैँ पनि नछरिने, मनमा राखेको मायालाई किन र कसले चोरो त, हँसाई हँसाई के को रिस फेर्न परो त, हो यस्तै शब्द सम्वाद थियो यो गीतमा। जे होस्, आफूलाई परेर हो वा अरूको देखेर यस्तो गीत बनेको, यो कुरा भने उनै कलाकारलाई नै थाहा होला। अब भने सम्झनाले सताएको कुरालाई यसरी प्रस्तुत गर्दैछन् यी कलाकार गणेश सिंह र पूर्णकला विशी।

माया प्रेमको डोरीले बाँधिएपछि बिछोडमा सम्झना त आउने नै भयो, अनि साईले छोडेर गएपछि आँखामा नित छैन, पेटमा भोक छैन, अनुहारमा हाँसो छैन, अनि त झल्को आउनु, सम्झनाले सताउनु, मनमा खुल्दुली लाग्नु स्वाभाविक नै हो। तर पानीको प्यास लागेर हो वा मायाको प्यास लागेर गैली कुवा खोज्दै हिँडेका यी कलाकारहरू भेट्नकै लागि ईश्वर पुकार गर्दै हिँडेका छन्। आखिर गीत न हो, गीतले तपाईँ हामीलाई नदेखेको नसोचेको कुरालाई यसरी सजिलैसँग सुन्न मन लाग्छ, जुन कुरा स्वाभाविक पनि हो। त्यसैले फेरि पनि नलाउनु रहेछ माया जीवनमा रोइरहनु गरायो भन्दैछन् यी कलाकार तेजेन्द्र गन्धर्व र राधिका पञ्चकोटी।

श्रोताहरू सबैलाई आफआफ्नै कथा व्यथा ठुलो लाग्छ, आफूलाई मात्र हो कि झैँ लाग्ने, आखिर धोका दिने, विश्वासघात गर्ने, माया प्रेमलाई जीवन्त नबनाउनेहरू पनि समाजमा प्रशस्तै भेटिन्छन्। अनि त्यसैको सेरोफेरोमा यस्ता गीतहरू बन्छन्। यो बेलासम्म घरबार छैन, पाइएन सहारा, सहारा चाहिएकाहरूले मन जित्न सक्नु पर्यो, भावना जित्न सक्नु पर्यो, मुटु बिजाउने निष्ठुरलाई किन सम्झनु पर्यो हामीले मात्र भनेर भएन। माया जालमा धोका भएपछि नलाउनु माया थियो त किन जीवनभर रोइरहने? अर्कै घरबार गरेर बसे भइहाल्यो नि, छाडेर जानीलाई सम्झेर के काम हुन्छ र? कसले कसलाई रुवायो कसलाई पो थाहा हुन्छ र? अब भने राकेश ढकाल, सरोज लाइम्छाने, टिका प्रसाई र साथीहरूको स्वर केवल तपाईँहरूको लागि कार्यक्रम लोकलहरीमा।

कार्यक्रम लोकलहरीमा यस्तै यस्तै लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार सुरेश अन्जान र अन्जिता विश्वकर्माको सुर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार बजारीकरण तथा निर्यात प्रवर्धनका विषयमा छलफल गर्दै हुनुहुन्छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाई, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुनुहुनेछ। नेपाल अर्ग्यानिक संघ जैविक अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार तथा उपभोगको प्रवर्धनमा क्रियाशील संस्था हो। प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उहाँहरूको भोगिरहेका समस्या, सुझाव र जायज मागका आधारमा आवश्यक नीतिगत सहजीकरण तथा समाधानका लागि पहल गर्दै आउनु भएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरेको छ। संशोधित कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ। अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा ब्याङ्क तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने, अनुदान वितरणमा पारदर्शिता कायम गर्ने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवस्थामा संशोधन गरिएको मन्त्रालयले जनाएको छ। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले हिजो स्थलगत अनुगमन पछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको हो। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले तत्कालका लागि स्थानीयको जीवन रक्षा तथा दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने बताउनुभयो। उहाँले प्रत्येक वर्ष पहिरोको जोखिम बढ्दै गएकाले एकीकृत नमुना बस्ती निर्माण गरी स्थानान्तरण नगरे जनधनको ठूलो क्षति हुन सक्ने चेतावनी दिनुभयो। पन्छीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागको तथ्याङ्क अनुसार चैत्र 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारूपता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। अब थप संक्रमण हुने सम्भावना कम रहेको उहाँको भनाइ छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्बद 1981 असार 15 गते रामेछापमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साख्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। उहाँले नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्वत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परि 40 भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बाढीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चार माध्यम टोलो न्युजले जनाएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। र कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1,000 पुगेको छ। हिजो सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 999 जनाको मृत्यु भएको छ। गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ विमला राई, अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सुर सप्तक दिवाकर शर्माको साथमा। त्यसपछि 12 समाचार सुन्नुहुनेछ। 12 समाचार सुनिसकेपछि सेरोफेरो कार्यक्रम सुन्नुहुनेछ प्रज्ञा शरदको साथमा। 1 समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि केही आधुनिक गीतहरू सुनाउनेछौँ। 2 अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3:00 अपराह्न 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सुर सप्तक।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल हेर्नुबसेका दर्शकमा सुर सप्तक कार्यक्रमबाट म दिवाकर शर्मा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार 11 बजेको समाचारपछि यहाँले सुन्दै आउनुभयो कार्यक्रम सुर सप्तक लिएर आज फेरि पनि यहाँहरू माझमा हामी आइपुगेका छौँ। यो रेडियो नेपालको भव्य अनि सभ्य रेडियो स्टुडियोमा हामी छौँ। हाम्रा वाद्यवादक साथीहरू प्राविधिक साथीहरूको साथमा हामी उपस्थित भएका छौँ। आज पनि सुर सप्तक कार्यक्रमलाई गीत सङ्गीतको यो तरङ्गबाट गीत सङ्गीतको यो ध्वनिबाट यहाँहरूलाई मिठा मिठा गीत सङ्गीतबाट मनोरञ्जन दिने प्रयत्नले हामी यहाँ उपस्थित भएका छौँ। सर्वप्रथम म हाम्रा वाद्यवादक साथीहरूको थोरै परिचय दिन चाहन्छु। आज हाम्रा वाद्यवादक साथीहरूमा मैले देखिरहेको छेउबाट इफेक्टमा खड्ग गरबुजा हुनुहुन्छ, रिदम तबलामा हुनुहुन्छ सुनिल बरदेवा, यसै गरी हार्मोनियममा हरिशङ्कर चौधरी, बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी, किबोर्डमा नुच्छे महर्जन, गिटारमा दीपक सुनाम, यसै गरी सारङ्गीमा खड्ग गान्धारी हुनुहुन्छ भनेदेखि, प्रविधि संयोजनतर्फ मोहन रायमाजी हुनुहुन्छ भनेदेखि, यो आजको कार्यक्रमलाई हाम्रो भिडियो मार्फत युट्युब च्यानलको लागि प्रसारण गर्नको लागि क्यामेरा पर्सन हुनुहुन्छ मिलन ढुङ्गाना, सबैबाट हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हजुर, यी त भयौँ हामी सबै यहाँ उपस्थित भएका व्यक्तित्वहरू। तर आज हाम्रो सुर सप्तक कार्यक्रममा नेपाली गीत सङ्गीतका सुप्रसिद्ध गायक हामीले आज निम्त्याएका छौँ, जो हुनुहुन्छ आनन्द कार्की। हजुर, नेपाली गीत सङ्गीतमा सुगम सङ्गीतमा आनन्द कार्कीको ठुलो योगदान छ। 4 दशकभन्दा बढी समयदेखि उहाँ नेपाली गीत सङ्गीतमा आबद्ध भएर नेपाली आधुनिक गीत, गजल, भजन, स्वदेश गान लगायत हिन्दी गीत समेत उहाँले गाइसक्नु भएको छ। प्रत्येक श्रोताको दर्शक मनमा उहाँ बस्न सफल भइसक्नु भएको छ। उहाँको म परिचय दिन चाहन्छु। पिता विष्णुबाबु

0: काठमाडौँलाई उहाँले कर्म थलो मानेर गीत सङ्गीतमा आबद्ध हुनुभएको, उहाँको पछाडि कोही थिएन, उहाँ एक्लै सङ्घर्ष गर्दा गर्दै अहिलेको अवस्थामा उहाँ आइपुग्नु भएको हो। सुरुका दिनमा भन्नुपर्दाखेरि त्यो बेलाको एभरेस्ट सेराटन भन्थ्यौँ त्यो होटेलमा उहाँले गजल गायन सुरु गर्नुभयो। पहिले नै उहाँले त्यो ठाउँबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभयो। त्यो बेलामा आनन्द कार्कीले गजल गाउने भनेपछि एभरेस्ट होटेलमा मान्छेहरूको घुइँचो लाग्ने गर्थ्यो। अघि नै मैले भनिसकेँ, चार दशकभन्दा बढी लामो समयदेखि नै मैले गाइरहनु भएको छ, सक्रिय हुनुहुन्छ, अहिले पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ, देश विदेशमा गएर नेपाली गीतहरू गाइरहनु भएको छ। नेपाली श्रोता हुनु अथवा विदेशी श्रोताहरू भनौँ, दर्शक भनौँ, उहाँको बिचमा गएर उहाँले नेपाली गीतलाई भनौँ फैलाइरहनु भएको छ। उहाँका चर्चित गीतहरू तिम्रो पनि मुटु नै भए भन्ने गीत छ, त्यसको साथसाथै यी हल्लाहरू हुन् तिमीले सुनेका, लाग्छ मन हेरिरहँ, जनम जनम जिउँला सँगै, यस्तै असङ्ख्य नेपाली चलचित्रका गीतहरू पनि त्यत्तिकै राम्रा गीतहरू छन्। र राष्ट्रपति ज्यूबाट उहाँले जनसेवा श्री पुरस्कार प्राप्त गर्नुभएको छ। यसका साथसाथै चलचित्र क्षेत्रबाट, आधुनिक सङ्गीतको क्षेत्रबाट पनि थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ। हालसम्म 5,000 बढी गीत उहाँले रेकर्ड गरिसक्नु भएको छ। उहाँका आधिकारिक गीतहरू छन्, उहाँका प्रत्येक गीतहरू चर्चित छन्, चर्चामा छन् र अहिले पनि त्यत्तिकै व्यस्त हुनुहुन्छ। अहिले नयाँ गायक गायिकासँग भनौँ, नयाँ कलाकारसँग पनि उहाँ आबद्ध हुनुहुन्छ। त्यसले गर्दाखेरि आज हाम्रो यो सुर सप्त कार्यक्रममा हाम्रा सुप्रसिद्ध गायक आनन्द कार्कीज्यूलाई यहाँ निम्त्याउन पाउँदा मलाई धेरै खुसी लागेको छ र हाम्रो टिमलाई पनि खुसी लागेको छ। सर्वप्रथम म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आनन्द सर नमस्कार सर, स्वागत छ यहाँलाई।
1: थ्याङ्क यू, धन्यवाद।
0: भनेपछि यति व्यस्त हुनुहुन्छ निरन्तर रूपमा, होइन 41 सालदेखिको निरन्तर गाउँदै आउनु भएको छ, हामी 83 सालमा छौँ, 4 दशकभन्दा बढी भइसकेको छ गाउन थाल्नुभएको। आज पनि व्यस्त समय दिएर हामी यहाँ स्टुडियोमा आइदिनु भयो, हामीलाई खुसी लागेको छ। यो स्टुडियो तपाईँले देख्नुभयो होला, तपाईँ स्टुडियो धेरै गीत गाउनु भएको छ,
1: धेरै
0: गीत गाउनु भएको छ र आज स्टुडियोमा उपस्थित भएर हामी आज लाइभमा छौँ, प्रत्यक्ष गाउने तयारीमा लागेका छौँ, वाद्य वादक साथी हुनुहुन्छ, कस्तो फिल भएको छ अहिले?
1: एकदमै, किनभने यो त मेरो घर हो,
0: हजुर,
1: मेरो आवाजलाई चिनेको, आवाज जन्मेको यही थलो हो, यही स्टुडियोमा चाहिँ सुरुवात ती दिनमा
0: हजुर
1: गीत गाउने अवसर प्राप्त भएको थियो र त्यो दिनदेखि आजसम्म गाइ नै रहेको छु। यो चाहिँ अब यो ठाउँको आशीर्वाद हुनुहुन्न, यहाँका जति पनि सङ्गीतकार हुनुहुन्थ्यो या वाद्य वादन हुनुहुन्थ्यो उहाँहरूको सबैको सहयोग साथ आशीर्वादले नै यो ठाउँमा फेरि आउन पाउँदा अत्यन्तै
0: खुसी लागेको,
1: खुसी छु।
0: पक्कै पनि कलाकारको यो एउटा भनौँ हामी भन्छौँ कर्म गर्ने थलो हो, जहाँसम्म एउटा भनौँ रेडियो नेपाल भन्नुहोस् त हामी धेरै हाम्रा स्रष्टाहरूले सम्झिन्छौँ, पुराना स्रष्टाहरूले जसले एउटा नेपाली गीत सङ्गीतमा एउटा मानकको रूपमा जुन किसिमले काम गरेर जानु भएको छ, त्यो अवस्था हेर्दाखेरि तपाईँ जस्तो व्यक्तित्वलाई आज हामीले स्टुडियोमा बोलाएका छौँ र तपाईँ गाएका ती चर्चित गीतहरू, मिठा गीतहरू सुन्ने आज हामी तयारीमा लागिरहेका छौँ, होइन?
1: हजुर,
0: अब हामी कुराकानी गर्दै जान्छौँ बिचमा कार्यक्रममा पनि, तर सर्वप्रथम यहाँ आइसकेपछि हामीले कुराकानी भन्दा पनि यहाँका मिठा मिठा गीत सुन्ने सबैलाई आतुर पनि भइरहेको छ, होइन? त्यसले गर्दाखेरि तपाईँका धेरै चर्चित गीतहरू छन्, त्यसमध्ये यी हल्लाहरू हुन् जुन गीत छ,
1: हजुर,
0: यो गीत धेरै नै व्यापक रूपमा यो चर्चित बन्यो, कसैको भनौँ आफ्नो जीवन पनि घटना घटे गीतको बारेमा भन्दा कथा कथाले भन्थे होला, होइन, गर्थे यी कुरा भन्दाखेरि त्यो गीतको जस्तो यहाँले भने जस्तो यो हाम्रो कृष्ण बराल सरले, डाक्टर कृष्ण बराल सरले लेख्नुभएको थियो, आदरणीय हाम्रो दीपकजङ,
1: हजुर,
0: उहाँको सङ्गीत थियो गीत, भनेपछि हामी त्यो गीतको बारेमा फेरि यसको चर्चा फिडब्याक यसको के छ, यो के आयो भन्ने कुरा हामी गर्नेछौँ। सर्वप्रथम हामी गीतबाट नै आज कार्यक्रम सुरु गरौँ ग्यारे।

0: धन्यवाद धन्यवाद, धेरै मिठो गीत, धेरै मिठो गीत, अति सुन्दर अति मिठो गीत,
1: धन्यवाद।
0: यी हल्लाहरू हुन् तिमीले सुनेको, कसैसँग मैले मुठु साट्या छैन। आदरणीय डाक्टर कृष्णहरी बरालज्यूलाई पनि हामी सम्झिन चाहन्छौँ यो गीत लेख्नुभयो, र आदरणीय हाम्रा सङ्गीतज्ञ दीपक जङ्गमज्यूलाई पनि म सम्झिन चाहन्छु, यति राम्रो सङ्गीत दिनुभयो। र यो गीत कति सालमा रेकर्ड भएको थाहा हुन्छ?
1: यो गीत चाहिँ 50
0: 50 अनि कहाँ गऱ्यो यो रेकर्ड?
1: यो रेकर्डिङ चाहिँ भर्खर नयाँ प्राइभेट एउटा स्टुडियो खोलेको थियो, सिम्फोनिक भन्ने,
0: सिम्फोनिक हजुर हजुर,
1: त्यसमा चाहिँ हामी चाहिँ त्यो त्यति बेला त्यो कालो चक्का डिभी के भन्थ्यो क्यास क्यासेट
0: क्यासेटमा
1: त्यो मास्टर क्यासेट हामी
0: क्रोममा
1: क्रोम क्रोम राइट राइट बिर्से सरी त्यो क्रोममा चाहिँ त्यो हामीले चाहिँ प्रयोग गरेको, र त्यसमा केही भोइसलाई चाहिँ त्योभन्दा अगाडि चाहिँ लाइभ नै हामी गाउनु पर्थ्यो यहीँ आएर रेडियो नेपालमा, त्यति बेला चाहिँ त्यो क्रोम क्यासेटमा चाहिँ म्युजिक ट्र्याक बनाएर अनि त्यसपछि भोकल गरिएको त्यहाँको सुरुवात
0: हजुर। भनेपछि यो गीत सुरुमा हेर्नुभयो होला,
1: र त्यति बेला चाहिँ वान टेक ओके गर्नु पर्थ्यो,
0: वान टेक ओके
1: हजुर, त्यो कट हुँदैन थियो अहिलेको जस्तो,
0: फुल ट्र्याकमै थियो,
1: फुल ट्र्याकमा
0: हजुर। भनेपछि यो गीत प्राप्त जस्तो कृष्ण प्रसाद दाईले दिनुभयो कि अथवा तपाईँ माग्नुभयो कि, यो गीतको जुर्नु कसरी जुर्यो भन्छौँ?
1: जुर्यो चाहिँ कस्तो भने कि त्योभन्दा पहिले चाहिँ म नेपालमा गजलहरू अलि बढी मान्छे सुन्ने गर्थे
0: हजुर,
1: भारतीय गजल गायकहरू, पाकिस्तानका गजल गायकहरू उहाँहरूले आएर यहाँ कार्यक्रम गर्नुहुन्थ्यो, अनि त्यो सिलसिलामा म पनि यहाँ भएको बखतमा चाहिँ म चाहिँ हिन्दी गजलहरू यसो फटफुट गाउँथेँ होटलहरूमा। सो टेलिभिजनको सुरुवात पनि 2042 भएको, र त्यति बेला चाहिँ टेलिभिजनका चाहिँ त्यहाँको चाहिँ निरशाहजी
0: हजुर हजुर
1: महाप्रबन्धक हुनुहुन्थ्यो, उहाँले मेरो गायन सुनेर हेरेर उहाँले चाहिँ टेलिभिजनमा एउटा लाइभ नेपाली गजलहरू तयार गरेर गाउनु भन्थे,
0: ए हजुर,
1: र मैले केही गजलहरू तयार गरेर गाउँथेँ, तर मेरो मनमा के थियो, म त प्लेब्याक पनि गाउने मान्छे हो, किनभने त्यति भारतमा चाहिँ किशोर कुमारहरूको उहाँहरूको गीतहरू थुप्रो गाउँथेँ, अनि यहाँ आएपछि अनि दीपक जङ्गम सरलाई चाहिँ मैले रिक्वेस्ट गरेँ कि केही अलिकति फरक खालको गीतहरू गरौँ, त्योभन्दा पहिले उहाँका 2-4 गजलहरू गाएको थिएँ तर केही फरक गरौँ भन्दाखेरिमा चाहिँ उहाँले यस्तो गीत छ भनेर सुनाउनु भयो, लाइट राम्रो गीत लाग्यो मलाई, अनि यो गीत मैले गाउन पाउँछु त भन्दाखेरि उहाँले चाहिँ कृष्ण हरि बराल सरलाई सोध्नुपर्छ, पर्मिसन लिनुपर्छ भन्नु,
0: हजुर हजुर।
1: सो उहाँले उहाँलाई फोन गरेर सोध्नुभयो, अनि उहाँले कृष्ण हरि बराल सरले भन्नुभयो, आनन्द कार्की भन्ने बित्तिकै मैले नाम सुनेको छ, राम्रो गाउनुहुन्छ
0: हजुर,
1: उहाँलाई दिनुहोस् भनेपछि हामीले यो यसको चाहिँ एरेन्जर चाहिँ हाम्रो अमूल कार्की
0: रहे हजुर,
1: उहाँलाई बोलाएर यो गीतलाई सुनाएर उहाँले चाहिँ यो, तर थाहा थिएन मलाई यसरी चाहिँ पपुलर हुन्छ भनेर, सोच थिएन गाउन मात्रै मन थियो, गाएँ होइन। दोस्रो गीत सबैले मन पराएको गीत लाग्छ म नहेरेर, एक नाच तिमीलाई
0: हजुर हजुर,
1: जीवनभरि माया गरौँ
0: यसरी तिमीलाई, कति मिठो गीत छ यो गीत, साह्रै मिठो गीत। यो गीत चाहिँ शक्तिबल्लभ दाईको सङ्गीत थियो
1: हजुर हजुर, उहाँको र
0: ध्रुवरत्न तुलाधरको रचना थियो। अब हामी दोस्रो गीत राख्दैछौँ, लाग्छ मन हेरौँ, पक्कै म गीत सुनिरहौँ जस्तो लाग्छ हामीलाई, हेरिरहँ त बेग्लै कुरा हो, ठिक छ।

0: साह्रै मिठो उत्कृष्ट गीत. धन्यवाद छ. मिठो गीत यहाँले जुन गाउनुभयो, यहाँका जति गाउँदै गए ती चर्चित हुँदै गए. लाग्छ मन हेरिरहँ एकनाथ तिमीलाई जीवनभर माया गरौँ, यसरी नै तिमीलाई माया गर्नेको सङ्ख्या त बढ्दै गयो नि त तपाईँ.
1: बढ्दै गयो
0: है, माया गर्ने सङ्ख्या बढ्दै गयो. यति मिठो गीत गाउने अवसर प्राप्त गर्नुभयो यहाँले. अब यहाँ हामी आजको यो सुर सप्त कार्यक्रमबाट गीतकार ध्रुवरत्न तुलाधरज्यूलाई पनि सम्झन चाहन्छौँ. आदरणीय हाम्रा सङ्गीतज्ञ शक्ति बल्लभज्यूलाई पनि सम्झन चाहन्छौँ, जसले मिठा सङ्गीत दिनुभयो, जसले मिठो गीत रचना गर्नुभयो.
1: हजुर,
0: अब यो क्रम त चलिरहेको छ, मिठा गीतहरू गाइरहनु भएको छ, श्रोताको मन अहिले पनि जितिरहनु भएको छ. विशेष गरी अलिक व्यस्त हुन्छ तपाईँ, विदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ.
1: हजुर,
0: होइन, स्वदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ.
1: हजुर,
0: यो समयलाई मिलाउने कुरा, गलालाई मिलाउने कुरा कसरी गर्नु भएको छ यहाँले?
1: हजुर, अब त्यही हो, अब सधैँ त्यो सङ्गीतसित जोडिरहेको हुन्छु रात दिनै.
0: हजुर,
1: त्यस कारणले अब अलि यसमा डिसिप्लिन पनि चाहिन्छ धेरै कुराहरू.
0: हजुर,
1: अब गायक मान्छेलाई अलि राम्रो गरी रेस्ट पनि चाहिन्छ, सुत्नु पनि पर्यो 7-8 घन्टा, त्यसपछि रियाज गर्नु पर्यो, अनि खानपिनमा पनि ध्यान दिनु पर्यो, होइन, हरेक समय रेडी भएर बस्नु पर्यो. कुनै बेला पनि कहीँबाट कसैले सम्झ्यो भने त्यहाँ पुग्दाखेरिमा अब गीतका कुराहरू हुन्छन्, गाउन सक्नु पर्यो.
0: हजुर,
1: होइन,
0: भनेपछि अहिले हेर्दाखेरि जीवनमा धेरै गरियो, धेरै भयो, होइन, तपाईँको गीत छ, तपाईँको जीवन धेरै खोला तर्न बाँकी छ.
1: हजुर,
0: गीत गाउनु भएको छ यहाँले, धेरै सङ्घर्ष गर्दै आउनुभयो, र अहिले हेर्दाखेरि के लाग्छ, मैले जे गरेँ ठिक गरेँ, बुवामाको सपना अर्कै थियो कि, अथवा आफूले गरेको कुरा अर्कै थियो कि, त्यसमा केही भयो केही जस्तो लाग्छ?
1: अब यस्तो थियो, अब यो सङ्गीतको भविष्य केही छैन भन्ने थियो नि त. मान्छेले सङ्गीतमा लाएर केही गर्न सक्दैन भन्ने त्यो पहिलेको मान्छेहरूको सोच त्यस्तै थियो नि त. आमा बुवाले चाहिँ डक्टर भए हुन्थ्यो, या इन्जिनियर भए हुन्थ्यो, या आर्मीमा गए हुन्थ्यो, या पुलिसमा गए हुन्थ्यो, या यस्तो सोच थियो नि त उहाँहरूको, होइन,
0: पद प्रतिष्ठाको कुरा थियो.
1: हजुर, तर एक जुन अब भन्छ नि एउटा गड गिफ्ट भगवान्को, होइन, र हाम्रो जुन सर्कल सङ्गत त्यसैले हामीलाई अगाडि बढाउँदै लान्छ नि त. र मेरो चाहना के छ त,
0: हजुर,
1: त्यसमा पनि डिपेन्ड हो, होइन, मेरो प्यासन नै अब सङ्गीत गायन भएपछि म त्यसैलाई नै फोकस मैले गरेँ, तर त्यसबाट मलाई सक्सेस पनि पाउँदै गएँ नि त म, त्यो पनि अर्को कुरा हो. र सबैले जहाँ गाउँदा पनि जहाँ जाँदा पनि सबैले सम्मान रेस्पेक्ट इज्जत र मान मर्यादा गरे गरिसकेपछि मेरो पनि कर्तव्य हो कि मैले पनि यो सङ्गीतलाई त्यही रेस्पेक्ट
0: गर्नु पर्यो,
1: होइन, त्यसपछि मैले चाहिँ अब त्यही हिसाबले चाहिँ कुनै ठाउँमा जाँदाखेरिमा पहिले बाबु के गर्नुहुन्छ भन्दा म गीत गाउँछु भन्दा एक गीत गाउनुहुन्छ, काम चाहिँ के गर्नुहुन्छ भनेर सोध्नुहुन्छ,
0: साइडमा त्यो राख्यो भने चाहिँ,
1: अनि होइन म गाउने, ए गाएर पुग्छ र भन्नुहुन्थ्यो, र पुगिरहेछ मलाई. उहाँले जति कमाउनु हुन्थ्यो महिनामा तलब, त्योभन्दा डबल मै कमाइरह हुन्थे, सङ्गीतले त्यति दिएको थियो मलाई. तर विश्वास हुनु पर्यो, यो दशकौँ पनि जान सक्छ, त्यसपछि आजको आजै पनि आउन सक्छ मौका, 10 वर्षपछि पनि आउँछ, 20 वर्षपछि पनि आउन सक्छ. त्यो परीक्षा हो, त्यो चाहिँ आफूले त्यसलाई चाहिँ विश्वास गर्नु पर्यो. जस्तो भगवान्को दर्शन गर्न जाँदाखेरिमा कसै पछाडि उभिएर उनको पनि नम्बर त आउँछ नि त, होइन, को हतारमा जान्छ हतारमै फर्किन्छ हो, तर जो
0: लाइन बस्छ जो
1: लाइन, त्यसले लागि त्यो चाहिँ आफूमा चाहिँ भगवान्प्रति विश्वास हुनु पर्यो भने चाहिँ सङ्गीतप्रति मलाई विश्वास छ.
0: हजुर, निश्चित रूपमा तपाईँले भने जस्तै पक्कै पनि नेपाली सङ्गीतमा यतिखेर यी कुराहरूको आवश्यकता छ, जहाँ तपाईँले भन्नुभएको छ, धैर्यता चाहियो, साधना चाहियो, लगाव चाहियो, यो सम्पूर्ण कुरा चाहिन्छ, तब मात्र सङ्गीतमा लगाएपछि आफू सफल भइन्छ. तत्काल सफल अहिले मान्छेले चाहिरहेका छन्. यी कुराहरूलाई छोडेर हामी चाहिँ अहिले फेरि पनि किसिमले तपाईँले अहिलेको कुरा गर्दाखेरि पुस्तालाई पनि आवश्यक छ,
1: आवश्यक छ,
0: एकदम राम्रो कुरा गर्दै.
1: जस्तो मैले कुरा गरेँ, जस्तो अब छिमेकी देशको कुरा गर्दाखेरिमा चाहिँ त्यहाँ चाहिँ किन चाहिँ त्यस्ता विद्वानहरू जन्मे त, जसले चाहिँ एउटा राग गायो भने आगो पार्ने, एउटा राग गायो भने
0: पानी
1: पारिदिने, होइन, त्यो हाम्रो देशमा चाहिँ किन नभएको? किनभने कि हामी कहाँ देशमा चाहिँ अलि हतार छ के, चाँडै पाइहालोस्, चाँडै हरेक कुरा पाइहालो, त्यो चाँडै चाँडोले गर्दाखेरिमा चाहिँ हामीले नपाउन सकेको कारण पनि यही हो, र फ्रस्ट्रेसनमा हामी जान्छौँ होइन।
0: एकदम सान्दर्भिक कुरा यतिखेर चलिरहेको छ, हामी सुशब्द कार्यक्रम छौँ। आज हामी नेपाली सङ्गीतका सुप्रसिद्ध गायक आनन्द कार्की हुनुहुन्छ हाम्रो साथमा, जसले 4 दशकभन्दा बढी समयदेखि नेपाली गीत सङ्गीतमा राज गर्नु भएको छ, मिठा गीत गाउनु भएको छ, श्रोताको दर्शकको मन जित्नु भएको छ। अब फेरि पनि एउटा हामी गीत सुन्ने तयारीमा लागिरहेका छौँ। अबको गीत धेरै गीत आधुनिक पनि सुन्यो, अब चलचित्र गीत पनि त्यतिकै मिठा गाउनु भएको छ यहाँले।
1: हजुर
0: आज अब फेरि चलचित्रतर्फ लाग्ने हो कि क्या?
1: चलचित्र गाउनु,
0: चलचित्र गीत गाउनु है। अनि विशेष गरी नेपाली गीत सङ्गीतमा जो गायकलाई हामी चिन्छौँ चलचित्रको गीतभन्दा पनि आधुनिक गीतबाट चिन्ने गर्छौँ, विशेष गरी त्यो पहिचान बनाउँछ मान्छेले। हिन्दीमा हिन्दी फिल्मका गीतबाट चाहिँ गायक गायिकाले पहिचान बनाउँथ्यो भनेदेखि, नेपालमा पहिल्यै उहाँले आधुनिकमा गीत गाएर मिठा गीत गाएर आफ्नो पहिचान बनाइसक्नु भएको थियो। त्यसबिचमा उहाँले थुप्रै चलचित्र गीत पनि गाउनुभयो, केही मिठा गीतहरू हामी सुन्न बाँकी छ।
1: हजुर अब मलाई लाग्छ सबैले मन पराएको गीतै गाउनु पर्यो,
0: गाउनु पर्यो
1: होइन, सुनिरहेको गीत जनम जनम जिउला
0: सँगै
1: भागेर बर पिपल र शम्भुजित बास्कोटाज्यूको सङ्गीत।
0: हजुर लक्ष्मीनाथ शर्मा हुनुहुन्छ, हामी चलचित्रका निर्देशकको रूपमा पनि चिन्छौँ।
1: हजुर बर पिपल चलचित्रको यो गीत हो, श्री कृष्ण श्रेष्ठजीको सम्झनामा पनि हुन्छ यो गीतले,
0: उहाँलाई

0: थ्याङ्क यू.
1: चलचित्र बर्पीकोलबाट सङ्गीतकार सम्बोधित बास्कुटर हुनुहुन्थ्यो, लक्ष्मीनाथ शर्माले रचना गर्नुभएको गीत थियो यो, र युगल गीत थियो, यसमा साथ दिने हुन्थ्यो
0: सुनिता सुब्बाजी.
1: धेरै धेरै हामी सम्झिन चाहन्छौँ. आज सुशब्द कार्यक्रमबाट यति मिठा मिठा गीतहरू छन्, आज मिठा मिठा गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ सुशब्द कार्यक्रममा. आउनु सर, जस्तो एउटा म तपाईँलाई कहिले काहीँ देख्छु सम्झिन्छु, सबैजनाले भन्छन् पनि, एउटा भाग्यमानी कलाकार गायक हुन्छ तपाईँ, त्यो बेलादेखिको अहिलेसम्म पुराना सङ्गीतकार गीतकार गायिकासँग भनौँ होइन, त्यसपछि अहिलेको नयाँ पुस्तासम्म पनि तपाईँ जोडिँदै आउनु भएको छ
0: होइन,
1: नयाँ सबै गाउनु भएको छ, नयाँ गायिकाहरूसँग गाउनु भएको छ, नयाँ गीतकारको पनि गाइरहनु भएको छ. यो हेर्दाखेरि कस्तो लाग्छ, अहिले पुरानोको कुरा र नयाँको कुरामा के भिन्नता फरक अथवा केही छैन के जस्तो लाग्छ?
0: अब भिन्नता त धेरै भिन्नता छ, सङ्गीत नै चेन्ज भएर आइसकेको छ होइन, गायन स्टाइल नै चेन्ज भएको छ, सोचाइ नै फरक भइसकेको छ मान्छेको होइन. तर पनि म एउटा सङ्गीतको विद्यार्थी भएको कारणले सधैँ नयाँ चिज प्रयोग गर्न मन लाग्छ मलाई, नयाँ सङ्गीत, नयाँ गीतहरू, फरक खालका गीतहरू नै गाउन मन लाग्छ. त्यस कारणले पनि म त्यो टेस्टसित चाहिँ र समयसित चाहिँ हिँडिरहेछु, अपडेट गरिरहेछु आफूलाई.
1: त्यो अपडेटको कुराकानी गर्दाखेरि तपाईँले आफैले पनि युट्युब च्यानल चलाउनु भएको छ,
0: हजुर हजुर,
1: मिठा गीतहरू हाल्नुहुन्छ, त्यसमा धेरै भ्युजहरू पनि गइरहेको छ,
0: एकदम
1: राम्रो, एकदम राम्रो, त्यसको तपाईँलाई फिडब्याक पनि राम्रो आइरहेको छ. अहिले हेर्दाखेरि बिस्तारै यो एआईको प्रयोग बढी मात्रामा सङ्गीततर्फ, गीतकारतर्फ प्रयोग हुँदै गइरहेको छ, र एआईलाई बढी मान्छेले भनौँ स्रष्टाहरूले पनि पछ्याउँदै गइरहेका छन्. भोलि अब गायक हेर्दाखेरि त्यो गायक पनि त्यहाँ उपस्थित गराइदिएर चाहिँ एआईले गाउँदै आइरहेको छ होइन, त्यसमा पनि अब हिन्दी टोन छ, कति गीतलाई बिगारेको हामी पाउँछौँ सुन्दाखेरि, यसमा के भन्नुहुन्छ?
0: अब यो त अब खास मैले भन्दाखेरिमा त यो त एकदमै हाम्रो सङ्गीतको लागि त नराम्रो कुरा हो होइन, किनभने गीतै बिगारेर गाउने, सङ्गीतै बिगारेर गाउने, जे पाए त्यही गाउने, जे पाए त्यही गरेर होइन, क्षणिक
1: हो,
0: फास्ट फुड जस्तै हो हाम्रो होइन, एकछिन खाँदा टेस्टी हुन्छ तर त्यसले चाहिँ शरीरलाई हानि गर्छ भने जस्तै आयो, के भन्छ, आयो गयो होइन, त्यो किसिमको त्यो एकदम लामो समयसम्म नटिकिरहने यी सबै कुराहरू हुन् जुन देखिरहनु भएको छ. किनभने मान्छेले जहिले पनि हरेक हाम्रो मुड एउटै त हुँदैन नि त, बिहानको मुड अर्कै हुन्छ, दिउँसोको मुड अर्कै हुन्छ, बेलुका रातिको मुड अर्कै हुन्छ, त्यस्तै गीत सङ्गीतमा पनि हरेक समयमा त्यही एआई मात्रै सुन्ने त कुरा हुँदैन, र त्यो क्षणिक हो, अहिलेको 5 मिनटमै गीत बनाइदिने, उसले 5 सेकेन्डमै शब्दहरू पनि लेखिदिने, गीत पनि गाइदिने. अब त्यो एउटा कार्यक्रममा एकजनाले गीत बजायो तर हामीलाई त थाहा हुन्छ यो एआईले भने उसले चाहिँ मेरो गीत भएको छ भनेर, यस्तो राम्रो गाएको छ भनेर सुनाए कि, तर मैले उसलाई त्यहीँ भने होइन, गीतकारको त नाम लिनुभयो, सङ्गीतकार र गायकको नाम पनि लिनुहोस् न भने कि, त्यो त छैन,
1: गायक एआई सङ्गीतकार आई मात्रै भयो
0: भनेपछि ओरिजिनल ओरिजिनलै हुन्छ, डुप्लिकेट डुप्लिकेटै हुन्छ, त्यस कारण त्यतातिर लाग्नु हुँदैन
1: हुँदैन. अहिलेको प्रविधिले केही कुरा ल्याइरहेको पनि
0: हजुर चाहन्छौँ. त्यो एउटा भन्छ नि, कहिले काहीँ यसो खाना खाँदाखेरमा हल्का केही यसो चटनी को काम गरेको छ उसले, हल्का मिठास जस्तो लाग्छ, त्यो 10-12 चोटि सुनेपछि फेरि त्यो बोर लाग्छ,
1: बोर लाग्छ,
0: त्यसको फिलिङ्स नै छैन
1: पक्कै पनि. यसलाई हामीले अब सबैजनाले यसलाई सही रूपमा कसरी लान सक्छौँ, कसरी
0: जुन अहिले जस्तो अहिले मैले सपोज अहिले म गीत गाइरहेको छु यहाँ र यति वादे वादकहरू हुनुहुन्छ होइन, उहाँहरूको भाइब्स नै एउटा पोजिटिभ भाइब्स छ नि त, सबैको मनमा मैले राम्रो गरौँ, उहाँले मैले पनि राम्रो बजाउनु, उहाँले पनि मैले, यो सबै हामी सबैको टिमवर्क भएर त्यो गीत त्यत्तिकै राम्रो बन्छ र श्रोतालाई पनि त्यो राम्रो लाग्छ र उनीहरूले मनमा बसाउँछन्. अब म एक्लो मात्रै गाएँ भने त्यो त्यो छिर्दैन कि, हाम्रो नेपालका गीतहरू, पहिलेका गीतहरू त्यही त थियो, हाम्रो यसरी नै बसेर हामी रेकर्डिङ गर्थ्यौँ, कति कुराहरूलाई हामीले फेरि सुधार्थ्यौँ, फेरि गाउँथ्यौँ, त्यसले गर्दा राम्रो आउँथ्यो.
1: एक अर्कामा हामी भाइचारा पनि थियो, सम्बन्ध पनि त्यो अनुसार हुन्थ्यो, सबैमा त्यो प्रतिको लगाव थियो होइन, सबैजनाले सङ्गीतमा मैले यो गर्नुपर्छ भने त मेरो दायित्व सबैको आफआफ्नो थियो होइन, त्यसले गर्दाखेरि राम्रो चिज निकालौँ भने सबैको त्यो हुन्थ्यो. अब हामी कुराकानी त गरिरहेका छौँ, गीत पनि सुनिरहेका छौँ, सारा मिठा मिठा गीतहरू सुनिरहेका छौँ। अब फेरि एउटा गीत चाहिँ सुन्नै पर्छ, अझै पनि अब एक दुईवटा गीत भ्याएसम्म समय भ्याएसम्म हामी गर्छौँ।

0: धेरै मिठो, धेरै मिठा के थियो हामी सुनिरहेका छौँ, भर्खरै सपनामा आइदिन्छु मेरो नजरमा सुम्पिदिन्छु भने, यो जिन्दगी मेरो हजुरमा मिठा गीतहरू छन्। यो गीत यहाँ रचना थियो गणेश साईको अनि सङ्गीत थियो कृति नेपालको। यो गीत मिठा गीतहरू गाइरहनु भएको छ, अनि हामीसँग समय पनि धेरै छोटो छ भनेर मलाई प्राविधिक मित्रले पनि यहाँ सङ्केत गरिसक्नु भएको छ है।
1: हजुर,
0: धेरै मिठा गीतहरू अझै छुटेका छन् सुन्नु तपाईँका। अब हामी छुट्टिने बेला पनि हुँदैछ होइन, मिठा गीत सुन्यौँ। अब अहिलेको योजना, धेरै काम गरिरहनु भएको छ तपाईँ नेपाली गीत सङ्गीतमा, अब नेपाली यो भइदियोस् अथवा भनौँ रेड नेपालमा पनि आउनु भएको छ, यो अवस्था पनि देख्नु भएको छ, बाहिर पनि हाम्रो गीत सङ्गीतको समाज यहाँले देख्नु भएको छ, एउटा व्यवस्थित अथवा यो समाज भइदिएदेखि गीत सङ्गीतमा अझ राम्रो हुन्थ्यो भन्ने तपाईँको इच्छा के थियो भनेदेखि भन्ने के छ?
1: हजुर, मेरो इच्छा त यही थियो कि एकचोटि फेरि रिभाइभ होस्, र यहाँ जुन प्रकारले हामीले आजभन्दा धेरै वर्ष अगाडि सङ्गीतकारहरू म्युजिसियनहरूको भिडभाड देख्थ्यौँ, लाइभ रेकर्डिङहरू हुन्थ्यो, त्यस्तो होस् भन्ने मेरो चाहिँ चाहना छ। र रेडियो नेपाल भन्नेको नामै यही हो नि त, त्यो सङ्गीतको घर हो नि त, यो त सङ्गीत कलाकारहरूको थलो हो होइन, यहाँबाट धेरै कलाकारहरू जन्मे होइन, त्यस कारणले गर्दाखेरि यो चिजलाई अझै व्यवस्थित गरेर कलाकारहरूको एउटा यहाँ चाहिँ जमघट होस् सधैँको लागि, पर्मानेन्ट हुन् पहिले जस्तै, यो मेरो चाहना छ। अब अहिलेको, अब अहिले त बालनमय सरकार छ होइन, उहाँहरूले सबै आफ्ना जति पुराना कुराहरूलाई चाहिँ उहाँहरूले एउटा एक संरक्षण गर्नुभएको छ, राम्रो गफ गरेर राम्रो गर्नुपर्छ भन्ने भन्नुभएको छ होइन, त्यस कारणले यो रेडियो नेपाललाई पनि एउटा व्यवस्थित र राम्रो र कलाकारहरूको चाहिँ एउटा यो स्थान फेरि बनोस्, यही मेरो
0: एकदमै
1: चाहना छ। र राम्रा गीत सङ्गीतहरू यहाँबाट चाहिँ मतलब उत्पादन हुन् होस्, र जति पनि रेडियो नेपालमा भएका रेकर्डिङहरू, जति पनि नेपाल रेडियो नेपालको जुन प्रपर्टीका गीतहरू छन् ती पनि फिर्ता हुन् रेडियो नेपालमा, र रेडियो नेपालको चाहिँ आफ्नो युट्युब च्यानलबाट जाओस् भन्न चाहन्छु। मेरा पनि धेरै गीतहरू छन् यहाँ,
0: यहाँका सुझाव र सल्लाहको लागि एकदमै हामी यो मननयोग्य जुन किसिमको कुरा राख्नु भएको, त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु तपाईँप्रति। अब हामी छुट्टिन्छौँ पनि भनौँ, एउटा गीतबाट हामी कार्यक्रम विदा लिन्छौँ कार्यक्रममा। अब यहाँले जुन किसिमको हाम्रो कार्यक्रममा आइदिनु भयो, आफ्नो व्यस्तताको बावजुद पनि यहाँ आइदिनु भयो र यति मिठा गीत सङ्गीत सुनाइदिनु भयो, र हामी चाहन्छौँ तपाईँलाई धेरै धेरै धन्यवाद त हाम्रो छँदैछ। त्यसको साथसाथै आगामी दिनमा अझै मिठा गीतहरू गाइदिनुहोस्, श्रोता दर्शकको मन जित्न त्यत्तिकै सफल तपाईँ हुनुहुन्छ, अझै सफल भइदिनुहोस् हाम्रो त्यही कामना छ। भौतिक रूपमा आज हामीले कार्यक्रममा बसेर जुन किसिमको सुर शब्द कार्यक्रममा सञ्चालन गऱ्यौँ, त्यसको लागि हामी सबै वाद्यवादको तर्फबाट यहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: थ्याङ्क यू।
0: हजुर, अब जहाँ जाँदै कुन चाहिँ गीत हामी राख्न चाहन्छौँ?
1: एउटा गजल गाउँ।
0: हजुर,
1: होइन, जे जे हुन्छ यहाँ पर्दा पछाडि,
0: मिठो गीत,
1: दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि।
0: यो पर्दा पछाडिको गीत हामी छोड्न चाहन्छौँ, र आजको यो सुर शब्द कार्यक्रमबाट हाम्रा सम्पूर्ण वाद्यवादक साथीहरू, प्राविधिक साथीहरूसँगै यो दिवाकर शर्मालाई पनि बिदा दिनुहोस्। अर्को हप्ता हामी फेरि पनि यो बिहिबार ठिक 11 बजेको समाचारपछि सुसप्त कार्यक्रम लिएर आउनेछौँ। हवस् त, नमस्कार। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: झन्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। लगातारको वर्षापछिको पहिरो बाढी र सडकमा हिलो ग्रेगान जमेको कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान 9:30 बजेसम्मको विवरण सार्वजनिक गर्दै 7 जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपाल थोक कटुन्ची बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा वर्षायामको जोखिमको कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलामे भएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 किलो र भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरुणीको राजमार्गमा पहिरो खसिकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोरमा पहिरो खस्ता सडक पूर्ण रूपमा अवरुद्ध छ। दोलखाको तामाकोसी गाउँपालिका 5 किर्नेटार स्थित लामा बगर रामेछाप सडक खण्डमा सामाकोसी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 7 पिनाखोला स्थित नागम गमगढी सडक खण्डमा पहिरो खस्ता सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान

0: इतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपालबाट विचार प्रधान कार्यक्रम सेरो फेरो सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। तपाईँको साथमा छु म प्रज्ञा सरदान। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब एक बजीसम्म तपाईँको साथमा रहनेछौँ। हामीलाई सुनेर र आफ्ना विचारहरू राखेर साथ दिनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। आजको यात्रामा पनि स्वागत छ।

कार्यक्रम सेरोफेरोमा हामी समसामयिक विषयका साथमा तपाईँहरूका विचार सल्लाह सुझाव सुन्ने अनि सुनाउने गर्छौँ। आजको सेरोफेरो कार्यक्रममा हामी सामाजिक सञ्जालको विषयमा कुराकानी गर्नेछौँ। तपाईँ हाम्रो जीवनमा तपाईँ हामीले सबैभन्दा बढी हेर्ने सुन्ने चलाउने भनेको आजभोलि सामाजिक सञ्जाल नै हो। आज हामी यसैको सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। सामाजिक सञ्जाल अर्थात् सोसल मिडियाले तपाईँ हाम्रो जीवनलाई कता लाँदैछ त? सेरोफेरो कार्यक्रममा आज हामी एउटा यस्तो विषयमा तपाईँहरूसँग छलफल गर्नेछौँ जुन हरेक घर, हरेक परिवार र विशेष गरी हरेक मोबाइल प्रयोगकर्तासँग जोडिएको छ। सामाजिक सञ्जालले हाम्रो जीवनलाई कता लैजाँदैछ? सामाजिक सञ्जालले हामीलाई नजिक ल्याएको छ कि टाढा बनाएको छ? तपाईँ हाम्रो जीवनमा सोसल मिडियाले, सामाजिक सञ्जालले कस्तो प्रभाव पारेको छ? तपाईँका अनुभव, विचार, सल्लाह, सुझाव हामीसँग सेयर गर्न सक्नुहुनेछ, साझा गर्न सक्नुहुनेछ। कार्यक्रममा फोन गर्नका लागि सदा चाहिँ हाम्रो टेलिफोन नम्बर 42117 21 42117 36 यसै सेरोफेरोमा रहेर आज हामी कुराकानी गर्नेछौँ र कार्यक्रमलाई अगाडि बढाउँदैछौँ एउटा मिठो गीतबाट। गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, सुजन चापागाईको स्वरमा रहेको यो मिठो गीतपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। तपाईँको साथमा छु म प्रज्ञा शरदन, टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। र आज हामीले विषय लिएर आएका छौँ सामाजिक सञ्जाल, अर्थात् सामाजिक सञ्जाल सोसल मिडियाले तपाईँ हाम्रो जीवन कता लाँदैछ, कस्तो प्रभाव पारिरहेको छ, तपाईँ हाम्रो दैनिक जीवनमा सामाजिक सञ्जालको प्रभाव कस्तो छ, यसले परिवार र सम्बन्धमा कस्तो असर पारेको छ, पारेको छ या छैन, अनि झुटा समाचार वा अनलाइन ठगीको अनुभव गर्नुभएको छ कि छैन, किनभने आजभरि अनलाइन ठगीका पनि धेरै केसहरू आइरहेका छन्। अनि हामी सामाजिक सञ्जालमा देख्ने गर्छौँ असाध्यै अरूलाई अरूको चरित्र हत्या भई गरिरहेका, गाली गलौज गरिरहेका हामीले भिडियोहरू पनि देख्न सक्छौँ, लेखेको कमेन्टहरू पनि देख्न सक्छौँ, किनभने आजभोलि हरेकको हातमा मोबाइल फोन छ, हामी हरेकले प्रायः जस्तो सोसल मिडियाहरू प्रयोग गरिरहेका हुन्छौँ। र यो कुरालाई तपाईँहरूले कसरी लिइरहनु भएको छ, सामाजिक सञ्जाल आफैमा नराम्रो भने होइन तर हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुराले चाहिँ यसको प्रभावलाई निर्धारण गर्छ जस्तो लाग्छ मलाई। त्यसैले तपाईँहरूले यसलाई कसरी प्रयोग गरिरहनु भएको छ, यो बालबालिकालाई पनि असर पार्ने कुरा पनि हो। बालबालिकाहरूलाई प्रयोग गर्न दिँदाखेरि कस्तो निगरानी गरिराख्नु भएको छ तपाईँले, त्यो कुरा पनि महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। यति बेला हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
1: हेलो,
0: नमस्कार।
1: हजुर नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर
1: हजुर, प्रज्ञाजी, म पाँचखालबाट सुदर्शन सत्याल विनित।
0: पाँचखालबाट सुदर्शनजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर धन्यवाद,
0: धेरै पछि कुरा भयो जस्तो लाग्छ मलाई।
1: हजुर,
0: पहिला भएको थियो है?
1: हजुर हजुर भएको थियो।
0: हजुर, अनि सुदर्शनजी आजको विषय सुन्नु भएको छ हजुरले?
1: हजुर सुने छु।
0: हजुर, अहिले त हरेकको हात हातमा मोबाइल छ, हरेकले प्रयोग गरिराख्या हुन्छन्, प्रयोग आफूले नचलाए पनि अरूका रिलहरू भिडियोहरू हेरिराख्या हुन्छन्, कमेन्ट गरिराख्या हुन्छन्, होइन, हामीले पनि गरिराख्या हुन्छौँ, देख्छौँ पनि, होइन, हरेक कुराहरू सुनिन्छ, देखिन्छ, लेखिन्छ, हेरिन्छ। त्यसले गर्दा हाम्रो जीवन अहिले सोसल मिडियाको वरिपरि घुमिराख्या छ भन्दा फरक नपर्ला, होइन।
1: हजुर हजुर, मलाई के लाग्छ भने संसारमा जे चिज छन् ती चिजहरूको दुईवटा कुरा राम्रा र नराम्रा पक्ष हुन्छन् नै, होइन? जस्तै हामीले प्रयोग गर्ने आगो हुन्छ नि, आगो आगोलाई हामीले सदुपयोग गर्न सक्यौँ भने यसको कति फाइदाहरू हुन्छन्। अब यसलाई सही किसिमले उपयोग गर्न सकिएन भने यसले सखापै पनि बनाउँछ नि। एक खालको आगो जस्तै हो यो सामाजिक सञ्जाल भन्छु म, किनभने सामाजिक सञ्जालका माध्यमबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ, सिकेका छौँ, सिक्दैछौँ, अझ नयाँ कुरा आविष्कार हुँदैछन्, होइन? यसले मानव जीवनलाई चाहिँ असाध्य यो उत्तर आधुनिक युगमा पुर्याइसकेको छ, होइन? यो उत्तर आधुनिक युग भनेको चाहिँ यो प्रविधिको युग, यो प्रविधि बिना मान्छे अब बाँच्नै नसक्ने भइसकेको छ, त्यो हदसम्म पुगिसकेको छ। अब अहिले बालबालिकाहरूलाई अथवा कसैलाई 4+4 जोड्दा कति हुन्छ भनौँ भने हतपत्त मोबाइल झिकेर त्यो थिच्न थाल्छन्, होइन? त्यहाँसम्म हामीले दिमागलाई पनि डल बनाउँदैछौँ एकातिर, अर्कातिर संसारलाई साँगुरो बनाएर संसारका सबै कुराहरू जान्ने बुझ्ने थाहा पाउनेसम्म हामी त्यही एउटा सानो मोबाइल ल्यापटप यो कम्प्युटर यिनै सामाजिक सञ्जालहरूबाट, होइन, सामाजिक सञ्जालका अनेक ट्विटर, वाट्सएप, होइन, फेसबुक, दुनियाँ छन् नि, यीबाट सिक्ने पनि गरिन्छ। अब यसबाट धेरै संसार सिक्न सकिन्छ सिक्न चाहनेलाई। अब दुरुपयोग गर्नेलाई त्यहाँ नराम्रा कुराहरू पनि हुन्छन्, त्यहाँ अपराधिक गतिविधि हुन्छन्, त्यहाँबाट कति मान्छेहरूको चरित्र हत्या हुन्छ, कति चोरी डकैती हुन्छ, कति के हुन्छ, होइन, यो चाहिँ दुरुपयोग हो। अब यो यस्तो खालको चाहिँ खराब पक्षतिर हेर्ने हो भने सामाजिक

0: सञ्जाल खतमै हो होइन. अब असल पक्षबाट हेर्ने हो भने सामाजिक सञ्जाल यो मान्छेको लागि त एउटा भगवानै हो, किनभने मान्छेले गर्न नसक्ने हरेक कामहरू सामाजिक सञ्जालबाट हामी गरिरहेका छौँ, यसको उपयोग गरिरहेका छौँ. व्यापार व्यवसाय होस्, विज्ञापन होस् होइन, मानिसहरूको व्यवसाय प्रवर्धन गर्ने कुरा होस्, ज्ञान विज्ञानका क्षेत्रमा होस्, यसको चाहिँ फाइदा धेरै छन्. अब यी फाइदाहरूलाई चाहिँ हामीले लिन सक्नुपर्छ. यी बेफाइदातिर खराब पक्षतिर लाग्नु हुँदैन. जस्तै केटाकेटीलाई सानैदेखि मोबाइलमा सबै कुराहरू सिकाउनु हुँदैन भनिन्छ, होइन, सिकाउँदैन. सिकाए त कसरी जान्दछ उसले मोबाइल चलाउन? सिकाउनु पर्छ, तर त्यसको एउटा दायरा राखेर, एउटा सीमा राखेर, होइन, केटाकेटीलाई त्यस त्यो किसिमको फाइदाजनक कुराहरू सिकाउनु पर्छ. र सामाजिक सञ्जालमा कसैले पनि नराम्रा कुराहरू, खराब कुराहरू राख्नु पनि हुँदैन. जानाजान अन्जानमा होस्, त्यस्ता नराम्रा र समाजलाई चाहिँ खराब किसिमको सन्देश दिने त्यस्ता खालका विषयवस्तु सामग्रीहरू चाहिँ राख्नु पनि हुँदैन. यो मानवीय सभ्यता पनि हो. सभ्यताको चाहिँ एउटा चाहिँ हामीले उदाहरण देखाउन, दृष्टान्त देखाउन सक्यौँ भने सामाजिक सञ्जालको फाइदै फाइदा धेरै छन् भन्छु म.
1: हजुर, धेरै धेरै धन्यवाद सुदर्शनजी यहाँको विचारका लागि.
0: हस्, धन्यवाद.
1: हामीलाई आफ्नो विचार राखिदिनु भयो. पासखालबाट हुनुहुन्थ्यो सुदर्शन सत्याल, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
2: हेलो,
1: हजुर, जीवाजी कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हजुर हजुर, पनि नमस्कार मेरो.
1: हजुर,
2: अब यो सामाजिक विषयमा
1: हजुर
2: कुरा साह्रै राम्रो लाग्यो. मैले यसपालि खोजेको थियो, लाग्यो नभएमा आज थिएन. अस्तिको हप्ता पनि हो क्या अरे. अब छोटकरीमा म के भन्न चाहन्छु भने नि, यो सामाजिक काल त हो, राम्रो पनि छ, नराम्रो पनि छ. यहाँ धेरै विकृति पनि छ, सुकृति पनि छ. अब अस्ति मात्रै सांसद गएर जापानमा बगबग गरेर इज्जत बिग्रियो, यस्तो पनि हुन्छ. अब नाबालक बालिका बाल बालिका पनि यो साह्रै खराब.
1: हजुर बोलेको बेला बेलामा काटिएर पुरा कुरा आएको छैनन् कि जीबाजी, अलिकति बाहिर
2: आउनु. फिडब्याक छ
1: ए, यहाँ त केही सुन्या छैन, त्यहाँ सुन्या छ.
2: यहाँ चाहिँ फिडब्याक आएको छ.
1: हजुर,
2: अब अस्ट्रेलिया चाहिँ 16 वर्ष बेङ्गीहरूलाई सामाजिक सञ्जाल बन्द, अब उत्तर कोरिया बन्द, त्यस्तै गरेर हाम्रो राष्ट्र चिनमा बन्द, कैयौँ मुस्लिमहरूमा बन्द छ. अब यिनीहरू के गर्दछ भने के गर्दा आउनुभएको कुरा पनि लेख्ने, नराम्रो कुरा पनि लेख्ने. नराम्रो कुरालाई सहन सक्यो भने, यसले काम गर्न सहन सकेन भने, जस्तो कि योभन्दा यो सरकार जाने सञ्जालले नै उचित हेर्नुहोस् बन्द गर्ने भयो. त्यस्तै अब अहिले तपाईँको यो जुन त जयन्ती भए, त्यही सामाजिक परिणाम हो हेर्नु. त्यस कारणले व्यक्तिगत रूपमा सन्तुलन ल्याउनु हो भनेदेखि यो स्वास्थ्यको लागि चाहिँ साह्रै खराब हो. यो धेरै हेऱ्यो भनेदेखि मानसिक सन्तुलन बिग्रिन्छ क्या, मान्छेको दिमागको परिस्थिति पनि बिग्रिन्छ. मानसिक परिस्थिति पनि राम्रो हेरे पनि, नराम्रो हेरे पनि, धेरैबेर खेलाएर धेरैसँग गर्नुपर्ने पनि विषयवस्तु चाहिँ होइन. छोटकरीमा अहिले कुराहरू हेर्ने, राम्रो कुरा हेर्ने, अलग हुने, त्यो गऱ्यो भने राम्रो हुन्छ, मान्छे रोगी हुन्छ.
1: हजुर, धेरै धेरै धन्यवाद. जीवा भट्टराई हुनुहुन्थ्यो धरानबाट. मोबाइलको सामाजिक सञ्जालको सही सदुपयोग गर्न सक्यौँ भने यो हाम्रो लागि राम्रो छ, यदि होइन भने धेरै हेऱ्यो भने यसले स्वास्थ्यका लागि पनि हामी हाम्रो लागि हानिकारक छ, र यसका धेरै नराम्रा कुराहरू पनि छन्, पक्षहरू पनि छन् भनेर आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँको विचार पनि सुन्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
3: हजुर नमस्कार.
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर,
3: म सर्लाही जिल्लाको हरिपुर 2 सखबाट ध्रुव प्रसाद तसाई. हजुर
1: ध्रुवजी, कार्यक्रममा स्वागत छ यहाँलाई.
3: हवस्, धन्यवाद.
1: आजको विषय सुन्नु भएको छ हजुरले?
3: हजुर, विषय आज यो सामाजिक सञ्जालको
1: सञ्जाल यो प्रयोग गर्दाखेरि धेरै कुराहरू ध्यान दिनुपर्ने कुराहरू हुन्छन्, सिक्नुपर्ने धेरै राम्रा कुराहरू पनि यही भित्र छन्। स्वास्थ्यका कुरा, शिक्षाका कुरा, ज्ञान गुणका कुरा, एक्सर्साइज कुराका कुरादेखि लिएर होइन हरेक कुराहरू थाहा पाउन पनि यो राम्रो छ, हाम्रो लागि लाभदायक पनि छ। साथसाथै कुनै पनि कुराका दुईवटा पाटो त हुन्छन् नै, एउटा राम्रो एउटा नराम्रो भने जस्तै, यसको दुरुपयोग पनि भएको देखिन्छ होइन। हामीले हेर्न सक्छौँ दिनदिनै कस्ता डरलाग्दा भिडियोहरू पनि हुन्छन्, गाली गलौजका व्यक्तिगत रूपमा गाली गलौज गरिएका भिडियोहरू पनि छन्, पारिवारिक झगडालाई पनि सोसियल मिडियामा ल्याइएका भिडियोहरू पनि छन् होइन। त्यस्ता कुराहरू चाहिँ अलिकति गलत हो। यस अरू मान्छेहरूले बालबालिकाहरूले हेऱ्यो भने के सिक्छन्? त्यसैले गर्दाखेरि अलिकति सिभिक सेन्स चाहिँ हामीले अलिकति मानवीय सभ्यता चाहिँ यसमा प्रयोग गर्नुपर्ने पनि देखिन्छ। हजुरलाई चाहिँ के लाग्छ यसले हाम्रो समाजलाई कतातिर लाँदैछ जस्तो लाग्छ?
3: हजुर, विचारको लागि, विषयको लागि धन्यवाद। मलाई त यो विषयको लागि राम्रो, जहिले पनि भाग लिन्छु संसद सभासद संसदमा वक्तव्य, अनि मन्त्री उद्घाटनमा वक्तव्य, बुद्धिजीवी गोष्ठीमा वक्तव्य, हामी जस्ता सरसान कहाँ वक्तव्य, हामीले गर्ने कुरो कहाँ त भन्दाखेरि रेडियो नेपाली
1: हाम्रो
3: दिइरहेछ। यो सामाजिक सञ्जाल त फुलको संसार, फुलै संसार, आँखाको आँखै संसार के भन्थे,
1: फुलको आँखामा फुलै संसार,
3: काँडै संसार भने जस्तै हो। आफूले जस्तो खोज्यो त्यसै ज्ञानै ज्ञानका कुरा खोज्दा ज्ञानै ज्ञान पाइन्छ, दुरुपयोग हुने कुरा खोज्दाखेरि त्यस्तै पाइन्छ। सबभन्दा पहिले त मलाई त पहिले सामाजिक सञ्जाल जहाँ विकास हुन्छ ती विनाश चाहिँ भइराखेकै हुन्छ, अनि त्यस कारणले अहिले हामी यो सामाजिक सञ्जाल मोबाइल ठुलो नकिन्दा हेर्दाखेरि घर घरै कलाकार, कलाकारको माइल दिदी पनि गजबले नाच्ने कलाकार, कहिले ननाच्ने अर्कै ठुलो कान्छ भने त्यसै, माखलाघरको माइल दाई पनि त्यसै, ए बाबा कहिले पनि गाउँदै र नाच्न नजान्ने, त्यहाँ उफ्री उफ्री नाचेको त मैले छक परेको थिएँ। यसो गर्दा त अर्काको कलाकारको गीतमा नाच्दा रहन् सबै गाउँ गाउँ घर घरै कलाकार, त्यो पनि रमाइलो लाग्यो। अनि आफूलाई त अर्काको कलामा त ननाच्ने, आफै गाउने बरु, आफै सिलो भन्ने, आफै कविता बनाउने, त्यसै प्रत्यक्ष दिने, मौलिकता दिने। अब यहाँ त धेर, अब धेर फटा कुरा नि छ, आजको समाचार सही हो कि होइन भन्नलाई त्यहाँबाट पत्यार लाग्दैन, अनि रेडियो नेपाललाई खोल्नुपर्छ मलाई चाहिँ। अनि फटा कुरा, फटा कुरा हो कि यो फटा नि हुनसक्छ भने विश्वास नै चाहिँ भयो नि यो सामाजिक सञ्जालमा, त्यो चाहिँ छ। रेडियो नेपालहरू
1: धेरै झुटा समाचारहरू पनि हुन्छन्,
3: अनि त्यहाँबाट अर्का हो साना कुरा पनि हो, झगडा साना घर परिवारको झगडा पनि त्यहाँ गर्ने, अनि मन्त्री ठुलो ठुलो सामान्य व्यक्तिलाई पनि जता अभाव एउटा तल तल बसेको खुइले पनि सराप्नु पर्ने। अब अस्ति सुनिरहेको थिएँ ज्ञानेन्द्र साईलाई पहिले एउटाले सराप्यो, के गाली गरौँ गरौँ, अब नैतिकता छैन। अनि ऊ ज्ञानेन्द्र साईले पनि आएको छ भन्नु, आफूभन्दा साना झिनाले जे पनि सहनु नै राम्रो हो, उनले पनि त्यही वक्तव्य दिइरहेको छन्। के सरसँग सहँदै राम्रो हो, नदिनुपर्ने सानासँग चाहिँ अब आम मन्त्री ठुलो पदमा बसेका मान्छेले, अब त्यो अत्याचार भएपछि उनले पनि त्यस्तो गरे त्यस्तो नहोस्, सम्मानित व्यक्तिलाई झिँझा मुना खुइले टाउके जसले पनि सराप्ने भयो क्या, मान्छेको दिमागमा ह्याडेक बनाउने भयो, अनि सहर बस्न सक्दैनन्, के हुन्छ यसले विकृति ल्याउँछ, अनि जताभावै नराम्रा चिजहरू देखाछन्, अनि त्यो फोहोरी कुराहरू लाज नभएको कुराहरू देखाउँछन् ती दुनियाँ, त्यसले गर्दा बलात्कार बढाएको छ, दुर्भोग भइरहेको छ, त्यस्तो नहुने, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुग्रो बिड भने जस्तो यो सामाजिक सञ्जालले गरिएछ। सबैसम्म यसरी सानैदेखि बाल बच्चा भुराभुरीलाई पनि यो मोबाइल नभए खाने नबस्ने त्यही हेर्ने, सबैको आदत काममा व्यस्तता, काम छैन त्यही मोबाइलमा व्यस्तता, पाहुना आए कि नातेदार आए कि आफ्नै इष्टमित्र आए, कोही छैन कोठा त्यही घोपिएर बसे, अनि अरूसँगको सम्बन्ध पनि नातेदार पनि टुट्यो। अब यही सामाजिक सञ्जालमा कुरा गरेँ त्यति हो, अनि नातेदार भेटघाट पनि हरायो, अनि राम्रो पनि छ नराम्रो पनि छ,
1: सकेसम्म
3: यसलाई दुरुपयोग नहुने सदुपयोग हुने भयोस् भन्ने लाग्छ।
1: धन्यवाद, धेरै धेरै धन्यवाद। ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सरलाईबाट, कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, हेलो,
4: हेलो,
1: हजुर नमस्ते।
4: नमस्कार म्याडम, नमस्कार।
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: बिर्सिनु भयो मलाई, म हजुरको ठुलो फ्यान राजु शर्मा। प्रतिभा सर,
1: राजु शर्मा
4: हजुर,
1: राजुजी कार्यक्रममा स्वागत छ। के ठोक्दै हुनुहुन्छ अहिले?
4: म यतातिर काम चल्दै गरेको छ, म चाहिँ यता बाहिर आएँ अब।
1: अनि के छ, पानी पर्यो कि परेन आज भोलि?
4: पानी परेन म्याडम, यता त म धनुषा महोदरी त पुरै खडेरी परे त, किसान मरिसके
1: है।
4: हजुर, पानी परेन,
1: पानी पनि अचम्मको पर्छ, घैँटोबाट खनाएको जस्तो पर्छ, अनि एकैछिनमा डुबान हुन्छ हाम्रो यतातिर त है। धेरै
4: पानी नै पर्दैन, यहाँ किसानहरू बोर्डिङबाट पानी लगाएर धान रोपाइँ गरिरहेछ, अझ धेरै खेतहरू बाँझैछन् महोत्तरी र धनुषामा, यतातिर पानी नै पर्न सकेन। कतै कतै बाढी पहिरो आएर बिजोग छ, बाटोघाटो अवरुद्ध भनेर, सात जिल्ला बन्द छ भनेर सुने, अब के भन्नु
1: है। प्रकृतिको कुरा हो राजुजी, हामीले गर्न सक्ने त केही छैन, प्रार्थना बाहेक होइन। टाइममा परोस्, खेतीपाती होस्, खै ढिला भइसक्यो त, अब त साउनको सात गते भइसक्यो आज होइन। बिउ पनि त छिप्पिन्छ नि,
4: बिउ त छिपिन दिँदैनन् अब। हिजो आज नगरले सबैलाई बोर्डिङ दिएको छ, ठाउँ ठाउँमा बोर्डिङलाई पानी लाएर छिपिनु अगाडि नै रोप्छन्, तर खर्च धेरै लाग्यो नि त, अब विद्युतको पानी तिर्नुपर्छ, एक घन्टाको 150-200 रुपियाँ त्यो बोर्डिङ अनुसार यो घन्टै पिछे तिर्नुपर्ने हुन्छ। अब 10 घन्टा तिर्यो भने, 10 घन्टा पानी लायो भने हामीले अब 1000 त तिर्नु पर्यो, 2000 तिर्नु पर्यो, त्यस्तो छ समस्या। अनि धान चाहिँ कति फल्ने र अब समस्या त्यो छ, उत्पादन भन्दा लगानी बढी हुने भयो, अब आकाशबाट कमसे कम रोप्नसम्म पर दिया भए सजिलो हुन्थ्यो किसानलाई भन्नु खोजेको।
1: के होस्, हामी आशा गरौँ, कामना गरौँ। अब आजको विषयमा जाउँ, हामी अहिले एकदमै सोसियल मीडियामा चाहिँ जतिखेरै हुन्छौँ, सबैको हात हातमा मोबाइल, सबैको टाउको चाहिँ मोबाइलमै घोप्टिरहेको हुन्छ होइन, कसैलाई एकअर्कासँग परिवारमा पनि बोल्ने फुर्सद छैन, आफ्ना परिवारसँग कुरा गर्ने समय छैन, गरे पनि अब फोनमा या मेसेन्जरमा या वाट्सएपमा, त्यही सोसियल मीडिया थ्रु नै हुन्छ होला धेरै जस्तोको जस्तो लाग्छ मलाई। हेलो हाई गर्यो होइन, सक्यो त्यसपछि। अनि त्यसैले गर्दाखेरि हाम्रो समाज अहिले, हाम्रो जीवन अहिले सोसियल मिडियामै केन्द्रित छ सबैको भन्दा पनि हुन्छ
4: होइन, त्यसैमा
1: बिजी छ सबैको लाइफ, बच्चादेखि बुढासम्म होइन। कसरी लिनुहुन्छ यसलाई, अब कसरी चाहिँ नि, अब हरेक कुराका राम्रो नराम्रो पाटो त भइहाल्छ,
4: हामीले यसलाई ठुलो परिवर्तनकै रूपमा लिनुपर्छ होइन, एउटा ठुलै परिवर्तन भएको छ। अब म पनि अहिले 35-36 वर्षको भएँ, योभन्दा 20-21 वर्ष अगाडिको कुरा हो, त्यतिखेर हामी केटाकेटी थियौँ, त्यतिखेर मोबाइल थिएन, जिन्दगी सुखमय थियो, खुसी थियो, मान्छेहरू रमाइलोसँग बाँच्थे। अब मनोरञ्जनका साधन चाहिँ हात हातमा पऱ्यो, तर मान्छे खुसी छैनन् कि, अब दिनका दिन शरीरमा आगो लगाएर आफ्नै शरीरलाई जलाउने घटनाहरू पनि सार्वजनिक भएकै हो हाम्रै देशमा, अब यहाँ मात्रै होइन सबैतिर त्यस्तो छ। अनि यो सामाजिक सञ्जालले असर चाहिँ के पार्यो भनेदेखि, सबभन्दा ठुलो समस्या परिवारमै पारेको छ कि, श्रीमान श्रीमतीकै बिचमा पारेको छ। अब यो मोबाइल नहुँदा श्रीमान श्रीमती मनका कुरा खुलेर बोल्थे, अब चाहिँ के छ भनेदेखि, श्रीमान श्रीमती बेडमा गयो भने ऊ आफ्नो मोबाइल चलाउने, ऊ आफ्नो मोबाइल चलाउने, के छ, धेरै बेर रातिसम्म जाग्ने, मोबाइल हेरेर बस्ने, तर श्रीमान श्रीमतीको आत्मीयता, आत्मीय कुरा नहुने, के त्यो निन्द्रा पनि चाँडो नलाग्ने, त्यो मोबाइलकै कारणले नसुत्ने, अनि फेरि कुनै बेला बिउजी हालेछ भने हस्याङ खस्याङ गरेर त्यो मोबाइल चाहिँ कता छ, कति बज्यो भनेर मोबाइलमै टाइम हेर्ने, मोबाइलमा टाइम हेर्ने बहानाले फेरि फेसबुक चलाउने, त्यस्तो बानीले गर्दाखेरि घर परिवारमा पनि आत्मिक गफ हुन सकेन, यहाँसम्म कि छोराले बुवासँग गर्न सकेन खुलेर कुरा, श्रीमानले श्रीमतीसँग गर्न सकेन, आमासँग गर्न सकेन, यहाँ भनौँ कि परिवारका सबै मान्छे मोबाइलमै बिजी हुने भयो, यो चाहिँ नराम्रो पक्ष नै हो। यसले चाहिँ हामीलाई जहाँसम्म पारिवारिक सुखमा केही न केही बाधा र अवरोध दिएको छ। अब राम्रो पक्ष चाहिँ के छ भनेदेखि, यो अति आवश्यक नभई नहुने, मान्छेले धेरै मान्छेको जीवनलाई धेरै सुखमय पनि बनाएको छ यसले। के बनायो भनेदेखि, अब अस्ति भर्खरकै कुरा हो कि, म वडा कार्यालयमा कुनै कामको लागि गएको थिएँ, अनि त्यहाँ के भयो भनेदेखि मैले नागरिकता बिर्सेँ घरैमा. अब नागरिकताको फोटोकपी चाहियो, अब त्यो नागरिकता लिन घरै पुग्नु परेन के. मोबाइलले त्यति सजिलो गर्यो, सामाजिक सञ्जालले यो वाइफाई नेटले हामीलाई त्यो सजिलो चाहिँ के पार्यो भनेदेखि मैले घरमा फोन गरेँ, मेरो नागरिकताको फोटो खिचेर वाट्सएपमा हालिदिएपछि काम तुरुन्तै भयो कि, घर फर्किनु परेन. यसले दुःख त दियो हामीलाई, दुःख त दियो, तर दुःख पनि यसले धेरै निम्त्याएको छ कि. अब कहाँ निम्त्यो भनेदेखि हुने खानेलाई त ठिकै होला, तर विपन्न परिवार मिडल क्लासका घर परिवारमा चाहिँ अब मोबाइल किन्न सक्ने अवस्था हुँदैन, त्यस कारणले श्रीमान श्रीमतीको बिचमा विवाद हुने. अब घरको मैले हरेक कुरा पुरा गर्न सकिनँ भनेर श्रीमान विरक्त लागेर दुःखी मन गरेर विदेश दिने, अब हरेक इच्छा घरका मान्छेको सदस्यको पुरा गर्न सकिएन भने ऊ के हुन्छ त, बाध्य हुन्छ घरबाट निस्कनको लागि, ऊ बाहिरिन्छ. अब यो धेरै मानिसहरू विदेश जानुको मुख्य कारण पनि एउटा मोबाइल देख्छु क्या. मैले एउटा यस्तो घटना पनि देखेँ, श्रीमान श्रीमतीको बिचमा विवाद, श्रीमतीको मोबाइल बिग्रियो, अब किन्न सक्ने अवस्था थिएन. अब विपन्न परिवारका मान्छेहरू हुन्, उत्पादन छैन, आर्थिक उपार्जन गर्न सक्ने अवस्थासम्म नभएको परिवारमा एउटा अहिले 20,000-25,000 मोबाइल किन्नलाई गाह्रै हुन्छ. जसले महिनाको 15,000-16,000 कमाउँछ उसलाई श्रीमतीलाई 25,000 मोबाइल दिन गाह्रो छ. उसले घर चलाउने कि श्रीमतीको मोबाइल किन्ने, अब त्यस विषयमा विवाद हुन्छ के, घर परिवारमा विवाद हुन्छ. अनि ऊ के हुन्छ त, ऊ त मैले श्रीमतीलाई केही पनि गर्न सकिनँ, मैले अब एउटा मोबाइल पनि किन्न सकिनँ भनेर मन दुखी हुन्छ क्या श्रीमानको. अनि ऊ विदेशतिर लाग्छ कि बरु विदेश जान्छु उतै बस्छु, टर्च पनि हुँदैन भन्ने हुन्छ, ढुक्क बस्न पाइन्छ भन्ने हुन्छ. तर विदेशमा त्योभन्दा नि बढी दुःख पाउँछ क्या त्यो मान्छेले. त्यहाँ गएपछि जस्तो सुख आफ्नो घरको, जति झाप्रो किन नहोस् एउटा होइन घरले छरेको सानो झुप्रो किन नहोस्, त्यहाँ परेको निन्द्रा विदेशमा पर्दैन क्या मान्छेले.
1: आफ्नो भने आफ्नो हुन्छ नि, त्यही भएर त हामी घर भन्छौँ नि होइन. जहाँ घर थियो, जहाँ मन बस्छ घर थियो, जहाँ परिवार बस्छ घर थियो, जहाँ चाहिँ आफ्नाहरू बस्छन् होइन. त्यसैले त घर भनेको हामी किन घरै खोज्छौँ त होइन. जहाँ जहाँ घुमेर आए पनि आफ्नो घरभन्दा चाहिँ नि शान्ति आनन्द स्वर्गीय आनन्द कहीँ छैन भनेर भनेको सुनिन्छ, आफूले पनि देखेको छ भोगेको छ होइन. त्यसैले त घर भन्या घर हुने, चाहे झुप्रो किन नहोस् छाप्रो किन नहोस् होइन. त्यो त्यसको महत्त्वलाई चाहिँ अरू कुनै सुख सुविधाहरूले किन्न सक्दैन नि,
4: किन्न सक्दैन हो. त्यही भएर मोबाइलले चाहिँ, मोबाइलले हामीलाई सुख त दियो, तर यसको सुख भन्दा बढी नकारात्मक, अब अघिल्लो श्रोताले पनि भन्नुभयो नि के अरे, नराम्रो पक्षलाई चाहिँ हामीले धेरै अँगाल्यौँ के. त्यो जता भावी नाच्ने छाडा बन्ने, अब त्यो नाच्न पनि अश्लील गीतहरूमा नाचिदिने, एउटा ज्ञानका कुराहरू त्यहाँबाट टिप्ने सिक्ने छैन के, त्यो भएन के. नराम्रो कुरा चाँडै फैलिन्छ नि, त राम्रो कुरा चाहिँ अलि ढिलो फैलिने. अब अहिले हेर्नुहोस् न, म बजारमा युट्युबमा हेर्नुहोस् अलिकति उश्रृङ्खल गीतमा गाएर यदि अपलोड गर्छ भने कुनै सिङ्गरले, उसको चाहिँ रातारात भाइरल हुन्छ.
1: भाइरल हुने नियममा, भाइरल हुने नाममा चाहिँ यस्ता अश्लील चिजहरू पनि त गर्नु भएन नि. एउटा मानवीय सभ्यताका कुरा पनि होला नि, सिभिक सेन्स, हाम्रो संस्कार, हाम्रो कल्चर, हामी नेपाली, हाम्रो रुट, हाम्रो जरा के हो, हामी हुर्किएको कहाँ हो, हाम्रो देशको चाहिँ नि इतिहासदेखि अहिलेसम्मको के छ कल्चरमा होइन, ती कुराहरू पनि त मनन गर्नुपर्छ होला नि त.
4: त्यही त गर्दैनन् अहिलेका नेपालीहरूले, त्यही त गर्दैनन्, जुन चाहिँ अब जुन सिङ्गरले एउटा मौलिकता बोकेर आफ्नो संस्कृति जोगाउनका लागि, आफ्नो लय भाका जोगाउनका लागि गाइरहेका गीत किन भाइरल भएन त, त्यसलाई चाहिँ किन माया गरिदिँदैनन् त. अनि फेरि
1: दर्शक हेर्ने दर्शकहरू होइन, चलाउने सोसल मिडिया प्रयोगकर्ताहरूको पनि उत्तिकै सहभागिता देखियो, भाइरल बनाउनमा उहाँहरूकै हात छ. त्यस्ता चिजहरूलाई इग्नोर, रिपोर्ट गर्ने पनि ठाउँ छ. नराम्रा कुराहरूलाई रिपोर्ट गर्यो भने युट्युबले स्वतः ब्यान गरिदिन्छ, टिकटकले स्वतः ब्यान गरिदिन्छ, फेसबुकले स्वतः ब्यान गरिदिन्छ होइन. त्यस्ता नराम्रा कुराहरूलाई त हामीले रिपोर्ट गर्ने हो नि त, खोजी खोजी हेर्ने, खोजी खोजी भाइरल बनाइदिने, धेरै भ्युज दिने त हाम्रो कहीँ न कहीँ हेर्नेहरूको पनि त त्यसमा हात छ.
4: अब एउटा कुरा के मेडम, अस्ति मधेसतिर मैथिली सिङ्गरले एउटा अश्लील गीत गाएको थियो, त्यो गीतको विरोध भयो है. अनि त्यो सिङ्गरलाई एउटा पत्रकारले प्रश्न गरेको थियो, तपाईँ यस्तो गीत किन गाउनुहुन्छ भन्दाखेरि उहाँले चाहिँ के भन्नु भनेदेखि, हाम्रो पनि पेटको सवाल हो. मैले थुप्रो भक्ति गीत गाएँ, आफ्नो संस्कृति सम्बन्धी गीत गाएँ, गएर हेर्नुहोस् मेरो च्यानलमा कतिवटा मेरो गीत छ, 600-700 भन्दा बढी भ्युज जाँदैन भनेदेखि मैले के गर्ने त. अब अश्लील गीत आए गाएर हालेपछि रातारात भाइरल हुने, हाम्रो पनि पेटको सवाल छ, हामीलाई पनि चर्चित बन्नु छ, चिनिनु छ. यदि चर्चित भइँदैन भने कुनै प्रोग्राममा बोलाइँदैन उसलाई, उसलाई कुनै मतलब गर्दैनन्. अनि पब्लिकले जता रुचायो त हामी त्यतै जाने हो, भनेर भन्यो. अब उनीहरूको पनि बाध्यता जस्तो लाग्छ क्या, सिङ्गरको पनि बाध्यता नै हो जस्तो लाग्छ. अब हुन त नगाइदिए नहालिदिए त कसैले हेर्दैन, मुख्य कुरा यो हो. सिङ्गरले यदि अश्लील गीत नगाइकन नहालिदिने हो भने हुँदैन भए पनि त कसले हेर्छ. तर त्यस्तो गीतमा बढी भाइरल हुने र बढी पैसाको इन्कम हुने भएपछि त गर्छ त्यही मान्छेले. समस्या त्यहाँ छ. अब त्यो कसरी यसलाई निराकरण गर्न सकिन्छ, यो सरकार पक्षले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ.
1: सबैजना हेर्नेहरूले पनि ध्यान दिनुपर्छ, नराम्रा कुराहरूलाई हामीले पनि रिपोर्ट गर्न सिक्नुपर्छ, होइन, इग्नोर गर्न सिक्नुपर्छ, रिपोर्ट गरेर ब्यान गराउन सिक्नुपर्छ, त्यसलाई भाइरल गराउनु भन्दा पनि. धेरै धेरै धन्यवाद राजुजी, यहाँको उपचारका लागि हामी छुट्टिन्छौँ. राजु शर्मा हुनुहुन्थ्यो, बर्दिवास महोत्तरीबाट हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. कार्यक्रम सेरोफेरोमा छौँ हामी. सामाजिक सञ्जालले तपाईँ हाम्रो जीवनलाई कता लाँदैछ आजको हाम्रो टपिक, आजको हाम्रो विषय. यसैमा आफ्नो विचार राख्नको लागि फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36. अहिलेका लागि भने एउटा मिठो गीत राख्छौँ, त्यसपछि फेरि पनि हामी उपस्थित हुनेछौँ तपाईँहरूको विचारलाई सुन्नको लागि. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: यो मिठो गीतपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। आज हामी सेरोफेरोमा सामाजिक सञ्जालले तपाईँ हाम्रो जीवनलाई कता लाँदैछ यसै विषयमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। हाम्रो नेपालको सन्दर्भमा भन्ने हो भने सामाजिक सञ्जालको प्रयोग कुनै एकै दिनबाट सुरु भएको छ होइन, बिस्तारै बिस्तारै बढ्दै गएको देखिन्छ। सन् 2004 2006 नेपालमा इन्टरनेटको पहुँच विस्तार हुन थालेपछि केही मानिसहरूले फेसबुक र अन्य सामाजिक सञ्जालहरू प्रयोग गर्न थाले। त्यसै गरी सन् 2008 फेसबुक नेपालमा अत्यन्त लोकप्रिय बन्न थाल्यो, विशेष गरी युवाहरू माझमा। त्यसै गरी सन् 2012 अवधिमा स्मार्टफोन र 3G सेवाको विस्तारसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उल्लेख्य रूपमा बढेको पाइन्छ। त्यसै गरी सन् 2017 4G सेवाको विस्तारसँगै फेसबुक, युट्युब, इन्स्टाग्राम पछि टिकटक लगायतका सामाजिक सञ्जालहरू तीव्र रूपमा बढेको पाइन्छ। आज हामी सामाजिक सञ्जालले तपाईँ हाम्रो जीवनमा पारेको प्रभाव, यसको असर, तपाईँ हाम्रो दैनिक जीवनमा यसको प्रभाव कस्तो छ, यसले परिवार र सम्बन्धमा कस्तो असर पारेको छ या छैन, झुटा समाचार वा अनलाइन ठगीको अनुभव कहिले गर्नुभएको छ कि छैन, यस्ता विषयमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हेलो, नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म बाँके जिल्लादेखि इन्द्रपुरा थोकी छेत्री।
0: इन्द्रजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धेरै धन्यवाद हजुर, आराम हुनुहुन्छ?
0: म एकदम आराम छु। आजको विषय सुन्नु भयो इन्द्रजी?
1: हजुर, एकदम राम्रो विषय ल्याउनु भएको छ
0: हजुर।
1: अब यो सामाजिक सञ्जाल होइन, जति पनि यो कुराहरू छन्, अब यी माध्यमहरू चाहिँ धेरै राम्रो हो हेर्नुहोस्। अब किनभने पहिला पहिलाको कुरो अब मैले सम्झा थाहा पाएँबाट होइन, अब घरका कुनै पनि सदस्यहरू टाढा टाढा हुँदाखेरि, छोराहरू छोरीहरू कोही पनि टाढा हुँदाखेरि धेरै गाह्रो, कहाँ होला के होला, वर्षौँ होइन, कति हो कति चिठी, एउटा चिठी, चिठीको भरमा चित्त बुझाउनु पर्ने, चिठी कहिले आउने हो कहिले नआउने, उता कहिले जाने हो, फेरि उतालाई पनि त्यस्तै, अनि त्यहीमा पनि मान्छे एकदम भरपर्दो माध्यम मानिन्थ्यो। भने त्यसपछि फोन आए, बिस्तारै बिरल एकदम कम। अब यो फोनमा चाहिँ फोन गर्न त कतिले त्यो बोल्न पनि नजान्ने त्यस्तो अवस्था पनि थियो। अनि पछि अहिले सिडिएमएहरू ठाउँ ठाउँमा राख्न थालियो। त्यसपछि त्यो टाढाबाट गाडीमा चढेर एउटा फोन नम्बर चुक्को समातेर त्यो कति पैसा खर्च गरेर त्यहाँ चाहिँ उमा फोन भएको ठाउँमा जाने सेन्टरमा फोन नलाग्ने, फोनवाला चाहिँ फोन लगाइदिने, पालो कुर्न पर्ने, दिनैभरि कति दिन फोन नलागेर फर्केर फेरि अर्को दिन आउनु पर्ने। अनि कतिपय ठाउँमा चाहिँ के गर्नु पर्थ्यो भने अब छोराहरू कोही सेनामा अथवा कोही प्रहरीमा कुन ठाउँ हुनुहुन्छ, सम्पूर्ण घर परिवार, हजुरबा हजुरआमाहरू सब, श्रीमतीहरू छोराछोरी सबैजना लाइन लाग्ने, अनि एकजना अहिले घरको को छ बोल्न जान्ने, उसले चाहिँ फोनमा कुरा गर्ने, सबै यस्तो छ उस्तो छ उस्तो छ भन्ने, यहाँबाट एकचोटि हजुरबुवालाई दिने, एकचोटि फेरि पालो हजुरआमालाई दिदीलाई, त्यस्तै गरी घुमाए त्यो फोन, त्यस्तो पनि गरे पाइया थियो क्या। भनेपछि अब अहिले हेर्नुहोस् त, अब अहिले फोनहरू भन्दा पनि यो मोबाइलहरू आयो, मोबाइलमा फोन गर्न मात्रै थियो क्या, पहिला मोबाइल पनि फोन गर्न मात्रै थियो, त्यसमा पनि कति राम्रो थियो भने, अहिले त फोनमा सारा कुरा तपाईँको चाहिने फेसबुक त्यसैमा छ, अब अनलाइनमा त्यहीमा छ, अनि भिडियो कल भएको छ, कति टाढा अस्ट्रेलिया अमेरिका होइन जुन ठाउँ भए पनि त्यो पिरै छैन क्या, उत्तिकै कुरा घर परिवार जस्तै भएछ नि त। घर यहीँ बोलतिर बोलतिर अब दिनभरि काम गरेर साँझ चाहिँ नि घरमा आएपछि एउटै ठाउँ परिवारहरू बसेर चित्त बुझाने, बिहान उठेर अफिस जाने, जस्तो चाहिँ यो सञ्चार यस माध्यमले अहिले जाने यो होइन भयो कि दुनियाँ। भनेपछि कुनै पिर त छैन नि त, के छ कसो छ त्यहाँको अवस्था, त्यहाँको वातावरण बारेमा उतालाई पनि छैन, मेरो घरमा गाउँघरमा यस्तो भएको छ भन्ने, यतालाई पनि छैन, कति नजिक बनाइदियो कि। त्यो राम्रो त राम्रो हो नि त होइन, यो सामाजिक सञ्जाल, यो विकास हुनु, यो प्रविधि आउनु त धेरै राम्रो हो नि त हाम्रो लागि, जीवनमा त धेरै प्रगति भएको, धेरै विकास भएको मान्छु म, सहज भयो हाम्रो जीवनमा चाहिँ, मानव जीवनमा है। तर यो के भने हामीले प्रयोग गर्न जानेनौँ कि जस्तो लाग्छ। अब कतिपय चाहिँ के देखिन्छ भन्नुहुन्छ भने, अहिले खाने बेला पनि हेर्नुहोस् मोबाइल, कमसेकम खाने बेला त मोबाइल राखौँ न होइन, तपाईँको अघि पछि पनि त्यो मोबाइलमा छ क्या, त्यो सुति मोबाइल हेरेको छ त्यो सामाजिक सञ्जाल चलाएको छ कि के चलाएको छ, फेसबुक नेट चलाएको छ, अनि त्यसपछि बाबाआमाले बोलाएर आउँछन्, कसै है खाना नआउने, स्कुल जान थाहा नपाउने, अनि त्यसपछि खाने बेला पनि त्यो मोबाइल, राति सुत्ने बेलासम्म पनि मोबाइल हेर्नुहोस्, अब वृद्धहरूले चाहिँ आँखा खराब हुन्छ, स्वास्थ्य खराब हुन्छ, हरेक कुराहरू भनिरहेछन्, त्यो कुरालाई मन नगर्नु, चलाउन चलाउँदैछ चलाऊँ, अनि अन्य अन्य दैनिक जीवनहरूमा पनि प्रयोग गरौँ। अब बाँकी रह्यो अब त्यो ठकिने कुराहरू, त्यो लुटिने कुराहरू पनि छ नि, त्यस्तो कुरा पनि सुन्न पाइन्छ। तर म अब त्यस्तो नराम्रो घटनाहरू घटेको. अब एक ठाउँ अब सुन्नेकै कुरा, अब एक ठाउँ एउटा केटी मान्छेलाई चाहिँ फगाइ फगाएन विवाह गर्छु भनेर लग्दाखेरि काम बेच्न लग्दा तयारी गरिरहेको छ भनेर उसलाई थाहा नदिएर पछि उसले त्यो कुरो कता कता सुनेर म्यासेज गरिसकेको दाइलाई, अनि त्यसरी चाहिँ त्यो त्यो थाहा पाएको कारणले तुरन्तै पुलिसलाई खबर गरेर उसलाई उद्धार गरेको भन्ने पनि थाहा पाइयो. यो पनि त राम्रै कुरा हो नि त सामाजिक सञ्जालमा, होइन हो यो राम्रोको लागि प्रयोग गर्ने हो भने चाहिँ एकदम राम्रै हो, यो राम्रै मान्नु
0: पर्छ. राम्रा कुराहरू छन्,
1: हजुर धेरै राम्रो कुरा छ. यो जीवनमा प्रगति यस्तो कुरा आउनु पर्थ्यो हेर्नु, मैले भने अगाडि फोन गर्नको लागि चाहिँ कति गाह्रो गरेर कहाँ कहाँबाट भएर तिरेर आउनु पर्थ्यो भने अहिले तिर होइन, अब घर घरैबाट छोराहरू छोरीहरू विदेश गयो भने कति गाह्रो, आफ्नै देशमा गयो भने कुन कुन ठाउँ थाहा छैन, अहिले त तुरन्तको तुरन्तै सबै कुरो थाहा छ सब नजिक.
0: भनेपछि इन्द्रजीलाई चाहिँ सोसियल मिडिया सामाजिक सञ्जालले चाहिँ जीवनमा राम्रो प्रभाव पारेको लाग्छ.
1: राम्रो लाग्छ र यसलाई राम्रै तरिकाले चलाउँ, नराम्रो तरिकाले चाहिँ चलाउनु हुँदैन. यो हामीले अलि नजानेर हो कि गलत होइन, यस्तो चाहिँ यो खराब हुने तरिकाले चाहिँ कहिले गर्नुहुन्न भन्ने लाग्छ मलाई.
0: धेरै धेरै धन्यवाद इन्द्रजीको विचारका लागि. इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँके कोलपुरबाट, हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ. कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
2: हेलो नमस्ते.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, कालीकोटबाट धनबहादुर बोला.
0: कालीकोटबाट
2: हजुर.
0: धनबहादुरजी कार्यक्रममा स्वागत छ तपाईँलाई.
2: धन्यवाद.
0: सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै.
0: के छ कालीकोटतिरको हालखबर?
2: कालीकोटतिर ठिकै छ हालखबर. आज भोलि
0: पानी परेको छ कि छैन?
2: पानी हिजो टाढो पर्छ, आज छैन परे, आज बादल मात्रै छ.
0: त्यहाँ के हुन्छ खेतीपाती तपाईँहरूको यो सिजनमा?
2: यो सिजनमा त्यही धान मकै अरू त्यस्तै, अब भडमास त्यस्तै.
0: धान रोप्नु भयो त?
2: धान त रोपिसिद्धिसक्यो, धान त अब रोपिसकिसक्यो.
0: ए के आकाशको पानी हो कि सिँचाइ छ?
2: यो सिँचाइ हल्का फुल्का सिँचाइ पनि अनि आकाशको पानीको भर पनि.
0: ए परे रोप्ने बेलामा पर्यो पानी?
2: हजुर रोप्ने बेलामा पानी पर्यो, पानी पर्यो.
0: धेरै राम्रो. अनि के गर्नुहुन्छ तपाईँ दान बहादुरजी?
2: हजुर त्यही बाख्रा पाल्ने, अब त्यस्तै खेती किसान गर्ने.
0: खेती किसान गर्नुहुन्छ, बाख्रा पाल्नु भएको छ. कतिजना बाख्रा?
2: बाख्रा छन् 120 जति.
0: गो माई गड, 120 बाख्रा.
2: हजुर
0: च्याङ्रा हुन् कि अरू हाम्रो
2: लेगालिगाले जस्तै च्याङ्रा जात जस्तो अलि रङ लामा लामा भएको, अनि लेगाली जातको बाख्रा.
0: के गर्नुहुन्छ त्यो बेच्ने हो?
2: हजुर बेच्ने, अनि फेरुवा बनाउने, रङको फेरुवा बनाउने कपालको, अनि अरू अब त्यस्तै अब खसी बनाएर बेच्ने, अब त्यही अब धन्दै यही अब बनाउने अब त्यस्तै.
0: भनेपछि जीवनयापनको एउटा राम्रो माध्यम तपाईँहरूको चाहिँ बाख्रा पालन. अनि त्यसकारण आफै काटेर बनाउनुहुन्छ?
2: आफै काटेर बनाउने, अनि त्यही अब फेरुवा बिक्री गर्ने त्यसै.
0: फेरुवा भने कम्बल?
2: कम्बल होइन, कम्बल हुने त अब त्यो भेडाको हो, त्यसको बिछ्याउनको लागि ओछ्याउनको लागि मात्रै प्रयोग हुन्छ यो.
0: ए ओछ्याउन फेरुवा भन्छ त्यसलाई?
2: फेरुवा त्यो ओढ्नको लागि हाम्रो यहाँतिर अब पहाडतिर अब काम्ला भन्छन्, अनि राडी काम्ला भन्ने फेरु. हजुर त्योलाई अब त्यो बर्खाको रङको बनाएलाई फेरुवा भनिन्छ.
0: ए यसलाई चाहिँ फेरुवा भनिन्छ. बाक्लो हुन्छ कि पातलो हुन्छ?
2: अलिक काम्लो भन्दा पातलै हुन्छ.
0: ए पातलै हुन्छ. आफूले मात्रै प्रयोग गर्ने हो कि त्यो बेच्न पनि लग्नुहुन्छ?
2: बेच्न पनि, अब बढी भएपछि त बेच्ने हो. अब त्यो त्यो धेरै चाहिँदैन, अब त्यो धेरै राखे पनि अब.
0: अनि मेहनत अनुसारको तपाईँहरूले गरे मेहनत अनुसारको त्यसको पैसा पनि पाउनुहुन्छ त?
2: हजुर पाउनु पर्यो त, अब के हेर्ने, पाइन्छ
0: पाइन्छ. कहाँ लानुहुन्छ बेच्न?
2: बेच्नलाई गाउँघरमै लगिहाल्छन् म्याम, सबैको उस्तै हुँदैन. अब कहिले मात्रै बनाएको हुन्छ त्यति, त्यो अब अरूले बनाएको हुँदैन त्यसलाई.
0: धेरै राम्रो, धेरै राम्रो. अनि आज हामीसँग त्यति टाढा कालीकोटबाट फोन गर्नु भएको छ, कालीकोटतिरबाट मुगुबाट अलिक कम फोन आउँछ हामीलाई, होइन जुम्लाबाट कहिले काहीँ आउँछ.
2: त्यो जस्तै अब नेटवर्कले काम गर्दैन म्याम, अब जस्तै अब यहाँ ठाउँै दुर्गम, अब त्यो उसले पनि परिस्थितिले पनि दुर्गमै बनाएको, अनि फेरि प्रविधिले पनि दुर्गमै बनाएको, प्रविधिले पनि दुर्गमै बनाएको के त्यस्तै.
0: अब छिटै सुगम होला आशा गरौँ, होइन. अनि दान बहादुरजी, आज हामी सोसियल मिडिया यो सामाजिक सञ्जालको कुरा गर्दैछौँ. सामाजिक सञ्जाल कतिको हेर्नुहुन्छ, के हेर्नुहुन्छ, कस्ता समाचार हेर्नुहुन्छ? आजभोलि झुटा समाचार पनि छन्, अनलाइन ठगीका कुराहरू पनि छन्, यस्ता कुराहरूको बारेमा जानकारी छ कि छैन तपाईँलाई?
2: त्यो मैती मेरो त्यो अब जस्तै त्यो सञ्जाल सामाजिक सञ्जाल त्यो हेर्नलाई त अब टाइमले पनि खासै धेरै टाइम दि लाग्दैन, हुँदैन, पाउँदैन मैले. अनि अलिअलि मुख्य मुख्य हेर्ने, बढी भाग रेडियो सुन्ने गर्छु, किन भन्दाखेरि रेडियो सुन्नलाई जतिखेर पनि ऊ हुन्छ काम गर्दै सुन्न पनि प्रयोग हुन्छ क्या.
0: हजुर हजुर
2: अनि त्यो भएर रेडियो बढी सुन्छु अनि सामाजिक सञ्जालको कुरामा खासै सामाजिक सञ्जालले एकदम राम्रो प्रवृत्ति त ल्यायो सामाजिक सञ्जाल जति राम्रो प्रवृत्ति ल्यायो त्यति राम्रो नकारात्मक प्रवृत्ति पनि ल्यायो क्या कार्यक्रम पनि ल्यायो नकारात्मक कुरा पनि आयो
0: त्यसमा
2: अनि जस्तै यो सामाजिक सञ्जाल एक अब नेपाल सरकारले अहिले नयाँ सरकार पनि थियो नेपाल सरकारले एउटा नियम बनाइदिनु पर्ने थियो क्या जस्तै अब 11-12 पढिकन 11-12 पढिसकेपछि अथवा विद्यार्थीले मोबाइल पाउने अथवा त्यो सामाजिक सञ्जालतिर प्रयोग गर्न पाउने त्यस्तो किसिमको प्रविधि ल्याइदियो भने त्यस्तो किसिमको नियम कानुन ल्याइदियो भने अब जस्तै पढ्न लागे 5-6 क्लास पढ्न सुरु गरिसके मोबाइल प्रयोग गरेपछि न पढाइमा काम छ न यता उसमा काम घरको काम छ विद्यार्थी लतालिङ्गै नभए अनि अरू फेरि बढी पराए जसो मान्छेहरू के भन्दाखेरि सामाजिक सञ्जालतिरै लाग्ने अनि आफ्नो अरू कामको त्यस्तो गति नदिने के मान्छेहरू
0: कामदाम छोडेर मोबाइल सामाजिक सञ्जाल हेर्न बस्ने
2: हेर्न प्रयोग गर्ने जस्तो सबैको आदतै त्यही बनिसक्यो अहिले जस्तै पहिलाका मान्छेहरूले अरू घरको काम भ्याइ नभ्याइ काम गर्थे अहिले अब भ्याइ नभ्याइ भने त्यही सञ्जालमा मात्रै अरू केही छैन
0: भ्याइ नभ्याइ सञ्जालभित्रै छ ठिक भन्नुभयो तपाईँले अनि त्यतातिर इन्टरनेट त छ नि तपाईँहरूकोतिर कालीकोटमा
2: इन्टरनेट छ म्याडम इन्टरनेट छ
0: है चलाउनुहुन्छ
2: हजुर चलाउँछ इन्टरनेट छ इन्टरनेट छ यहाँ अब घर घरमा प्रायः जसो वाइफाई पनि राखेका छन् मान्छेहरूले अब अनि त्यस्तो इन्टरनेट चल्छ धेरै छिटो छिटो नचले पनि हल्का फुल्का चलेकै हुन्छ
0: बाटोघाटो अरू कुराको सुविधा नभए नि इन्टरनेटको सुविधा चाहिँ गाउँ गाउँमा पुगेको छ है
2: हजुर इन्टरनेटको सुविधा गाउँ गाउँमा छ
0: राम्रो हो हरेक कुराहरूको सुविधा पुग्नुपर्छ हरेक कुराहरूमा राम्रा नराम्रा पक्ष त भइदिइहाल्छन् यसमा धेरै ज्ञान गुणका सिक्ने कुराहरू जान्ने कुराहरू हरेक कुराहरू यहीभित्र भेटिन सकिन्छ
2: तर अब
0: राम्रो हेर्ने कि नराम्रो हेर्ने भन्ने कुरा हो
2: तर यो नियम बनाउनु पर्ने थियो क्या कुनै अब फ्रान्स देशले कसले हिजो कुरा गरेर 15 वर्ष नपुग्दासम्म अब ऊ मोबाइलै सामान नपाउने भनेर
0: हिजो अस्ति
2: फ्रान्सले पनि गरायो जस्तो लाग्यो
0: ए त्यो न्युज त मैले आधिकारिक न्युज देखेको छैन मेबी हुन सक्छ
2: हो त्यस्तै त्यही भएर त्यस्तै किसिमको नियम बनाउनु पर्ने
0: त्यो नियम हाम्रो देशमा पनि आउला टाइम लाग्छ अब त्यसको लागि त फेरि अनुगमन गर्ने आधार के धेरै कुराहरू हुन्छन् अब हाम्रो देशमा चाहिँ भर्खरै अब हामी विकासको क्रममा छौँ धेरै टाइम लाग्छ हाम्रो देशमा त्यस्तो हुनको लागि चाहिँ तर नहोला भन्न सकिँदैन
2: त्यही त अब नेपालमा अब विकासै पछाडि हुँदै आउने भयो अब नेपाल देश एकदम अब त्यस्तै छ अब गरिबै देश पढ्यो
0: धेरै धेरै धन्यवाद दान बहादुरजी यति टाढाबाट फोन गर्नुभयो फेरि फोन गर्नु होला अनि कुरा गरौँला है त आज धेरै कुरा भयो
2: ल हुन्छ म्याम हुन्छ हस्
0: धन्यवाद दान बहादुर बोरा हुनुहुन्थ्यो कालीकोटबाट हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो अन्तिम श्रोता हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ छोटो मिठो विचार हामी सुन्छौँ कहाँबाट को हुनुहुन्छ हेलो
3: नमस्कार बहिनी
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला
3: म दयालक्ष्मी श्रेष्ठ सतुङ्गलबाट
0: दयालक्ष्मीजी कार्यक्रममा स्वागत छ हजुरलाई
3: धन्यवाद बहिनी
0: आजको विषय सुन्नुभयो हजुरले
3: सामाजिक सञ्जालको बारेमा भन्नुभयो है
0: हजुर
3: सामाजिक सञ्जाल त हामीले अब त्यो सदुपयोग गरेर चलाउनु पर्यो नि कुन दुरुपयोग धेरै चलाउनु सदुपयोग गरेर चलायो भने त राम्रो लाग्छ मलाई राम्रो छ धेरै नै ज्ञान गुणका कुरा धेरै नै रमाइलो कुराहरू छ हामीले त्यो फिल्टर गरेर हेर्न जान सिक्नु पऱ्यो कि मुख्य त हामीले कुन कुन आफूलाई चाहिएको छ
0: हो नि
3: कुन कुन कुरा आफूलाई चाहिएको छ त्यो हेरौँ हामीले
0: यसले माइन्ड पनि रिड गर्छ हामीले जस्तो कमेडी हास्य व्यङ्ग्य हेऱ्यौँ भने तपाईँलाई हास्य व्यङ्ग्य मात्रै दिन्छ देखाउँछ
3: तपाईँ
0: खाना पकाएको हेर्नुभयो कुकिङ सोहरू हेर्नुभयो भने तपाईँलाई खाना सम्बन्धी मात्रै देखाउँछ
3: तपाईँले
0: फेसन हेर्नुभयो भने फेसन सम्बन्धी मात्रै दिन्छ
3: तपाईँले
0: राजनीतिकै देखाउँछ हेल्थ सम्बन्धी हेर्नुभयो तपाईँलाई हेल्थ सम्बन्धी हरेक टिप्स दिन्छ हरेक रोगका बारेमा तपाईँ ज्ञान गुणका कुराहरू दिन्छ
3: त्यसले
0: गर्दाखेरि अब राम्रो नराम्रो पक्ष सबैका हुन्छन्
3: होइन
0: एकदमै
3: नेपाल
0: लक्ष्मी श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद। सतुङ्गलबाट हुनुहुन्थ्यो हामीसँग कार्यक्रम सेरोफेरोमा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। हामीले अघि पनि भनिसकेका छौँ, सामाजिक सञ्जाल आफैमा नराम्रो कुरा भने होइन, तर हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुराले यसको प्रभावलाई निर्धारण गर्छ। त्यसैले जिम्मेवार, सचेत र सुरक्षित रूपमा हामीले सामाजिक सञ्जाल प्रयोग गरौँ, सही सूचना फैलाउँ र सभ्य डिजिटल समाज निर्माणमा सबैले आफ्नो भूमिका निभाउँ भन्न चाहन्छौँ हामी। यही विचारसँगै आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ। 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने कार्यक्रमबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेललाई धन्यवाद दिँदै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

0: हेलो
1: साइली, के छ तिम्रो हालको?
0: ठिक छु हजुरलाई।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। लगातारको वर्षापछिको पहिरो बाढी र सडकमा हिलो ग्रिगान जमेको कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै 7 जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाएको जनाइएको छ। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुरकुटी नेपाल थोक कटुन्जी बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्तिलोक पथमा वर्षायामको जोखिमको कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलामे भएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 40 किलो र भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरुणीको राजमार्गमा पहिरो खसेकाले सडक बन्द भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेल बगर स्थित कालीगण्डकी करिडोरमा पहिरो खस्ता सडक पूर्ण रूपमा अवरुद्ध छ। दोलखाको तामाकोसी गाउँपालिका 5 किर्नेटार स्थित लामा बगर रामेछाप सडक खण्डमा सामाकोसी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 7 पिना खोला स्थित नागम गमगढी सडक खण्डमा पहिरो खस्ता सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपुरको हुप्सिकुट गाउँपालिका 5 स्थित केरेङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्सी पहिरोको कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको हो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। संशोधित कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ। विद्युत प्राधिकरणले नवलपरासी सुस्तापूर्व त्रिवेणी गाउँपालिका 2 घुसिनीमा 11 केभी विद्युत प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्च सहित 15,71,250 रुपियाँ क्षतिपूर्ति प्रदान गर्ने भएको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च क्षतिपूर्ति र कुरुवा खर्च सहितको रकम स्वीकृत गरेको हो। प्राधिकरणका अनुसार नवलपरासी सुस्तापूर्वको त्रिवेणी गाउँपालिका 2 घुसेरी स्थित आमा समूहको भवनको छतमा खेलिरहेको क्रममा बालकले नजिकै रहेको 11 केभी प्रसारण लाइनको तार छुँदा उक्त दुर्घटना भएको थियो। पन्छीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने जारी छ। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा PCR विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारुकता र किसानको सहयोगको कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ. शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ. सम्झौताको विस्तृत रूप सार्वजनिक नभइसके पनि सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक संवर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी संचार माध्यमहरूले जनाएका छन्. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो. हवस् त, नमस्कार.
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद. कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद.
3: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्यौपाने. आजको कृषि संवादमा हामी नेपालमा पछिल्लो समय रासायनिक मलको विकल्पको रूपमा प्रयोग बढ्न थालेको जैविक मल भन्नाले के बुझिन्छ, जैविक मल प्रयोगको उपयोग कतिको बढेको छ, रासायनिक मलको प्रयोग घटाउने र जैविक मलको प्रयोग बढाउने सन्दर्भमा किसानले ध्यान दिनुपर्ने कुरा के हुन् र जैविक मलबाट हुने फाइदा के हुन् जस्ता विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ. कुराकानीका लागि जैविक मलको बजारीकरण, पशु आहार जस्ता विभिन्न विषयमा लामो समयदेखि बजारीकरणको क्षेत्रमा काम गरिरहनु भएका र योसँग सम्बन्धित काम गरिरहेको संस्था सामर्थ्य नेपालका अध्यक्ष श्रीप्रसाद अधिकारी, यहाँलाई कृषि संवादमा स्वागत छ.
4: धन्यवाद, नमस्कार.
3: संवादको प्रारम्भ चाहिँ खेतीपातीमा सक्रिय रहेका किसानहरूले जैविक मल भन्नाले के बुझ्ने, जैविक मलको परिभाषाबाटै जाउँ.
4: धन्यवाद. छोटोमा त जैविक मल भनेको जीवित जीवाणुहरू भएको कारणले गर्दा यसलाई जैविक भनिएको हो, र अब यो मल हो जुन बिरुवालाई आवश्यक पर्ने तत्त्वहरू यसमा मिश्रण गरिएको हुन्छ. विस्तृत रूपमा कुरा गरिरहँदा

0: यो भित्र नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच जस्ता चिजहरू यसमा मिसिएका हुन्छन्, जुन रासायनिक मलमा पनि हुन्थे तर रासायनिक मलमा चाहिँ हानिकारक तत्त्व मिसिएका हुन्छन् भने यसमा फाइदाजनक तत्त्व मिसिएको हुन्छ। त्यसमा र यसमा पनि फरक छ। र अब यसमा नाइट्रोजनको मात्रा पनि छ। अब नाइट्रोजन मात्रा रासायनिक मलभन्दा यसमा झट्ट हेर्दा थोरै देखिन्छ। मैले अलिकति डेफिनेसनको कुरा गर्न चाहेँ। किन त भन्नुहुन्छ भने यसमा नाइट्रोजनको मात्रा थोरै हुन्छ, रासायनिक मलमा हेर्दा झट्ट धेरै देखिन्छ। जस्तो यहाँले युरियाको मलको बोरामा देख्नुभयो भने नाइट्रोजन 46% भनेर लेखेको हुन्छ। त्यहाँनिर अर्को प्रश्न के आउँछ, 46% नाइट्रोजन हो भने बाँकी 54% के हो त, त्यसमा प्रश्न चिन्ह आउँछ। र त्यो कुरालाई चाहिँ हामीले जैविक मलपट्टि ल्याएर हेऱ्यौँ भने जुन नाइट्रोजन भन्दा बाहेकको जुन तत्त्व हुन्छ त्यसमा चाहिँ गुणकारी कार्बन हुन्छ, जसले माटोलाई चाहिँ अझ राम्रो बनाउँछ। अझै कस्तो छ भने तपाईँ हाम्रो खेतबारीतिर गएर हेऱ्यौँ भने अहिलेको माटो कस्तो भयो भने पहिला जोत्दा चाहिँ बुरबुर खालको माटो आउँथ्यो, अहिले जोत्नु भयो भने यत्रा डल्ला आउँछन्। पहिला हामीले जोत्दाखेरि डल्ला फुटाउँदाखेरि कोदालो, तराईतिर फरुवा भन्ने गरिन्छ, यतातिर कोदालो भन्ने गरिन्छ, त्यो कोदालोको उल्टो बिँडले चाहिँ उल्टो पट्टिकोले डल्ला फुटाउने भयो नि त। यहाँलाई कतिको अनुभव छ त, मलाई अनुभव छ। अब अहिले आएर तपाईँको उल्टोको त कुरा छोड्नु, सुल्टोपट्टिबाट काट्दा पनि डल्ला काटिँदैन। त्यो कारण भनेको रासायनिक मलको प्रयोगको कारण त्यस्तो भयो।
1: त्यसो हो भने रासायनिक मलको विकल्प नै जैविक मल हो।
0: यस, रासायनिक मलको विकल्प जैविक मल हो। त्यस त्यो हुनबाट जैविक मलले जोगाउँछ।
1: अहिले अब यति महत्त्वपूर्ण कुरा छ जैविक मल, जसले माटोको उर्वरा शक्ति बढाउने मात्रै होइन कि उत्पादन बढाउने मात्रै होइन कि, अब जस्तो उत्पादन बढ्यो भने त मान्छेको जिन्दगीमा आय आर्जनै बढ्छ, त्यसो हुनाले जैविक मलको महत्त्व यति धेरै छ। यसको प्रयोग चाहिँ पछिल्लो समय कतिको बढिराखेको छ त किसानहरूमा?
0: हो, अहिलेको अवस्थामा जैविक मलको बारेमा धेरै चेतनाहरू फैलिँदैछ बिस्तारै, एकैचोटि हुने कुरा होइन रहेछ। हामीले पनि प्रयास धेरै गरिरहेका छौँ, हाम्रै प्रयासले पनि धेरै ठाउँहरूमा भएको छ। र सबैभन्दा पहिला त के गर्न जरुरी छ जैविक मलको प्रयोग बढाउनका लागि, हामीले गर्नुपर्ने रोल के छ भन्नुहुन्छ भने बुझाइमा परिवर्तन ल्याउनु पर्छ। जुन मलको बारेमा अहिले हाम्रो क्षेत्रमा जहाँ कृषि व्यापक रूपमा कृषि भइरहेको जुन ठाउँ छ, त्यो ठाउँका कृषक दाजुभाइहरू जो हुनुहुन्छ उहाँहरूको मलको बारेमा जुन बुझाइ छ त्यो बुझाइलाई चाहिँ ठ्याक्कै फरक पार्नुपर्नेछ।
1: बजारमा पाइने युरिया र डिएपी मात्रै हो कि भन्ने छ,
0: मल भन्ने बित्तिकै यसो बोरा देखायो भने त सेतो टल्क्यो भने उहाँले मल भन्नुहुन्छ, गेडा दाना दाल देख्नु भयो भने मल भन्नुहुन्छ, अरूलाई त मलै भन्नुहुन्न, ए यस्तो नि मल हुन्छ र भनेर भन्नुहुन्छ। र त्यहाँनिर हाम्रो रोल चाहिँ
1: के हो, त्यहाँनिर तपाईँको भूमिका,
0: यो भन्दा राम्रो मल चाहिँ यो हो है, कारण सही यो यो यो कारणले यो मल चाहिँ राम्रो हो, अब राम्रो भन्नका लागि हामीले त भन्यौँ, अब तपाईँहरूले चाहिँ यसलाई प्रयोग गरिदिएर एउटा बालीमा तपाईँले हामीले भनेको अनुसार तपाईँले गरिरहेको खेती अर्थात् एउटा बालीमा यो परीक्षण तपाईँ आफै गरिदिनुहोस्, र त्यो गरिसके पछाडि अझ तपाईँले भन्ने कुरा र हामीले भन्ने कुरा जोडियो भने पूर्ण हुन्छ है भन्ने तरिकाले चाहिँ हामी गरिरहेको।
1: अब रासायनिक मलको प्रयोग यहाँले भन्ने जस्तो यसलाई घटाउने र दिनानुदिन जैविक मलको प्रयोग बढाउने र त्यसो गर्दा मात्रै उत्पादन वृद्धि हुन्छ भन्ने सरकारी नीति पनि छ होइन? यही सन्दर्भमा कृषक आफैले चाहिने जैविक मलको प्रयोग, जैविक मल बनाउनेदेखि लिएर यसको उपयोगदेखि, यसका सन्दर्भमा कृषक आफैले गर्न सक्ने के हो?
0: अब कृषक आफैले गर्न सक्ने, सबैभन्दा पहिला त कृषकमा हजुर हाम्रा कारणले गर्दा कृषकमा थोरै इच्छा शक्ति जाग्न जरुरी छ, महत्त्वपूर्ण कुरा, उहाँलाई चाहिँ म यो गर्छु भन्ने जाग्नु पर्यो, त्यो हाम्रो रोलले जगाइदिन हामी सक्षम भएका छौँ कतिपय ठाउँमा। र त्योभन्दा पछाडि अब के हो त भन्दाखेरि उहाँलाई यो मात्रै मल होइन, त्योभन्दा बाहेक जस्तो घरमै पनि प्राङ्गारिकको कुरा गर्नुभयो, भर्मी कम्पोस्टका कुरा गर्नुभयो, मलका पनि थुप्रै अन्य प्रकार पनि छन् जुन जीवाणु सहितका मलहरू छन्, जस्तो फोहोरबाट बन्ने मलहरू पनि थुप्रै छन्। जस्तो हाम्रो गाउँघरतिर हेऱ्यो भने मकैको ढोडोहरू, जुन गाई गोरुले नखाएका मकैको ढोडोहरू एक ठाउँमा कुहाएर राखेर पनि मल बनाउने गरिन्छ। अब त्यसमा के छ त भन्नुहुन्छ भने जस्तो कतिपय ठाउँमा सामूहिक रूपमा पनि हामीले गरायौँ के त भन्दा, जस्तो यताको घरको फोहोर, यताको घरको फोहोर, यताको घरको फोहोर एउटा ठुलो खाल्लो बनाएर एउटा खाल्लोमा राख्ने फोहोरहरू, जस्तो त्यहाँ त फोहोर भनेको अब यहाँको जस्तो फोहोर त हुँदैन, घाँसहरूको पातहरूकै फोहोर हुने हो। अब त्यो एउटा निश्चित समयसम्म कुहिन्छ, कुहिने बेला थोरै पनि जैविक मल, थुप्रै खालका मलहरू छन् त्यसमा ब्याक्टेरियाहरू भएको, त्यो जैविक मल ब्याक्टेरिया सहितको जैविक मल लगेर त्यसमा पनि हामीले थोरै मात्रै राखिदिउँ र केही दिनको लागि 10-15 दिनको एउटा प्रोसेस हुन्छ, त्यो प्रोसेस गऱ्यौँ भने त्यो खाल्डोभरि भएको सम्पूर्ण मल जैविक मल बन्छ।
1: भनेको किसानका घर वरिपरि घरबाट निस्केको फोहोर, गाई वस्तुलाई खुवाइएको घाँसबाट निस्केको फोहोर, यहाँले भन्नुभयो जस्तो त्यो मकैदेखि लिएर विभिन्न बाली नालीबाट आउने फोहोरहरू जो काम लाग्दैन, खानेकुरा होइन, त्यस्ता चिजबिजहरूलाई प्रयोग गर्ने हो भने यता प्राङ्गारिक मलको रूपमा पनि डेभलप गर्न सकियो, भर्मी कम्पोस्ट पनि बनाउन सकियो, जैविक मल त बनाउन सकियो सकियो होइन, यसमा चाहिँ किसानहरूले ध्यान दिन सक्नुहुन्छ। तर विज्ञको चाहिँ सल्लाह चाहिने होला नि यसमा कसरी बनाउने भन्ने सन्दर्भमा,
0: हो विज्ञको हकमा के छ भन्नुहुन्छ नि, विज्ञ भनेको अब त्यो ठुलै सर्टिफिकेट भएकै, बिगे डक्टरेट गरेकै त एक खालको

0: भनेर हामीले बारम्बार बोल्यौँ, अहिले अब त्यसलाई संशोधन गरिँदैछ भन्ने खालको कुरा हामीले पनि सुन्दै आएका छौँ। र अब गर्नुपर्ने के हो त भने नीतिगत रूपमै के हुनु पर्यो भने, जस्तो फेरि पनि मैले जोडेँ, जैविक मल भनेको एउटा मापदण्ड छ, जैविक मल केलाई भन्ने त्योभित्र कम्तीमा पनि 8 जीवाणु हुनुपर्छ जैविक मल भन्नका लागि। जस्तो भर्मी कम्पोस्ट भन्नका लागि यो हुनुपर्छ भन्ने भएन, प्राङ्गारिक मल भन्नका लागि यो हुनुपर्छ भन्ने भएन, जे कुहिएको छ मलिलो भयो भने भयो,
1: मापदण्ड आवश्यक परेन।
0: तर जैविक मल भन्नका लागि जसरी डिएपी भन्ने जुन युरिया छ, हामीले दानादार मल छ, त्यसमा तपाईँको नाइट्रोजन 80%, फस्फोरस 80% भनेर हुनै नै पर्छ, त्यसै गरी जैविक मलमा पनि 8 कम्पोनेन्ट हुनै पर्छ, त्यसको बल्ल त्यसलाई जैविक मल भनिन्छ, मापदण्ड एउटा छ। हो, अब गभर्मेन्टले के गर्नु पर्यो त भन्दाखेरि यो जुन मापदण्ड अनुसार बनेका जैविक मलहरूलाई रासायनिक मल भन्दा प्राथमिकतामा राखेर प्रयोग गर्ने खालको नीतिको व्यवस्था गर्नु,
1: सरकारको काम
0: त्यो हुनु पर्यो। र अब अहिले आएर 3 सरकार भइरहँदा त्यो केन्द्रमा मात्रै भएर हुँदैन भन्छु मैले त, अझै त्यही खालको नीतिगत रूपमा, निर्देशनात्मक रूपमा प्रदेशमा पनि हुनु पर्यो। अझै आएर विशेष गरी हामी सिधा ठोकिने भनेको त स्थानीय निकाय, वडा कार्यालय,
1: जैविक मललाई प्राथमिकता दिनु पर्यो,
0: उहाँहरूले प्राथमिकता दिनु पर्यो। नीति त छ, हामी गएर सूचीकृत हुने काम गर्ने भन्ने नीति छ, तर त्यहाँनिर जाँदै गर्दा त हामी त कस्तो भइन्छ भन्नुहुन्छ भने, जैविक मल
1: उत्पादनकर्ताहरू
0: कस्तो भइन्छ त्यहाँ पुग्दाखेरि त भन्दाखेरि, होइन पहिला भएको च्यानललाई पो भत्काउन पो आएको हो कि यो भने जस्तो हामीलाई ऊ हो अर्कै तरिकाले हेर्ने जस्तो, जैविक भनेर पो आएको छ त यो त, नआउनु पर्ने किन आयो भने जस्तो, त्यो जुन एक खालको हाउबुजी छ त्यो कुरा कसरी तोडिन्छ त्यो गभर्मेन्टले विचार गर्नुपर्ने कुरा हो। र अर्को कुरा के छ त भन्नुहुन्छ भने, किसानहरूले पनि प्रयोग गरिसके पछाडि किसानहरूले पनि आफ्नो पालिकामा गएर हामीलाई यो खालको चिजले फाइदा गर्यो है भन्न सक्ने चाहिँ उहाँहरू भइदिनु पर्छ, अनि बल्ल कार्यान्वयन सहज हुन्छ।
1: अब जैविक मलको उपयोगका बारेमा हामीले यति कुरा गर्यौँ होइन, जैविक मलका मुख्य फाइदाहरू बताइदिनुहोस् न अलिकति।
0: सबैभन्दा मुख्य फाइदा भने त यसले बिग्रिरहेको माटोलाई सुधार्छ,
1: पहिलो कुरा,
0: महत्त्वपूर्ण फाइदा। यो भयो भने धेरै कुराहरू हुन्छन्, अब सँगसँगै रासायनिक मलको
1: तुलनामा यसले वृद्धि बढाउने होला,
0: बढाउने भयो, उत्पादन बढाउने नै भयो, र भान्सा र करेसाबारीमा रहेका फोहोरहरूमा पनि छरेर प्रभावकारी रूपमा कम्पोस्ट मल पनि बनाउन सकियो है। र अब अर्को महत्त्वपूर्ण कुरा अझ एउटा के छ त भन्नुहुन्छ भने, नाइट्रोजन भनेर अघि नै पनि मैले कुरा जोडेँ, जैविक मल प्रयोग गरियो भने हावामा भएको जुन नाइट्रोजन छ जैविक मलले चाहिँ त्यो नाइट्रोजनलाई अब्जर्ब गर्ने क्षमता बढाउँछ बिरुवाको, त्यसकारण रासायनिक मलको आवश्यक पर्दैन, र त्यसकारण जैविक मल चाहिँ रासायनिक मलको ठ्याक्कै विकल्प हो भनेर हामी भन्छौँ।
1: अब हामी तपाईँ अध्यक्ष रहेको सामर्थ्य नेपाल, जसले चाहिँ जैविक मलको बजारीकरणमा काम गरिरहेको छ, यो सामर्थ्य नेपालले गरिरहेका कामहरू चाहिँ के हुन्?
0: अब हामीले गरिरहेका कामहरू विशेष गरी वातावरण संरक्षणको क्षेत्रमा पहिल्यैदेखि काम गरियो, र अहिले पनि आएर वातावरण र कृषि फरक चिज होइन रहेछ भन्ने बुझेर अब हामी कृषि र वातावरणलाई सँगसँगै लिएर जानुपर्छ भने, जस्तो एउटा अब जैविक मलको कुरा भइहाल्यो, जैविक मल जस्तै कुराहरू जसले वातावरण संरक्षणमा पनि काम सहयोगी हुन्छ, र तिर आएर ग्रामीण क्षेत्रको बस्नुभएका दाजुभाइ दिदीबहिनीहरूको आय स्तरमा पनि सपोर्ट गर्छ, जसले कृषिमा पनि सपोर्ट गर्छ, र सामाजिक रूपमा अझै भन्नुपर्दाखेरि सोसल बिजनेस, सामाजिक रूपमा समाजको उत्थानको सँगसँगै व्यापारीकरण गर्दै जाने सिलसिलामा अन्य कृषकहरूलाई पनि कसरी जोड्न सकिन्छ भन्नेमा चाहिँ हामी काम गर्छौँ। र अझै हामीले अहिले खोजिरहेको त अझै के छौँ भन्दाखेरि, ठ्याक्कै किसानहरूले उत्पादन भएको गुणस्तरीय वस्तुहरूको उत्पादनको बजारीकरणको हामी जिम्मा लिन्छौँ,
1: किसानहरूले उत्पादन गरेका गुणस्तरीय वस्तुहरूको बजारीकरणको तपाईँहरू जिम्मा लिनुहुन्छ।
0: त्यो खाद्यान्न बाली मात्रै नहुन सक्छ, त्यसबाट जुन व्यावसायिक उत्पादनहरू हुन सक्छन्, जस्तो अब अचारको कुरा होला,
1: जस्तो व्यापारकै लागि गरेका उद्यमहरू,
0: ग्रामीण क्षेत्रमा सामूहिक रूपमा बसेर जुन उत्पादन गर्नुहुन्छ त्यो उत्पादन गुणस्तरीय रहिदियो भने हामी उहाँहरूको सामान बेच्ने जिम्मा चाहिँ हामी लिन्छौँ।
1: अनि यहाँहरूले जस्तो उद्देश्यमा पशु आहार, ग्रिन पावर, अघि यहाँले भन्नुभयो सोसल बिजनेस पनि भन्नुभयो होइन, अनि बजार, किसान र माटोको बिचमा एउटा सहजीकरण गर्ने जस्तो काम गर्नुहुँदो रहेछ, पशु आहारको जो यहाँहरू बजारीकरण गर्नुहुन्छ नि, यसको बारेमा अलिकति बताइदिनुहोस् न, पशु आहार कस्तो प्रकारको पशु आहारहरू?
0: यो किसिमको ठ्याक्कै सप्लिमेन्ट हो सर,
1: हजुर
0: है, यो दानाहरूमा मिसाएर खुवाउने चिज हो
1: गाई भैँसी बाख्राका लागि,
0: यो मात्रा फरक फरक छ, हरेकको मात्रा फरक फरक,
1: पशु पक्षीको फरक होला,
0: फरक छ, भैँसीको फरक छ, गाईको फरक छ, होइन, त्यो फरक फरक मात्रामा खुवाउनु पर्छ। र यसको ठ्याक्कै मजाको प्रभावकारी त म यहाँलाई के भनौँ भने, मैले थोरै बङ्गुर र कुखुराको कुरा गर्न चाहेँ मैले यहाँनिर, कुखुरा पालन धेरै ठाउँमा देखिने कुखुरा पालन कस्तो छ भने, कुखुरा पालिरहेको खोरको नजिक गइयो भने तपाईँ हामी बस्न सकिँदैन, देख्नु भएको छ भन्नाहरू दुर्गन्ध र अर्को कुरा

0: पनि थोरै मैले जोड्न चाहेँ भने यहाँभन्दा अलिक केही वर्ष अगाडि हाम्रो गाउँघरतिर हाम्रा छिमेकतिर पनि हेरियो भने सबै काहीँ केही काम नपाएका मान्छेले कुखुरा पाल्ने चलन थियो र कुखुरा पालिरहँदा पहिलोपल्ट कुखुरा पाल्दाखेरि उसले 90% मुनाफा कमाउँथ्यो। पहिलो पटक हेर्नुहोस् है 500 कुखुरा हालेको, यो महत्त्वपूर्ण चिज छ। अब उसले 90% फाइदा कमाउँथ्यो भने अब दोस्रो पटक कुखुरा हाल्दा उसको फाइदा 50% झर्छ।
1: किन
0: भन्दैछु, तेस्रो पल्ट हाल्दा 25% झर्छ, चौथो पल्ट हाल्दा उस्तै पर्यो भने फाइदा जिरो हुन्छ, अब पाँचौँ पल्टदेखि त माइनस भन्दा अरू उपाय छैन। किन भन्ने कुराको रिसर्च पछाडि जन्मेको चिज चाहिँ यो पौष्टिक आहार हो।
1: अब पौष्टिक आहारको अभाव
0: होइन, पौष्टिक आहारले अब के गर्छ म यहाँलाई भन्दै, अब यो हामीले पौष्टिक आहार जुन तरिकाले खुवाउने भनेका छौँ त्यसरी कुखुरामा एक हप्तासम्ममा लगातार खुवाइयो भने सबैभन्दा पहिला त त्यो दुर्गन्ध हट्छ, तपाईँ हामी खोरमा सहजै जान सकिन्छ, दुर्गन्ध हट्छ। दुर्गन्ध किन हट्छ त भन्नुहुन्छ भने त्यो जुन आहारले हो त्यो आहारले खुवाइएको खानाहरू त्यो कुखुराले सहजै डाइजेस्ट गर्छ, उसको इम्युन सिस्टम बलियो हुन्छ,
2: प्रतिरोधात्मक क्षमता बढी बढ्ने भयो
0: र उसले राम्रोसँग हामीले खुवाएको खाना उसले राम्रोसँग पचाउँछ र राम्रोसँग दिशा हुन्छ, त्यसकारण गनाउँदैन। जब हाम्रो डाइजेसन गलत भयो भने हाम्रो दिशा गनाउँछ। त्यस्तै पशु पक्षीमा पनि त्यही हो, यो आहारले चाहिँ त्यहाँनिर तपाईँको गजबको भूमिका निर्वाह गर्छ।
2: अब हामी संवादको अन्तमा छौँ, अन्तमा चाहिँ तपाईँ जैविक मलको व्यापार बेचबिखनमा सक्रिय हुनुहुन्छ, खास गरी उत्पादन त छँदैछ, सहरमा हुनुहुन्छ होइन, गाउँघरमा पनि यहाँहरूको मल जान्छ होला, बिक्री कस्तो छ संक्षिप्तमा?
0: बिक्री
2: भन्दा पनि किसानले कतिको खोजी गरेका छन् यस्तो मल
0: हो? अब थोरै प्रचार प्रसारको कमी त छ नै, अलिकता जनचेतनाको कमी पनि छ, जसले बुझ्नु भएको छ उहाँले आफ्नै तरिकाले पनि यसले हामीलाई राम्रो गर्यो है, हाम्रो बिरुवालाई राम्रो गर्यो है, जस्तो कसैले चेलीबेटी माइतमा आउनु भएको छ भने यहाँ राम्रो भएको गमलामा एउटा राम्रो फुल फुलेको देख्नुभयो, करेसा बारीमा राम्रो काँक्रो फरेको देख्नुभयो भने यो कसरी फल्यो भन्दा यो मल हालेर फल्यो, जैविक मल प्रयोग गरेर फल्यो है भनिरहँदा उहाँले एउटा कोसेलीको रूपमा बोकेर त्यहाँ पनि लिएर गएर उदाहरण छन् फेरि, अनि उहाँले हामीलाई सम्पर्क गरेर लौ न यो पठाइदिनुहोस् यस्तो हामीलाई चाहियो भनिकन पनि प्रचार प्रसार भइरहेको एउटा राम्रो अवस्था छ अहिलेको,
2: भनेको यो प्रचार प्रसारका कारणले यसको उपयोग बढ्ने क्रममा छ,
0: एकदमै बढ्ने क्रममा छ।
2: हस, यहाँले जैविक मलको बजारीकरण, यो मलको उपयोगिता, यसले उत्पादन बढाउनमा गर्ने सहयोग लगायतका विभिन्न कुराहरू किसानलाई बुझिने भाषामा जानकारी गराउनु भयो, आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, मैले जानेका केही कुराहरू राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो जैविक मलको उत्पादन र बजारीकरणमा सक्रिय सामर्थ्य नेपालका अध्यक्ष थिरप्रसाद अधिकारी। आजलाई कृषि संवाद यति नै, कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छौ, नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुन्नुभयो गीत प्रताप दासको स्वरमा, दिनेश अधिकारीको रचना, राजकुमार बगरको सङ्गीत। यसै गरी करिब 2 बजेसम्म सुनाउनेछौँ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ प्रकाश तिमल सिन्हाको स्वर, शिवराज गुरुङको रचना र सङ्गीत रहेको छ यस गीतमा।

अहिले सुनायौं सुरज कुमार थापाको सुर, प्रकाश देवको रचना, मनोराजा नकर्मीको संगीत। अब सुनाउँदैछौ अर्को गीत सुकमित गुरुङको स्वरमा, पार्वती थापाको रचना रहेको छ भने सिके रसाइलीको संगीत।

अहिले सुन्नुभयो राय र हुमुङ राईको स्वर, विकराल एको रचना, राय र हुमुङ राईकै सङ्गीत. अब सुनौ नरेन्द्र प्यासीको स्वरमा रहेको यो अर्को गीत. दावा तामाङको रचना रहेको छ भने नरेन्द्र प्यासीकै सङ्गीत.

अहिले सुनायौँ सागर अधिकारी शरदको सुर, लव शर्माको रचना, सागर अधिकारी शरदकै सङ्गीत. अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ रोशन अधिकारीको स्वरमा भरत प्रसाद भट्टराईको रचना रहेको छ भने कमल अधिकारीको सङ्गीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ परदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 143 किलो हर्जका साथमा एफएम 98, 101.3 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र विमला राई।

केही क्षणमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

पटेल छहराको रचना रहेको छ भने शक्ति बल्लभको सङ्गीत। यो गीतपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाई नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना. यति बेलाको व्यवसायमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफन्तसँग नजिक हुनुहुन्छ या आफन्त घर परिवारसँग टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा. कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ. तपाईँ आउने बाटो मैले भनिसकेकी छु. सुरुवात गर्छु साङ्गीतिक कोसेलीबाट. यो गीतपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु. राख्दैछु यो साङ्गीतिक कोसेली कार्यक्रमको सुरुवातमा.

0: हजुर 42/11/7/32 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। कार्यक्रम सम्झना सन्देशमा आउनको लागि कोही हुनुहुन्छ हाम्रो साथमा, कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई। हेलो,
1: हेलो, नमस्ते। नमस्कार।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर म टङ्क किरात बोल्दैछु।
0: एकदमै यो बोली त टङ्कजीकै हो होइन? आवाज चाहिँ टक्क चिनिने रहेछ के, धेरै पछि आउँदा पनि
1: खुसी लाग्छ म्याडम।
0: होइन
1: हाम्रो एउटा सुमधुर सम्बन्ध होइन, चाहलबाट जुन एउटा श्रोता प्रस्तोता बिचको यो सुमधुर सम्बन्धले गर्दाखेरि हेलो भन्ने बित्तिकै क्या हजुरलाई चिन्नुहुन्छ, कति खुसी लाग्छ म्याडम।
0: अनि टङ्कजी अहिले कता हुनुहुन्छ तपाईँ?
1: अहिले म महेन्द्रनगर कञ्चनपुर।
0: महेन्द्रनगरै हुनुहुन्छ है?
1: हजुर।
0: कति भयो?
1: साउन्डको अन्तिमतिर जान्छु।
0: ए साउन्डमा, साउन्डको अन्तिमतिर फर्किनुहुन्छ भनेपछि 2 वर्षको भयो महेन्द्रनगरतिरको बसाइ?
1: 2 वर्ष अलिक बढी भइसक्यो म्याडम।
0: अलिक बढी भइसक्यो?
1: अलिक बढी भइसक्यो।
0: ए हजुर हजुर, रमाइलो छ त्यो ठाउँमा पनि?
1: रमाइलो छ। अस्ति घुम्दा गएको थिएँ शनिबारको दिन, बुढी तोला रहेछ नि त हाम्रो रेडियो नेपालको
0: एफएम स्टेसन,
1: त्यहाँ बुढी तोला अनि सहजपुरतिर घुम्न गएको थिएँ। त्यता अब कञ्चनपुर यता महेन्द्रनगर भयो, अत्तरी कैलाली धनगढी कति धेरै गर्मी छ, माथि पुगिसकेपछि होइन गोदावरी भन्दा माथि चढिसकेपछि आनन्द हुने
0: गर्मी, गोदावरीबाट माथि गयो भने चाहिँ जस चिसो हुन्छ, फेरि माथि तपाईँ गर्दै गर्दा डडेलधुरासम्म त राम्रै हुन्छ, त्यसपछि फेरि दिपाल त असाध्य गर्मी,
1: दिपाल त धेरै गर्मी हुनेछ फेरि।
0: हजुर त्यस्तो छ त्यहाँको भौगोलिक वातावरण। धेरै पछि आउनुभयो सम्झना सन्देश कार्यक्रममा टङ्क।
1: धेरै धेरै समय पछाडि नै भनौँ होइन,
0: हजुर व्यस्त व्यस्त हुनुभयो जस्तो,
1: होइन त्यो पनि हो होइन,
0: त्यो पनि हो, समय पनि अलिकति गाह्रै छ होइन।
1: मलाई अलिकति मलाई मनमा लागेको कुरा, यो सम्झना सन्देश जुन हजुरले पहिला त केन्द्रीय प्रसारणबाटै आउँथ्यो होइन, अहिले त प्रादेशिक प्रसारण प्रदेशबाट,
0: हजुर हो,
1: अनि यति राम्रो कार्यक्रम सम्झना सन्देश आफ्नो पूर्व मेची पश्चिम महाकालीसम्मका साथीहरूले एउटा जोडिने अवसर दिएको यो सम्झना सन्देशले होइन, अनि केन्द्रीय प्रसारणबाट एउटा अर्कै यो कार्यक्रम राख्दाखेरि कस्तो होला हामी श्रोताको माग?
0: एकदमै राम्रो हुन्थ्यो, राम्रो हुन्छ होइन, हो त नि,
1: त्यो त गर्नु पऱ्यो नि त म्याडम। अब सम्झना सन्देश सीमित फ्रिक्वेन्सीको माध्यमबाट हामीले बागमती प्रदेश वरिपरि काठमाडौँ भक्तपुर मकनपुर चितवनसम्म मात्र पुऱ्याएर त भएन
0: भएन,
1: हामी दोलखासम्म पुग्छौँ होला, सिन्धुलीसम्म पुग्छौँ होइन, तर त्योभन्दा अगाडि हामी गाईघाट, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङतिर चाहिँ के गर्ने त हामी त अब होइन वञ्चित भयौँ क्या। यो चाहिँ कार्यक्रम चाहिँ सकिएसम्म त्यहाँको सम्बन्धित अब हुन्छ नि
0: सम्बन्धित निकाय छ नि, गुनासो सुन्ने अधिकारको नम्बर पनि छ एउटा कुरा, जसको अनलाइनमा सुनेर पनि मजाले लेखिदिन सक्नुहुन्छ तपाईँले होइन, तपाईँहरूकै लागि त
1: हो
0: नि सञ्चालन गरेको, श्रोताहरूकै लागि सञ्चालन गरेको, श्रोताको चित्त दुखाउने कुरै भएन, श्रोतालाई हामीलाई केन्द्रबाट चाहियो भन्दा मजाले राख्न पाइयो,
1: हामीले त त्यही चाहन्छौँ, हामी धेरै श्रोताको होइन।
0: हजुर,
1: अब अस्ति एकजना हाम्रो पूर्वकै साथी हुनुहुन्थ्यो, अहिले त सम्झना सन्देश आउनै छोड्यो भन्ने कुरो होइन, बागमती प्रदेश अन्तर्गत यो कार्यक्रम आउँछ भन्ने कुरो मलाई थाहा थियो नि त,
0: हजुर,
1: अनि मैले चाहिँ त्यो ठ्याक्कै सम्झेँ क्या, अनि हाम्रो कमला मुखियाले पनि कुरा गरिदिनु हामीलाई चाहिँ छोडो त हौ दाजु भन्दै थियो कि
0: बहिनी, सबैको चर्चा परिचर्चा भएछ है नि त,
1: सबैको कुरा भएर त नि आज म चाहिँ मौका पार्छु र यो कुरा
0: राख्छु
1: मेरो गुनासो होइन, भनिहाल्छु
0: भनिहाल्नुभयो, ठिक छ ठिक छ, हजुर जे भए पनि कुरा राख्न पाइन्छ नि, राख्न पाउनु पर्यो होइन, आफ्नो इच्छा व्यक्त गर्न पाउनु पर्यो,
1: हजुर
0: टङ्कजी
1: सकेसम्म मिल्छ भने त अब हाम्रो टेक्निकली रूपमा सपोर्ट गरिरहनु हुने उहाँले पनि सुनिराख्नु भएको छ, रेडियो नेपाल सबै सुनिराख्नु भएको छ, यो चाहिँ केन्द्रीय प्रसारणबाटै प्रसारित हुनु पर्यो सम्झना सन्देशले सबैले जोड्नु पर्यो, फेरि पहिला जस्तै भन्न
0: चाहन्छु है त
1: हुन्छ, विशेष अब हाम्रो सम्झना सन्देश बाहिरबाट सुनिरहने विदेशमा रहेर पनि पूर्वेली आकाशलाई भाइ भोजपुरको छिटो, अनि हाम्रो कुलुङ योगेन राई शङ्कर सभा हाल बाहिरबाटै कार्यक्रम सुन्दैछ मिठो सम्झना, अनि काठमाडौँबाट आशिष नयन बस्नेत भाइलाई मिठो सम्झना, अनि हाम्रो शर्मिला राव काली मिलम्ची सिन्धुपाल्चोक जिल्लाबाट हस्
0: त बाई. टङ्क किरात राय हुनुहुन्थ्यो हामीसँग अहिले कार्यक्रममा महेन्द्रनगरबाट. हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ. म टेलिफोन तर्फै लाग्छु. को हुनुहुन्छ? हेलो.
2: हेलो रुक्मिणीजी, नमस्कार. शुभकामना पनि छ रुक्मिणीजी. हाम्रोतिर आज बिहान 9 बजेबाट रेडी नेपाल 103 पनि टिभी आएन, 100 टिभी आएन. मैले अन्दाज घरमा हानेको ठ्याक्कै लाग्यो है त हजुर.
0: है, भनेपछि आज नवलपुरमा सुन्न पाउनु भएको छैन.
2: आज 9 बजेबाट तपाईँले एकदम नारायण नदी सुसा जस्तो गरेको छ है त. रेडियोमा लगाउँदा 103 पनि त्यस्तै गर्छ, 100 त्यस्तै गर्छ. अब यसो हजुरले चाहिँ डाउने प्रसारणमा हुनुहुन्छ के भन्ने, उहाँलाई तुरुन्तै खबर गरिदिनु.
0: हुन्छ हुन्छ, डाउनेका साथीलाई अलिक कन्ट्याक्ट गर्नु पर्ला है त. के भयो, के भएछ त डाउनेमा?
2: अब नभए यस्तो गर्दा पनि हुन्छ, हजुरले क्षेत्रीय प्रसारण माले पाटन पोखरामा पुरुषोत्तम नेउपानलाई भनिदिनु भयो भने उहाँले तुरुन्तै डाउनेलाई दिइहाल्नुहुन्थ्यो कि.
0: हुन्छ हुन्छ. अनि ओमरजी
2: हजुर भन्नु, आज के ट्राफिक राख्नुभएको छ भन्नुहोस्.
0: आज खासै विषय नराखौँ कि, तपाईँलाई मन आफ्नो मनमा लागेको कुरा बोल्ने मात्रै खास सम्झना सन्देश के. कहिले काहीँ मैले विषय राख्दिनँ नि, आज खुल्ला छ के.
2: त्यसो भने म साथीहरू सम्झौँ त
0: एकदमै.
2: सर्वप्रथम त हजुरलाई मेरो मिठो सम्झना, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा कार्यरत तपाईँहरू आरजीहरू जति पनि हुनुहुन्छ, हाम्रो 35 रेडियो नेपालमा सम्पूर्णलाई मेरो मिठो सम्झना साथी नमस्कार. अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल, सार्जन महत्व, जीवन सहयात्री, सुमी लिम्बू, विमल एम्पो, निशा लामा, दोलखा चरिकोट, गगन तेह्रथुमी कान्छ, नागेन्द्र रिजाल, सुखराम लामा, रामपुकार राई, आशिष नयन, श्रीराम दाल, गणेश श्रेष्ठ, रामबहादुर खड्का, सूर्य लामा, राजाराम राय माझी, पालुम शिखरकाट शिखरकोट मला मकवानपुर भन्दै म हजुरको यस बसाइबाट बिराउँछु. रुक्मिणीजी नमस्कार है त.
0: हस् त बाई. ओ मणी सापकोट आउँथ्यो नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ. सम्झना सन्देश सहित फेरि पनि टेलिफोनतर्फ राख्छु. को हुनुहुन्छ? हेलो.
3: हजुर नमस्कार, गुड आफ्टरनुन दिदी. म धरानबाट शेखर प्रसाद श्रेष्ठ. आजको टपिक के छ हजुर?
0: आज केही पनि छैन, सम्झना सन्देश मात्रै छ आज.
3: ए हस् हस्
0: है, सन्चै हुनुहुन्छ?
3: अब यहाँ ठिकै ठिकै हो. मौसम भन्दाखेरि टन्टलापुर घाम लागिरहेछ, पानी पर्न सकेको छैन. अब मौसम विभागले केले चाहिँ अब पानी पर्छ धुमधाम भन्छ, तर यहाँ चाहिँ ठिक उल्टो भइरहेछ. तर पनि हावा चलिरहेको छ, घाममा नबसिकन अलिकति सियालमा बस्दाखेरि त शीतलै छ हजुर.
0: हजुर शेखरजी, अब सम्झना सन्देश
3: भन्दाखेरि त अब पुरानो हुनुहुन्छ बहिनी सन्जु सुब्बा भन्ने, उहाँ नानु सन्जु हुन्छ उहाँको आइडी चाहिँ. उहाँ चाहिँ कता जानुभयो, हराउनु भयो. उहाँको खास घर चाहिँ तापेजुङ हो, भरे त उहीँ ललितपुरको गोदावरी यहाँ पो छु भन्नुभयो. जेस उहाँसँग सम्पर्क भयो, धेरै धेरै खुसी लागेको छ. अनि यसरी नै सरिना गुरुङ पनि यता मोरङमै हुनुहुन्छ, कानु पोखरीमा, उहाँलाई पनि सम्पर्क भयो. अनि त्यसरी नै यता शर्मिला मोक्तान पनि, उहाँको पहिलेको घर चाहिँ भोजपुर हो. अनि उहाँ चाहिँ धेरै वर्षसम्म उहाँ सातदहबाट पनि बस्नुभयो, अहिले त उहाँ कहाँ यता केराबारी मोरङमा आएर बस्नु, उहाँसँग पनि सम्पर्क भयो. धेरै खुसी लाग्यो. उहाँको बहिनी पनि उतै हुनुहुन्छ अरे भोजपुरतिरै भनेको छु. अरू सम्झनु पर्दाखेरि आरके थापा, गणेश श्रेष्ठ भाइ भैरवा भयो, करण धामी सर हुनुहुन्थ्यो, अहिले उहाँ पश्चिम हो कता हो उहाँ चाहिँ, तर अहिले उहाँ साँखुको स्कुलमा चाहिँ टिचर हुनुहुन्छ. त्यसरी नै सुनिता बोरा बहिनी छु, उहाँ डोनेलधुराको हुनुहुन्छ. निर्मला भट्ट बहिनी यता बैतडीको डिला सैनी गाउँपालिको, उहाँ कता जानुभयो, सम्पर्क हुन सकेको छैन, फेसबुकमा आइडी पनि हराउनु भएको छ. बहिनी तपाईँलाई सम्झिरहेको छु, प्लिज एकपल्ट जसरी पनि तपाईँ कल गर्नुहोला गर्नुहोला भन्न चाहन्छु. अनि त्यसरी नै यता हुनुहुन्छ दमक झापाको चन्द्र बस्नेत भाइ हुनुहुन्छ, यता पुष्प चौधरी पनि सप्तरीको, अहिले चाहिँ उहाँ ताप्लेजुङमा के अरे स्वास्थ्य कार्यालयमा कार्यरत हुनुहुन्छ. उहाँलाई पनि धेरै मिडिया प्रेमी बहिनी हुनुहुन्छ. धेरै यता सुस्मिता राई बहिनी हुनुहुन्छ, उहाँ यता कटारी हो, उहाँ चाहिँ अहिले चाहिँ उहाँ काठमाडौँमै हुनुहुँदो रहेछ. अब थुप्रै थुप्रै हुनुहुन्छ, चन्द्र बसन्त भाइ, कुमार थापा भाइ हुनुहुन्छ, धरानको गणेश श्रेष्ठ भाइ हुनुहुन्छ.
0: हजुर सबैको लागि भनौँ छुट्टीमा है,
3: बिदाउन चाहन्छु.
0: हस् त बाई. शेखर प्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ. म अर्को टेलिफोनतर्फ लाग्दैछु. कहाँबाट को हुनुहुन्छ? कोही हुनुहुन्थ्यो, उहाँको टेलिफोन कटेको छ. 42 11 7 41 42 11 7 36 तपाईँ आउन सक्नुहुन्छ. मनमा सम्झना सन्देश छन् भने, आफ्नो आफन्तलाई दिन चाहनुभएको छ भने, कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो. हेलो
4: हेलो
0: हजुर हजुर नमस्कार
4: नमस्कार नलपुरदेखि है साजन महतो
0: हजुर साजनजी के छ हाल खबर
4: एकदम फिट फाइन छ अनि रेडियो नेपाल हाल खबर के छ हजुर
0: रमाइलो छ नलपुरबाट तपाईँ हुनुहुन्छ
4: हजुर
0: नलपुरमा यति बेला के गर्दै हुनुहुन्छ
4: यति बेला तपाईँको धान गोड्ने बेला धमाधम भइरहेको
0: ए धान गोड्ने बेला भएको छ
4: धान गोडेर पनि भइयो हजुर आज
0: ए ए भनेपछि पानी चार हो पानी चार्न मिल्ने हो कुलोहरू
4: पानी होइन यस्तो छ नि
0: हजुर साजनजीको फोन अलिक डिस्टर्ब छ सम्झनासँग त्यस्तो लाग्यो है
4: ल सर्वप्रथम हजुरलाई रामबहादुर खड्का अनि तपाईँको नरेन्द्र रिमाल ओमुडी सापकोटा सुमी लिम्बू अनि मुरेरे कोइराला अनि मलाई चिनी नचिनी जमिनलाई हजुर
0: हस् त बाबाई साजन महतो नलपुरबाट हुनुहुन्थ्यो अब भने साङ्गीतिक कोसेली राख्छौँ यो साङ्गीतिक कोसेली पछि तपाईँका टेलिफोनतर्फ लाग्नेछौँ एकैछिन यो गीत

0: कार्यक्रम सम्झना र सन्देशमा अब फेरि पनि तपाईँका टेलिफोन तर्फै हामी लाग्दैछौँ. हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो हेलो
1: हेलो दिदी, नमस्ते.
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर म गोर्खाबाट हो.
0: शुभ नाम? हेलो
1: तिमला लामा हो.
0: बिमलाजी रेडियो सुन्दै बोल्नु भएको छ हो?
1: हजुर हजुर म गोर्खाबाट हो, बिमला लामा.
0: बिमलाजी
1: सुनेको छैन,
0: सम्झना सन्देशतिर लाग्नुहोस् है त.
1: हजुर
0: सम्झना
1: हजुरले सुन्नु भएको छैन,
0: म तपाईँ बोलेको सुनिरहेको छु. सम्झना सन्देशतर्फ लाग्नुहोस्.
1: ए सम्झना सन्देश भन्नु पर्दा फर्स्ट अफ अलमा हजुरकै लागि
0: हजुर थ्याङ्क यू. गोर्खाबाट बिमला लामा हुनुहुन्थ्यो र उहाँको टेलिफोन त्यति साथ दिएन, त्यही पनि सम्झना सन्देश व्यक्त गर्न खोज्दै खोज्दै गर्दाखेरि टेलिफोन कटे पनि. बिमला लामा भनी चिन्ने सबैको लागि सम्झना सन्देश भनिदिन चाहन्छु मेरो साइडबाट, उहाँको साइडबाट मैले. अब फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो 42 11 721 42 11 736मा तपाईँ आउन सक्नुहुन्छ, तपाईँका मनमा भएका ती सम्झना सन्देश लिएर. यदि सम्झना चाहनुभएको छ, सम्झना सन्देश आफ्नो आफन्तलाई दिन चाहनुभएको छ भने रेडियो नेपालको यो बसाइमा तपाईँ सहभागी हुन सक्नुहुन्छ, जसमा सहभागी हुनको लागि चाहिँ तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736. यदि सम्झना सन्देश छ भने आउन आग्रह गर्छु, किनभने टेलिफोन आउँदा आउँदै टेलिफोन कटेको छ. योभन्दा अगाडि पनि साजनजीको पनि त्यति साह्रो फोन बुझिएको थिएन, कहिलेकाहीँ हामीलाई टेलिफोनले एकदम धोका दिने गर्छ. त्यही पनि हामीले कोसिसमै रहन्छौँ कि ताकि टेलिफोन लागोस्, कुराकानी गर्न सहज होस् भन्ने कोसिसमा रहन्छौँ. एक दुई घन्टी बज्ने जाने, एक दुई घन्टी आउने जाने गरिरहेको छ. अब आजलाई भने तपाईँहरूका टेलिफोन यति नै भन्न चाहन्छु म. साङ्गीतिक कोसेली छोड्छु र छुट्टिन्छु पनि. यो साङ्गीतिक कोसेली तपाईँहरूलाई सुम्पदै छुट्टिनुभन्दा अगाडि भन्न चाहन्छु, तपाईँहरूले ठिक 3 बजेको समाचार सुन्नुहुनेछ. 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ. आज जसो फोन लाग्यो आफ्नो आफन्तलाई सम्झना दिन सक्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. फोन नलाग्ने साथीहरूको अर्कोचोटि फोन लागोस् भन्ने कामना पनि गर्दै मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई थ्याङ्क यू सो मच भन्छु, र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई पनि धेरै धेरै धन्यवाद भन्दै म रुक्मिणी पोखरेल छुट्टिन्छु. जाँदा जाँदै यो साङ्गीतिक कोसेली केवल तपाईँका लागि. हस्त नमस्कार.

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बर्ड फ्लू संक्रमण नियन्त्रणमा आउँदै साउन 1 गते यता बर्ड फ्लूको घटना शून्य। बाढी पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध। नवलपुरको हुप्सेकोटमा पहिरोले 42 घर उच्च जोखिममा। र साउदी अरेबियालाई आणविक कार्यक्रम सञ्चालन गर्ने अनुमति। समाचार अब विस्तारमा। पन्छीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागको तथ्याङ्क अनुसार चैत 14 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। अब थप संक्रमण हुने सम्भावना कम रहेको उहाँको भनाइ छ। बाढी पहिरोका कारण देशका विभिन्न भागका 6 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने 11 सडक खण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन्। सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका 33 सडक खण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन्। विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गी खोलाको मुहान क्षेत्रमा रहेको राम्छे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले बताएको छ। समितिले हिजो स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको योजना बनाउनुपर्ने सुझाव दिएको हो। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले तत्कालका लागि स्थानीयको जीवन रक्षा तथा दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने बताउनुभयो। यस वर्ष पर्याप्त वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि पर्वतमा धान रोपाई पूरा हुन सकेको छैन। किसानहरू अझै पनि वर्षाको पर्खाइमा छन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
1: पर्वत जिल्लामा धान रोपाई पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफल मध्ये साउनको पहिलो सातासम्म जम्मा 60% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष असारको अन्तिमसम्म अधिकांश खेतमा रोपाई सकिएको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुने र यही अवस्थाले निरन्तरता पाए उत्पादनमा समेत कमी आउने अनुमान कृषकले गरेका छन्। जिल्लामा शंकर, खुमल 4, पोखरेली, जेठोबुडो, एकले, अनादि, च्याम्पियन लगायत धानका जातको खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुनु, मौसममा आएको परिवर्तन तथा केही स्थानमा धानको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाई प्रभावित भएको बताउनुहुन्छ कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शोभिता सुवेदी।
2: मौसम परिवर्तन अलिक पानी जति पर्नु पर्ने परेको छैन, अर्को भनेको ब्याडमा नै ब्लास्ट रोग देखिएको छ, त्यसले गर्दा पनि फेरि किसानहरूले नयाँ ब्याड बनाइराख्नु।
1: कार्यालयले 17-23 डिग्री सेल्सियस तापक्रम, 80-90% आर्द्रता र गुम्सिएको मौसममा धानको मरुवा रोग फैलिन सक्ने भएकाले किसानलाई समयमै सावधानी अपनाउन आग्रह गरेको छ। रोगको प्रकोप बढी देखिएमा सिफारिस गरिएका रोगनाशक विषादी मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ। पर्वतको दक्षिण भेगमा रोपाई भए तापनि कुष्पा नगरपालिका, जलजला गाउँपालिका लगायतका धेरै ठाउँहरूमा रोपाई नभएको बताउनुहुन्छ कृषि प्राविधिक सहायक मनिषा कुमार।
3: कुर्गा यता दक्षिणतिर त अलाउ भइसक्यो, कुष्माको पाङखुरको नाङ्लीबाङतिर चाहिँ भएको रहेन त, पानी जति रोपाई गर्न लाइ हो त्यो चाहिँ पर्याप्त नभएर लगाउन सकेको छैन भन्नुहुन्थ्यो। बिउमा पनि समस्या देखेको थियो, धान रोपाई अलि ढिलै भएको छ, अघिल्लो वर्ष त्यो समयमा त सकिसकेको थियो रोपाई।
1: गत वर्ष पर्वतमा 26,830 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहे पनि यस वर्ष उत्पादन घट्न सक्ने कृषि विकास कार्यालयको अनुमान छ। पर्याप्त वर्षा नहुँदा पर्वतका धेरै किसान अझै पनि आकाश तर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: पर्वत संवाददाताको यो रिपोर्ट पछि अब अर्को विषय। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गर्नुभयो। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस अवसरमा मन्त्री चौधरीले सन् 1954 महत्त्वपूर्ण र विश्वासिलो विकास साझेदारका रूपमा जापानले पुर्याएको सहयोगको प्रशंसा गर्दै नेपालको बागवानी विकास बिउ बिजन सुधार परियोजनामा जापान सरकार र जाइकाले गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण र उच्च प्रविधिको दुग्ध प्रशोधन प्लान्ट स्थापनाका लागि सहयोगको अपेक्षा गर्दै बिउ बिजन जैविक विषादी र मिश्रित मल उत्पादनमा जापानी लगानी र प्रविधि भित्र्याउन पहलको अनुरोध गर्नुभयो। तोकिएको समयमा नापतौल यन्त्रको इजाजत पत्र नवीकरण नगर्ने तथा उपभोक्तालाई ठगी गर्ने 6,000 व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष 2082-83 कारवाही गरिएको कार्यालय प्रमुख शम्भु कुमार झाले जानकारी दिनुभयो। नापतौल यन्त्रको इजाजत पत्र नवीकरण नगर्ने र सो यन्त्रमा घटबड गरी उपभोक्तालाई ठगी गर्ने कार्य स्ट्यान्डर्ड नाप र तौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अन्तर्गत गम्भीर कसुर मानिन्छ। कार्यालयले आर्थिक वर्ष 2082-83 1,645 व्यावसायिक प्रतिष्ठानलाई नयाँ नापतौल सञ्चालनको इजाजत पत्र पनि प्रदान गरेको छ। कोशी प्रदेशको 10 जिल्ला तथा मध्य प्रदेशका 2 जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले इजाजत पत्र दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता PPA भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि प्राधिकरणले पहिलोपटक प्रष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। गत असार 32 बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, PPA अन्तर्गतका दायित्वको कार्यान्वयन र RCOD को अवस्थाका आधारमा 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको म्याद थप्ने प्रक्रिया अघि बढाइएको हो। अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 अति विपन्न गरिब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदान प्रभावकारी बनेको छ। स्थानीय तहहरूले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत विशेष गरी सुनौला हजार दिनका आमा बालबालिका र किशोरीहरूलाई केन्द्रित गरी पोषण विशेष र पोषण संवेदनशील गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। अछामबाट स्थानीय संवाददाता हिक्मत बहादुर नेपाली।
7: अछामको कमलबजार नगरपालिका वडा नम्बर 9 मस्त बर्णालीमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी पोषणको मात्रा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले 25 अति विपन्न गरिब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी प्रत्येकलाई 25,000 दरले अनुदान दिएको छ। कमलबजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापति विष्ट।
8: विपन्न समुदायका आमाहरूलाई आयोजन र पोषण सुधारको लागि बहुक्षेत्रीय कार्यक्रमबाटै आएको अनुदान कार्यक्रमबाट 625,000 कार्यक्रममा 25 लाभ गराइएका छनौट गरेर 25,000 दरले उनीहरूको बैङ्क मार्फत नै EFT गरेर यो कार्यक्रम सञ्चालन गरेका थिए।
7: अनुदानबाट बाख्रा खरिद गरी बाख्रा पालन गरिरहेका मध्ये देवी सरा बुढा र रमिता धामी आफ्नो दैनिक जीवनयापनमा घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ।
9: एउटा बाख्राबाट 3 भइसके, 25,000 मिल्यो, 3,000 थपेर ल्याएछ। सुनौलो हजार दिनका आमाहरूलाई बाङ्कमा धेरै राम्रो लागेको छ, खुसी लागेको छ। केही गरेपछि हुन्छ भनेर हौसला पनि बढेर आएछ।
10: पछि अब आफ्नो भविष्य राम्रो होस्।
9: पैसामा धेरै पैसा आमदानी होस्।
7: बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि छनौट भएका लाभग्राहीले आगामी दिनमा व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जन गर्ने विश्वास लिएको बताउनुहुन्छ वडा अध्यक्ष कमल प्रसाद पजगाई।
10: हामीले दिएको अनुदान भन्दा पनि थपेर जुन उहाँले बाख्रा किन्नु भएको छ र आगामी दिनहरूमा यसलाई निरन्तरता व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जनदेखि लिएर आफ्नो बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनका लागि उहाँहरूले जुन काम गरिराख्नु भएको छ र उहाँहरूको जीविकोपार्जनमा सुधार आओस् भन्ने हामीले उद्देश्य लिएका छौँ।
7: अति विपन्न गरिब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि दिएको अनुदानले लाभग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुहुन्छ कमल बजार नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक शारदा कुमारी विष्ट कौर।
9: सुनौला हजार दिनकी महिला मध्ये पनि विपन्न वर्गका जुन महिला छ उनको आय आर्जन गर्नको लागि जीविकोपार्जन होस् र भन्नका लागि जुन हामीले उद्देश्य अनुसारको बाख्रा किनेर पालेका छन् जीविकोपार्जनमा यसले सहयोग गर्नेछ।
7: कतिपय ठाउँमा राज्यले दिएका विभिन्न प्रकारका अनुदान प्राप्तकारी नभएको गुनासो बढिरहेको सन्दर्भमा अति विपन्न गरिब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदानले सम्बन्धित लाभग्राहीको जीविकोपार्जनमा थप टेवा पुगेको छ।
11: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: अछाम संवाददाताको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ। शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ। सम्झौताको विस्तृत रूप सार्वजनिक नभइसके पनि सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक सम्वर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन्। अब मौसम। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा कतै कतै बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको एक दुई स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एक दुई स्थान भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा कतै कतै बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै

मनसुनी होप्सेकोटमा पहिरोले 42 घर उच्च जोखिममा र साउदी अरेबियालाई आणविक कार्यक्रम सञ्चालन गर्ने अनुमति। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा।

सम्म यात्रा नै गरे बाढी आइल बेलामा लरी खोल्सा नै तरे भएको प्राधिकरणले सूचना बाते अनुरोध गर्न रिक बर्खाक समयमा काठी टिपे माछु मारे पौडी खेल्या लरी पट्टि नै ज्या तसु पैराक खतरा आख्ल ठाउँमा एर्सा वर्षा आए ज्या नै करे खतरा आख्ल पुल तसु लरीमा ठराको फोटो भिडियो नै खिचै बाट बुल्टे अक्षरे तसु कठु पनि नै ज्या तसु विपदक सङ्केत देख्नेमा जुक्कला ठाउँमा ज्या तसु स्थानीय प्रशासन अंश सुरक्षा कर्मीले सम्पर्क गरेलै बोल्न रिक यसनिके सापे कप्टला ठाउँमा आफ्नै घर वरिपरि रहल ढल तसु नाली सफा धरे राति बुल्टे टर्च लाइट बोकै बास्ती चट्याङ परे लाग्ते खनि चारो जुक्कला ठाउँमा ज्या तसु महत्त्वपूर्ण कागज पत्र चैलार औषधि नै बिग्रलार खाइलार कुरो एकता झोलामा जोगाको धरै मोबाइलमा पुग्लार ब्यालेन्स तसु ब्याट्री चार्ज गरेको धरेले प्राधिकरणले सूचनाबाटै अनुरोध गर्न रिक येमाज देशक भिन्ने भिन्ने भागमा जैल कानु अख्ल 47 विपदक घटनामा परेको दुईजना ज्यान जैरेलिक भने 5 घाइते भइरेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण अनुसार सापे कप्तल 5 आगी लाग्ल 5 बाढी घटना 1 पैराग 16 बाट रोकन जैल 14 तसु अर्को 5 घटना अख्ल रिक उसे घटनाबाट 7 परि

बिहान 4 बजेसम्म सेब्बे थरिक मोटर गाडी चालाले रोक लगाइदिएर रहेछिक। ओस्निके कान्ति लोकपथ पनि बिहारको 5 बजे सो बिहान 5 बजेसम्म सेब्बे थरिक मोटर गाडी चालाले रोक लगाइदिएर रहेछिक। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा बाट हिला हख्नेसो उसे बाट पूरा रूपमा रोकन्जेल पुलिसले जनाएले। सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका 4-0 किलो तसो भोटेकोसी गाउँपालिका 2 कोदारिक अरनीको राजमार्गमा पैरा खसेको उसे बाट सुरार पूरा रूपमा रोकन्जेरे लेक। यसनिकै बागलुङक जैमिनी नगरपालिका 8 बेलबगर कालीगण्डकी करिडोरमा पैरा खसेको बाट रोकन्जेरे लेक। दोलखाक तामाकोसी गाउँपालिका 5 किर्नी टारक लामा बजार रामेछाप बाट खण्डमा तामाकोसी लरी बाट काटेको पूरा रूपमा रोकन्जेरे लेक। मुगुक छायानाथ रारा नगरपालिका 7 पिना लरिक नागम गमगढी बाटमा पनि पैरा खसेको पूरा रूपमा उसे बाट रोकन्जेरे लिग। सरकारले सजिलो ऋणमा दिते आइल ब्याज अनुदानबारे कामक विधिलाई संशोधन गर्दै ऋण दिला डिठालार तसो अनुदान व्यवस्थापनलाई थप व्यवस्थित तसो सोलारी बनालार व्यवस्था गरिरहेले। अर्थ मन्त्रालय सजिलो सस्तो ऋणक लागि ब्याज अनुदानबारे कामक विधि पहिला संशोधन 2083 मान्ति लागू गरेर आन्ल हो। संशोधित कामक विधि मन्त्रालय वेबसाइटबाट सार्वजनिक गर्न रचेक। संशोधित कामक विधि अनुसार सस्तो सजिलो ऋण दिला ब्याज अनुदान मिलादिलार तसु सिस्टम ऋण चलालार दिथ्या तसु प्रतिवेदन सिस्टमलाई स्पष्ट अंशो थप व्यवस्थित बनाला रचेक। कामक विधिमा उसे ऋण नैराम्रेसो चलालार रोकलार अनुदान दिलारमा स्पष्टता धरेले तसु अनुदान पाइल ऋण सोलारी बढालार उद्देश्य भिन्न भिन्न व्यवस्थामा संशोधन गर्न मन्त्रालय जनाला रचेक। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी तसु नेपालक लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भइरहेक। भेटमा नेपाल कृषि ठाउँ आधुनिकीकरण कृषि विकास तसु नेपाल जापान दुवैटा पक्ष मिलेको करार काम बढालारबारे छलफल अख्ल मन्त्रालय जनाएर छिक। मन्त्री चौधरी जापानी सन् 1954 सोको नेपालक विकासमा पूरा करलाई सहयोग प्रशंसा गर्दै बागवानी ब्याज सुधार तसु जायका योगदानमा आभार व्यक्त गर्दै क्षेत्रीय कृषि बजार वर्गीय प्रविधि कृषि संशोधन प्लान्ट ब्याज जैविक विष मिसाल मल निकालैमा जापानी लगानी तसु प्रविधि भित्रले सहयोग आशा व्यक्त गरिरहेले। यसे आगो मन्त्री चौधरीले मानुष वनक जन्तु बीच वार व्यवस्थापन बारे गठन गर्ल समिति टास्क फोर्से अन्तरिम प्रतिवेदन बुझाएर लेख। प्रतिवेदन बुझ्दै जैल कानु उही देशक भिन्न भिन्न जिल्लामा बाँदर कारण किसानी भोगी धर्ल समस्या वर्गीय समस्या बन्थे जैल उल्लेख गर्दै एक्लै पाछुसम्मक लागि व्यावहारिक समाधान खोजेले सरकार कट्टर रहल बाजिरेले। मन्त्री चौधरी टास्क फोर्सलाई बाँदर व्यवस्थापनक लागि वैज्ञानिक कानुनी अंश व्यवहारिक उपाय समेतलाई स्पष्ट कामक योजना ठिक गरेर निर्देशन दिइल रहेछ। बागमती प्रदेशमा जैल आर्थिक वर्ष 44 पूरा पुल बानासिद्धाल रचिक। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय भित्र छुट्टाल कुल पैसामध्ये 63.40% खर्च अख्ल मन्त्रालय प्रवक्ता मदन कुमार आले मगरे जानकारी दिल रचात। मन्त्रालय भित्र उयो समयमा 136.66 किलोमिटर ग्राभेल बाट बढाल 231.31 किलोमिटर कार्दोपत्रे ढलान गरेको बाट बनाल 6 झोलुङ्गे मानुस बुल्लार पुल 17 सरकारी भवन 102 सामुदायिक भवन 940 थरी थरी कार्यक्रमबाट बसलार घर बनालार सँगै 17 बगैँचा बानासिद्धाल मन्त्रालय जनाएल रहेछ। मन्त्रालय भित्र 41 बिग्रल वा रोकन्जेल आयोजना मध्ये 7 बानासिद्धाल रचिक भने 23 काम चारचारो करै लागिरहेले। बाँकी बनालाई 11 चाल्याले चैलार समन्वय भइधरल तसु 4 आयोजनामा जरिवाना लागेको कारवाही गर्ल मन्त्रालय जनाएल रहेछ। साल्ट ट्रेडिङ कर्पोरेसन मकवानपुरे आग्लो आर्थिक वर्षमा किसानलाई 17,477 बोरा युरिया मल दिइरहेलिक। दैलेख कार्यालयमा कुल 20,069 बोरा युरिया मल पाइलमा 17,477 बोरा दिएको आर्थिक वर्ष सिद्धलमा 2,675 बोरा मौजदार वा बाँकी रहल कार्यालय मुख्य मधुसूदन अधिकारी जानकारी दिल रछात। जिल्ला प्रशासन कार्यालय सिराहाए सार्वजनिक विधा शनिबार तसु आइतबार पनि राष्ट्रिय परिचय पत्रबारे सेवा जारी धरलार भइरहेले। कार्यालय सूचना निकाल्ती सेवा लिलारक संख्या बढ्दै जैल जनाती यी साउन 7 गते वा आजसुको अर्को सूचना ननिकालैसम्म लागि सार्वजनिक विधा दिन शनिबार तसु आइतबार पनि राष्ट्रिय परिचय पत्रबारे सेवा चल्लार जनाल हो। काठमाडौँ तसु मोरङबाट लागु औषधसहित 4 समात रहेछिक। केन्द्रीय पुलिस समाचार कोठाको अनुसार गोकर्णेश्वर नगरपालिका चारक 45 दीपक श्रेष्ठ तसु बझाङ खप्टर

यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौं। तामाङ भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो लेखबहादुर योञ्जनको भने लय सङ्कलन थियो गायक स्वयंकै। यहाँहरूलाई करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू सुनाउने छौँ। यस क्रममा अब भने राख्दैछौँ राई भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको छ भक्तबहादुर राई र श्यामबहादुर राईको भने लय सङ्कलन रहेको छ श्यामबहादुर राईको।

यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं। मगर भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो बलराम पुनको भने, संगीत तथा लय संकलन थियो गायक स्वयंकै। अब यहाँहरूलाई अर्को गीत राख्दैछौ, मनाङ्गे भाषामा रहेको छ र यो गीतमा स्वर रहेको छ धर्म गुरुङको भने, लय संकलन पनि धर्म गुरुङकै रहेको छ।

तपाईँ यति बेला रेडियो नेपालबाट राष्ट्रभाषाका गीतहरू सुनिरहनु भएको छ र यस क्रममा भर्खरै राख्यौं शेर्पा भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो कान्छा लामा र लाल बहादुरको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाका गीत राख्ने क्रममा थारू भाषामा रहेको यो गीत राख्दैछौँ। सूर्यनारायण चौधरीको स्वरमा रहेको छ भने यसको लय संकलन र सङ्गीत रहेको छ गायक स्वयंकै।

भर्खरै यहाँहरू माझमा राख्यौँ लिम्बू भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो कुलवा सुब्बाको भने शब्द तथा लय सङ्कलन थियो भगत सुब्बाको. यहाँहरूलाई अर्को भाषामा यो गीत राख्दैछौँ गुरुङ भाषामा रहेको यो गीत. यो गीतमा स्वर रहेको छ फत्तमबहादुर गुरुङको भने शब्द तथा लय सङ्कलन रहेको छ मानबहादुर गुरुङको.

भर्खरै नै यहाँहरूलाई सुनायौँ नेपाल भाषामा रहेको यो गीत र यो गीतमा सुर रहेको थियो हरिबोल श्रेष्ठ र वेदबहादुर कुँवरको भने लय तथा शब्द सङ्कलन थियो पुष्पमान प्रधानको. अब यहाँहरूलाई राष्ट्रभाषाकै गीतहरू राख्ने क्रममा अब राख्नेछौँ चामलिङ भाषामा रहेको यो गीत र यो गीतमा सुर रहेको छ गोविन्द चामलिङको भने शब्द तथा लय सङ्कलन पनि गायक स्वयंकै रहेको छ.

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै यहाँहरू माझ राख्यौँ राष्ट्रभाषा गीतहरू। अब भने अर्को माझी भाषामा अर्को गीत राख्दैछौँ। हरिशरण भट्टराईको स्वरमा रहेको गीत र यो गीतमा लय तथा शब्द सङ्कलन रहेको छ गायक स्वयंकै। यसपछि यहाँहरूले केही विज्ञापन र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि 4:05 सुन्न सक्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचार पछाडि 4:15 सुन्न सक्नुहुनेछ शेर्पा भाषाको कार्यक्रम शेर्बी डोलुलगी ल्यारिम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। पंक्षीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागको तथ्याङ्क अनुसार चैत्र 4 गते केन्द्रीय पशु पंक्षी रोग अन्वेषण प्रयोगशालामा PCR विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारूपता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। अब थप संक्रमण हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग खाद्य तथा कृषि संगठन एफएफओका नेपाल प्रतिनिधि केन सिमीजुले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्धनका लागि आवश्यक कानुन तर्जुमाको पहल सुरु भएको जानकारी गराउनु भएको मन्त्रालयले जनाएको छ। खाद्य तथा कृषि संगठनका प्रतिनिधि केनले विश्वका अधिकांश राष्ट्रमा GI प्रणाली लागू भइसक्दा पनि नेपालमा भने अझै प्रयोगमा आउन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो। स्थानीय वस्तुको GI दर्ता नहुँदा बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उहाँले यसलाई रोक्न तत्काल कानुन बनाएर कानुनमा लैजान पर्नेमा जोड दिनुभयो। आधा वर्षा बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशी पानीको भर पर्नु पर्ने भएकाले र ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र धान रोपाई भएको छ। कर्णालीमा अझै 23.05% खेत बाँझै छ। गत वर्ष कर्णालीमा यही अवधिमा 83.23% रोपाई सम्पन्न भएको थियो। नवलपुरको उप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको योजना बनाउनुपर्ने सुझाव दिएको थियो। अनुगमनपछि प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले तत्कालका लागि स्थानीय को जीवन रक्षा तथा दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणका लागि तिनै तहका सरकार बीच समन्वय र सहकार्य गरिने बताउनुभयो। उहाँले प्रत्येक वर्ष पहिरोको जोखिम बढ्दै गएकाले एकीकृत नमुना बस्ती निर्माण गरी स्थानान्तरण नगरे जनधनको ठूलो क्षति हुन सक्ने चेतावनी दिनुभयो। बाजुराका 9 स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भूबनावट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार भ्याकेसन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानमा आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत 24 घण्टामा कम्तीमा 15 जनाको मृत्यु हुनुका साथै 40 जना घाइते भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा 9 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। यसै गरी उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा 6 जनाको मृत्यु भएको र 2 जना घाइते भएको उल्लेख गरिएको छ। पछिल्लो घटनासँगै जुन 26 विश्वव्यापी रूपमा चलेको मनसुनी घटनामा मृत्युको संख्या बढेर 72 जना पुग्नुका साथै 187 जना घाइते भएको क्युएनएले जनाएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्विकेकी सङ्घीय सेनोनाङ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजेन तरिक प्राधिकरण कि यर्वी तुछुला शतक टोक्पा डुबान्तङ थोक्दोगे कले हुङथोपुतपकि मिमाङतिवाला चाकपुकी गोला सुगा प्राधिकरण कि मिमाङतिवी रोक सुङ्क्योपकी तन्दोक्ला गोमाला रङ चाकपुकी गोला सुनाङ्गिन फारसुर फेउसिनाङ गोमला नामतङ लामगि नेताङ कोला ख्यान्थोक लाने तिरङ फारसुर फेप गोला सुगा तन्द यर्वी तुछुला गमी तुछुला फार सुर्केतु म्याङ्गुला छु ज्ञान गोतु पर्ला चाङबु सोकु म्याङ्गुला छरवा बङ्गी ज्ञान गोतु पर्ला नाथुङला सिङथप डप म्याङ्गुला चाङबुला छालगेको डप म्याङ्गुलासँग प्राधिकरण कि मिमाङ तेरिला सुकुवा तुरा ज्ञाने सावी खलाताङ चाङबी गाडीला देने फार पार्गेको म्याङ्गुला थाक्रिङबो डप म्याङ्गुला चिक्रङ युको म्याङ्गुला रङजुङका लेकी थोक्पा छुङसिङ सुङ्क्यो पोतोप दासला डोगौला तङ सान्देसेन प्रशासन तङ सुङ्क्यो लचत पातिवाला डेलवा चोकौला सुङ्क्वा तुरङ केने दगदपी खाङबे गाडीगुडीला वतोप ढल तिवा चेङ्गे जोकौला एर्वी तुछोला रुल्की फेतु नेताङ बङ्गी हुङथोपोतपकी खाङबे गाडीगुडी चेङ्गे जोकौलासँग मिमाङ तेरिला सुङ्क्वा तुरङ केने खाक छेन्पो यिकी खाक छेन्पो म्यान तुसो रिङबो स्याक नामोडो समातिवा झोला नङला सुङक्योप क्याने जोगोला मोबाइलला गोचुगो ब्यालेन्स सुङले जोगोलासँग प्राधिकरण कि मिमाङ तिरिला सुङक्वा नाथुङ तेजिन खोरिग्लोनपो गीता चौधरीकी ला मानव वन्यजन्तु द्वन्द थरिक छोकपित टास्क फोर्सकी अन्तरिम प्रतिवेदन चिगेमक प्रतिवेदन चिगेकी ग्यालखपकी चुङखा नाछोकला रिक्की जोसालिन्ची ससिङ मितिविङ कलेतिवा मङफरी गलोप सुङ्गिन धिक्कले जुगथम्बी तन्दोक्ला मेता जोप्ला सुङ्की ख्यालेन गोतो सुङसुङ लोनपो चौधरी कि टास्क फोर्स हिग्ला ठरी केतुप तन्दोक्ला ठिम लोग्यु तेजिन तुछो नाङसिन सल्बो जोनितिरङ लागि छर्सी जोप्ला निर्देश नाङसुङ तुङ क्याने क्योन फोखु सकुलकी नेताङ दिवासँग लोपजुङ क्यानी सान्दे छैन त डेलवा वतो छोक्पा ख्यापा तेजेन चिछोकताङ क्यान चिकडिलो क्याने लक्लेन कि थोपो क्यान छर्सी जोनीको चुगो कोला लोनपो चौधरी सुगेप नाङसुङ तुरङ क्याने लोनपो गीता चौधरी एमबी यम्बी तन्दोक्ला जापान कि सुङछा मायदा तोरुपला थुकटेत क्या नङ्गवा थुकटेतला यम्बी कृषि सखुलकी यर्ग्या जपताङ कृषि सखुला तन्दी तुछो नाङसिन गिरुवा जपकोला जापानताङ यम्बी चिकडिल ग्याछा जपकोला टुङ्गो छुङ्गुप लोनखाङकी सेतोपिन लोनपो चौधरीकी जापान कि चिलो चिकतङ गोप्या ङपचुङ्गा सिने जुन यम्बु यर्ग्या जपला क्याउ रोकटमकी चिकोर्की जाइका क्याउ रोक्रमला थुचिसे सुनाङसुङ लोनपो चौधरीकी कृषि बजार ग्याछा जपला होमा प्रशोधन प्लान्ट जब्ला छा सेन्ताङ बुसेतु म्यान्दिवा जब्ला जापान सुङ्की डोसुङताङ लक्ष्य यमुला सङ्खुर्नी हुङ्गुब्ला जापान सुङ्की रोग्राम कि रेवा क्यान गोतोप सुङसुङ जुक्टुन छोङडेल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादव तङ क्यान खाद्य तेजिन कृषि छोपी कुछाप केन सिमेजुकी थुक्चेत क्या नङ्गवा लोनखाङला छुङ्गुप थुक्चेतला खोङदिवी पर्ला यम्बी दासा नाछोक्ला जब चालक तिवा ब्रान्डिङ केतोपताङ ती चालक तिवा जबलाका फुथाकपो जबकोला टुङ्गो छुङ्गुप केन ती कप्ला लोनपो यादव कि यम्बुला चो चालक तिवा सुङ्क्योपताङ यर्गेकी तन्दोक्ला थिम जबलाका गोचो ख्यान्थोक नङ्गुप सेनक्वा ग्यालखपकी तासदा छोक्ला दाङछुङ्गुप रङजुङ काले सिजु शिवजुस्यासी दिनकी नङ्ला सोनि मिमेराङी नासा गौगुवासी मेराङ्गाला क्युन फोको सेन्क्वा रङजुङ काले टरिक छोकपी सेतोप नाङसिन रुल सोताक टोकपी जोसालिन्सी ताङ यम्बा कोर नासोक क्यान रङजुङ काले कि क्युन सिजुस्या दिन छुङ्गुप नङ्ला खाङबा दिनला क्युन फोको ताङ टोकपाला सोनि मेराङी नासा गलोप तेजेन मेराङ्गाला क्युन फोको सेन्क्वा रङजुङ काले कि जोसालिन्सी टेङ्गा करोड तङ करुचिकताङ बोमुचि थम्बा चोइ क्योन फोको तङ यम्बा क्योन कि थो हुङ्गुब्ला तन्दा लुन गोतो सेन्क्वा छेर्वी जोसालिन्सी स्वतकदाङ चोकपा हुङथोपुतापकी ग्यालखपकी दासा नासोकी गेलाम चोतिवा नागलो सेन्क्वा यर्वी तन्दा एमबी कोर्सुङ माग्मी ख्याफेल क्याउ थो नाङसिन काभ्री प्लान चोकताङ सिन्धुली थितु बिपी गेलाम कि खुटकोट नेपाल थो कटुन्डे बेसी लाम्ला स्वतक हुङथोपु नेताङ गोतोपतापकी यम्बा लेनमा उसेक्ला गमो छुजो ठुक्ने जुन्डो टोपकी छुजो जिक्स्याक डिमडोल तिवा तेरे जिन्क्योङ खिमेजितो सेन्क्वा तुङ क्याने मकवानपुरकी कान्ति लोकपथसँग गमो छुजो गाने जुन्डो ki chujo nga sek yamba len kya fel ma ke sek la dim dul tiwa tere jin kyong kheme jato kal kwa durang kene ilam tong kher war ang gura swali ki me chi gelam sang cherwi jo salin chi na galup kor sung mag mi sheto kena dipala rang dolakha ki tama ko si yul sok pa war ang nga kirne tha ki lama bazar rami sav lam sam ko si chang bi jo salin chi na galup shen kwa Shunki Chawala Teri Hau Peki Anudana Korki Laki Tho Girwa Tongi Chawa Gyatsa Zop Anuga Mantanga Anudana Chajigla Mang Fenchen Pozop Laga Thakshot Kyan Kwa Norlon Khanki Chawa Ki Tondogla Teri Hau Pe Anudana Korki Laki Tho Ngitong Gyatsu Gyatsum Thakshot Ki Laklen Kyao Gina Laki Tho Thakshot Kyao Len Website La Kafeliki Lon Khanki Delwa Wadu Chokpa Diwa Teri La Dit Chajig Laklen Kitubla Shunkwa बागमती प्रदेशला गलु पल्जो लोला सावा शिवजुस्याजी चोन सिन्दोप सेनुका बागमती प्रदेश सुङ भौतिक पूर्वधार यर्गे लोनखाङकी पेउ बजेट कि टेङ्गा नङला ग्याछा टोकचुरे सुमुडो सुङ ताङ्गोप लोनखाङकी सुङसेवा मदन कुमार आले मगर कि ख्यान्तोक नाङ्गु भिन तुग्राङ केने डुपामा सुङ्गोप आयोजना शिवजुस्या चिक नङला आयोजना दिन डुपा छुङ्गुवा सिसी आयोजना यिसु सुम्की लाका तान्दे हुर्था क्याने खि गोतो सेनकुवा सिसी आयोजना चुचिकी लाका तिवा गोजु तुब्ला टोङ्गो खि गोतो सेनकुवा जोंखी प्रशासन ल्याखुङ सिराकी सार्वजनिक कुङसाङ जप पेम्बा तङ जङ्गिमी छेर्मोसङ ग्याल्युङ ओसिकी यिगी याङना राष्ट्रिय परिचय पत्र कोर्की सेवा तिरूप कल्गुवा ल्याखुङकी ख्याफेल क्याउ लेन नाङसिन परिचय पत्र लङ्गुमितिवी थोफरी वतुप्तापकी आरिङने जुन याम्बा लेन ख्याफेल माछुङ सेकी तन्दोग्ला सार्वजनिक कुङसाङकी छेर्मो जप पेम्बा तङ जङ्गिमालासङ ल्याखुङ पेनी मिमाङ तेरिला सेवा तिरूप सेनकुवा रेडियो नेपालने शेर्वी सङ्घीय डोसुङ थुचिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्यादाम्बा गुन्मा छै लाका ख्याउ थाङरिङ ग्याङसिङ्गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधागी लोग्युकी लेगेन रुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेप्जीकी थुचो सम्बाकी लाक्षे ओदो ग्याङसिङ सेप्जी निरी खेलेन चिक्राहीन थाङरिङ ग्याङसिङ सेप्जीकी तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका

0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम,
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

रेडियो नेपालले सेरिकेला तोङ्गे नौ सेरी डोलुकी ल्यारिङ सेन्दुला जुनोदुप सर अचुनुप इजुनुम तङसेङसाली तिरिल टासिदलेक नमसङ जफुरी फेर्मु तुछो दिपार लडङ तोङ्गिन ओतुप सेरी डोलुकी ल्यारिङ खुर्ने गा ल्यारिङ जिन्क्योङमा आङ सिरिङ लामा शेर्पाताङ लक्ष्य पदलदासङ दे स्टुडियो ल लेमुए

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो हो रेडियो नेपाल। हाम्रो प्रसारण एफएम ब्यान्डको 98.1 मेगाहर्ज र अनलाइनका साथै मिडियम वेभ 576 किलोहर्जमा सुर्खेत, 648 किलोहर्जमा धरान, 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ, 810 किलोहर्जमा दिपायल र 1143 किलोहर्जमा बर्दिवासबाट सुनिरहनु भएको छ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
2: नमस्कार, अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्राविधिक साथी रामकृष्ण शाह, सहकर्मी साथी गणेश थापा अनि म उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल रयालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता सङ्गठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीले प्रधानमन्त्रीसँग गर्नुभएको छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायको थियो। अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान पनि बन्द भएकोमा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायहरूले माग गर्नुभएको थियो। सो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुसार व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने उहाँको विश्वास रहेको छ। आन्तरिक राजस्व विभाग लाजिमपाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो। अर्थमन्त्री बाग्लेले कर प्रशासकहरूको वृत्ति विकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगको आधारमा प्राथमिकताका साथ हेरिने बताउनुभयो। उहाँले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाइ नभई स्वैच्छिक कर अनुपालन मार्फत करदातालाई करको दायरामा समेट्नु पर्नेमा जोड दिनुभयो। बजेटमा दिएको छुटका योजना कानून गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबै खाले पहल गर्न उहाँले विभागीय नेतृत्वलाई निर्देशन दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रबन्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाङ्कार शैलेन्द्र ध्वज कार्की सहभागी हुनुहुन्थ्यो। सहभागीहरूले नेपाली चलचित्र क्षेत्रका विद्यमान समस्या, लगानी संरक्षण, उत्पादन लागत न्यूनीकरण, अन्तर्राष्ट्रिय बजार विस्तार, राज्यबाट उपलब्ध हुनुपर्ने सेवा सुविधा तथा चलचित्र मैत्री नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन एएफओका नेपाल प्रतिनिधि केन सिमीजुले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री यादवले नेपालको स्थानीय उत्पादनको संरक्षण र प्रबन्धनका लागि आवश्यक कानुन तर्जुमाको पहल सुरु भएको जानकारी गराउनु भएको मन्त्रालयले जनाएको छ। खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि केनले विश्वका अधिकांश राष्ट्रमा जिआई प्रणाली लागू भइसक्दा पनि नेपालमा भने अझै प्रयोगमा आउन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो। स्थानीय वस्तुको जिआई दर्ता नहुँदा बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उहाँले यसलाई रोक्न तत्काल कानुन बनाएर कानुनमा लैजान पर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रम कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन चर्किएको हो। जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्। युरोप अहिले व्यापक खडेरीको चपेटामा परेको एएफपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। यो बागमती प्रादेशिक प्रसारण हो। अब यहाँले सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

लसो फ्याफुल्ला चाहिँ छुवाबरङबा जोखिम तबरी खाम्बा चाहिँ विशेष सावधानी तबरी बेनादन मोहिजेन लाबमुला प्राधिकरण चाहिँ जनधन ल सुरक्षा लाबारी थिएन गाछन् सावधानी तबरी मोहिजेन लाबन दिमग्याम खाजी बनुन ग्लारी निबारी छेबा बिमा गाछ सडक ग्यामला अवस्था घोषी चेकेन ढाबारी मोहिजेन लाबमुला चुरानु लसै बारखल दुरी खाजी बनुन ग्लारी निब बिमा गाछ लामन सावधानी तबरी नुन मोहिजेन लाबमुला ग्रेन नाम ताइबा दुरी खाम्दे दोना मुना आभ्राबारी बालखाबा दुरी स्योङ खोल्सा थेन गन्दिरी आथाबारी प्राधिकरण छे सूचना छिसेन मोइजेन लाबमला भालसी ब्योनालासी बाबा सिंह दुईबारी तारङा साईबारी थेन पौडी क्लाङबारी स्योङ थेन गान्धीरी आनीबारी ढुइला जोखिम मोबा ग्लारी केयर खाबानी बा आलाबारी प्राधिकरण छे ध्यान छेङ लाबमला चुनाउ लासी जोखिम मोबा चाम थेन स्योङला कुनै रिटिसी फोटो थेन भिडियो आकिनबारी यागरगिक हाइकिङ रे आनीबारी थेन विपतला संकेत मराङसम सुरक्षित ग्लारी निबारी ङामरी मोबा प्रशासन थेन सुरक्षा कर्मीदा सम्पर्क लाबारी मोइजेन लाबमला चरणसी राङला किदिम ख्यारखुर मुबा ढल थे नाली सफा थानबारी बारखाला दुरी पुखरी से छुवाबारी खामा जोखिम लामन तबसे दिम ख्यारखुर सफा थानबारी मुना ब्रह्मा टर्च लाइट प्रयोग लाबारी मोइचन लाबमुला टिप्लिङ टाबारी छेसम पाएनन् सुरक्षित ग्लारी निबारी महत्त्वपूर्ण कागजात आचना आतबा मान आनुङ बचाबसै झोलारी सुरक्षित थानबारी मोबाइल रि ब्यालेन्स युबारी थिएन ब्याट्री चार्ज लसे थानबारी प्राधिकरण छे मोइचन लाबमुला रेधाङसेन ग्रेन नाम्ताई सिटी बलिचा खाप भाल थिए दुई सय युल्ला गोर्गिस ग्रेन राजमार्ग थिएन सडक ग्याम गर्दै नोङ नलाबमला नेपाल प्रहरी से तिनी स्योरी नोङमा ग्याम गर्दैला विवरण सार्वजनिक लाबान गोर्गिस जोङला सडक ग्याम नोङना लाबा थिएन तिलाई सडक ग्याम गर्दै मुना सवारी साधन सङ्गमारी काबमुला विषय पाङबमुला प्रहरीलाई अनुसार बिपी राजमार्ग खुर्कुट नेपाल थोक कटुन्जे बेसी सडक ग्याम रि तबारी खाम्बा जोखिम दछ्यासी अर्को सूचना आँखा दे दोनादा ढुङ्यामा हिँड्छे स्योला ब्लिङ्यामा दोना बेडान खाल्ला सवारी साधन सिंहबारी काबमुला चुरानु नसी कान्ति लोकपथ्री बारखाला जोखिम दच्यासी यासेला घाङ्यामा हिँड्छे स्योला घाङ्यामा दोना बेडान खाल्ला सवारी साधन सिंहबारी अर्को सूचना आँखा दे दोनादा काबमुला इलाम नगरपालिका कु मेची राजमार्ग रि सडक रि हिलोता बलिचा थे सडक ज्ञान नङमा विषय प्रहरी से पाङबमुला सिन्धुपाल्चोकला भोटेकोसी गाउँपालिका ब्ली जिरो किलो थिएन भोटेकेसी गाउँ कोसी गाउँपालिका नि कोदारी अरण्यको राजमार्ग रि ढुई खापासे थे सडक ज्ञान नङमा वर्षे दोलाखाला तामाकोसी गाउँपालिका गाँ लामा बगर थिएन रामेसाप सडक ज्ञान रि तामाकोसी स्योङसे सडक ज्ञान नङ लाबासे थेला सडक ज्ञान नङमा चरणलासी बागलुङला जमैनी नगरपालिका भ्रे काली गण्डकी करिडोर रि ढुई खापासे थे ज्ञान नुङ बमोला काइब्लोन बालेन्द्र साहसै नेपाल रि अर्ग्यानिक सानाम उत्पादनला प्रमाणीकरण नबारी खाम्बा थिम युल नाङरेन सोसिपिनबारी सम्बन्धित निकाय द निर्देशन दोन्छे बम्बला काइब्लोन थेन ब्लोनसेङज्याङला गेदिम्रे तिनी अर्ग्यानिक सानाम सोङखेन गदेला छाता सङ्गठन अर्ग्यानिक एसोसिएसन नेपालला दान प्रकाति थिएन काटुइला सिमान काइब्लोन साहसै थिम सोसिपिनबारी सम्बन्धित निकाय द निर्देशन दोन्छे बहिन्ना एसोसिएसनला दान प्रकाति से काइब्लोन साहदा अर्ग्यानिक उत्पादन रि मोक्युल छे प्रमाणीकरण लबा थिम लामन महँगो तापसै सरकार सैन मोक्युल्ला प्रमाणीकरण एजेन्सी नेपाल दिन ठुवाङबारी मोइचेन लाबमुबा दान पोकाइदेला माग्दा काइब्लोन साहसै पाइनुन कार्यान्वयन नसल मला विषय सुङसी बम्बला चुरनुलासी अर्ग्यानिक उत्पादनला मोक्युल प्रमाणीकरण महँगो तापसै सरकार से प्रमाणीकरणलामा पिनमान खाबा निश्चुसे घाँ प्रतिशत अनुदान काबन खाबसै थे त देपेन पिनमारी नुन दान पोकादेसै माग लाबमुला नोर्ब्लोन डाक्टर स्वर्णिम वागले चाहिँ नेपाल द ग्रे लिस्ट ग्याम फिर्क्याप त्यहीबारे सरकार चाहिँ बाङ्ला बनमुला विषय संक्षेप बमुला आन्तरिक राजस्व विभाग लाजिम पार्से हिल्क्योङरी मोबा विभागला कर अधिकृत काते थिएन काठुई राशिमान नोर्ब्लोन वागले चाहिँ सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराध द कर प्रशासन ल ताम्री जान लसै गेलाबारे मोइजन लासु बमुला ब्लोन वागले चाहिँ कर प्रशासन द पारदर्शी प्रभावकारी थिएन विनाशन विश्वास लबारी खाम्बा गेलासाम नेपाल द ग्रे लिस्ट ग्याम योनान फिर्क्याप त्यही खामला विषय सुङ्सी बहिन्ना ब्रुनवाकले से कर प्रशासकका दिँदा वृत्ति विकास गेलाबा तरिका थिएन हिउँदालाबा रोला आधार रे प्राथमिकता पिनमारी बाङ्ला सेलमला विषय सुङ्सीमान कर रूपारी जबरजस्ती थिएन लोङनालासे आतना राङदान कर फागे फागे मान्नलाबारी खामलालासे गेलाबारी नुन मोहिजन लासे बमला उद्योग वाणिज्य थिएन आपूर्ति ब्लोन गौरी कुमारी यादवदा चाबसे थिएन सानाम सङ्गठनला नेपाल मुलमी थिए केन सिमी

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरी गीत प्रह्लाद सुवेदी र समीक्षा अधिकारीको स्वरमा सङ्कलन रहेको थियो। प्रह्लाद सुवेदीको लय सङ्कलन नन्दु परियारको। हामी विभिन्न लोकदोहोरी गीत सुनाइरहेका छौँ, यो क्रमलाई अगाडि बढाउँदैछौँ। रामजी खाँड र पूजा देवपुटाको स्वरबाट कस्तुप पन्तको लय सङ्कलनमा।

लोक दोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले यहाँले सुन्नुभयो बा रामजी, माफ गर्नुहोला, भागीरथ चौला चलाउने र सुनिता बुढा छेत्रीको स्वरमा भागीरथ चलाउनेको लय सङ्कलनमा तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यो बागमती प्रादेशिक प्रसारण हो। हाम्रो स्टुडियोको घडीमा साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट प्रदेश समाचार सुन्नुहोस्। गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले मन्त्रालयको जिम्मेवारी सम्हालेको 100 दिन पूरा भएको अवसरमा कृषि क्षेत्र सुधारका उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले कृषि उत्पादन वृद्धि, किसानको आय अभिवृद्धि र व्यावसायिक कृषि प्रवर्धनलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि बढाइएको बताउनुभयो। मन्त्री कार्कीले रिटर्न टु भिलेज कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा रासायनिक मलको अभाव नरहेको दावी गर्दै किसानलाई आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो। मन्त्रालयकी सचिव डाक्टर प्रेरणा सेडाई भट्टराईले रासायनिक मल व्यवस्थापनसँगै जैविक मल प्रवर्धन कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो। सचिव भट्टराईले अन्तर मन्त्रालय समन्वयलाई विशेष महत्त्व दिइएको तथा बाली र पशु बिमा कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। पक्षीमा देखिएको बर्ड फ्लूको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। सङ्घीय राजधानी काठमाडौँ लगायतका विभिन्न ठाउँमा बर्ड फ्लूको सङ्क्रमण देखिएपछि देशभरका पक्षीपालक किसान समस्यामा परेका थिए। पशु सेवा विभागका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको सङ्क्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन। सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। बागमती प्रदेशमा गत आर्थिक वर्ष 44 सडक पुलसँगै भौतिक संरचना निर्माण भएका छन्। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विनियोजित कुल रकममध्ये 63.40% खर्च भएको मन्त्रालयका प्रवक्ता मदन कुमार आले मगरले जानकारी दिनुभयो। मन्त्रालय अन्तर्गत सोही अवधिमा 136.66 किलोमिटर ग्राभेल सडक स्तर उन्नति, 231.31 किलोमिटर कालोपत्रे ढलान सडक निर्माण, 6 झोलुङ्गे पैदल यात्री पुल, 17 सरकारी भवन, 102 सामुदायिक भवन, 940 विभिन्न कार्यक्रम मार्फत आवास निर्माणसँगै 17 उद्यान निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गत 41 रुग्ण आयोजनामध्ये 7 सम्पन्न भइसकेको छ भने 23 निर्माण कार्य सुचारू गराई कार्य सम्पादनमा तीव्रता दिइएको छ। बाँकी निर्माण कार्यको लागि आवश्यक समन्वय भइरहेको र 4 आयोजनामा हर्जना लगाई कारवाही गरिएको मन्त्रालयले जनाएको छ। जिल्ला अदालत झापाले आर्थिक वर्ष 2082-83 कुल 7549 मुद्दामध्ये 4535 मुद्दा फर्स्युट गर्दै 60.02% प्रगति हासिल गरेको छ। अदालतले 65% मुद्दा फर्स्युट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले 60.02% सीमित हुनु परेको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेश प्रसाद लुइटेलले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्षको झेन्जी आन्दोलन

स्थानीय तहगत रूपमा निर्धारण गरिएको बफर कोटा अनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन शाहले जानकारी दिनुभयो। उहाँका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव बिस्तारै हट्दै गएको छ। यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले पछिल्लो एक वर्षको अवधिमा 18,745.1 मेट्रिक टन रासायनिक मल किसानलाई वितरण गरेको छ। मध्य प्रदेशका 34 स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ। संघीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँच योग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको स्थानीय तहबाटै करदाता सेवा अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ। नेपालमा संघीयता लागू भएको एक दशक पुग्न लाग्दा पनि धेरै सार्वजनिक सेवा अझै केन्द्रित संरचनाबाट नै सञ्चालन हुँदै आएका छन्। प्यान दर्ता, प्यान रूपान्तरण, आयकर दर्ता तथा अन्त शुल्क सम्बन्धी विभिन्न प्रक्रियाका लागि सेवाग्राहीले घन्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो। विशेष गरी ग्रामीण क्षेत्रका नागरिक र साना व्यवसायीका लागि यो झन्झटिलो यात्रा मात्रै होइन खर्चिलो पनि थियो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि 7:25 बजे कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 पछि प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 पछि समानता कार्यक्रम प्रस्तुत हुनेछ। 8:30 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ सुशासन र समृद्धि कार्यक्रमको पुनः प्रसारण। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछिको बाँकी समयमा विभिन्न लोकगीतहरू सुनाउनेछौँ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 पछिको प्रस्तुतिमा मधुरीमा कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि राति 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: यिनै जनहितकारी सन्देशहरू सँगसँगै अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अबको प्रस्तुतिमा कार्यक्रमहरू प्रसारण हुनेछन्। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज दुईजना बहिनीहरूका सिर्जनाहरू, सानो चराको पहिलो उडान र सानो पेन्सिलको ठुलो सपना शीर्षकमा छोटो छोटो कथाहरू र गीत सुन्नेछौ। भाइ बहिनी, आजको कार्यक्रममा तपाईँहरूकै सिर्जनाहरूलाई प्राथमिकता दिने क्रममा आज दुईजना बहिनीहरूले रचना गर्नुभएका कविताहरू अब पालै पालो सुनौ है। सुरुमा सुनौ बहिनी सबिना लुङ्गेली मगरले रचना गर्नुभएको कविता। सबिना सरस्वती मावि टोखा 3 काठमाडौँमा कक्षा 10 अध्ययनरत हुनुहुन्छ। कविताको शीर्षक रहेको छ छोड्नु हुँदैन। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी रुक्मिणी पोखरेल।
1: सङ्घर्ष बढ्यो भन्दैमा मेहनत गर्न छोड्नु हुँदैन। सङ्घर्ष बढ्यो भन्दैमा मेहनत गर्न छोड्नु हुँदैन। सफलता पायो भन्दैमा सङ्घर्ष गर्न छोड्नु हुँदैन। प्रिय यो जिन्दगी हो, अगाडि बढ्न छोड्नु हुँदैन। प्रिय यो जिन्दगी हो, अगाडि बढ्न छोड्नु हुँदैन। सोचा जस्तो जिन्दगी कहाँ छ र, दुःख पीडा र कष्ट कसलाई पो हुँदैन र। फराकिलो मन लिई हिँड्न जान्नुपर्छ। फराकिलो मन लिई हिँड्नु जान्नुपर्छ। आफ्नो भविष्यलाई सोचेर अगाडि बढ्नुपर्छ। कष्ट नगरी सफलतालाई कसरी चुम्न सकिन्छ र, कष्ट नगरी सफलतालाई कसरी चुम्न सकिन्छ र। कष्ट बढ्यो भन्दैमा मेहनत गर्न छोड्नुहुन्छ र। कष्ट बढ्यो भन्दैमा मेहनत गर्न छोड्नुहुन्छ र।
0: बहिनी सबिना लुङ्गेली मगरले रचना गर्नुभएको कवितापछि अब अर्कोजना बहिनी युमी देवकोटाले रचना गर्नुभएको कविता पनि सुनौ। युमी जीवनज्योति स्कुल कोहलपुर 10 रामनगर बाँकेमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। कविताको शीर्षक रहेको छ ज्ञानको धरोहर। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ दिदी रुक्मिणी पोखरेलले नै।
1: संस्कार सहितको ज्ञानको ज्योति हो, खराब आचरण हटाई सफलताको मार्ग हो। ज्ञान र सिप प्राप्त गरेपछि जीवन सभ्य र उज्जवल बन्छ। ज्ञान र सिप प्राप्त गरेपछि जीवन सभ्य र उज्जवल बन्छ। ज्ञान र सिप जीवनको आधार नै हो। जीवन कला र सत्यको ज्योति हो। ज्ञान र सिपको बाटोमा हिँड्दै गर्दा मानिस सफल र अनुकरणीय बन्छ। खोज अनुसन्धान र अन्वेषणले गर्दा जीवनलाई ज्ञान र सिपले सफल बनाउँछ। सबैको मन मन जन जनमा छुने ज्ञानले, सिपमूलक शिक्षाले ज्ञानको धरोहर बनाउँछ। जीवनमा ज्ञान र सिपको ज्योति छरेर सबैले बढाउँ सफलताको बाटोमा अघि सरेर। जीवनमा ज्ञान र सिपको ज्योति छरेर सबैले बढाउँ सफलताको बाटोमा अघि सरेर।
0: बहिनीहरू सबिना लुङ्गेली मगर र युमी देवकोटाका कविताहरू पछि अब सुनौ गीत, गीतपछि कथाहरू सुन्नेछौँ।

गीतपछि अब कथा सुन्ने पालो। आज छोटो छोटो गरेर दुईवटा कथाहरू सुन्छौँ है। आजको पहिलो कथा रहेको छ सानो चराको पहिलो उडान शीर्षकमा। कथा यस्तो छ। भाइ बहिनी, घना जङ्गलको किनारमा एउटा रुखमा चरीले गुड बनाएकी थिए। गुडमा चारवटा चल्ला थिए। तीमध्ये कान्छो चल्लाको नाम थियो चिरु। उसका दाजुभाइ दिदीबहिनीहरू उड्न सिकिसकेका थिए, तर चिरु भने डराउँथ्यो। उसले आमालाई भन्छ, आमा म खसेँ भने? आमाले माया गर्दै भन्नुभयो, खस्ने डरले पखेटा नै चलाएनौ भने तिमी कहिले उड्न सक्दैनौ। अर्को बिहान चिरुले साहस जुटायो। उसले गुडको डिलमा उभिएर आँखा बन्द गर्यो र पखेटा फतफतायो। सुरुमा ऊ तलतिर झर्यो, तर केही क्षणमै उसका पखेटाले हावा समाते र ऊ आकाशमा उड्न थाल्यो। ऊ खुसीले चिच्चायो, आमा म उड्न सक्छु। आमाले मुस्कुराउँदै भन्नुभयो, सफलता भनेको डर नलाग्नु चाहिँ होइन, तर डर लाग्दा लाग्दै पनि सही काम गर्ने साहस गर्नु हो। त्यस दिनदेखि चिरु जङ्गलका सबै साना चराहरूलाई एउटै कुरा सिकाउन थाल्यो। उसले भन्छ, सपना देख्नुभन्दा ठुलो कुरा चाहिँ त्यो सपना पुरा गर्न पहिलो पाइला चाल्नु हो रहेछ भनेर। भाइ बहिनी, डर सबैलाई लाग्छ, तर साहस भनेको डरलाई जितेर अगाडि बढ्नु हो। जसले पहिलो कदम चाल्छ उसले नै नयाँ आकाश भेट्छ, हो कि होइन? सानो चराको पहिलो उडान शीर्षकको कथापछि अब अर्को कथा पनि सुनिहालौँ न। अर्को कथाको शीर्षक रहेको छ सानो पेन्सिलको ठुलो सपना। भाइ बहिनी, एउटा विद्यालयमा आयुष नामको बालक पढ्थ्यो। उसको परिवार गरिब थियो।

0: उसँग नयाँ झोला, महँगो कापी र रङ्गीन कलम थिएन। उसँग एउटा सानो पेन्सिल मात्र थियो, जसलाई उसले धेरै माया गर्थ्यो। एक दिन साथीहरूले उसलाई जिस्काए। उनीहरूले भने, यति सानो पेन्सिलले के ठुलो काम गर्छ र? आयुषले केही भनेन। उसले त्यही पेन्सिलले दिनरात मेहनत गरेर पढ्न थाल्यो, गृह कार्य समयमै गर्थ्यो, नयाँ कुरा सिक्थ्यो र कहिल्यै हार मान्दैनथ्यो भाइ बहिनी। वार्षिक परीक्षाको नतिजा पनि आयो। सबैभन्दा धेरै अङ्क आयुषले नै ल्यायो। प्रधानाध्यापकले सबै विद्यार्थीहरूलाई भन्नुभयो, आयुषलाई सफल बनाएको महँगो सामानले होइन, उसको मेहनत, अनुशासन र सिक्ने इच्छाले हो। त्यसपछि आयुषका सबै साथीहरूले आफ्नो गल्ती महसुस गरे। उनीहरूले आयुषसँग माफी मागे र उसको मेहनतबाट प्रेरणा लिए। आयुषले मुस्कुराउँदै भन्यो, सफलता हातमा भएको सामानले होइन, मनमा भएको सपनाले तय गर्छ। भाइ बहिनी, मेहनत, आत्मविश्वास र राम्रो बानी नै सफलताको साँचो हो। साधन सानो भए पनि सपना ठुलो हुन सक्छ। आफ्नो मेहनतमा विश्वास गर्नुपर्छ। आजको सानो प्रयासले भोलि ठुलो सफलता पाउन सकिन्छ, होइन त? भाइ बहिनी, आजको कार्यक्रममा बहिनीहरू सबिना लुङ्गेली मगर र युमी देवपोटाका सिर्जनाहरू, सानो चराको पहिलो उडान र सानो पेन्सिलको ठुलो सपना शीर्षकमा कथाहरू र गीत सुन्यौँ। यिनै सामग्रीहरू सँगसँगै आजको कार्यक्रमबाट पनि बिदा लिने समय भइसक्यो। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी सुलोचना बज्राचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान

0: किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, कार्यक्रम किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म शान्ति कुँवर। यस कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, टेलिफोन, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका जिज्ञासा अनि समस्याहरूलाई सम्बन्धित निकाय र विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आज भने कृषकहरूको पशुपालनसँग सम्बन्धित जिज्ञासाहरूलाई सम्बोधन गर्नेछौँ। आजको कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ पशु चिकित्सक डाक्टर सञ्जय ढुङ्गना। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: कार्यक्रमको पहिलो प्रश्नमा 35 कुखुरा मध्ये 2 कुखुरा हिँड्न सक्दैनन्, उपचार के होला भनी 3 पाटन 6 सिन्धुलीबाट दुर्गालाल श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
2: प्रश्न चाहिँ कति उमेरको कुखुरा भनेर उहाँले भन्नुभएको छैन। अब विशेष त कहिले काहीँ चाहिँ कुखुराहरूमा लङ्गडोपन हुने, लङ्गडाउने समस्याहरू चाहिँ सानो उमेरदेखि हुन सक्छ, त्यो वंशाणुगत कारणले पनि हुन सक्छ। अर्को कहिले काहीँ चाहिँ सुरुमै चाहिँ मेरेक्सिसको भ्याक्सिनहरू नलगाइकन ल्याएको कुखुराहरूमा छ भने त्यस्तो कुखुरामा चाहिँ संक्रमण देखेको हुन सक्छ र लङ्गडोपन देखिन सहेको हुन सक्छ। प्राय जस्तो देखिने भनेको चाहिँ भिटामिन बी कम्प्लेक्सको कमीको कारणले, नर्मली हामीले भन्छौँ कल्टो प्यारालाइसिस, भिटामिन बी टू जसलाई चाहिँ राइबोफ्लाभिन पनि भन्दछ, भिटामिन बी टूको कमीको कारणले यो देखा पर्छ। अर्को भनेको भिटामिन बी वानको, जसलाई हामी थायमिन पनि भन्छौँ, थायमिनको कमीको कारणले पनि यो रोग देखा पर्न सक्छ। त्यसको कारणले लङ्गडाउने समस्या आउँछ। त्यसको लागि चाहिँ बी कम्प्लेक्स पनि नजिकैको पशु चिकित्सकको सल्लाह अनुसार बी कम्प्लेक्स हामीले चाहिँ कम्तीमा 5-10 दिनसम्म हामीले निरन्तर दिनुपर्ने हुन्छ, त्यो पनि चिकित्सकको सल्लाह अनुसार। दोस्रो चाहिँ हामीले यदि त्यहाँ घोचेर बम्बल फुड भन्छौँ हामीले, जुन चाहिँ प्राय जसो भालेहरूमा देखिने गरेको छ, त्यसमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि त्यहाँ चाहिँ त्यो पसहरू निकाल्न सक्छौँ। स्टेफाइलोकोकस इकोलाईहरूको संक्रमण हुनसक्छ, सिडोमोनसहरूको संक्रमण हुनसक्छ, त्यसको कारणले पनि सुन्निन जान्छ। एन्टिबायोटिकको हामीले चाहिँ आवश्यकता अनुसार त्यहाँ पनि दिन सक्छौँ।
1: अर्को जिज्ञासामा बेलौरी 6 कञ्चनपुरबाट धर्म सिंहले बाख्राको शरीरबाट जुम्रा हटाउन उपाय के होला भनी जिज्ञासा राख्नु भएको छ।
2: अब यसमा चाहिँ धेरै तौर तरिकाहरू हामीले अप्नाउन सक्छौँ। सामान्यतया हामीले गाउँघरमा अप्नाउने तरिका भनेको चाहिँ नुनको झोल लगाएर पनि हामीले गर्ने गरेको छौँ, र अर्को कसै कसैले सुर्तीको झोल पनि हामीले चाहिँ बाख्राको शरीरमा लगाइदिएर यसरी जुम्रा किर्ना मार्ने गरेको देखिन्छ। अहिलेको समयमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले बजारमा थुप्रै त्यस्ता घोलहरू पाउन सक्छौँ। अब त्यो औषधि नभएर त्यो चाहिँ घोल चाहिँ त्यो विषादी हो वास्तवमा, तर अब त्यो त्यस्तो तरिकाले बनाएको हुन्छ जसले चाहिँ बाख्राहरूमा चाहिँ अप्ठ्यारो नपरोस्, उनीहरूलाई विषादी नलागोस् भन्ने हिसाबले बनाइएकै हुन्छ। तर पनि हामीले चाहिँ त्यसलाई चाहिँ पशु चिकित्सकको सल्लाह अनुसार चाहिँ जस्तो विभिन्न घोलहरू छ, साइफरमेथ्रिन 1%, फ्लुमेथ्रिन 1%, त्यस्तै बुटोक्सहरू हुन्छ, त्यस्तो घोलहरू हामीले चाहिँ प्रयोग गरेर, जस्तो साइफरमेथ्रिनको केसमा छ भने हामीले 1% साइफरमेथ्रिनलाई 0.5 ml पर 1 liter वाटर, भनौँ न 1 liter वाटरमा चाहिँ हालेर हामीले चाहिँ सफा कपडाले चाहिँ त्यसलाई भिजाएर अनि जिउ परपर उसलाई चाहिँ नुहाइदिन सक्छौँ हामीले। त्यस्तै अर्को भनेको चाहिँ हामीले बजारमा विभिन्न पोरन लिक्विडहरू प्राप्त गर्न सक्छौँ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि त्यो लिक्विड चाहिँ जस्तो घाँटीको एउटा ठाउँमा, ढाडको बिचमा अनि पुच्छरको फेदमा, त्यो तरिकाले हामीले लगाउने हाम्रो हामीसँग औषधि बजारमा पर्याप्त मात्रामा छन्। त्यो आवश्यकता अनुसार पशु चिकित्सकको सल्लाह अनुसार हामीले लगाउन सक्छौँ। अर्को यदि लुतोहरू निस्केको छ अनि संक्रमण पनि धेरै छ, घाउहरू निस्केको छ भने बाख्राहरूलाई चाहिँ आइभरमेक्टिन भनेर भन्छ, आइभरमेक्टिन 1% सोल्युसन जुन इन्जेक्टेबल हुन्छ, त्यो पनि आवश्यकता अनुसार लगाइदिन सक्छौँ।
1: त्यसै गरी अर्को जिज्ञासामा हस्तराज पन्तले खाण्डा चक्र 3 कालीकोटबाट भेडाहरूले खाना कम खाने, हिँडुल कम गर्ने, शरीरमा तातो हुने जस्ता लक्षणहरू देखाएका छन्, उपचार के होला भनी जिज्ञासा राख्नु भएको छ।
2: अब उहाँले जिज्ञासा राख्नु भएको अनुसार चाहिँ उहाँको जुन लक्षणहरू उहाँले बताउनु भएको छ, त्यसको चाहिँ विभिन्न कारणहरू हुनसक्छ। जस्तो अब हाम्रो हिँडुल गर्न नसक्ने, खाना कम गर्ने, तातो भएको जस्तो भन्नुभएको छ, त्यो चाहिँ ब्याक्टेरियल, भाइरल, प्रोटोजोल सबैमा त्यो किसिमको लक्षणहरू देखा पर्न सक्छ। अब हामीले चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ त्यो छुट्याउनु पर्ने हुन्छ कुन रोग हो भनेर। अब तत्काल यही मैले यही नै हो भनेर चाहिँ यत्तिकै यहाँ बसेर हामीले भन्न सक्दैनौँ। तर पनि हामीले चाहिँ के निर्गल गर्न सक्छौँ भन्दाखेरि आवश्यकता अनुसार पशु चिकित्सकको सल्लाह अनुसार चाहिँ हामीले एन्टिबायोटिकहरू दिन सक्छौँ। अझ एन्टिबायोटिकहरू पनि प्रयोग गरेर चाहिँ भएन भने थप हामीले भाइरल अथवा प्रोटोजोल हो भन्ने कुरातर्फ हामी जान सक्छौँ। त्यसको लागि चाहिँ थप हामीले चाहिँ ल्याबमा नजिकैको तपाईँको यदि पशु पन्छी तथा अन्वेषण प्रयोगशाला छ भने त्यहाँ गएर चाहिँ ब्लड टेस्टहरू गराउन सक्नुहुन्छ। ब्लड टेस्ट गराएर थप त्यहाँ चाहिँ प्रोटोजोल इन्फेक्सन केही छ कि ब्लडमा भनेर हामीले तय गर्न सक्छौँ। यो त्यसरी रोग निदान गरिसके

0: भनेपछि एन्टिप्रोटोजोल कुनै मेडिसिन दिने हो कि, जस्तै डाइमिनाजिन एसोसिएट भन्ने हुन्छ, हामीले चाहिँ विभिन्न त्यसको ब्रान्ड नेमहरू हुन्छ, त्यो किसिमको हामीले लगाउन सक्छौँ। यो भएन भने पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ पुरा लक्षण नदेखिएको हुनसक्छ, जस्तो हामीले चाहिँ रुगा खोकी पनि लागेको छ कि, रेस्पिरेटरी अरू सिम्टम्सहरू पनि देखाएको हुनसक्छ, त्यो बेलामा चाहिँ हामीले जस्तो पिपिआर पनि हुनसक्छ, भेडाहरूमा पिपिआरको पनि सङ्क्रमण हुनसक्छ यदि धेरै मात्रामा फैलिएको छ भने। हामीले त्यो चाहिँ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गएर पिपिआर टेस्ट गराउन सक्छौँ, र त्यसको चाहिँ उपचार भनेको भाइरल डिजिजको कुनै उपचार भने छैन, तर पनि हामीले चाहिँ सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन रोक्नको लागि हामीले चाहिँ विभिन्न एन्टिबायोटिक्सहरू दिन सक्छौँ। त्यसको चाहिँ अब उपचार गर्दाखेरि पनि 7-14 दिनसम्म लाग्न सक्छ।
1: अर्को जिज्ञासामा 15 दिनको बाख्राको पाठामा पखालाको समस्या देखिएको छ भने वीरेन्द्रनगर 1 सुर्खेतबाट पूर्ण बहादुर अधिकारीले जिज्ञासा राख्नु भएको छ।
0: बाख्राको पाठाहरूमा चाहिँ छेरौटी लाग्ने सम्भावनाहरू धेरै हुन्छ, प्राय जसो के हुन्छ भन्दाखेरि कतिपय अवस्थामा चाहिँ जुकाको संक्रमणको कारणले पनि हुनसक्छ। अब यहाँ कुरा आएको छ 15 दिनको भनेको, अब 15 दिनकोमै चाहिँ जुकाको समस्या नआओस् भन्ने हिसाबले हामीले चाहिँ यति यो ख्याल राख्नुपर्छ कि हामीले अगावैको आमालाई पनि जुकाको औषधि राम्रोसँग खुवाएको हुनुपर्छ, र वरपर पनि खोरको निसंक्रमण गरेको हुनुपर्ने हुन्छ। यदि जुकाको समस्या आएकै छ भने हामीले नजिकैको पशु चिकित्सक वा प्राविधिकको सल्लाह अनुसार अथवा थप टेस्ट गरेर यो त्यसको फेसेस टेस्ट गरेर जाँच गरेर चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि जुका नै हो भनेर कन्फर्म गरेर चाहिँ हामीले चाहिँ जुकाको औषधि खुवाउन सक्छौँ। तर सकेसम्म चाहिँ सानोमा जबसम्म 4-8 weeks जबसम्म हुँदैन तबसम्म त्यस्तो अवस्थामा जुकाको औषधि सकेसम्म नखुँदै राम्रो हुन्छ, पर्ने अवस्थामा मात्रै हामीले खुवाउने। अर्को भनेको चाहिँ हामीले चाहिँ जस्तो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि सानो पाठापाटीले आफ्नो आमाको देखासिकीमा पनि नराम्रो चिजबिजहरू अथवा घाँसहरू खाने गर्छ सानो उमेरमा पनि, त्यसको कारणले पनि इन्डाइजेसनहरू हुनसक्छ कहिलेकाहीँ, त्यसको कारणले पनि छेरौटी रोग लाग्न सक्छ। त्यसमा हामीले विशेष गरी स्काउस पनि भन्छौँ छेरिरहने, जसमा कतिपय अवस्थामा चाहिँ सेतो नै छेर्छ, कतिपय अवस्थामा चाहिँ ब्लडी पनि छेर्छ, र यदि त्यस्तो भइरहेको भने छेरिरहेको भने हामीले चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ सल्फाडिमिडिन एन्टिबायोटिकको त्यो ग्रुप चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि 100 mg/kg बडी वेटको हिसाबले दिन सक्छौँ। अब नर्मली बजारमा पाउने भनेको सल्फाडिमिडिन 5 gramको हुन्छ भने तपाईँ हामीले चाहिँ अब यो पाठालाई नै यति नै हो भनेर चाहिँ ठ्याक्क त्यही हिसाबले चाहिँ डोज भएको औषधि प्राप्त गर्नु हुँदैन। त्यही भएर 1 tablet or 1 bolus per 25 kg बडी वेटको हिसाबले हामीले दिन सक्छौँ। त्यो हिसाबले हेर्ने हो भने हामीले 12-13 टुक्रा बनाएर चाहिँ हामीले 5-7 दिनसम्म हामीले सल्फाडिमिडिन दिन सक्छौँ। अर्को भनेको कहिलेकाहीँ चाहिँ कोक्सिडियाहरू हुनसक्छ, सानो उमेरको पाठापाटीहरूलाई कोक्सिडियाको पनि सङ्क्रमण हुन्छ। त्यही भएर मैले अघि पनि भने हामीले चाहिँ यो त्यसको दिशा टेस्ट गर्नुपर्ने हुन्छ, टेस्ट गरेर एक्ज्याक्ट जुका छ कि कोक्सिडिया छ कि अथवा यो ब्याक्टेरियल भाइरल इन्फेक्सनको कारणले हो भनेर अनि निर्कल गर्न सक्छौँ। यदि कोक्सिडिया देखियो भने चाहिँ हामीले एम्प्रोलियम पाउडर प्राप्त गर्न सक्छौँ, त्यो पाउडर चाहिँ तपाईँ हामीले चाहिँ 50 mg/kg बडी वेटको हिसाबले दिन सक्छौँ त्यो पाठापाटीले। नर्मली सल्फाडिमिडिन दियो भने पनि कोक्सिडियाको समाधान हुनसक्छ, अनि यो अवस्थामा पनि भएन भने हामीले एउटा कुरा याद राख्नुपर्छ, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि पाठा पाठेहरूलाई हामीले चाहिँ आफ्नो आमाको दुध धेरै मात्रामा दिइरहेको हुन्छ। धेरै मात्रामा दुध दियो भने पनि जस्तो कुनै 2 पाठा छ भने दुईमध्ये एउटा पाठाले चाहिँ बढी दुध खाइरहेको छ भने उसलाई चाहिँ पनि दुधको कारणले पनि डाइरिया हुनसक्छ। अब त्यस्तो कन्डिसन कहिलेकाहीँ आउँदाखेरि हामीले सकेसम्म 12-24 घन्टासम्म दुध खुवाइदिनै हुँदैन, र अर्को भनेको हामीले पर्याप्त मात्रामा सबै समूहको हरेक केसमा चाहिँ इलेक्ट्रोलाइट जुन हामीले इन्टालाइट भनेर पनि प्राप्त गर्छौँ, अरू विभिन्न किसिमको हामीले ओरल रिहाइड्रेसन पाउडरहरू पचमा प्राप्त गर्छौँ, त्योहरू हामीले खुवाउन सक्छौँ।
1: त्यसै गरी अर्को जिज्ञासामा 1 वर्षको बाख्राले भित्तामा टाउको ठोक्याउँछ र टाउकोमा दुखाइ भए जस्तो गरी कराउँछ, कहिले काहीँ घडीको सुईको दिशामा घुम्दछ, दाना पानी सामान्य खान्छ, समाधान के होला भनी नीलकण्ठ साथ धादिङबाट किशोर राणाले जिज्ञासा राख्नु भएको छ।
0: पहिलेदेखि नै यो समस्या किसानको घर गोठमा भइरहेकै समस्या हो। हामीले नर्मली गिड भन्ने एउटा डिजिज जुन बाख्रामा धेरै मात्रामा हुन्छ, विशेष त अब गिडलाई चाहिँ हामीले अरू विभिन्न रोगहरूसँग छुट्याउनु पर्ने हुन्छ। के हुन्छ भन्दाखेरि गिडमा चाहिँ अब हान्छ पनि कराउँछ पनि, अनि यो सिङ्कको ठ्याक्क बिचमा 2 सिङ्कको बिचमा चाहिँ थिच्यो भने चाहिँ त्यहाँ चाहिँ दबिएको जस्तो हुन्छ। यदि गिडै हो भनेर कन्फर्म गर्नु छ भने हामी 2 सिङ्कको बिचमा हात लगाउँछौँ जस्तो थिचेर चाहिँ त्यहाँ चाहिँ दबिएको जस्तो छ भने तब चाहिँ हामी गिड हो भनेर कन्फर्म गर्न सक्छौँ। यद्यपि गिडसँग मिल्दोजुल्दो लक्षण भएको अन्य रोगहरू पनि छ, जस्तो लिस्चेरियोसिस भन्छन्, अब यसमा पनि घुम्ने लक्षणै देखाउँछ। तर अब के हुन्छ भन्दा

0: लिस्टेरियोसिस चाहिँ यो चाहिँ ब्याक्टेरियल इन्फेक्सनको कारणले हुन्छ। गिड चाहिँ जुकाको कारणले भयो, यो लिस्टेरियोसिस ब्याक्टेरियल इन्फेक्सनको कारणले। यसमा चाहिँ ज्वरोको मात्रा धेरै अत्याधिक धेरै आउँछ। अर्को भनेको चाहिँ यो चाहिँ विशेष गरी चाहिँ मानौँ साइलेज अथवा विभिन्न चिजबिजहरू खानेकुराहरू जुन ढुसीजनक चिजबिजहरू हामीले खानेकुरा दिएको हुन्छौँ त्यस्तो किसिमको चिजबिजहरू दियो भने हुन्छ। अथवा कहिलेकाहीँ चाहिँ मलको वरपर उम्रेको घाँसहरू बाख्राहरूले खान्छन्, त्यस्तो ठाउँहरूमा फोहोर घाँसहरू खाँदा पनि हुने गर्छ। त्यही भएर चाहिँ हामीले यो चाहिँ यसको चाहिँ ब्याक्टेरियल इन्फेक्सनको कारणले भएको हुनाले यसको चाहिँ औषधि भनेको चाहिँ हामीले विशेष एन्टिबायोटिकै थेरापीमा जानुपर्ने हुन्छ। अब एन्टिबायोटिक भनेको पनि सबै समूहको एन्टिबायोटिकले काम गर्दैन, विशेष त एम्पिसिलिन, एमोक्सिलिन, पेनिसिलिन ग्रुपको एन्टिबायोटिक हामीले हाई डोजमा दिनुपर्ने हुन्छ र कम्तीमा यो 7-10 दिनसम्म दिनुपर्ने हुन्छ। त्यो चाहिँ आवश्यकता अनुसार चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ र थप यसमा चाहिँ हामीले स्लाइनहरू पनि दिनुपर्ने हुनसक्छ अनि विभिन्न किसिमको भिटामिन बी कम्प्लेक्सहरू पनि थप दिनुपर्ने देखिन्छ। अर्को भनेको चाहिँ हामीले चाहिँ अब प्राय यो ख्याल नभइरहेको कुरा हुन्छ, कहिलेकाहीँ चाहिँ बाख्रामा के हुन्छ भन्दाखेरि कान कमाउने समस्या हुन्छ, त्यसलाई उटाइटिस भन्छ, भित्री कान बाहिरी कानको समस्या भइदिन्छ। कानको समस्याको कारणले चाहिँ जतातिर समस्या छ उसले यसरी त्यो उसले चाहिँ त्यो भाग माथि यसरी उठाएर चाहिँ साइडमा टिल्ट गरेर बस्छ। त्यही भएर चाहिँ यदि कानको समस्या पनि छ भने उसले त्यही अनुसारले घुम्ने पनि लाग्न सक्छ, यदि कानको समस्या धेरै छ भने, अथवा उसले चाहिँ आफ्नो शिर चाहिँ साइडमा टिल्ट गरेर बस्ने गर्छ। अब त्यो चाहिँ नजिकैको प्राविधिकलाई भनेर कानको समस्या पनि हुनसक्छ कि भन्ने हिसाबले त्यही अनुसार उपचार गराउनुपर्ने हुन्छ। र कहिलेकाहीँ नाकमा पनि जुकाहरू हुनसक्छ, त्यसको कारणले पनि कहिलेकाहीँ समस्या आउँछ र घुम्ने पनि हुनसक्छ त्यस्तो बेलामा पनि, त्यसलाई हामीले नेसल बर्ड भनेर भन्छौँ होइन। अनि के गर्न सकिन्छ भन्दाखेरि त्यस्तो केस छ भने कहिलेकाहीँ भने हामीले हाम्रो घर वरपर भएको निमको पातको झोल बनाउन सक्छौँ र नाकमा चाहिँ हामीले चाहिँ त्यो रस हालिदिन सक्छौँ, रस हालिदिएर अनि एकछिनमा चाहिँ त्यो बाख्रालाई चाहिँ नजिकै पानीको नजिक ल्याउने, बाख्राको जुन मजल भन्छ पानीको नजिकै ल्याउने, नजिक ल्याउँदाखेरि चाहिँ पानी देखेर त्यो नेजल बर्डहरू पनि बाहिर निस्किन सक्छ अनि निमको अघि रस त हामीले हालेकै छौँ, त्यो बेलामा हामीले चिम्टाले पक्रेर हामीले निकाल्न सक्छौँ। धेरै रोगहरूमा यस्तो समस्याहरू आउन सक्छ। अब के हो भनेर चाहिँ हामीले निर्कल गर्नु पर्यो। अनि अर्को भनेको अब गिडको, अब अन्तिममा सुरुकैमा फर्केँ, विशेष यदि गिड छ भने त्यसमा हामीले विशेष गर्ने भनेको सर्जरी, त्यसमा अरू उपचार केही छैन, अरू जति गरे पनि एकछिनको लागि मात्रै हुन्छ। तपाईँहरूले यदि त्यस्तो समस्या छ भने नजिकैको पशुचिकित्सकलाई गएर सल्लाह लिनु हुन अनुरोध गर्छ।
1: अन्तिम जिज्ञासामा अजिर पोडरले बिर्तामोर्तिन झापाबाट 1 महिना अगाडि ब्याएको गाईको एउटा थुनमा कडा मासु देखिएको छ, दुध दुदा दुखाइ महसुस गर्छ र कम मात्रामा दुध दिन्छ, यसको उपचार के होला भन्ने जिज्ञासा राख्नु भएको छ।
0: नेपालभरि नै सायद यो समस्या सबैतिर छ। म अनुरोध गर्न चाहन्छु कृषकज्यूलाई, उहाँले चाहिँ नजिकैको पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गएर पहिले चाहिँ थुनेल एकचोटि चेक गराउनुहोस्। चेक गराए पछाडि त्यो थुनमा चाहिँ केही समस्या छ कि छैन हामीले कन्फर्म हुन सक्छ। कहिलेकाहीँ चाहिँ सङ्क्रमण भएको कारणले चाहिँ त्यो सङ्क्रमण भएको ठाउँ चाहिँ कहिले त्यहाँ चाहिँ ब्याक्टेरिया भाइरसको चाहिँ निचे फर्मेसन भन्छौँ क्या हामीले अङ्ग्रेजीमा, त्यहाँ चाहिँ एउटा डल्लो बनाएर बस्छ। त्यही भएर चाहिँ त्यो कारणले पनि कहिलेकाहीँ चाहिँ दुध राम्रोसँग नआएको हुनसक्छ अनि त्यहाँ दुखाइ भएको हुनसक्छ। अब हामीले गर्ने के भन्दाखेरि चाहिँ यदि पहिले थुनेलो चेक गराएर यदि थुनेलो छ भने हामीले त्यही अनुसारको एन्टिबायोटिक थेरापीमा जान सक्छौँ। हामीले अब ज्वराहरू पनि धेरै आएको छ, जे सङ्क्रमण पुरै धेरै ठाउँमा भएको छ भने चाहिँ सिस्टमेटिक पनि दिन सक्छौँ, छैन भने हामीले चाहिँ इन्ट्रामेमोरी ट्युब्सहरू पाइन्छ, एन्टिबायोटिक ट्युब्सहरू पाइन्छ। हामीले 3-5 दिनसम्म अथवा कुनै कुनै चाहिँ 1 दिनको लागि सिङ्गल डोजवालाहरू पनि हुन्छ, त्यो हामीले दिन सक्छौँ। यो अब त्यसले पनि यदि भएन भने हामीले चाहिँ त्यहाँ चाहिँ टिट साइफोन हुन्छ, टिट साइफोनले एकचोटि हामीले अथवा नजिकैको पशु चिकित्सक जो हुनुहुन्छ उहाँलाई भनेर उहाँले गर्नुहुन्छ। टिट साइफोनले चाहिँ भित्र थुनभित्र छिराएर चाहिँ उहाँले केही त्यही पार्टिकल्सहरू छ कि केही डल्लोहरू छ कि थुन निकाल्नुहुन्छ। अब त्यसले पनि भएन भने थप टिट कटरहरू हुन्छ, हामीले त्यो भित्रतिर लगाएर थुनभित्र हालेर चाहिँ त्यो मासुको डल्लोहरू केही छ भने हामीले त्यसले निकाल्न सक्छ। अब मासुको डल्लो एकदमै भित्रै छ भने सिस्टम माथि नै छ भने चाहिँ त्यो चाहिँ धेरै गाह्रो पर्छ होइन। त्यसको लागि चाहिँ अब हामीले किनकि ब्लड पनि धेरै आउनुहुन्छ, त्यो पुरै भित्रै छ भने त धेरै कुरा हामीले गर्न सक्दैनौँ। यद्यपि बाहिर बाहिरतिर छ भने चाहिँ हामीले त्यसरी चाहिँ टिट कटर प्रयोग गरेर चाहिँ हामीले त्यसको द्वार चाहिँ टिटको द्वार थुनको द्वार चाहिँ खुल्न सक्छ। अब त्यो खोलिसके पछाडि हामीले आवश्यकता अनुसार चाहिँ एन्टिबायोटिक थेरापी पनि दिनुपर्ने हुन्छ, अथवा अर्को थपमा चाहिँ हामीले चाहिँ खोलेर मात्रै हुँदैन, द्वार खोलेर हामीले छोडिदिउँ भने कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि फेरि द्वार बन्द हुन सक्छ। पशु शिक्षक वा प्राविधिकले चाहिँ आवश्यकता अनुसार त्यस्तै क्याथेटरहरू हालिदिन सक्नुहुन्छ, जसले गर्दाखेरि त्यसको प्वाल चाहिँ फेरि बन्द नहोस्, केही दिनसम्म 3-4 दिनसम्म त्यसरी राखे पछाडि त्यसको प्वाल अथवा द्वार चाहिँ नर्मल अवस्थामा आउँछ र हामीले फेरि नर्मल अवस्थामै दुध प्राप्त गर्न सक्छौँ। त्यो अवस्थामा पनि भएन भने कहिलेकाहीँ चाहिँ अब हामीले यो एउटा बेदमा भएन भने अर्को बेदमा चाहिँ कहिलेकाहीँ आफै त्यो नर्मल मेकानिजमको कारणले अर्को बेदमा चाहिँ त्यसको थुन फेरि नर्मल अवस्थामा भइदिन सक्छ र त्यसबाट नर्मली दुध बहन सक्छ।
1: किसानहरूले राख्नुभएको समस्या अनि जिज्ञासाहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् त धन्यवाद।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा सञ्चालित किसान कल सेन्टरको टोल फ्री नम्बर 1660-01-95-000 र मेल एड्रेस info@aitc.gov.np आफ्नो जिज्ञासा अनि समस्याहरू राख्न सक्नुहुनेछ। हस् त, आजको लागि किसान प्रश्न मञ्च कार्यक्रम यति नै। अर्को साता पनि किसानहरूको समस्या अनि जिज्ञासाहरूको समाधान लिई पुनः उपस्थित हुने नै छौ। त्यति दिनसम्मका लागि म लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता र आइसिसी क्रिकेट विश्वकप लिग 2 नेपालद्वारा नेदरल्यान्ड्स सामु 158 रनको सामान्य लक्ष्य प्रस्तुत।

0: खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान 2 वर्ष यता रोकिएकामा सो समस्या कानुनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान पनि बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न व्यवसायीहरूले माग गर्नुभयो। बाजुराका 9 स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भूबनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन एकीकृत पुनर्स्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको छ। पंक्षीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनैतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुर आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बिपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बिपी स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा काङ्ग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रेरणा लिन र प्रण गर्न आग्रह गर्नुभयो। अर्का उपसभापति पुष्पा भुसालले आगामी स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले प्रमुखमा धेरै महिलालाई उम्मेद्वार बनाउने र त्यसका लागि प्रशिक्षित गर्ने बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताका समस्या काङ्ग्रेसले एजेन्डाका रूपमा प्रस्तुत गर्ने बताउनुभयो। अर्का महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि वर्तमान आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको बताउनुभयो। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बिपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागभण्डा अन्त गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आज किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागभण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। विश्वविद्यालयहरूमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाव नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति लगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्न अनुरोध गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या विकास प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट गर्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाकार शैलेन्द्र ध्वज कार्की सहभागी हुनुहुन्थ्यो। सहभागीहरूले नेपाली चलचित्र क्षेत्रका विद्यमान समस्या, लगानी संरक्षण, उत्पादन लागत न्यूनीकरण, अन्तर्राष्ट्रिय बजार विस्तार, राज्यबाट उपलब्ध हुनुपर्ने सेवा सुविधा तथा चलचित्र मैत्री नीतिगत सुधारका विषयमा सुझाव दिनुभएको थियो। सिनेकर्मीहरूले चलचित्रलाई उद्योग मान्यता प्रदान गरिए राज्यबाट प्राप्त हुने सहुलियत, प्रोत्साहन तथा अन्य सेवा सुविधामा सहज पहुँच स्थापित हुने भएकाले त्यसलाई सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। यस वर्ष पर्याप्त वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि पर्वतमा धान रोपाई पुरा हुन सकेको छैन। किसानहरू अझै पनि बर्खाको पर्खाइमा छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
3: पर्वत जिल्लामा धान रोपाई पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफल मध्ये साउनको पहिलो सातासम्म जम्मा 60% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष असारको अन्तिमसम्म अधिकांश खेतमा रोपाई सकिएको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुने र यही अवस्थाले निरन्तरता पाए उत्पादनमा समेत कमी आउने अनुमान कृषकले गरेका छन्। जिल्लामा शङ्कर, खुमल चार, पोखरेली, जेठोबुडो, एकले, अनादि, च्याम्पियन लगायत धानका जातको खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुनु, मौसममा आएको परिवर्तन तथा केही स्थानमा धानको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाई प्रभावित भएको बताउनुहुन्छ कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शोभिता सुवेदी।
4: मौसम परिवर्तन अलिक पानी जति पर्नु पर्ने परिरहेको छैन, अर्को भनेको ब्याडमा नै ब्लास्ट रोग देखिएको छ। त्यसले गर्दा पनि फेरि किसानहरूले नयाँ ब्याड बनाइराख्नु भएको छ।
3: कार्यालयले 17-23 डिग्री सेल्सियस तापक्रम 80-90% आर्द्रता र गुम्सिएको मौसममा धानको मरुवा रोग फैलिन सक्ने भएकाले किसानलाई समयमै सावधानी अपनाउन आग्रह गरेको छ। रोगको प्रकोप बढी देखिएमा सिफारिस गरिएका रोगनाशक विषादी मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ। पर्वतको दक्षिण भेगमा रोपाई भए तापनि कुष्पा नगरपालिका, जलजला गाउँपालिका लगायतका धेरै ठाउँहरूमा रोपाई नभएको बताउनुहुन्छ कृषि प्राविधिक सहायक मनिषा कुमार। गत वर्ष पर्वतमा 26,830 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहे पनि यस वर्ष उत्पादन घट्न सक्ने कृषि विकास कार्यालयको अनुमान छ। पर्याप्त वर्षा नहुँदा पर्वतका धेरै किसान अझै पनि आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
2: आधा वर्षा बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशी पानीको भर पर्नुपर्ने भएकाले ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्रै रोपाई भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो। पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफलमा मुद्दा मामिलाको छिटो छरितो निरूपणका लागि तयार गरिएको प्रस्तावित विधेयकमाथि आज सरकारवालासँग छलफल भएको हो। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, कानुन मन्त्रालयका सचिव पारासुर ढुङ्गाना लगायत सहभागी हुनुहुन्थ्यो। कानुन मन्त्रालयले पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न तथा मुद्दा मामिला छिटो छरितो निरूपणका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न गठित अध्ययन समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो। सोही प्रतिवेदन सिफारिसका आधारमा विधेयक तयार गरिएको र छलफलपछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानुन निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानुन सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानुन आयोगका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। उच्च स्तरीय समितिले प्रचलित कानुनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संविधान बमोजिममा आवश्यक नयाँ कानुन निर्माणका लागि आवश्यक सिफारिस गर्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा भारतीय समकक्षी सूर्यकान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले भारतका प्रधान न्यायाधीश सूर्यकान्तसँग द्विपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 अति विपन्न गरिब, दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिइएको अनुदान प्रभावकारी बनेको छ। स्थानीय तहहरूले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत विशेष गरी सुनौला हजार दिनका आमा, बालबालिका र किशोरीहरूलाई केन्द्रित गरी पोषण विशेष र पोषण संवेदनशील गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। अछामबाट स्थानीय संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
5: अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 मस्त बण्डालीमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी पोषणको मात्रा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले 25 जना अति विपन्न गरीब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी प्रत्येकलाई 25,000 का दरले अनुदान दिएको छ। कमल बजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापति विष्ट
6: विपन्न समुदायका आमाहरूलाई आयर्जन र पोषण सुधारको लागि बहुक्षेत्रीय कार्यक्रमबाटै आएको अनुदान कार्यक्रमबाट 6,25,000 को कार्यक्रममा 25 जना लाभ गराइएका छनौट गरेर 25,000 का दरले उनीहरूको बैङ्क मार्फत नै ईएफटी गरेर यो कार्यक्रम सञ्चालन गरेका थिए।
5: अनुदानबाट बाख्रा खरिद गरी बाख्रा पालन गरिरहेका मध्ये देवी सरा बुढा र रमिता धामी आफ्नो दैनिक जीवनयापनमा घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ।

0: उनको आय आर्जन गर्नको लागि जीविकोपार्जन होस् र भन्नका लागि जुन हामीले उद्देश्य किनेर पालेका छन् जीविकोपार्जनमा यसले सहयोग गर्नेछ।
1: कतिपय ठाउँमा राज्यले दिएका विभिन्न प्रकारका अनुदान प्राप्तकारी नभएको गुनासो बढिरहेको सन्दर्भमा अति विपन्न गरिब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदानले सम्बन्धित लाभग्राहीको जीविकोपार्जनमा थप टेवा पुगेको छ।
2: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा हुने उतार चढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजन लगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ। शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ। सम्झौताको विस्तृत रूप सार्वजनिक नभइसके पनि सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक सम्वर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन्। मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्रै खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन चर्किएको हो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रुपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढेर 17,81 अर्ब रुपियाँ भन्दा बढी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानून बमोजिम कारवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद। आइसिसी विश्वकप लिग 2 अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। युट्रेच स्थित स्पोर्ट पार्कमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई

0: 58 रनको लक्ष्य दिएको छ अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले। 9 ओभरमा एक विकेट गुमाउँदै 31 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ थालेको नेपाल 44.4 ओभरमा 157 रनमै अल आउट भयो। आरिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंह ऐरीले 21, आसिफ शेखले 14 तथा सोमपाल कामीले 10 रन बनाए। करण केसी 13 रनमा नकआउट रहे। बलिङतर्फ नेदरल्यान्ड्सका एलेक्स रोए र रोयलोफ भान डर मर्वेले 3-3 तथा लुगान भान वेकले 2 विकेट लिए। यस्तै केल क्लेइनले 1 सफलता हात पारे। पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। अब थप खेल समाचार।
1: नेपालले सेल्टर एसियन भलिबल एसोसिएसन काबा च्याम्पियनसिप 2026 लगातार दोस्रो हार बिहोरेको छ। इस्लामाबाद स्थित लिकायत व्यायामशालामा बिहबार सम्पन्न दोस्रो खेलमा श्रीलङ्कासँग नेपाल 3-2 सेटमा पराजित भएको हो। यो सँगै नेपालले लगातार दोस्रो हार बिहोरेको छ। नेपालले पहिलो खेलमा काजिकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो। निकै नै रोमाञ्चक खेलमा नेपालले पहिलो सेट 25-18 गुमाएको थियो, तर त्यसपछिका दुई सेट 21-25 र 19-25 आफ्नो बनायो। यो सँगै नेपालले खेलमा 1-2 अग्रता बनाएको थियो, तर चौथो सेट 25-21 सुम्पिन पुग्दा खेल पाँचौं सेटमा धकेलियो। अन्तिम सेटमा भने श्रीलङ्काले शानदार खेल प्रदर्शन गर्दै 15-10 जित हात पार्यो। नेपालले अब आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। नेपाल 20 एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा अफगानिस्तानसँगै सम एमा परेको छ। जापानमा आयोजना हुने प्रतियोगिताको बिहिबार सम्पन्न ड्र अनुसार यो समूहमा नेपाल र अफगानिस्तान सँगै आयोजक राष्ट्र पनि छ। समूह बीमा भने हङकङ, मलेसिया र ओमान छन्। भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान भने वरियताका आधारमा सिधै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसपछि सिधै क्वार्टर फाइनलमा पुगेका टेस्ट राष्ट्र भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका लागि अफगानिस्तान र घरेलु टोली जापान विरुद्धको समूह चरणको प्रदर्शन क्वार्टर फाइनलमा यात्रा तय गर्ने मुख्य आधार हुनेछ।
0: खेलकुद समाचारका साथ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता। र आइसिसी क्रिकेट लिग 2 नेपालद्वारा नेदरल्यान्ड्स सामु 158 रनको सामान्य लक्ष्य प्रस्तुत। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी। नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन।
2: ग्रे लिस्टबाट बाहिरिने दौडमा नेपाल। कर प्रशासनलाई अझ पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके चाँडै ग्रे लिस्टबाट बाहिरिने अर्थमन्त्री वाग्लेको विश्वास।
1: काङ्ग्रेस भित्रको किचलो उत्कर्षमा 14 महाधिवेशनको संरचना नसमेटिए पार्टी फुटाउने संस्थापन इतर पक्षको सन्देश। महामन्त्री गुरुराज घिमिरे भन्नुहुन्छ, साउन 29 अघि सहमतिको सूत्र भेटिन्छ।
3: 29 गतेसम्म पनि जाँदैन, अगाडि नै सहमतिको सूत्र हामी पहिल्याउँछौँ।
2: त्रिविको 67 वार्षिकोत्सव। सरुवा बढुवा र नियुक्तिमा दलीय दबाव सह्य नहुने शिक्षा मन्त्री पोखरेलको चेतावनी। अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने उपकुलपतिको प्रतिबद्धता।
0: कार्यक्रम सुरु गरौँ। अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी सम्बन्धी प्रसङ्गबाट। रासायनिक मल र विषादीको प्रयोगले कृषि उत्पादनको गुणस्तर र मानव स्वास्थ्यप्रति चिन्ता बढिरहेको बेला अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी रहेको छ। विशेष गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्ग्यानिक उत्पादनको पहुँच विस्तार गर्न सबैभन्दा ठुलो चुनौती भनेको प्रमाणीकरण प्रक्रियालाई अब देशभित्रै सहज बनाउने तयारी अघि बढेको छ। यही विषयलाई केन्द्रमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा व्यवसायीहरूले हाल अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउनु पर्ने भएकाले त्यसमा ठूलो खर्च लाग्ने समस्या राखेका थिए। उनीहरूले सरकारको पहलमा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले सो मागलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो। छलफलका क्रममा व्यवसायीहरूले अर्ग्यानिक उत्पादन को प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको 75%सम्मको अनुदान रोकिँदा किसान र उद्योगी दुवै प्रभावित भएको बताएका थिए। नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली स्थापना नभएसम्म सो अनुदान पुनः सञ्चालन गर्न पनि उनीहरूले माग गरेका थिए। यस विषयमा प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोगलाई नियन्त्रण गर्दै अर्ग्यानिक कृषि विस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। अर्ग्यानिक खेती प्रवर्धनका लागि आवश्यक नीतिगत र संरचनागत सुधार गरिने उहाँको भनाइ थियो। व्यवसायीहरूले प्राङ्गरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदानको व्यवस्था गर्न साथै अर्ग्यानिक मलको उत्पादन वा खरिदमा रासायनिक मल सरह सुविधा उपलब्ध गराउन पनि माग गरेका थिए। प्रधानमन्त्री शाहले यी विषयमा आवश्यक निर्णयका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान 2 वर्षदेखि रोकिएको विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले सो समस्या कानूनी रूपमा समाधान गर्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिनुभयो। छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाई लगायतको सहभागिता रहेको थियो।
0: नेपाल अहिले अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेपछि त्यसबाट बाहिर निस्कन तीव्र प्रयासमा छ। ग्रे लिस्टमा पर्दा विदेशी लगानी आकर्षित गर्न कठिन हुने, अन्तर्राष्ट्रिय कारोबारमा थप निगरानी हुने, बैङ्किङ प्रणालीमाथि विश्वास घट्ने र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: यही सन्दर्भमा अर्थमन्त्री डाक्टर छोडी मुवाग्लेले कर प्रशासनलाई अझ पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिने विश्वास व्यक्त गर्नुभएको छ। आन्तरिक राजस्व विभाग लाजिमपाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धिकरण तथा अवैध वित्तीय कारोबार नियन्त्रणमा कर प्रशासनको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। कर प्रशासनले कर उठाउने मात्र काम नगरी शङ्कास्पद आर्थिक गतिविधिको सूक्ष्म निगरानी पनि गर्नुपर्ने उहाँको भनाइ थियो। अर्थमन्त्री श्री वाग्लेले करदातालाई डर र दबावमा राखेर नभई स्वैच्छिक कर अनुपालकको वातावरण सिर्जना गरेर करको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। करदाता र सरकार बीच विश्वासको सम्बन्ध बलियो बनाउन सके राजस्व पनि बढ्ने र अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वसनीयता पनि मजबुत हुने उहाँको धारणा थियो। उहाँले कर प्रशासनमा जनशक्ति, सूचना प्रविधि वा पूर्वाधारको अभाव भए स्पष्ट रूपमा जानकारी गराउन निर्देशन दिँदै राज्यलाई वास्तविक योगदान गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभयो। यसैले अहिलेको चुनौती ग्रे लिस्टबाट बाहिरिने मात्र होइन, नेपालको कर प्रशासनलाई आधुनिक, पारदर्शी र विश्वसनीय बनाउँदै दीर्घकालीन आर्थिक सुधारको आधार तयार पार्ने पनि हो। यही दिशामा सरकार अघि बढ्न चाहेको सरकारका पछिल्ला कदमहरूले प्रष्ट पारेका छन्।
0: देशकै सबैभन्दा पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालयले आफ्नो 67औं वार्षिकोत्सव मनाएको छ। किर्तिपुर स्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा विश्वविद्यालयलाई दलीय भागभण्डा र राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त बनाउने दावी गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले अबका 4 वर्षभित्र विश्वविद्यालयमा सरुवा, बढुवा वा नियुक्तिमा हुने राजनीतिक दबावको पूर्ण अन्त्य गर्ने घोषणा गर्नुभएको छ। यस्तै उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले शैक्षिक पुनर्संरचना र प्रविधिलाई प्राथमिकता दिने बताउनु भएको छ। यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
2: विक्रम सम्बत 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय आज 67औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले दीर्घ सेवा गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई पदक हस्तान्तरण गर्नुभयो। तर औपचारिक उत्सव भन्दा बढी चर्चा मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि गरेको कडा प्रतिबद्धताको भयो।
4: हामीले उपकुलपतिज्यूलाई पनि भनेका छौँ, अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौँ। हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर हामी प्रतिबद्धता।
2: मन्त्री पोखरेलले इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा थपेको दावी गर्नुभयो। उहाँले विदेशी विश्वविद्यालयका प्राध्यापकलाई नेपाल ल्याउने र नेपाली प्राध्यापक तथा विद्यार्थीलाई वैदेशिक अध्ययन अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो। उता विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक पुनर्संरचना र अनुसन्धान कोषको विस्तारलाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको बताउनुभयो। सूचना तथा संचार प्रविधिको प्रभावकारी उपयोग, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्धन र अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रम बजारको माग अनुरूप दक्ष, सृजनशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिवी निरन्तर क्रियाशील रहनेछ। त्रिवीका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा 5 अध्ययन संस्थान, 4 संकाय, 40 केन्द्रीय विभाग, 64 आङ्गिक र 1053 सम्बन्धन प्राप्त क्याम्पसहरू समेटेको त्रिवी मा हाल करिब 5,00,000 विद्यार्थी अध्ययनरत रहेका छन्। 16,000 भन्दा बढी कर्मचारी र प्राध्यापकहरूको कार्यथलो बनेको यो विश्वविद्यालय लामो समयदेखि दलीय भागभण्डा, तालाबन्दी र राजनीतिक हस्तक्षेपका कारण थलिएको आरोप खेप्दै आएको छ। सरकार र नेतृत्वले दलीय दबाब मुक्त गर्ने र मेरिटोक्रेसी अर्थात् योग्यता प्रणाली लागू गर्ने जुन प्रतिज्ञा गरेका छन् त्यसको व्यवहारिक कार्यान्वयन नै त्रिवीको भविष्य सुधार्ने मुख्य कसी हुनेछ।
0: नेपाली काङ्ग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादले अब औपचारिक रूपमै अल्टिमेटमको रूप लिएको छ। संस्थापन इतर पक्षले साउन 29 गतेभित्र सम्मानजनक एकता नभए पार्टी विभाजनको बाटो अर्थात् नयाँ कार्यदिशा तय गर्ने प्रष्ट सन्देश दिएको छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
1: बिपी कोइरालाको 44औं स्मृति दिवसका अवसरमा काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा हिजो बुधबार आयोजित कार्यक्रमको मुख्य ब्यानरमा लेखिएको थियो एकता। तर मञ्चबाट सुनिएका भाषणहरू भने एकताका लागि भन्दा पनि विभाजनको चेतावनीले बढी गुन्जयमान थिए। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधर संस्थापन इतर समूहले आयोजना गरेको उक्त भेलाबाट पार्टी नेतृत्वलाई आगामी साउन 29 गतेसम्मको स्पष्ट अल्टिमेटम दिएको छ। नेता प्रकाशमान सिंहले सोही दिनका लागि राष्ट्रिय भेलाको घोषणा गरिसक्नु भएको छ, जसलाई नेताहरूले सम्भावित फुटको औपचारिक बिन्दु मानेका छन्। नेपाली कङ्ग्रेस भित्रको वर्तमान संकटको सुरुवात गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट भएको हो। निवर्तमान सभापति शेरबहादुर देवापक्षले बहिष्कार र असहमति बीच गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको उक्त महाधिवेशनलाई अदालत र निर्वाचन आयोगले वैधानिकता दिएको थियो। चुनावमा थापाकै हस्ताक्षरको टिकटबाट चुनाव लडेका इतर पक्षका नेताहरूले अहिले आएर फेरि 14 महाधिवेशनकै संरचनालाई समेट्नुपर्ने अडान राखेका छन्। कार्यक्रममा बोल्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवाद पदको नभई आत्मसम्मान र 14 महाधिवेशनको वैधानिकताको भएको दावी गर्नुभयो।
5: काङ्ग्रेस सानेपाका सभापति गगन कुमार थापाजीले जबसम्म पार्टी मिलाउन चाहनुहुन्न, हामीले चाहेर पार्टी मिल्दैन, यो भ्रम हुनु पर्नु होला। सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पदमागेका हो, पदको लागि बार्गेनिङ गरे हो। निवर्तमानका कार्यवाहकदेखि उपसभापति, महामन्त्री, नेता सारा पदै पदका भारी छ। हामीलाई कुनै कसैले पनि पदको आकाङ्क्षा छैन।
1: खड्काले देशको राष्ट्रियता संकटमा परेको भन्दै आफूहरू स्वाभिमानका लागि मर्न तयार भए पनि आत्मसमर्पण नगर्ने कडा चेतावनी समेत दिनुभयो। इतर पक्षका अर्का प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले पार्टी सभापति गगन थापाको कार्यशैलीलाई निरङ्कुश र हुकुमी शासनको संज्ञा दिनुभयो। वडा सभापतिहरूमाथि गरिएको कारवाही र निर्णय प्रक्रिया संकुचित बनाएको भन्दै उहाँले सम्भावित दुर्घटनाको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिनुभयो।
6: कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली कङ्ग्रेस पनि चलिरहेको मैले महसुस गरिरहेका छु, र निरङ्कुशता र हुकुमी शासन अहिले बढेर गएको छ। सभापतिजीले पहल गर्नु भएन, छिटै पहल गर्नु भएन, र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ भन्ने कुरा पनि तपाईँहरूको माझ गराएको।
1: संगठनात्मक किचलोका साथै कार्यक्रममा वैचारिक द्वन्द्व पनि स्पष्ट रूपमा सतहमा आयो। पछिल्लो समय गगन थापा पक्षले ऐसारेको भनिएको सामाजिक लोकतन्त्रको अवधारणाप्रति नेता विमलेन्द्र निधिले तीखो प्रहार गर्नुभयो। रासोपासँगको प्रतिस्पर्धामा बिपीको प्रजातान्त्रिक समाजवाद छोड्नु वैचारिक पश्चगमन हुने निधिको तर्क थियो। निधिले हलमा उपस्थित कार्यकर्तालाई सोध्नु भएको थियो,
5: त्यो बेलासम्म पनि एकता भएन भने नयाँ कार्य दिशातिर हामी जानुपर्ने बाध्य हुन्छ, त्यसको लागि
1: उत्तरमा हलभरिका कार्यकर्ताले ताली र होहल्लाका साथ विभाजनको बाटोलाई समेत समर्थन जनाएका थिए। नेता कृष्ण प्रसाद सिटौलाले पनि सोही भेलाले काङ्ग्रेसको नयाँ कार्यदिशा तय गर्ने भन्दै इतर पक्षको रणनीति प्रष्ट पार्नु भएको थियो। पछिल्लो समय चुन्देबीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएको इतर पक्षले कमलादी मञ्चबाट काङ्ग्रेसको भविष्य अब पुरै सभापति गगन थापाको हातमा सुम्पिदिएको छ। अदालत र निर्वाचन आयोगबाट कानुनी मान्यता पाए पनि राजनीतिक रूपमा विभाजित काङ्ग्रेसलाई एउटै लयमा फर्काउन थापाका लागि यो अहिलेसम्मकै ठूलो अग्नि परीक्षा बनेको छ। साउन 29 डेडलाइन नजिकिँदै गर्दा काङ्ग्रेस एकताको तन्तु जोडिन्छ या ऐतिहासिक विभाजनको नयाँ अध्याय सुरु हुन्छ, त्यसको छिनोफानो हुन अब केही दिन मात्र बाँकी छ।
0: नेपाली काङ्ग्रेसभित्र चुलिँदै गएको यो आन्तरिक किचलो र इतर पक्षले दिएको साउन 29 डेडलाइन पछि अब संस्थापन पक्ष कसरी अगाडि बढ्छ? के साउन 29 अघि नै सहमति खोज्ने प्रयास हुन्छ वा काङ्ग्रेस अर्को विभाजनको दिशामा मोडिन्छ? यिनै विषयमा आधारित रहेर सहकर्मी दिनेश लुरियलले नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग कुराकानी गरेका छन्।
1: महामन्त्रीज्यू, संस्थापन इतर पक्षले साउन 23 गतेसम्म 14 महाधिवेशनको संरचनालाई समेटेर सम्मानजनक एकता नगरे नयाँ कार्य दिशा बनाउने घोषणा गरेको छ, अर्थात् उहाँहरूको आशय पार्टी विभाजनको औपचारिक घोषणा गर्ने जुन चेतावनी दिनुभएको छ नि, यो अल्टिमेटमलाई संस्थापन पक्षले चाहिँ कसरी लिएको छ?
3: अब यस्तो कुरा हो, उहाँहरूसँग पार्टीको संस्थापन इतर नेताहरूसँग हामीले कुराकानी गरिरहेका छौँ। विभिन्न चरणमा, विभिन्न तहमा, पार्टी सभापतिको तहमा, उपसभापतिको तहमा कुराकानी भइरहेका छ, भेटेर पनि भइरहेको छ, टेलिफोनबाट पनि भइरहेको छ। उहाँहरूले राख्नुभएका त्यो विषयहरू, प्रस्तावहरूका बारेमा पनि हामी अध्ययन गरिरहेका छौँ, हामीले छलफल गरिरहेका छौँ। त्यसो भएको हुनाले चाहिँ यो बाहिर हो हल्ला भयो जस्तो, बाहिर चर्चा भयो जस्तो अवस्था अहिले छैन। समझदारी हुने प्रशस्त सम्भावनाहरू छन्। कुराकानीको क्रममा पनि नेताहरूले चाहिँ पार्टीका सबै नेताहरू एक भएर महाधिवेशनमा जाने कुरा गर्नुभएको छ। त्यसो भएको हुनाले बाहिर जति चाहिने हो हल्ला भएको छ त्यस्तो अवस्था होइन।
1: यो तपाईँहरूलाई तर्साएको कि कार्यकर्तालाई तर्साएको उहाँहरूले त्यसो भए?
3: होइन, अब यो पार्टीभित्र वाद विवादहरू हुन्छन् होइन, मतमतान्तर हुन्छ, अब यो कुरा नै अब चाहिँ ले नै पार्टी तहस नहस हुन्छ भन्ने कुरा हुँदैन।
1: बल चाहिँ अन्तमा सभापति गगन थापाकै कोर्टमा फ्यालिदिएर उहाँहरूले टुङ्गाइदिनु भयो कि, त्यसो हुँदाखेरि ठोस आधार चाहिँ या ठोस कदम के हुन सक्ला? पार्टी सभापति
3: पार्टी सभापतिकै के अरे कोर्टमा बल्छ भन्ने कुरा त्यो स्वाभाविक कुरा हो होइन। यो पार्टीमा विवाद हुँदाखेरि पनि चाहिँ सभापतिकै कोर्टमा बल हुन्थ्यो, हिजो पनि त्यही हो। हिजो शेरवार राई हुँदा, सुशील राई हुँदा, हिजो गिरिराव हुँदा, त्योभन्दा अगाडि किशुनजी हुँदा, जबदेखि हामीले उहाँहरूको नेतृत्व चाहिँ बसेर हामीले काम गऱ्यौँ, त्यो बेला पनि पार्टीमा मतमतान्तर हुँदाखेरि चाहिँ नि सभापतिकै चाहिँ इनिसिएसनमा, सभापतिकै अग्रसरतामा होइन, सभापतिकै चाहिँ नि सक्रियतामा चाहिँ नि विवादहरू समाधान भएका थिए हिजो पनि। त्यसो भएको हुनाले भोलि हुने त्यही नै हो, सभापतिकै नेतृत्वमा सबै कुरा व्यवस्थित हुने हो, व्यवस्थापन हुने हो, नेताहरूलाई भूमिका दिने हो, वाद विवाद सुल्झिने हो, त्यसैले उहाँहरूले भन्नु कुनै अस्वाभाविक होइन।
1: उहाँहरूको गुनासो कि त्यति हुँदा हुँदै एकता होस् मिलौँ भन्ने मनमा चाहना हुँदा हुँदै नि उहाँहरूको गुनासो चाहिँ के देखियो भने 54% बलमा चाहिँ 46% हामीलाई पाखा लगाइयो कि। आखिर 14 महाधिवेशनको संरचनालाई समेट्न तपाईँहरूलाई के कुराले रोकिरहेको छ त अहिले?
3: होइन, यस्तो हो, विशेष महाधिवेशन भनेको त्यो नियमित महाधिवेशन हुन नसक्दा अथवा नगर्दाखेरि हुने महाधिवेशन हो। त्यसले चाहिँ नेतृत्व परिवर्तन गरिसक्यो, नेतृत्व परिवर्तन गरेर 14 महाधिवेशनको कार्य समितिलाई विस्थापित गरिसक्यो। अब नयाँ कार्य समिति छ, अब फेरि 14 महाधिवेशनकै कार्य समिति ल्याएर मिसाउने त्यो कुनै तर्कपूर्ण कुरा हुन सक्दैन, त्यो विधानले पनि दिँदैन होइन। त्यसो भएको हुनाले विधानको सीमाभित्र बसेर चाहिँ अधिकतम चाहिँ नि उहाँहरूलाई समेट्ने उपाय के हो, उहाँहरूलाई यथोचित स्थान दिने उपाय के हो भन्ने कुरा चाहिँ एउटा कुरा हुनसक्छ। तर अब चाहिँ विवाद हुने बित्तिकै सबै कार्य समिति मिसाएर अगाडि जानुपर्छ भन्ने कुरा त तर्कसङ्गत हुँदैन, किनभने अब अर्को महाधिवेशन हुँदैछ, 15 महाधिवेशन हुँदैछ, सबै मिलौँ, सबै प्रक्रियामा सहभागी हौँ, महाधिवेशनलाई चाहिँ सुनिश्चित गर्ने, विश्वसनीय बनाउने के उपाय हुन सक्छन् त्यसमा हामी छलफल गरौँ, छलफल गरेर अगाडि बढौँ, त्योभन्दा अर्को बाटो त हामीसँग छैन।
1: मिलौँ भन्दाखेरि फेरि पूर्णबहादुर खड्काले आत्मसमर्पण गर्न तयार छैनौँ भन्नुहुन्छ फेरि?
3: होइन, अब यो पार्टीभित्रका साथीहरूसँग विवाद हो कि, यो अर्को पार्टी अर्को कुनै ताकतसँग भएको कुरा होइन कि। त्यो
1: 29 गतेसम्म केही न केही सहमतिको सूत्र पत्ता लाग्छ,
3: लागिहाल्छ यसमा त्यो धेरै 29 गतेसम्म पनि जाँदैन, अगाडि नै सहमतिको सूत्र हामी पहिले आउँछौँ।
0: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे, सहकर्मी दिनेश लिटेलसँग कुराकानी गर्दै। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल, सत्य, सेवा, सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक योजना प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्की, फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआई र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालन भएको द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज क्राइममा सहभागी भई साउन 6 गते स्वदेश फिर्ता हुनुभएको छ। उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदान प्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत छलफल भएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन 3 गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।
2: अपराध समाचार।
0: एगनाले भरुवा बन्दुक एक थान सहित कैलाली जिल्ला गौरीगंगा नगरपालिका 8 बस्ने 29 वर्षीय पदम दर्लामीलाई उनकै घरबाट साउन 4 गते प्रहरीले पक्राउ गरेको छ।
1: अवैध लागू औषध चरेस जस्तो देखिने पदार्थ करिब 6 किलोग्राम सहित धादिङ जिल्ला गजुरी गाउँपालिका 8 बस्ने 27 वर्षीय युवराज तामाङ र 27 वर्षीय नरेश तामाङलाई काठमाडौँ महानगरपालिका 28 साउन 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध कोकिन 4 किलो 258 ग्राम सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोलम्बियन नागरिक 62 वर्षीय युनेथ गार्जोन काइडियो र भारतीय नागरिक 37 वर्षीय रेबिका पुले रहेका छन्। लागू औषध ब्युरोबाट खटिएको प्रहरीले असार 31 गते कतारिया रोजद्वारा कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी युनेथ गार्जोनलाई काठमाडौँ महानगरपालिका 16 ठमेलबाट नियन्त्रणमा लिई तलासी गर्दा उनको साथमा रहेको सुटकेसभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाई लुकाई राखेको उक्त कोकिन सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धान को क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौँ आएकी रेविकालाई साउन 3 गते प्रहरीले पक्राउ गरेको हो। त्यसै गरी अवैध लागू औषध सहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 बस्ने 45 वर्षीय दीपक श्रेष्ठ र बझाङ जिल्ला खप्तर छान्ना गाउँपालिका 1 का 35 वर्षीय सागर जेठरालाई काठमाडौँको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दीपकलाई अवैध लागू औषध खैरो हेरोइन 136 ग्राम र नगद 1 लाख रुपैयाँ तथा सागरलाई नियन्त्रित लागू औषध ट्रामाडोल 2490 ट्याब्लेट, टापेन्टाडोल 7062 ट्याब्लेट, नाइटाजेपाम 1088 ट्याब्लेट र प्रिग्या बालिन 90,000 ट्याब्लेट सहित पक्राउ गरेको हो।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 17 बस्ने 32 वर्षीय पूजा साई, सप्तरी जिल्ला बोधे बर्साइन नगरपालिका 3 का 20 वर्षीय दीपक शाह, सर्लाही जिल्ला बसबरिया गाउँपालिका 3 का 41 वर्षीय जय मंगल प्रसाद निषाद र रामेछाप जिल्ला मन्थली नगरपालिका 3 की 37 वर्षीय मीना श्रेष्ठ खत्री रहेका छन्। पक्राउ परेका मध्ये पूजाले बेलायत पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 17 लाख रुपैयाँ, दीपकले फ्रान्स पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 5 लाख रुपैयाँ, जयमंगलले ब्रुनाई पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 4,38,000 रुपैयाँ र मीनाले युएई पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 6 लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट साउन 4 र 5 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारे विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका 3 का 28 वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका 1 की 24 वर्षीय कविता बेलवासी रहेका छन्। पक्राउ परेका मध्ये प्रदीपले कम्बोडिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 4 लाख रुपैयाँ र कविताले युएई पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 1,80,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले प्रदीपलाई काठमाडौँ महानगरपालिका 3 साउन 3 गते र कवितालाई काठमाडौँ महानगरपालिका 12 साउन 4 गते पक्राउ गरेको हो।
1: अध्यागमन विभाग कालिका स्थान काठमाडौँको हिरासतमा रहेका 9 चिनिया नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य 15 राहदानी समेत झिकाइदिने भनी 9,00,000 रुपियाँ ठगी गरेको अभियोगमा 3 काठमाडौँको विभिन्न स्थानबाट 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुर जिल्ला कटारी नगरपालिका 8 38 विक्रम बहादुर थापा, नवलप्रासी जिल्ला सुनौल नगरपालिका 7 गोपाल कुमार गुरुङ र सर्लाही जिल्ला लालबन्दी नगरपालिका 52 नारद प्रसाद खतिवडा रहेका छन्।
0: सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गरेको अभियोगमा 3 काठमाडौँको विभिन्न स्थानबाट 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ जिल्ला लेटाङ नगरपालिका 5 21 दिपेश लिम्बू, काभ्रे जिल्ला रोसी गाउँपालिका 1 19 अर्मस लामा र सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 1 30 अजय लामा रहेका छन्। काठमाडौँ महानगरपालिका 6 गत जेठ 29 सुन चाँदीका गरगहना र नगद तथा काठमाडौँ महानगरपालिका 3 स्थित कान्ति बाल अस्पताल पार्किङबाट गत असार 30 स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
1: नेपालमा बाल यौन दुराचारमा 9 कैद सजाय काटेर अमेरिका फर्किएका 58 केनेथ जोसेफ कुम्बसलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ। अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले 1 आफ्नो वेबसाइटमा कुम्बसलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो। नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानून प्रवर्तन निकायले 2025 पक्राउ गरेको थियो। उनी त्यति बेलादेखि हिरासतमै छन्। उनी विरुद्ध 28 अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ। बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिन्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसार पसार गरी विदेशी बाल यौन दुराचारीहरूलाई उपलब्ध गराउने गृह सञ्चालन भएको सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको थियो। 2073/24 काठमाडौँ ठमेल स्थित याम्बु होटलबाट प्रहरीले केनेथ जोसेफ कुम्बस र बाल यौन दुराचारका निम्ति निजालाई सहयोग गर्ने काठमाडौँ स्वयम्भु बस्ने 21 लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको 2074 वैशाख 10 फैसलाले कुम्बसलाई 9 कैद सजाय ठहर भएको थियो भने पुतवारलाई 4 कैद सजाय ठहर भएको थियो। अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयको सूचनामा कुम्भसले 2016 नेपाल बस्दा होटलमा 8 बाल बालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौन जन्य कार्य गर्नका लागि कुम्भसले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बाल बालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ। साथै कुम्भसले खिचेको पीडितको तस्विरहरू कुम्भसका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ। नेपाल स्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैर सरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक योजना।

0: कसको फोन आयो फेरि यति बिहानै? ए अरुण काकाले किन गरे बिहानै फोन? हेलो काका, नमस्ते।
1: नमस्ते बाबु, सन्चै छौ तिमीहरू?
0: हजुर काका, हामी सन्चै छौँ। अनि काकी भाइ बहिनी सबै सन्चै हुनुहुन्छ होला नि काका?
1: सबै सन्चै छन् बाबु यता पनि। अनि सुन त बाबु, म बजार आउन लागेको छु, आज तेरै कोठातिर बस्नु पर्ला, ठाउँ के कसो छ?
0: ए भइहाल्छ नि काका, आउनु न। अनि के कामले आउन लाग्नु भएको नि काका बजार?
1: अब तँलाई के ढाप्नु बाबु है, अलिकति जग्गा बैना गरेर लागेको छु, त्यही भएर आउन लागेको बाबु म त।
0: ए ल बधाई छ काका, यस्तो शुभ समाचार पो रहेछ। अनि कति जग्गा लिन थाल्नु भयो र काका?
1: चार आना हो बाबु, धेरै त कहाँ लिन सकिन्छ र हामीले।
0: ए त्यति भए भइहाल्यो नि। अनि पैसा यही आएर ब्याङ्कबाट निकाल्ने हो कि साथमै लिएर आउनुहुन्छ काका?
1: पैसा अलिकति चाहिँ त्यही आएर ब्याङ्कबाट निकाल्न पर्ला, अलिकति चाहिँ साथमै लिएर आउँछु बा।
0: ए ल ल काका, राम्रोसँग आउनु होला, भाडाको गाडीमा आउने होला, पैसा सुरक्षित साथ ल्याउनु होला, फेरि पकेट मार्ला नि।
1: हुन्छ बाबु, हुन्छ।

0: ए काका आइपुग्नु भयो?
1: आइली बाबु, अनि बुहारी नातिनी देख्दिन त म त।
0: ए उनीहरू त हिजै मामा घर गएका छन् काका। ल काका, तपाईँ आराम गर्दै गर्नुहोस् है, म खाना बनाउँछु।
1: हुन्छ बाबु।

0: हामी ब्युरोबाट आएका प्रहरी हौ, यहाँ कोही नयाँ मान्छे आउनु भएको छ भन्ने सूचनाका आधारमा यहाँ आएका हौ हामी।
1: नयाँ मान्छे त कोही हुनुहुन्न त सर, यहाँ उहाँ मेरो काका हो, आज मात्रै गाउँबाट आउनु भएको
0: हो। यिनैलाई त खोजिरहेका थियौ नि हामीले। ए लगडा, यो काकालाई हत्कडी लगाऊ त अनि खान तलासी गर।
2: होइन, मैले त केही बुझिनँ त बाबु, मलाई किन हत्करी लाउनु भन्नुभएको हो र मैले केही गल्ती गरेर भने?
0: भोलि हाम्रो अफिसमा आउनु अनि सबै कुरा थाहा हुन्छ। ल ल, तपाईँसँग भएको पैसा चेक के छ सबै हामीलाई दिनुहोस् त।
2: बाबु, यो त मैले जग्गा बैना गर्न ल्याएको पैसा हो, कहाँ लैजान लाग्नु भएको?
0: जग्गा बैना गर्न ल्याएको हो कि के हो भन्ने सबै हामीलाई थाहा छ। एकडा ल हेर्छौँ।
2: लौ न नानी, मेरो पैसा यसरी लुटपाट भयो, म त अचम्मै परे। अनि घर भनेको थिएँ छोराले तुरुन्तै परलिका जानुस् भन, अनि यहाँ आए म त।
3: यहाँ आएर एकदम ठिक गर्नुभयो बुवा तपाईँले। अनि तपाईँको पैसा कति लुटपाट भयो, त्यति बेला कतिजना मान्छेहरू आएका थिए, तिनीहरू कस्ता थिए, सबै खुलाएर एउटा निवेदन दिनुहोस्, हामी अनुसन्धान गर्छौँ।
2: म त के योजनाले आएको थिएँ, के पाइला यस्तो तरिका?
3: त्यही त भन्या बुवा, बडो अचम्म तरिकाले लुटपाट भएछ। फेरि प्रहरी नै गएको भए त त्यसरी तपाईँको पैसा मागेर ल्याउनु नपर्ने हो। यो घटना अलिकति शङ्कास्पद छ। ठिक छ, अहिले चाहिँ तपाईँ निवेदन दिएर जानुहोस् है, अनि केही पत्ता लाग्ने बित्तिकै चाहिँ हामी तपाईँलाई खबर गर्छौँ।
2: हुन्छ नानी, हुन्छ।

0: अनि आफ्नै काकाको पैसा लुट्न यो सबै योजना बनाउनु भयो होइन त
1: म्याम? काकाले जग्गा बैना गर्न आउने भनेपछि तन्नै पैसा ल्याउनुहुन्छ, अनि त्यो पैसा जसरी पनि हात पार्नुपर्छ भन्ने कुविचार मनमा आयो, अनि यो सब भयो म्याम।
0: अनि नक्कली प्रहरी बनाएर पैसा सबै लुट्यो होइन त?
1: प्रहरी बनेर पैसा हात परेपछि काका प्रहरीकोमा उजुरी गर्न जानुहुन्न, अनि त्यो पैसा पचाउन पाइन्छ भन्ने सोच आयो म्याम, तर सोचे जस्तो होइन रहेछ।
0: हेर्नुहोस्, अपराध गरेपछि ढिलो चाँडो मात्रै हो, एक न एक दिन त अवश्य पनि कानुनी दायरामा आउनै पर्छ, यो कुरा चाहिँ हेक्का राख्नुहोस्। त्यसैले अपराध गरेर उम्किन्छु भन्ने कुरा चाहिँ नसोच्दा पनि हुन्छ, वर्षौं पछि त हामीले अपराधीहरू पक्राउ गरेका छौँ।
1: त्यही त म्याम, अब त्यो बेला कुविद्धि आयो हजुर, गल्ती भइहाल्यो, एक पटकलाई माफी पाऊ हजुर।
2: यो डाँगालाई अझ माफी दिनु पर्ने, यसलाई त हदैसम्मको कारवाही गर्नु होला इन्स्पेक्टर साहब, यसले यस्तो गर्ला भनेर त मैले कल्पना
0: हेर्नुहोस् बुवा, उहाँले माफी माग्दैमा पाइने कुरा पनि त होइन नि, कानुन अनुसारको सजाय त भोग्नै पर्छ। अनि बुवा, हामी पनि यस्ता कुरामा चाहिँ सचेत हुनु पर्छ है, अहिले कसैको पनि विश्वास हुँदैन, आफन्तै मान्छेको पनि विश्वास हुँदैन, त्यसैले आफ्ना नितान्त व्यक्तिगत कुराहरू विश्वास गरेर चाहिँ कसैलाई पनि भनिहाल्नु चाहिँ हुँदैन। अनि कसैले पनि म प्रहरी हुँ अथवा मन्त्रालयको मान्छे हुँ, त्यहाँको चिन्जान छ मेरो भन्यो भने पनि उसको चाहिँ एक पटक परिचय पत्र मागेर हेर्नु पर्छ।
2: विश्वास गरेर पैसा बोकेर आउँदैछु भनेर यसलाई भने पहिल्यै यसले यस्तो योजना पो बनाउनु भ्याएछ।
0: त्यही त, त्यसकै फाइदा उठाए ल भाइहरू, लैन भित्र तिमीहरू।
3: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक योजना। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा।
0: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
4: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे,
3: अनि म मनुका कुँवर।
4: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98.1 र 103 MHz र मिडियम वेभका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.in लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
3: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा गहिरो वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको यो युगमा पनि जन्मका आधारमा गरिने छुवाछुत र भेदभाव सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। तसर्थ प्रगतिशील सोचको विकास गरी अघि बढ्न हामी प्रत्येकले छुवाछुतका विरुद्ध अभियान चलाउन जरुरी छ भन्दै आजको कार्यक्रममा समाचारमूलक सामग्रीका साथै जातीय छुवाछुत तथा भेदभाव विरुद्धको आन्दोलनका सन्दर्भमा 95 दिनदेखि माइतीघर मण्डलामा धरनारत दीपा नेपालीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि साथ दिनुहोला।
4: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
3: काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिकाले दलित समुदायका नवजात शिशुका लागि दीर्घकालीन आर्थिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। नगरपालिकाको 19 नगरसभाले स्थानीय तहमा पहिलो पटक दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम पारित गरेको हो। यो कार्यक्रम अन्तर्गत पाँच खालमा जन्मिने प्रत्येक दलित शिशुको बैङ्क खातामा नगरपालिकाले 1,00,000 रुपैयाँ जम्मा गरिदिनेछ। सो रकम 18 वर्षसम्म झिक्न पाइने छैन। 18 वर्ष पुगेपछि ब्याजसहित प्राप्त हुने रकमलाई ती बालबालिकाले उच्च शिक्षा, सी विकास र करियर निर्माणमा उपयोग गर्न सक्ने नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो। यदि 18 वर्ष नपुग्दै शिशुको मृत्यु भएमा भने उक्त रकम आमाले पाउने व्यवस्था रहेको बताइएको छ। नगर प्रमुख खरेलले दलित समुदायले भोग्दै आएको विभेदप्रति सार्वजनिक रूपमा क्षमा याचना गर्दै विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाइने बताउनुभयो। गरिबीका कारण चरम निराशामा पुग्न नपरोस् र उनीहरूको आर्थिक सशक्तिकरण होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको उहाँको भनाइ छ। त्यस्तै महोत्तरीको बर्दीवासमा सम्पन्न मधेस प्रदेश स्तरीय दलित अधिकार सम्मेलनले 10 बुधे बर्दीवास घोषणा पत्र 2083 जारी गरेको छ। मुक्त हरवा चरवा लक्षित उक्त सम्मेलनले उनीहरूको जलवायु न्याय, सामाजिक समावेशीकरण तथा भूमि र वन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा भएको सम्मेलनले हरवा चरवा लगत संकलन, प्रमाणीकरण तथा परिचय पत्र वितरण निर्देशिका 2080 तत्काल राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याउन माग गरेको छ। यस्तै मध्य प्रदेशका 8 जिल्लामा तथ्याङ्क संकलन र परिचय पत्र वितरण अभियान सञ्चालन गर्न तथा भूमिहीन परिवारको वैज्ञानिक रूपमा भूमि पहिचान गरी बसोबासको व्यवस्था मिलाउन आग्रह गरिएको छ। घोषणा पत्रमा

0: अधिकांश परिवार अझै भूमिहीन र आधारभूत सेवाबाट वञ्चित रहेको सम्मेलनले जनाएको छ।
1: समुन्नत समाजको परिकल्पना, छुवाछुतविहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
0: हाम्रो संविधानको धारा 24 र 40 दलित समुदायलाई हक अधिकार त दियो, तर व्यवहारमा लागू नहुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्नु परिरहेको छ। यसै पृष्ठभूमिमा 95 दिनदेखि सरकार कोठा खाली छ भन्ने नाराका साथ जातीय छुवाछुत तथा भेदभाव विरुद्ध माइतीघर मण्डलामा धरनारत दीपा नेपालीले अघि सार्नुभएका मागहरू, उहाँको आन्दोलनको औचित्य र यसका विविध आयामहरूमा केन्द्रित रहेर उहाँसँग गरिएको कुराकानी अबको प्रस्तुतिमा।
2: कार्यक्रम समानतामा यहाँलाई हार्दिक स्वागत छ।
3: धन्यवाद
2: दिपाजी। तपाईँले 95 दिनदेखि माइती घरमा सरकार कोठा खाली छ भन्दै धरनामा हुनुहुन्छ, तपाईँले खोज्नु भएको न्याय र मुख्य मागहरू के हुन्?
3: मूलत अहिले हाम्रो देशभर नेपाली समाजमा जुन ट्रेडिसनल कास्ट डिस्क्रिमिनेसन लगायत यो अहिले डिजिटलाइजेसन भएको स्मार्ट जातीय विभेदको जुन खालको विकास भइरहेको छ त्यसको विरुद्धमा जुन अहिले विद्यमान कानुनमा पनि जात सोधेर विभेद गर्न नपाइने भन्ने कुरा चाहिँ कहीँ कतै चाहिँ लेखिएको छैन। र सहरमा झनै अहिले त जात सोधेर मात्रै घर बहाल लगाउने, कसलाई दिने कसलाई नदिने, जात थाहा पाएर चाहिँ घर बहालबाट चाहिँ निकाल्ने जुन खालको कुर अमानवीय अभ्यास भइरहेको छ। मूलत आम दलित समुदायहरूलाई चाहिँ विभेद रहित घर बहाल समाजमा बस्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ र त्यसलाई चाहिँ स्पष्ट कानुनमा लेख्नुपर्छ भनेर चाहिँ हामीले यसरी मुख्य मागहरू लिएर आएका
2: छौँ। यहाँको माग चाहिँ नेपालको संविधानको धारा 24 सम्बन्धित छ, तर तपाईँ स्वयंले चाहिँ यी मुद्दालाई उठाएर अहिले धरना गरिरहनु भएको छ। संविधानमा चाहिँ छुवाछुत गर्न नपाइने तर व्यवहारमा भइराख्ने, यो किन भयो होला जस्तो लाग्छ?
3: यो त प्रमुख कुरा भनेको कानुनमा स्पष्ट लेखिएको छैन, किनकि कानुनी रूपमा चाहिँ हामी जातीय विभेद विरुद्ध लड्न सक्छौँ भन्ने कुरा चाहिँ त्यो हामीलाई लागेको कुरा हो। म आफै पनि 8 कानुनी प्रक्रियामा म लडिरहेको छु। हाम्रो संविधानको धारा 24 जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक छ। त्यसमा एउटा प्रथा परम्परा जात जाति शारीरिक अवस्थाको आधारमा कुनै पनि व्यवसायको आधारमा जातीय विभेद गर्न नपाइने भन्ने कुरा चाहिँ लेखिएको छ, तर त्यहाँ के लेखिएन त भन्दाखेरि जात सोधेर कुनै पनि व्यवसाय गर्न नपाइने अथवा जात सोधेर विभेद गर्न नपाइने, जात सोधेर मात्रै कुन वर्ग कुन जात कुन लिङ्गलाई मात्रै दिन नपाइने भन्ने कुरा चाहिँ त्यो नलेखेकै कारणले गर्दाखेरि आज सबैभन्दा जातीय विभेद बढी कहाँ भइरहेको छ त घरबालमा भइरहेको छ। त्यो घरबालमा जातीय विभेद कसरी भइरहेको छ त जात सोधेर भइरहेको छ भनेपछि यो कुरा चाहिँ कानुनमा कहीँ कतै पनि बहालमा हुने जातीय विभेद अथवा जहाँसुकै पनि जात सोधेर गरिने विभेद नलेखिएको भएको भएर अहिले बढीभन्दा बढी जात सोधेर यो कास्ट डिस्क्रिमिनेसन भइरहेको छ भने अझै नयाँ स्वरूपमा के छ त भन्दाखेरि डिजिटलाइजेसन स्मार्ट विभेदको विकास यो सहरले गर्दैछ। त्यसो भएको भएर स्मार्ट विभेद विरुद्धको कानुन अझै बनेको छैन भनेपछि यसलाई चाहिँ 68 प्रष्टसँग कानुन नलेखेको भएको भएर यसलाई चाहिँ कहीँ कतै चाहिँ कानुनमा लेखिनुपर्छ र अब जात सोधेर विभेद गर्नेहरूलाई पनि दण्डित गर्ने एउटा कानुन निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी यसरी सडकमा आएको। त्यो कहीँ कतै चाहिँ यो अस्पष्ट कानुन भएकै कारणले अब स्पष्ट कानुन के भयो भने चाहिँ जातीय विभेद भएको मानिने भन्ने कुरा चाहिँ हाम्रो यो जातीय भेदभाव तथा कसुर र सजाय 2068 लेखिएको कुरा छ, त्यसकै 4(1) अब चाहिँ यो प्रथा परम्परा जात जाति यो चाहिँ एउटा शारीरिक अवस्थाको रूपमा भनेको छ भने केलाई प्रथा मान्ने केलाई परम्परा मान्ने, जात सोधेर विभेद भइरहेको छ भने जात सोधेर विभेद गर्ने कुरालाई चाहिँ कसरी दण्डित गराउने त्यो कुरा स्पष्ट लेख्नुपर्छ भनेर अब यो कानुनमा भएको अस्पष्ट कुरालाई स्पष्ट लेख्नुपर्छ भनेर हामीले यसरी माग राख्यौँ।
2: यहाँले 95 दिनदेखि सिङ्गो दलित समुदायको मुद्दा उठाइरहनु भएको छ, न कि एउटा यो कोठाको मात्रै होइन यो मुद्दा यहाँले उठाएको चाहिँ सिङ्गो दलित समुदायको मुद्दा हो। र यो मुद्दा यसरी उठाइरहँदाखेरि यहाँले चाहिँ दलित सङ्घ संगठन र विभिन्न नागरिक समाजहरू छन् त्यसबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ, उहाँले यहाँ प्रतिको सद्भाव कसरी देखाइरहनु भएको छ?
3: अहिलेसम्म त आम पब्लिकमा जसरी हिजो दलित समुदायले मात्रै बोल्नु पर्ने भनेर यो जातीय विभेदको मुद्दालाई चाहिँ त्यसरी हेरिन्थ्यो, आज चाहिँ यो जसरी सरकार कोठा खाली छ भनेर सत्याग्रह धरना गरिरहँदाखेरि भन्दाखेरि सुरुवातकै दिनदेखि नै यसलाई हामीले आम सामाजिक मुद्दाको रूपमा उठाइरहेका छौँ र यसलाई चाहिँ हामीले जो चाहिँ सामाजिक न्यायको पक्षमा हुनुहुन्छ, जो चाहिँ मानव अधिकारको सवालमा लडिराख्नु भएको छ,

0: यो चाहिँ सबैको मुद्दा बन्नुपर्छ भनेर जसरी हामीले यो सत्याग्रह धरना गरिरहेका छौँ, यसमा आम दलित जुन अग्रज नेतृत्वहरू हुनुहुन्छ केही सीमित मान्छे बाहेक उहाँहरूको चाहिँ अझै त्यो आन्दोलनमा आएर सहभागिता एकीबद्धता जनाउने खालको कुरा चाहिँ देखिएको छैन। तर गैर दलितको हिसाबमा चाहिँ गैर दलितहरू आएर बरु माफ माग्ने, त्यो आन्दोलनमा एकीबद्धता जनाउने, 2 घन्टासम्म चाहिँ धरनामा बसिदिने त्यस्तो खालको भइरहेको छ। तर दलित समुदायबाट चाहिँ जसले यो सामाजिक मुद्दामा बोल्दै आउनुभयो, जसले चाहिँ एउटा समाजको एउटा समुदायको नेतृत्व गरिराख्नु भएको छ, उहाँहरूबाट कहीँ कतै रूपमा अझै यो दिनसम्म हाम्रो धरना पुगिरहँदाखेरि पनि उहाँहरूको सक्रिय सहभागिता, कहीँ कतै सुझाव सल्लाहहरू सहभागिता चाहिँ जति हुनु पर्थ्यो त्यो हुन सकिरहेको छैन।
1: यहाँले उठाउनु भएको मुद्दा राज्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ, किनभने संविधान र कानुन कार्यान्वयन गराउनु भनेको राज्यको काम हो। र यो करिब 3 महिनासम्म चाहिँ यहाँ सडकमा बसिरहँदाखेरि तपाईँको कुरा सुन्ने काम राज्यले गरेको छ कि छैन?
0: राज्यले सुनेको भए आजसम्म हामी माइतीघर मण्डलमा सरकार कोठा खाली छ भनेर त्यो प्रश्न दोहोऱ्याइ देहराइ हामीले चाहिँ सोधिराख्नु पर्थेन। सरकारको तर्फबाट हाम्रो समन्वय हुने कुरामा पनि यो स्पष्ट हुन सकिरहेको छैन। कानुन न्याय तथा मानव अधिकार समितिका सभापतिज्यूले बोलाउनु भयो, त्यहाँ छलफल पनि भयो, वार्ताको लागि सरकारसँग हामी समन्वय गरिदिन्छौँ भनेर भन्नुभएको छ। तर उहाँले भनेको लगभग अब चाहिँ 1 हप्ताभन्दा बढी भइसक्यो वार्ता चाहिँ सरकार पक्षबाट गर्ने भन्ने कुरा कुनै पनि आएको छैन। र 2 दिन अगाडि मात्रै हाम्रो महिला तथा बालबालिका मन्त्री माननीय सीता बादीलाई पनि भेटियो, त्यहाँबाट पनि हामीले सरकार समक्ष वार्ता गरिदिन्छौँ भन्ने कुरा अझै स्पष्ट आएन। बरु के भयो त भन्दाखेरि तपाईँहरू माग दिनुहोस्, त्यो मागलाई हामीले गृह मन्त्रालय कानुन मन्त्रालय पुगाइदिन्छौँ भन्ने कुराहरू उहाँहरूले गर्नुभयो। भनेपछि अहिलेको जुन सरकारले जसरी परिवर्तनको कुरा चाहिरहेको छ, त्यो परिवर्तनको कुरामा हामी ट्रेडिसनल वेबाट चाहिँ जान चाहेको पनि होइन। नयाँ सिस्टम केही छ वार्ताको भने त्यो नयाँ सिस्टममा नै हामी पनि बस्न चाहेको। भनेपछि अहिले ठ्याक्कै यो जातीय विभेदको मुद्दा भनेपछि जसरी हिजोदेखि आजसम्म पनि दलितको मात्रै मुद्दा हो, दलित मात्रै बोल्नुपर्छ, दलितसँग मात्रै सम्बन्धित हुन्छ भन्ने कुरा चाहिँ अहिलेको सरकारले सोच्नु पनि त्यो गलत हो, त्यो सोच्नु पनि हुँदैन। हामीले त चाहेको के हो त भन्दाखेरि अहिले जसरी यो समाजमा नयाँ नयाँ जातीय विभेदको स्वरूपहरू सुरु भइरहेको छ, र म आफै पनि गृह मन्त्रालयको अनुसन्धान अधिकृत विरुद्ध लडिरहेको भएको भएर पनि यो सरकारले यति मानवताको सवालमा, सामाजिक न्यायको सवालमा एकदम गम्भीर भएर छिटोभन्दा छिटो यो मागलाई सम्बोधन गर्नुभन्दा पनि यो सामान्य यो सिडिओ कार्यालयबाट कुनै सांसदहरूबाट चाहिँ मागहरू बुझाउने भन्ने प्रक्रिया नै अहिले सरकारबाट औपचारिक वार्ताको लागि चाहिँ रेस्पोन्स पाएका छैनौँ।
1: युवा जमातमा चाहिँ जातीय विभेदको प्रभाव कस्तो छ, अथवा युवाहरूले जातीय विभेद गर्छन् कि, अथवा यो जातीय विभेद अन्त्य गर्न यहाँको आन्दोलनलाई पनि सहयोग गरिरहेका छन्?
0: हिजोसम्म त जसरी दलित आन्दोलनहरू सडकमा उठ्थ्यो, त्यो आन्दोलनलाई एकदमै समाज भाड्ने, डलरवादी भन्ने यस्तै लान्छनाहरू लगाएर चाहिँ दलित आन्दोलनलाई कमजोर पारिन्थ्यो भने आज चाहिँ ठ्याक्कै के छ त भन्दाखेरि जो चाहिँ अलिकता यो आन्दोलनलाई हामीले बुझाउन सकेका छौँ, ती बुझाउन सकेका युवाहरू त्यहाँ आएर चाहिँ माफ माग्ने समेत पनि तयार हुनुहुन्छ गैर दलित युवाहरू। र कतिपय के गर्नुहुन्छ त भन्दाखेरि कोठा र कोटाको कुरासँग जोडिदिनुहुन्छ। उहाँहरूले चाहिँ जातीय विभेद अन्त्य तब हुन्छ जब चाहिँ यो कोटा सिस्टम हट्छ भन्ने खालका तर्कहरू पनि उहाँहरूले राख्नुहुन्छ। मलाई लाग्छ अहिलेको युगमा, अहिलेको समयमा पनि नेपाली समाजमा नयाँ पुस्तामा जातीय विभेद अन्त्य गर्नुपर्छ भन्ने चाहिँ आम धेरै पय युवाहरूमा अझै पनि त्यो चेतना विकास भइसकेको छैन।
1: अब अन्त्यमा रेडियो सुन्ने श्रोताहरूका लागि यहाँले थालेको यो आन्दोलनलाई संविधान कार्यान्वयनका लागि के भन्न चाहनुहुन्छ?
0: संविधान त अब कार्यान्वयनको पाटो भन्नुभन्दा पनि पहिला स्पष्ट संविधानमा दलितलाई जुन खालको अहिले पनि समाजमा एउटा कोठा समेत पाइँदैन भने कुन अवस्थामा दलित समुदायहरू यो समाजमा बाँचिराख्नु भएको छ, सङ्घर्ष गरिराख्नु भएको छ भन्ने कुरा चाहिँ नेपाल सरकारले प्रष्टसँग बुझ्न सक्नुपर्छ। र यो जुन राज्यले उपेक्षामा पारेको समुदाय छ, यो उपेक्षामा पारेको समुदायलाई पनि जस्तो नेपालको संविधानको धारा 16 सबै नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकारको सुनिश्चित गरेको छ भने, जस्तो अरू नागरिकहरूलाई जे जे अधिकार यो राज्यले दिएको छ ती अधिकार बराबर चाहिँ दलितहरूलाई पनि बस्ने कुरामा होस् अथवा राज्यबाट प्राप्त गर्ने हरेक अवसर होस्, एउटा विभेद रहित समाजमा, विभेद रहित सहरमा बस्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ, त्यो कुरा चाहिँ स्पष्ट कानुनमा लेखिनुपर्छ। आम पब्लिकहरू पनि के हुनु पर्यो भन्दाखेरि अहिलेको एआईको इरामा यो जातीय विभेद कसको कारणले यो समाजमा रहिरहेको छ, जातीय विभेद रहिराख्नु मुख्य कारकको हो भन्ने कुरा

0: पनि आम मानिसहरूले पनि बुझ्नुपर्छ। अहिले जसरी यो सहरमा दलितहरूले थर लुकाएर बस्नु परेको जुन खालको बाध्यात्मक अवस्था छ, यो बाध्यात्मक अवस्थाबाट सिर्जना भएको जुन खालको सरकार कोठा खाली छ भन्ने सामाजिक न्यायको जुन गम्भीर प्रश्न छ, यो आन्दोलनबाट नै मलाई लाग्छ यो समाजमा अब विभेदकारीहरू जो हुनुहुन्छ उहाँहरूको मानवीय चेत समयमा आएन भने उहाँहरूको जात भन्दा बित्तिकै अब गर्व गर्ने कुरा होइन, लाज मान्नुपर्ने अथवा राज्यको तहबाट पनि स्पष्ट कानुन हुनु पर्यो भने आम विभेदकारीहरूको मानवीय चेतनामा चाहिँ आउनुपर्छ भन्न चाहिँ चाहन्छु। र आम युवाहरू यो सरकार कोठा खाली छ भन्ने एउटा दलित समुदायको मुद्दा मात्रै होइन, जो जो चाहिँ एउटा सामाजिक न्यायको पक्षमा लड्नुहुन्छ बोल्नुहुन्छ सबैजनाहरू जोड्यौँ र अब चाहिँ नेपाली समाजमा चाहिँ जसरी एउटा जातलाई कथित उपल्लो बनाएको छ, एउटा जातलाई चाहिँ कथित तल्लो बनाएको छ, अब यहाँ चाहिँ हामी कोही तल्लो र माथिल्लो जातको कुरा गरेर बस्ने होइन, हामीले चाहिँ एउटा साइन्स एन्ड टेक्नोलोजीको इरामा चाहिँ हामी पनि हिँड्न सिक्नुपर्छ, हामी पनि त्यो इरामा चाहिँ रमाउनु पर्छ, हामी सबै नेपाली हौँ भन्ने खालको आम युवाहरूले पनि त्यस्तो खालको भावना जागृत गर्नुपर्छ र अब चाहिँ जाति विभेद भन्ने कुरा चाहिँ समाजमा रहनु हुँदैन भन्ने यो सन्देश चाहिँ आम नागरिकहरूमा पनि दिनुपर्छ र अब चाहिँ यो जाति विभेद भन्ने कुरा चाहिँ समाजमा रहनु हुँदैन र जाति विभेद विरुद्ध दलित मात्र होइन कथित गैर दलितहरू बढीभन्दा बढी सडकमा पनि बोल्नुपर्छ, बढीभन्दा बढी चाहिँ सदनमा पनि उठाउनुपर्छ, उहाँहरू बोल्नुपर्छ र जसको प्रतिनिधित्व अहिले जुन समुदायले एकदम विभेद गरिरहेको छ दलितमाथि त्यही समुदायको प्रतिनिधित्व यो राज्यमा भएको भएर विभेद विरुद्ध पनि कानुन बनाउनु उहाँहरूको एकदम सक्रिय सहभागिता हुनुपर्छ र समाजमा पनि आम पब्लिक जो पढले गरेका मान्छेहरू चाहिँ अब सभ्य बन्नुपर्छ, शिक्षित बन्नुपर्छ र मानवीय चेत सहितको एउटा चेतना विकास गर्न चाहिँ कथित गैर दलितहरू लाग्नुपर्छ र अब चाहिँ कमजोर चेतनाले होइन दलितको जस्तै मानवीय व्यवहार चेतना र त्यस्तो खालको सोचको विकास गर्न गैर दलितहरूले गर्नुपर्छ भन्न चाहन्छु।
1: हस् त, आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
2: श्रोतावृन्द, संविधानको मौलिक हक अन्तर्गत रहेका धारा 24 र 40 प्रभावकारी कार्यान्वयन हुन नसक्नु नै आज 95 दिनदेखि माइती घरमा धरना बस्नुपर्ने मुख्य कारण हो। त्यसैले दलित समुदाय र युवाहरूले उठाएका जायज मागहरूलाई सुनवाई गर्नु राज्यको मूल दायित्व हो। अधिकारका लागि सडकमा उत्रिएका युवाहरूको यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर बन्नै पर्छ भन्दै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो, आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
1: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
4: नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले पाल्पा स्थित बगनासकाली गाउँपालिकाको सुशासन र विकास बारे चर्चा गर्दैछौ। पाल्पा जिल्लाका 10 स्थानीय पालिकाहरू मध्ये अर्को एक पालिका हो बगनासकाली गाउँपालिका। यो गाउँपालिका सदरमुकाम तानसेनदेखि करिब 7 उत्तर पूर्वमा गाउँपालिकाको केन्द्रको रूपमा रहेको छ। साबिकका 9 गाविसहरू यस गाउँपालिकामा समेटेर हाल 9 वडामा कायम भएका छन् भने बगनासकाली गाउँपालिकाको केन्द्र चिरदुङ धारामा रहेको छ। यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा तथा धर्म अनि जात जातिहरूको सम्मिश्रण रहेको पाइन्छ। पालिकाले आर्थिक समृद्धिका लागि कृषि, पशुपालन धार्मिक पर्यटनका क्षेत्रमा बहुआयामी काम गरिरहेको छ। बगनासकाली गाउँपालिकाको क्षेत्रफल 84.16 वर्ग किलोमिटर रहेको छ। यसमध्ये खेतीयोग्य जमिन 45% रहेको छ। आधारभूत सामुदायिक विद्यालयहरूमा 20, त्यस्तै माध्यमिक विद्यालय

0: 10 र संस्थागत विद्यालयको संख्या 7 गरी कुल 37 विद्यालय यस गाउँपालिकामा रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार बगनसकाली गाउँपालिकाको जनसङ्ख्या 18,497 रहेको छ। 9 ओडामा विभक्त यो गाउँपालिका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा महत्वपूर्ण स्थलमा पर्ने बगनास देवी स्थान, दर्लम महाकाली, महामृत्युञ्जय शिवासन, त्यस्तै सिद्ध गुफा मन्दिर, राम नदी धाम, त्यस्तै मालारानी रानीमहल क्षेत्र, ऋषिकेश्वर मन्दिर, बौद्ध गुम्बा लगायत थुप्रै पर्यटकीय स्थलहरू यसै गाउँपालिकामा रहनुले यसको गरिमा बढाएको छ। यति धेरै पर्यटकीय सम्भावना रहेको यस बगनासकाली गाउँपालिकाको पछिल्लो सुशासन र समृद्धिको अवस्था के छ र नागरिकको जीवन स्तर उकास्न के कस्ता प्रयत्न भएका छन्, यो बारे पालिका अध्यक्ष सरस्वती दर्लामी चिदी कुराकानीमा अहिले हामीसँग हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा हार्दिक स्वागत गर्दछु।
1: हजुर, धन्यवाद छ।
0: पाल्पाका 10 स्थानीय तह मध्ये यहाँले नेतृत्व गर्नुभएको गाउँपालिका पनि एक तहभित्र पर्दछ, होइन? 10 स्थानीय तह भएको पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब 7 किलोमिटर, होइन, यहाँको यो गाउँपालिका पर्दछ। यहाँ चाहिँ नेतृत्वमा आइसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभयो, यहीँबाट सुरु गरौँ त।
1: पाल्पा जिल्लाको 10 स्थानीय तह मध्येको बगनासकाली गाउँपालिका र तानसेन नगर पालिकासँग जोडिएको गाउँपालिका पनि पर्दछ। र हामीले बगनासकाली गाउँपालिकामा निर्वाचित भइसकेपछि हाम्रो निर्वाचनकै समयमा पनि हाम्रो घोषणा पत्र र प्रतिबद्धता पत्रमा सुशासन कायम गर्ने, सुशासन सहितको सेवा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ हामी चुनावी मैदानमा थियौँ। र निर्वाचनपछि पनि हामीले बगनासकाली गाउँपालिकामा सुशासन कायम गर्नको लागि विभिन्न प्रयास प्रयत्न गरेका छौँ र सुशासनलाई नै मुख्य प्राथमिकतामा राखेर हामीले कार्य सम्पादन गरिरहेको अवस्था छ। र हामीले सुशासन कायम गर्ने सन्दर्भमा सबैभन्दा पहिला नागरिकहरूलाई हरेक क्षेत्रमा सहभागिता बढाउनको लागि प्रयत्न प्रयास गरिराखिएको छ। र योजना छनौट प्रक्रियामा पनि हामी बस्ती स्तरमा गएर बस्ती बस्तीबाटै योजना छनौट प्रक्रिया सुरुवात गर्छौँ र जस अन्तर्गत हामी यो योजना छनौट प्रक्रियाको निर्माण प्रक्रियाको 7 चरणभित्र रहेर बस्ती हुँदै वडा कार्यालय, वडा कार्यालय हुँदै विषयगत समिति हुँदै कार्यपालिका हुँदै हामी पास गरेर त्यो कार्यान्वयनमा लैरहेको अवस्था छ भने, अर्को कुरा हामीले प्रत्येक वर्ष यो खर्चको मापदण्ड र वार्षिक कार्य योजना बनाएर मात्रै कार्यान्वयन गर्ने गर्छौँ। र त्यसै गरी हामीसँग यो सुशासन कायम गर्ने सन्दर्भमै बगनासकाली गाउँपालिकामा गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको छ र यो गुनासो व्यवस्थापन प्रणालीको पनि विकास गरेर हामीले अनलाइन मार्फत आएका गुनासोहरूलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था बगनासकाली गाउँपालिकाले मिलाएको छ। त्यसै गरी हाम्रो नागरिक बडा पत्र पनि हामीले वेबसाइटमै पनि राखेका छौँ भने हामीले बगनासकाली गाउँपालिकाले कुनै पनि भुक्तानी गर्दाखेरि डिजिटल ई पेमेन्ट मार्फत भुक्तानी गर्छौँ र यसलाई छिटो छरितो र नागरिकहरूलाई एउटा पारदर्शिताको हिसाबले र छिटो छरितोको हिसाबले पनि यो प्रभावकारी रूपमा भएको छ भन्ने हामीलाई लाग्दछ। त्यसै गरी हामीले नियमित रूपमा कार्यपालिकाको बैठक बस्ने, मासिक रूपमा कर्मचारीको बैठक बस्ने र यहाँ आइपर्ने सबै समस्याहरू त्यो कार्यपालिकाको बैठक र नियमित कर्मचारीको बैठकबाट पनि हामीले सम्बोधन गरिरहेका छौँ भने सार्वजनिक सुनवाई पनि हामीले नियमित रूपमा सञ्चालन गर्छौँ र त्यसै गरी योजनाहरूको भुक्तानी पनि हामीले छिटो छरितो र सहज रूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ सम्पूर्ण कागज पत्रहरू तयारी गरेर योजना शाखामा फाइल प्राप्त भइसकेपछि सिस्टममै नागरिकहरूलाई सबै शाखामा हिँडिरहनु पर्ने अवस्थालाई अन्त्य गर्दै त्यो प्रक्रियामै भुक्तानी गर्ने गरी हामीले काम अगाडि बढाइरहेको छ।
0: यसैमा जस्तो समय सीमा भित्रै भुक्तानी गर्नुहुन्छ अर्थात् चाहिँ समय सीमा भित्रै योजनाहरू सम्पन्न भएका त्यस्ता उदाहरण पनि छन्?
1: हजुर हजुर, हामीले समय सीमा भित्रै हाम्रा योजनाहरू पनि अधिकांश सम्पन्न हुन्छन् उपभोक्ता समितिहरूको र भुक्तानी पनि हामीले समय सीमा भित्रै आवश्यक प्रक्रिया पुगेर आइसकेको फाइलहरू समय सीमा भित्रै भुक्तानी गरिएको छ।
0: सरकारी संयन्त्रबाट काम लिन निकै गाह्रो छ भन्ने भ्रम चाहिँ नागरिकहरूलाई परेको छ, यहाँको गाउँपालिकामा कस्तो छ यो भ्रम?
1: होइन, हामीले अहिले बगनासकाली गाउँपालिकाले सेवा प्रवाह गर्दा सिङ्गो कार्यपालिकाको टिम प्रभा र हाम्रो चाहिँ यो प्रशासनिक क्षेत्रको कर्मचारीको टिम पनि आपस समन्वय सहकार्य गरेर एउटा साझा रूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्न र नागरिकहरूको समस्या समाधान गर्नको लागि लागेको हुँदाखेरि हामीले सरकारी संयन्त्रबाट त्यो नागरिकहरूलाई सेवा लिनको लागि त्यति समस्या हुँदैन। हामीले नागरिकहरूको समस्या समाधान गर्नको लागि र सेवा उपलब्ध सहज रूपमै गराउने सन्दर्भमा हामी लागिरहेका छौँ र त्यो खालको सेवा नागरिकहरूले प्राप्त गरिरहनु भएको छ।
0: वृद्ध, अपाङ्गता भएका अनि ज्येष्ठ नागरिकहरू, होइन, त्यसपछि फेरि महिला जो चाहिँ धेरै लामो समयसम्म लाइनमा बस्नु पर्ने हुन्छ उहाँहरूलाई छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था मिलाउनु भएको छ कि होइन? सोलो डोलो एउटा छुट्टै डेस्कबाट दिइन्छ तर प्राथमिकतामा पारेर काम गरिन्छ, के भन्न सकिन्छ?
1: हाम्रो त्यो छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था चाहिँ अहिले व्यवस्थित गरेका छैनौ, तर पनि हामीले सोलो डोलो भए पनि हाम्रो जुन लक्षित वर्गहरू हुनुहुन्छ, हाम्रो ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरू र त्यस्तो सम्बन्धित व्यक्तिहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर सेवा दिने चाहिँ गरिएको छ।
0: हजुर हजुर, अनि जस्तो सदाचार र पारदर्शिता भनेको हामी उन्नत प्रणालीमा जाने एउटा प्रारूप पनि हो होइन, जबसम्म हामीले सदाचार र पारदर्शितालाई अप्नाएर हामी विकासमा जोडिँदैनौँ नि तबसम्म हाम्रो विकास जनभन्दा जन अगाडि नबढेको हुन सक्दछ। यस कुरालाई कतिको अप्नाइएको छ यहाँको गाउँपालिकामा?
1: होइन, एकदम हामीले अप्नाएका छौँ। हामीले पारदर्शिता हरेक क्षेत्रमा हामीले कार्य सम्पादन गरिसकेपछि अथवा सुरुमै हामीले यो खर्चको मापदण्ड र वार्षिक कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र कार्ययोजना अनुसारको हामीले कार्यान्वयनमा लैसकेपछि प्रत्येक पटक सार्वजनिकरण अथवा हामीले विभिन्न समयमा सार्वजनिक सुनाई कार्यक्रम पनि राख्ने र अन्य विभिन्न माध्यमबाट हामीले गरेका कामहरू सार्वजनिकरण पनि विभिन्न सामाजिक सञ्जालबाट मार्फत अथवा गाउँपालिकाकै आफ्नै फेसबुक पेज मार्फत लगायत विभिन्न हाम्रो सञ्चार क्षेत्रबाट पनि हामीले सार्वजनिकरण गर्ने हुँदाखेरि पारदर्शी रूपमै कार्य सम्पादन बङ्गलाखाली गाउँपालिकाले गरिरहेको छ भन्ने हामीलाई लाग्छ।
0: अब म कृषितर्फ लाग्दछु है, अब हामी स्थानीय तहमा काम गरेका छौँ, नेतृत्वमा बसेर काम गरि रहँदाखेरि हाम्रो प्राथमिकतामा पर्दछ कृषि है, त्यसमाथि पनि फेरि यहाँको चाहिँ बगनासखाली गाउँपालिका चाहिँ पहाडी भूभागमा अवस्थित रहेको छ होइन, तानसेनसँग नजिक रहे तापनि आखिर पहाडी भूभाग हो, तानसेन पनि पहाडी भूभाग हो होइन, कृषिमा र पशुपालनमा चाहिँ गाउँपालिकाले नागरिकहरूलाई कसरी सहभागी गराएको छ, कसरी अनुदान दिएको छ, अनुदानको त्यसको प्रभावकारिता कस्तो देखिएको छ, सुरुमा चाहिँ केही कागज पत्र मिलाउने, केही गोठ भगारो देखाउने होइन, कृषिका उपजहरू पनि देखाउने, अर्को वर्ष अनुगमन गर्दाखेरि छैन, अनुदान पनि छैन, कृषि पम्प पनि छैन, यस्तो किसिमको समस्या पनि थियो, यहाँको गाउँपालिकामा के भेटिन्छ, यसको प्रभावकारिता कस्तो छ, यो बारेमा पनि भन्नुहोस् न।
1: हाम्रो यो पाल्पा जिल्ला नै एउटा पहाडी जिल्ला भएको र त्यसमा पनि बङ्गनासकाली गाउँपालिका एउटा टोटल्ली ग्रामीण भएको गाउँपालिका भएको र यसमा ठुल्ठुला उद्योग धन्दा कल कारखानाहरूको सम्भावना अलि न्यून छ र यसमा हामीले कृषि र पशुमै र साना उद्योगहरूमा अलिकति सम्भावना भएको हुँदाखेरि यो हिसाबले अलिकति यसलाई फोकस गरेर हामीले कृषि र पशुमै नागरिकहरूलाई बढी भन्दा बढी आत्मनिर्भर बनाउने र नागरिकलाई फेरि व्यावसायिक बनाएर आर्थिक हिसाबले समृद्ध बनाउने भन्ने हिसाबले हामीले कृषि र पशुमा ठुलो लगानी निरन्तर रूपमा गाउँपालिकाले गरिरहेको छ र कृषिमा प्रत्येक वर्ष हामीले बङ्गनासकाली गाउँपालिकाको 9 वडा हो र 9 वडामा कृषिका पकेट क्षेत्रहरू सञ्चालन गर्ने भनेर एक खालको सुरुवात गरेका छौँ र हाम्रो बङ्गनासकाली गाउँपालिकामा मनोकामना 3 जातको मकैको बिउ उत्पादन भएर यी गाउँपालिकाबाट हामीले निर्यात गर्छौँ र यो पकेट क्षेत्रकै रूपमा हामीले बङ्गनासकाली गाउँपालिकाको 3 वडामा सञ्चालन गरेका छौँ। त्यसै गरी हाम्रो कतिपय वडामा अदुवा र बेसारको पकेट क्षेत्र छ र त्यहाँबाट उत्पादन भएको अदुवा बेसार पनि बङ्गनासकाली गाउँपालिकाबाट बाहिर निर्यात हुन्छ र हाम्रो पालिकामा अर्को फलफुलको क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र पनि हामीसँग छन्। त्यो पकेट क्षेत्रबाट पनि सुन्तला हामीले वार्षिक रूपमा बाहिर ठुलो परिणाममा बाहिर निकासी पनि गर्छौँ र सँगसँगै अन्य वडाहरूमा हाम्रो कुरिलो खेती लगायतको तरकारी खेतीको पकेट क्षेत्र पनि छन् र बङ्गनासकाली गाउँपालिकामा मौरी पालन पनि मौरीका पकेट क्षेत्र पनि छन् भने पशुको क्षेत्रमा पनि हामीसँग यो बङ्गुर पालन, कुखुरा पालन, भैँसी पालन, गाई पालन लगायतका विभिन्न पशुपालन पनि हुन्छ र ती हामीले विभिन्न वडामा बाख्रा पालन पनि र पकेट क्षेत्रहरू निर्माण गरिरहेका छौँ र हामीले वार्षिक रूपमा पकेट क्षेत्र निर्माण गर्नको लागि बङ्गनासकाली गाउँपालिकाले र संघीय सरकार र प्रदेश सरकारसँग पनि समन्वय गरेर हामीले पकेट क्षेत्रहरू निर्माण गर्ने र पकेट क्षेत्र निर्माण गर्दै गर्दा हामीले त्यहाँ पूर्वाधार निर्माणको लागि र लगायत हाम्रो पशु खरिदको लागि पनि अनुदानका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र त्यहाँ उत्पादन भएका वस्तु उपजहरूलाई बजारीकरणको गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू पनि हामीले राखेका छौँ। जस्तै दुध उत्पादन गर्ने कृषकहरूलाई यो प्रति लिटर 5 रुपियाँको दरले हामीले दुध ढुवानी अनुदान भनेर उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यसै गरी हाम्रा तरकारी खेतीहरू उत्पादन गर्ने कृषकहरूलाई पनि उत्पादनमा आधारित अनुदान पनि दिएका छौँ भने उत्पादन वृद्धि गर्नको लागि नै हाम्रो मुख्य प्राथमिकता रहन्छ। त्यसको लागि उत्पादनको लागि आवश्यक बिउ बिजनहरू अनि कृषि औजारहरू त्यहाँ आवश्यक पर्ने जस्तै मिनी टिलर लगायतका विभिन्न औजारहरू पनि उहाँहरूलाई हामीले उपलब्ध गराइरहेका छौँ भने कृषिमा हामीले प्रत्येक वर्ष बङ्गनासकाली गाउँपालिकाले अनुदानमा कार्यक्रमहरू दिँदै गर्दाखेरि अथवा कृषि क्षेत्रमा लगानी गर्दै गर्दाखेरि कृषकहरूले उत्पादन वृद्धि गरेर आर्थिक हिसाबले आय आर्जनमा प्रत्यक्ष जोडिनु भएको छ र जुन विगतको समयमा अनुदान प्राप्त गर्ने कृषकहरूले अनुदान प्राप्त गरुन्जेल काम गर्ने त्यसपछि छोडेको अवस्था भन्ने जुन विभिन्न आरोपहरू सिर्जना भइरहेको अवस्था थियो अहिले चाहिँ हाम्रा कृषकहरूले निरन्तर रूपमा काम गरेर आर्थिक आय आर्जनसँग प्रत्यक्ष जोडिरहेको अवस्था छ र कृषिमा गरेको लगानी चाहिँ प्रभावकारी भएको छ, पशुमा गरेको लगानी प्रभावकारी भएको छ भन्ने मलाई लाग्दछ। किनभने हामीले विभिन्न समयमा विभिन्न जातको कृषि

0: कृषिको क्षेत्रमा हामीले जुन पकेट क्षेत्र निर्माण गरेका छौँ र ती पकेट क्षेत्रबाट सबै जातको उपजहरू चाहिँ निर्यात भइरहेको अवस्था र पशुको क्षेत्रमा पनि हाम्रो बङ्गुरको मासु, बङ्गुरको बच्चाहरू अथवा बाख्रा खसी बोकाहरू बङ्गासकाली गाउँपालिकाबाट निरन्तर रूपमा निर्यात भइरहेको हिसाबले र यहाँ उत्पादन भएको सुन्तला, मौरीको मह लगायतको गोलाहरू र सँगसँगै अन्य पशुहरू पनि निर्यात भइरहेको हिसाबले पनि बङ्गासकाली गाउँपालिकाले कृषि र पशुको क्षेत्रमा गरेको लगानी चाहिँ प्रभावकारी छ भन्ने मलाई लाग्छ।
1: हजुर, यहाँको गाउँपालिका चाहिँ धेरै ठुलो क्षेत्रफलमा पनि छैन, जम्मा 84.16 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ होइन, र कृषि योग्य जमिन पनि यहाँसँग प्रशस्त छ। अघि यहाँले भन्दै गरेको कुरा अनुसार पनि हामीले बुझ्न पाइयो होइन, अहिले निर्वाहमुखी कृषिबाट हामी चाहिँ व्यावसायिक कृषितर्फ जानका लागि गाउँपालिकाले अझ के गर्नु पर्ला र स्थानीयले के कसरी चाहिँ अझ त्यसमा तत्परता देखाउन सक्यो भनेदेखि चाहिँ एउटा समृद्ध बनाउन सकिन्छ।
0: कृषिलाई अझै व्यावसायिक बनाउनको लागि अथवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि हामीले स्थानीय तहको तर्फबाट पर्याप्त प्रयास गरिरहेका छौँ र कृषक आफै पनि लगानी गर्ने र आफै पनि मेहनत गरेर आफू व्यावसायिक बन्ने तरिकाले लागिरहेको अवस्था छ। र एउटा समस्या के छ भने पहाडी भेगमा हामीले कृषि उत्पादनलाई जोड दिँदै गर्दाखेरि बाँदरको समस्या हाम्रो बङ्गासकाली गाउँपालिकामा नै भएको र यो बाँदर न्यूनीकरण गर्नको लागि बङ्गासकाली गाउँपालिकाले आफै पनि अधिकतम प्रयास गर्दा गर्दै पनि हामीले न्यूनीकरण गर्न सकिरहेको अवस्था छैन। बङ्गासकाली गाउँपालिकामा बाँदर अनुकूलन खेतीहरूलाई पनि प्रवर्धन गर्ने, प्रोत्साहन गर्ने भन्ने हिसाबले जुन अदुवा बेसार खेतीहरू पकेट क्षेत्र निर्माण गर्दै गर्दा बाँदरले अलिक न्यून क्षति गर्छ अथवा क्षति गर्दैन, जुन बाँदरले क्षति नगर्ने फलफुललाई अलिकति प्रोत्साहित गर्ने लगायतका विभिन्न प्रयत्न प्रयास गरिरहेका छौँ। यद्यपि यसलाई बाँदर न्यूनीकरण गर्नलाई एउटा राष्ट्रिय समस्या भएको हुँदाखेरि बाँदर न्यूनीकरणको लागि संघीय सरकारले प्रयत्न गर्यो भने कृषकहरूलाई अझै जुन हिसाबले उहाँहरू एउटा व्यावसायिक बन्छु भनेर अगाडि बढ्नु भएको छ, स्थानीय सरकारहरूले पनि कृषकहरूलाई नै व्यावसायिक नबनाउँदासम्म, कृषिलाई नै आधुनिकरण नगर्दासम्म चाहिँ हामीले आर्थिक समृद्धिको मार्ग तय गर्न सक्दैनौँ भन्ने हिसाबले अगाडि बढिरहेका छन्। उत्पादन वृद्धि गरेर यो तिनटै सरकारले सहकार्य गरेर कृषि क्षेत्रमा लगानी गर्ने र प्रभावकारी रूपमा कृषकहरूलाई व्यावसायिक गराउनको लागि अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: यहाँसँग चाहिँ सामुदायिक विद्यालयहरू पनि छन्, आधारभूत विद्यालय, सामुदायिक विद्यालय, विद्यालयमा विशेष गरी माध्यमिक तहका विद्यालयहरू पनि रहेका छन् होइन, यिनीहरूको स्तर उन्नति र सुधारका लागि चाहिँ गाउँपालिका सरकारले, किनकि अहिले त नेतृत्व गाउँपालिका सरकारले गर्छन्, स्थानीय रूपमा भएका सामुदायिक विद्यालयहरूको स्तर उन्नति गर्नका लागि के कसरी काम गर्नुभएको छ र कति विद्यालयहरू फेरि पुनः निर्माण गर्नुपर्ने अवस्था छ, कति विद्यालयहरूलाई हामीले मर्जिङ प्रणालीबाट चाहिँ अझ शिक्षक र पठन पाठनको व्यवस्था मिलाउने गरी चाहिँ काम गर्नुपर्ने के देखिन्छ यहाँको गाउँपालिकामा?
0: हाम्रो गाउँपालिकामा चाहिँ सामुदायिक विद्यालयहरू 30 र संस्थागत विद्यालयहरू 7 गरी 37 विद्यालयहरू छन् र यी विद्यालयहरूको पूर्वाधार निर्माण र स्तर उन्नतिको कामहरू केही सम्पन्न भएको छ र केही अझै पनि मर्मतमार गर्नुपर्ने विषयहरू अझै पनि बाँकी छन् र त्यसलाई कर्मश गर्ने भनेर हामीले लागिरहेको अवस्था छ। र विगतको तुलनामा जुन हाम्रो शैक्षिक उपलब्धि थियो त्यो उपलब्धिलाई स्थानीय सरकारले लगानी अथवा स्थानीय सरकारले नै पहल प्रयत्न गरेकै कारण केही अभिवृद्धि भएको छ। हाम्रा जुन नतिजाहरू, हामीले कक्षा 8 परीक्षा पालिका स्तरीय लिने गर्छौँ, त्यसै गरी हाम्रो एसईको र 12 कक्षाको नतिजा हेर्दाखेरि पहिलेको तुलनामा धेरै हामीले उपलब्धि प्राप्त गर्न सफल भएका छौँ र हामीले गुणस्तर शिक्षा विद्यालयमा उपलब्ध गराउनको लागि सफल भएका छौँ भन्ने मलाई लाग्दछ। र जसको लागि हामीले बङ्गासकाली गाउँपालिका लुम्बिनी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका पनि हो र हामीले यो बालमैत्री गाउँपालिका 2077 साल चैतको 14 गते नै घोषणा गरेका हौँ र यो हुँदा पनि हाम्रा बङ्गासकाली गाउँपालिका भित्र रहेका विद्यार्थी अथवा बालबालिकाहरू योग्य, सक्षम, अधिकार सम्पन्न र छन् भन्ने मलाई लाग्दछ। अहिले पछिल्लो चरणमा आइपुग्दाखेरि यो शैक्षिक क्षेत्र सञ्चालन गर्नको लागि पनि संघीय सरकारबाट विभिन्न समयमा परिपत्रहरू, निर्देशनहरू आउने र ती निर्देशिकाहरू, परिपत्रहरू कार्यान्वयन गर्दै गर्दाखेरि शैक्षिक क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको अवस्था पनि छ। अहिले शैक्षिक क्षेत्रको त स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नै पर्दैन कि अथवा भन्ने हिसाबले विभिन्न समयमा एउटा विद्यालय व्यवस्थापन समिति गठनदेखि लिएर विभिन्न समयमा शिक्षक सरुवादेखि लिएर विभिन्न शैक्षिक व्यवस्थापनका र सञ्चालनका विषयहरूलाई संघीय सरकारले परिपत्र गरिरहेको छ र यस अर्थमा अहिले पछिल्लो समयमा आउँदै गर्दाखेरि हामी मात्रै नभएर स्थानीय तहका जनप्रतिनिधिहरू अलिकति शैक्षिक क्षेत्रमा प्रत्येक पटक परिपत्र आउने, निर्देशनहरू आउने र ती निर्देशन परिपत्रहरू अब हाम्रो अधिकार क्षेत्र भन्दा पनि लाई नै हस्तक्षेप गरेर संघीय सरकारबाट आइरहेको अवस्थामा काम गर्ने एउटा हाम्रो अधिकार क्षेत्रको विषय, मेरो जिम्मेवारी, मेरो कर्तव्य, मेरो दायित्व भनेर अगाडि बढिरहेको अवस्थामा त्यो खालको अलिकति टाइट भइरहेको अवस्था छ र यो हुँदाखेरि एउटा विद्यालयमा विद्यालयका शिक्षक साथीहरूको पनि हामी संघीय सरकारको मातहतमा अथवा विद्यालयहरू व्यवस्थापन समितिलाई पनि आफैलाई हामी संघीय

0: सरकारको मातहतमा हो अथवा स्थानीय सरकारको भन्ने विषयमै नै कन्फ्युजन भइरहेको अवस्था र हामीले कुनै समयमा निर्देशन दिँदै गर्दा स्थानीय सरकारको तर्फबाट निर्देशन व्यवस्थापनको लागि पहल गर्दै गर्दा पनि अथवा संघीय सरकारले गर्ने हो कि स्थानीय सरकारले गर्ने भन्ने विषयमा नै हामीलाई पछिल्लो अवस्थामा कन्फ्युजन सिर्जना भइरहेको अवस्था छ। र यो हुँदाखेरि तीन तहको सरकार जुन संविधानले सहकार्य समन्वय र सहअस्तको कुरा गरेको छ यो बीचमा एउटा सहकार्य टुटेको हो कि भन्ने हामी आफै महसुस गरेका छौँ। र यो हुँदाखेरि आफ्नो अधिकार क्षेत्र भित्र नै र हाम्रो आफ्नो दायित्वलाई वहन गर्ने गरी तीनवटै सरकारले महसुस गरेर काम गर्नुपर्ने लाग्छ। र त्यो हुँदा हामीले चाहिँ स्थानीय सरकारको तर्फबाट शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने शैक्षिक क्षेत्रलाई व्यवस्थापन गर्ने विषयमा चाहिँ हामी लागिरहेका छौँ र हाम्रो तर्फबाट अधिकतम प्रयत्न प्रयास भइरहेको छ। स्थानीय सरकार नाचकाली गाउँपालिका मात्रै नभएर सबै स्थानीय तहले गरिरहनु भएको छ जस्तो लाग्छ।
1: हजुर, अनि राष्ट्रिय जनगणना 2078 अनुसार यहाँको यो गाउँपालिका बगनासकाली गाउँपालिकाको कुल जनसङ्ख्या करिब 18,497 जनसङ्ख्याका नागरिकमा तपाईँ बसेर नेतृत्व गर्नुभएको छ, एउटा महिला नेतृत्व होइन, त्यसमध्ये पनि एउटा गाउँपालिकाको अध्यक्षको भूमिकाबाट काम गर्नुभएको छ। अनि सानो भूगोल, थोरै जनसङ्ख्या होइन, त्यसमाथि पनि 9 ओडामा विभक्त छ यहाँको यो गाउँपालिका, काम गर्न कतिको सजिलो छ?
0: होइन, काम गर्न चाहिँ सजिलो छ। हाम्रो बगनासकाली गाउँपालिकामा चाहिँ हामीले वार्षिक रूपमा बनाएको नीति कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्ने अथवा बगनासकाली गाउँपालिकाको सामाजिक आर्थिक परिवर्तन र विकास निर्माणको लागि हामीले बनाएको योजना कार्यान्वयन गर्नको लागि बगनासकाली गाउँपालिकाका आम नागरिकहरू र बगनासकाली गाउँपालिकाका सबै राजनीति दलहरूको नै हामीलाई साथ समर्थन निरन्तर रूपमा सल्लाह सुझाव र सहयोग प्राप्त भइरहेको हुनाले पनि हामीलाई बगनासकाली गाउँपालिकामा काम गर्नको लागि त्यति अप्ठ्यारो छैन, सहज रूपमै हामीले कार्य सम्पादन गरिरहेका छौँ।
1: हजुर, अघि यहाँले सामुदायिक विद्यालय स्तर उन्नतिको कुरा गर्नुभयो, हामीसँग आधारभूत विद्यालय 20 छन्, 10 चाहिँ माध्यमिक विद्यालय छन् भन्ने, संस्थागत विद्यालय 7 छन् भन्नुभयो होइन। यही फेरिमा फेरि शिक्षालाई जोड्दा बित्तिकै हामीले स्वास्थ्यलाई छुटाउन मिल्दैन, स्वास्थ्यको पहुँचमा नागरिकहरू कतिका आएका छन् र स्वास्थ्य सेवा प्रवाहमा चुस्त दुरुस्त कस्तो राख्नु भएको छ गाउँपालिकामा?
0: स्वास्थ्यको क्षेत्रमा पनि यो आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय सरकारको दायित्व हो र हाम्रो दायित्व वहन गर्दै सहज सरल र सर्वसुलभ रूपमा नागरिकहरूलाई स्वास्थ्य सेवा घर दैलोमै उपलब्ध गराउनु पर्छ भन्ने विषयमा बगनासकाली गाउँपालिका लागिरहेको छ। हामीसँग 9 स्वास्थ्य चौकी र 3 सामुदायिक स्वास्थ्य इकाइहरू छन् र यी सबै स्वास्थ्य संस्थाबाट हामीले सहज रूपमा नागरिकहरूलाई सेवा उपलब्ध गराइरहेका छौँ र हाम्रो 1500 हस्पिटल पनि निर्माणाधीन अवस्थामा छ र यसो यो अब निर्माणको अन्तिम चरणमा पुगेको छ र यो सम्पन्न भइसकेपछि बगनासकाली गाउँपालिकाभित्रै हामीले 1500 हस्पिटल पनि सञ्चालन गर्ने भनेर तयारी गरिरहेका छौँ। र स्वास्थ्यको क्षेत्रमा बगनासकाली गाउँपालिकाले विशेष जुन नेपाल सरकारबाट उपलब्ध हुने औषधि बाहेकको अन्य थप औषधि सुगर प्रेसर लगायतका विभिन्न औषधिहरू पनि हामीले आफै खरिद गरेर नागरिकहरूलाई निशुल्क रूपमा उपलब्ध गराउने गर्छौँ। त्यसै गरी ल्याब सेवाको लागि पनि एउटा सानो ल्याब सेवा प्राप्त गर्नको लागि हाम्रा ज्येष्ठ नागरिक बालबालिका अथवा महिला दिदी बहिनीहरूलाई अब गाडी रिजर्भ गरेर 2,000-3,000 खर्च गरेर जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बगनासकाली गाउँपालिकाभित्रै हामीले ल्याब सेवा पनि स्थापना गरेर प्रभावकारी रूपमा सेवा दिएका छौँ भने 4 बर्थिङ सेन्टर पनि छन् र बर्थिङ सेन्टरबाट पनि हाम्रा गर्भवती दिदी बहिनीहरू सुत्केरी दिदी बहिनीहरूले सेवा लिइरहेको अवस्था छ भने प्रजनन स्वास्थ्य महिलाहरूको अत्यन्तै जटिलपूर्ण र जोखिमपूर्ण अवस्था र यो अवस्थाबाट महिला दिदी बहिनीहरूको र नवजात शिशुहरूको ज्यान नजाओस् भन्ने हिसाबले पनि हामीले प्रजनन स्वास्थ्यलाई पनि स्वास्थ्यको क्षेत्रमा पनि ठुलो लगानी गाउँपालिकाले निरन्तर रूपमा गरिरहेको छ। हाम्रा महिला दिदी बहिनीहरू जुन 1,000 महिला दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई प्रजनन स्वास्थ्यमा सुरुवात भएका सबै महिला दिदी बहिनीहरूलाई सुरुवातीदेखि अन्तिमसम्म दिने सेवाहरू बगनासकाली गाउँपालिकाले प्रभावकारी रूपमा बस्ती स्तरमै र घर दैलोमै उपलब्ध गराइरहेको छ भने ज्येष्ठ नागरिक बालबालिका लगायत समग्र क्षेत्रलाई नै समेटेर हाम्रो बगनासकाली गाउँपालिकाका सबै नागरिकहरूलाई सहज रूपमा र गुणस्तर रूपमा र सर्वसुलभ रूपमा हामीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौँ।
1: अनि यसैमा जस्तो अहिले पछिल्लो पटक मृगौला बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा यहाँको गाउँपालिका पनि त्यस्ता मृगौला पीडितहरू हुनुहुन्छ होला, उहाँहरूको लागि चाहिँ डायलिसिस सेवालाई चाहिँ विस्तार किन नगरेको?
0: मृगौला मात्रै होइन सर, हाम्रो चाहिँ दीर्घ रोगीको संख्या अत्यन्तै बढ्दो छ। अहिले पछिल्लो अवस्थामा आउँदाखेरि चिन्ताजनक रूपमै दीर्घ रोगीहरूको संख्या बढ्दो छ। क्यान्सरका बिरामीहरू जुन किडनीका बिरामीहरू दैनिक रूपमा हामीले यो दीर्घ रोगी सिफारिस गर्दै गर्दा कम्तीमा पनि 2-3 दैनिक रूपमा सिफारिस गरिरहेका हुन्छौँ र यो हुँदाखेरि दीर्घ रोगीलाई व्यवस्थापन भन्दा पनि हामीले यो दीर्घ रोग लाग्नबाट नै न्यूनीकरण गर्नको लागि नै कार्यक्रमहरू कार्यक्रमहरू एउटा राष्ट्रव्यापी रूपमै सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ। र बर्णशाली गाउँपालिकाको तर्फबाट हामीले सुरुवात गरेका छौँ विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र बस्ती स्तरमै हामीले घुम्ती शिविर सञ्चालन गरेर दीर्घ रोग पहिचानको लागि पनि हामीले प्रयत्न गरेका छौँ। र सुरुवाती चरणमै यो पहिचान भयो भने यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ कि न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हिसाबले, र अन्त दीर्घ रोगी पहिचान भइसकेपछि सम्बन्धित ठाउँमा समयमै रिफर गर्ने व्यवस्था पनि मिलाएका छौँ। र बढ्दो रूपमा दीर्घ रोगीको संख्या यो चिन्ताजनक रूपमा बढिरहेको अवस्था छ र यसलाई व्यवस्थित गर्ने प्रयास हामी पनि गरिरहेका छौँ र यसलाई राष्ट्रव्यापी रूपमै गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा, यो किडनीको डायग्नोसिस गर्ने बिरामीहरू पनि हाम्रो बङ्गशाली गाउँपालिकामा थुप्रै हुनुहुन्छ र सँग यहाँ तानसेनमै डायग्नोसिस सेन्टर छ र अन्य ठाउँमा पनि यो विभिन्न ठाउँमा बुटुल लगायतका विभिन्न ठाउँमा हाम्रा नागरिकहरूले अहिलेसम्म सेवा लिइरहेको अवस्था छ। र यो डायग्नोसिस सेन्टर हामीले बङ्गशाली गाउँपालिकामै स्थापना गर्ने कि भनेर एक खालको सोच पनि हामीले ल्याएका छौँ र भविष्यमा यो हुन पनि सक्छ। अहिले तत्कालको लागि हामीले आफै यो व्यवस्थापन गर्न सकेका छैनौँ र भइरहेको डायग्नोसिस सेन्टरहरूमा हामीले सहकार्य गरेर समन्वय गरेर त्यो खालको सेवा चाहिँ हाम्रो नागरिकहरूले लिइरहनु भएको छ।
1: हामीले शिक्षाका कुरा गर्यौँ, कृषिका कुरा गर्यौँ होइन, र स्वास्थ्यका पनि कुरा गर्यौँ, अनि यो सडक सुधारमा चाहिँ कतिको काम गर्नुभएको छ?
0: सबैभन्दा उल्लेखनीय, सबैभन्दा बढी लगानी चाहिँ हाम्रो सडक क्षेत्रमा पनि सुरुवाती चरणमा हामीले गर्यौँ र हाम्रो बङ्गशाली गाउँपालिकाको 9 वटा कार्यालयसम्म जोड्ने बाटोहरू र हाम्रा सबै विद्यालय र स्वास्थ्य संस्थासम्म जोड्ने बाटोहरू स्तर उन्नति गर्ने भनेर सुरुवातमा हामीले सुरुवात गरेका थियौँ र अहिले चाहिँ हामीले बङ्गशाली गाउँपालिकाको सबै बस्तीसम्म मोटर बाटोहरू पुगेको छ र सबै हाम्रो मुख्य बाटोहरू अथवा वडा कार्यालय स्वास्थ्य संस्था विभिन्न विद्यालयहरूमा जम्म पुग्ने बाटोहरू स्तर उन्नति काम पनि भइसकेको छ। र समस्या यो छ कि हामीले सबै वडामा बङ्गशाली गाउँपालिकाले आफ्नै लगानीबाट पक्की बाटो मुख्य बाटोहरू पक्की गर्ने भनेर सुरुवात पनि गरिएको छ र धेरै बाटोहरू पक्की भइसकेको पनि छ
1: भनेपछि कति वडामा चाहिँ कच्ची छन् जसलाई हामी पक्की बनाउँदैछौँ?
0: हामीले सुरुवात सबै वडामा गरेका छौँ र सम्पूर्ण चाहिँ कतिपय वडामा भइसकेको छ भने कतिपय वडामा हुने चरणमा छ र हामीलाई समस्या के छ भने हामीले सबै वडाको मुख्य बाटोहरू सबै पक्की गर्ने भनेर सुरुवात गर्यौँ र सुरुवात गर्दै गर्दाखेरि हामीले हिउँदको समयमा बाटो निर्माण गर्ने र बर्सातको समयमा यो पहाडी भेग भएको हुँदाखेरि फेरि बर्सातको समयमा हामीले निर्माण गरेको सडकहरू फेरि क्षेत्र विच्छेद हुने समस्या भएको हुँदा यो जटिल समस्याको कारण हामीले सबै बाटोहरू जुन लक्ष्यका साथ यतिसम्म सम्पन्न गर्ने भनेर सुरुवात गरेका थियौँ त्यो समयभित्र सम्पन्न गर्न सकिरहेको अवस्था छैन। यद्यपि पनि हाम्रा सबै बाटोहरू स्तर उन्नति चाहिँ भएका छन् र पक्की गर्ने काम चाहिँ सबै वडामै सुरुवात भएको छ।
1: हजुर, यो पक्की सडक बनाइरहने क्रममा पनि जस्तो गाउँपालिकाले पनि यसबाट लाभ लिन सक्नु पर्यो, नागरिकहरूले पनि लाभ लिन सक्नु पर्यो होइन? यदि गाउँपालिकाले पनि लाभ लिन सकेन र नागरिकले पनि स्थानीय रूपमै लाभ लिन सकेनन् भनेदेखि चाहिँ त फेरि हामीलाई अर्को किसिमको प्रभाव पर्छ के, बसाई सराई गर्नलाई सडक खन्दी जस्तो हुन्छ, यो समस्या सकिँदैन यहाँलाई?
0: हो, त्यो कतिपय अवस्थामा त्यो खालको आरोप गुनासो हामीले खेपिरहेको अवस्था पनि हो र यद्यपि पनि हामीले फेरि बस्ने स्तरमै विभिन्न कृषि पशुको उत्पादन वृद्धि गर्दै गर्दा त्यो उत्पादनलाई बजारीकरण गर्नको लागि पनि फेरि हामीसँग एउटा सहज रूपमा सञ्चालन हुने बाटो भएन भने त्यो सम्भव हुँदैन। त्यो हिसाबले पनि नागरिकहरूले पशु लगायतका विभिन्न हाम्रा साना घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरूलाई सहज रूपमा बजारीकरण गर्नको लागि पनि बाटोको आवश्यकता पर्छ। त्यो हिसाबले पनि हाम्रा नागरिकहरूले लाभ लिइरहनु भएको छ भन्ने लाग्छ। त्यसै गरी हाम्रो शैक्षिक संस्थासँग विद्यार्थीहरू राम्रोसँग जान आउने वातावरण बनाउनको लागि पनि र स्वास्थ्य सेवा नागरिकहरूलाई सहज रूपमा प्रदान गर्नको लागि पनि फेरि बाटोको आवश्यकता हो र त्यो हिसाबले पनि हामीले बाटो स्तर उन्नति गरेका छौँ र नागरिकहरू स्वास्थ्यको हिसाबले शिक्षाको हिसाबले र हाम्रा बङ्गशाली गाउँपालिकामा उत्पादन भएका उपजहरू बजारीकरण गर्ने हिसाबले पनि नागरिकहरू लाभान्वित छन् र त्यो हिसाबले पनि गाउँपालिकाले उक्त खालको उपलब्धि प्राप्त गरिरहेको छ भन्ने मलाई लाग्छ।
1: यहाँले नेतृत्व गर्नुभएको यो बङ्गशाली गाउँपालिका, बङ्गशाली भन्दा बित्तिकै नदी अर्थात् गण्डकीको नामबाट बुझ्न सकिन्छ होइन, धार्मिक ऐतिहासिक पर्यटकीय तथा महत्वपूर्ण स्थानहरू छन् नि यहाँको गाउँपालिकामा, त जस्तो कि बङ्गनाश देवी स्थान, अघि हामी बङ्गशाली भन्यौँ त्यो नदीको रूपबाट र बङ्गनाश देवी स्थान जुन चाहिँ मन्दिरको रूपबाट होइन, अनि त्यस्तै धर्म महाकाली पनि रहेको छ, महामृत्युञ्जय पनि, शिवासन पनि तपाईँकै गाउँपालिकामा छ, सिद्ध गुफा मन्दिर पनि तपाईँकै गाउँपालिकामा, अनि राम नदी जसलाई हामी रामदी पनि भन्ने गर्छौँ है, अनि माला रानी, अनि अझ महत्वपूर्ण धेरै पर्यटकहरूले थाहा पाएको रानी महल क्षेत्र पनि तपाईँकै गाउँपालिकामा पर्दछ, ऋषिकेश्वर मन्दिर पनि तपाईँसँग छ, धेरै यस्ता किसिमका ऐतिहासिक पुरातात्विक र पर्यटकीय अनि धार्मिक स्थलहरू रहेको तपाईँको यो गाउँपालिकामा यी क्षेत्रहरूको विस्तार प्रवर्धन प्रचार प्रसार र पर्यटकहरू आउने वातावरणको सिर्जना गाउँपालिका सरकारले कसरी गरेको छ, अब हामी अझ अगाडि बढ्न पर्दाखेरि रोजगारलाई कसरी प्रवर्धन गर्न सकिन्छ पर्यटनको माध्यमबाट होइन, यसलाई कसरी संरक्षण गर्न सकिन्छ, यसका लागि पनि त काम गर्नुभयो होला नि, सुनौ न छोटो रूपमा।
0: हजुर हजुर, धार्मिक हिसाब र पर्यटक हिसाबले बङ्गनासकाली गाउँपालिका अत्यन्तै सम्भावना भएको गाउँपालिका पनि हो र हजुरले भनिसक्नु भएको छ धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण विभिन्न धार्मिक स्थलहरू हाम्रो बङ्गनासकाली गाउँपालिकामा छन् र बङ्गनासकाली गाउँपालिकाकै नामाकरण गर्दै गर्दा हजुरले भनिसक्नुभयो हाम्रो बङ्गनास देवस्थान भनेर अत्यन्तै महत्वपूर्ण मन्दिर छ र यो मन्दिर र काली गण्डकी नदी हाम्रो उत्तरतर्फ बगेको छ र यो काली गण्डकी नदी र बङ्गनास देवस्थानलाई नै समायोजन गरेर हामीले बङ्गनासकाली गाउँपालिका भनेर नामाकरण भएको हो र हामीले बङ्गनासकाली गाउँपालिकाको विभिन्न धार्मिक स्थलहरू छन् यी सबैलाई हामीले संरक्षण गर्ने प्रवर्धन गर्ने भन्ने हिसाबले गाउँपालिकाले कुनै न कुनै हिसाबले निरन्तर रूपमा लगानी र सहयोग र सहकार्य गरिरहेको छ र हाम्रा केही धार्मिक स्थलहरू अत्यन्तै महत्वपूर्ण र कतिपय समयमा यो हाम्रो धार्मिक स्थलहरूमा विभिन्न ठाउँबाट पाल्पा जिल्ला मात्रै नभएर नेपालकै विभिन्न ठाउँबाट र बाहिरबाट पनि पर्यटनहरू आउने र धार्मिक आशाकै कारणले पनि हाम्रो धेरै पर्यटनहरू बङ्गनासकाली गाउँपालिकामा आइरहेको अवस्था छ भने अन्य फेरि हाम्रो पर्यटकीय स्थलहरू पनि छन्। बङ्गनासकाली गाउँपालिकाको बङ्गनास देवस्थानकै नजिक बङ्गनास कोटघर भनेर छ, त्यो कोटघरमा हामीले भर्खर मात्रै बङ्गनासकाली गाउँपालिकाले एउटा पार्क निर्माण कार्य सुरुवात गरेका छौँ। त्यसमा हामीले देशकै एउटा ठुलो राष्ट्रिय झण्डा पनि निर्माण गरेका छौँ लगायतको केही त्यो संरचनालाई हामीले थप गर्ने वृद्धि गर्ने भनेर त्यो पर्यटक क्षेत्रको विस्तारको लागि लागेका छौँ। त्यो हाम्रो वार्ड नम्बर 7 एउटा नाच्ने डाँडा भन्ने छ, त्यो ठाउँ पनि पर्यटक हिसाबले अत्यन्तै महत्वपूर्ण छ र त्यसको प्रवर्धन र संरक्षणको लागि पनि हाम्रो गाउँपालिकाले केही लगानी गरेर सुरुवात गरेको छ भने हाम्रो वार्ड नम्बर 4 एउटा 3 भनेर एउटा झरना छ, त्यो पनि ऐतिहासिक झरनाकै रूपमा छ र त्यसको यो ठाउँमा पनि विभिन्न ठाउँबाट पर्यटनहरू आइरहेको अवस्था छ भने हाम्रो बङ्गनासकाली गाउँपालिकाको केही ठाउँमा होम स्टे सञ्चालन गर्ने भनेर हामीले सुरुवात पनि गरेका छौँ। जस्तै हाम्रो राम नदी धाम भनेर हजुरले भन्नुभयो, त्यो अत्यन्तै धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र र त्यही ठाउँको अलिकति नजिक हामीले बरामड होम स्टे सञ्चालन गरियो भने त्यो बाहिरबाट आउने हाम्रा धार्मिक पर्यटनहरूलाई पनि त्यहाँ राख्न व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले त्यहाँ सुरुवात पनि भएको छ।
1: हजुर,

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता। र आइसिसी क्रिकेट विश्वकप लिग 2 नेपालद्वारा जितका लागि 158 रनको कमजोर लक्ष्य पाएको नेदरल्यान्ड्स जवाफी ब्याटिङ गर्दै। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान 2 वर्ष यता रोकिएकामा उक्त समस्या कानुनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमा स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिइँदै आएको 75% अनुदान पनि बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गर्नुभयो। बाजुराका 9 स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकारीय योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा रहेका छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भूबनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला जानकारी दिनुभयो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा पुनस्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको छ। पंक्षीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारूपता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। अब थप संक्रमण हुने सम्भावना कम रहेको उहाँको भनाइ छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बीपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा कंग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बीपीका आदर्श विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो। अर्का उपसभापति पुष्पा भुषालले आगामी स्थानीय तहको निर्वाचनमा कंग्रेसले प्रमुखमा धेरै महिलालाई उम्मेद्वार बनाउने र त्यसका लागि प्रशिक्षित गर्ने बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताका समस्या कंग्रेसले एजेन्डाका रूपमा प्रस्तुत गर्ने बताउनुभयो। अर्का पार्टी महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि वर्तमान आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको बताउनुभयो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बीपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्ड अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसको अवसरमा आज किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाकार शैलेन्द्र ध्वज कार्की सहभागी हुनुहुन्थ्यो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाजे।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। आधा वर्ष बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशे पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानुन निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको अध्यक्षतामा गठित उच्च स्तरीय समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ। शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ। सम्झौताको विस्तृत रूप सार्वजनिक भइसके पनि सम्झौताको विस्तृत रूप हालसम्म सार्वजनिक नभएको स्थितिमा सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक सम्वर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी संचार माध्यमहरूले बताएका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
3: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रुपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढेर 17,81 अर्ब रुपियाँ भन्दा बढी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैङ्क तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानुन बमोजिम कारवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
0: अब खेल समाचार। आइसिसी विश्वकप लिग टू अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। युट्रेस स्थित स्पोर्ट पार्कमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई 158 रनको कमजोर लक्ष्य दिएको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले 35 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 116 रन बनाएको छ। अब नेदरल्यान्ड्सलाई जितका लागि 90 बलमा 42 रन मात्र आवश्यक छ। नेदरल्यान्डका स्कट इडवार्ड्स 58 बलको मद्दतमा 1 चौका र 1 छक्का प्रहार गर्दै 35 रन बनाएर अहिले क्रिजमा खेलिरहेका छन्। त्यसै गरी नोह क्रसले 35 बलमा 1 चौका प्रहार गर्दै 21 रन बनाएर क्रिजमा छन्। नेपालका करण केसीले 7 ओभरमा बलिङ गर्दै बिना विकेट 18 रन दिएका छन्। त्यसै गरी ललित राजवंशीले 3 मेडन राख्दै 1 विकेट लिएका छन् भने यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 44.4 ओभरमा 157 रनमै अल आउट भएको थियो। नेपालका आसिफ शेखले 41, गुलसन झाले 29, दिपेन्द्र सिंह ऐरीले 21, आसिफ शेखले 14 तथा सोमपाल कामीले 10 रन बनाए। त्यस्तै करण केसी 13 रनमा नट आउट रहे। बलिङतर्फ नेदरल्यान्ड्सका एलेक्स रोय र रोय फोल भान डर मेर्वेले 3-3 तथा लोगान भान विकले 2 विकेट लिए। त्यस्तै केल क्लेनले 1 सफलता समेत हात पारे। यसअघि नामिबियासँग भएको खेलमा नेपाल पराजित भइसकेको छ। अब नेदरल्यान्ड्सलाई अहिले भइरहेको खेलमा 88 बलमा जितका लागि मात्र 42 रनको आवश्यकता छ। उसँग अझै 6 विकेट बाँकी छ। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण 0 रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष, अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता र आइसिसी क्रिकेट विश्वकप लिग टूमा नेपालद्वारा जितका लागि 158 रनको कमजोर लक्ष्य पाएको नेदरल्यान्ड्स जवाफी ब्याटिङ गर्दै। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: नेपालको समावेशी आवाज
4: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी प्रस्तुत गर्दैछौँ पौरखीको कथा कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।
5: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार।

0: कथाहरू पनि सुनाउनेछौँ। पौरखीको कथामा आज मैले काठमाडौँको काँडाघारीमा रहेको नमुना मसला उद्योग एवं काइलादाईको सातु घरका सञ्चालक नारायण राज चौलागाईसँग कुराकानी गरेको छु। 50,000 रुपियाँ ऋण लिएर सुरु गरेको नारायण राजको मसला र सातु व्यवसाय मार्फत यति बेला 7 जनाले रोजगारी पाउनुका साथै सातु मात्र मासिक 1500 किलो भन्दा बढीको परिमाणमा बिक्री हुँदै आएको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशी उद्यममा जोडिनुभएका नारायण राजलाई यसै व्यवसायले सन्तुष्टि दिइरहेको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति काइला दाईको सातु घरका सञ्चालक नारायण राज चौलागाईसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु।
0: यहाँले चाहिँ यो काठमाडौँको काँडाघारीमा चाहिँ मसला उद्योग मार्फत चाहिँ यहाँले पछिल्लो समय चाहिँ सातु उत्पादन गर्ने त्यसको व्यवसायीकरण गर्दै आउनु भएको छ। अहिले यो सातुको व्यवसाय कस्तो छ, कुराकानीको सुरुवात यसैबाट गरौँ कि।
1: अब यो सातु चाहिँ हाम्रो नेपाली कल्चर नै भनौँ न, हामी सानै बच्चैदेखिबाट खाँदै हुर्किँदै आएको चिज हो सातु चाहिँ। अब पछिल्लो समय चाहिँ हामी प्याकिङ फुडहरू बढी खान लाग्यौँ के, हाम्रा बालबच्चाहरूलाई पनि प्याकिङ फुड बढी खान खुवाउन लाग्यौँ। अनि त्यो प्याकिङ फुडले चाहिँ हामीलाई अलिकति स्वास्थ्यमा चाहिँ अलि असर गरे हो कि भन्ने फिल भयो। अनि एकचोटि यो सातु गरी हेरौँ न त भनेर सामान्यतया पहिला हामी विगत 4 वर्षदेखि चाहिँ सातु अलिअलि बेच्दै पनि थियौँ थोरै थोरै, के कस्तो रहेछ यसको मार्केट कस्तो हुँदो रहेछ भनेर चाहिँ यसलाई खोजी गऱ्यौँ भनौँ न। त्यो खोजी गर्दाखेरि चाहिँ अहिले पछिल्लो चरणमा चाहिँ लगभग अधिकांशले चाहिँ सातु नै घरमा चाहिँ बिहान बेलुका अथवा तपाईँको लाइट खानाको रूपमा चाहिँ बेलुका पनि सातुको रूपमा धेरैजनाले प्रयोग गर्नु हुँदो रहेछ क्या। अहिले मैले आफूले व्यवसाय गरेपछि चाहिँ थाहा भयो त्यो कुरा। अनि यसलाई चाहिँ अझ बढी प्रमोट गरौँ न त, यसलाई अब एउटा मान्छेहरूले रोजगार पनि पाए होइन, अर्को कुरा म पनि आफै रोजगार भएँ, त्यो हिसाबले चाहिँ अहिले सातुको चाहिँ राम्रै छ भन्नुपर्छ बजार चाहिँ।
0: हजुर, भनेपछि अहिले यहाँले सातु उत्पादन गर्न थालिसके पछाडि बजारको समस्या चाहिँ छैन?
1: बजारको समस्या रहेन चाहिँ होस्, अब यो आफूले गर्दै जाँदाखेरि चाहिँ राम्रो क्वालिटी बनाउँदाखेरि चाहिँ बजारको समस्या देखिएन भनौँ न।
0: हजुर, यहाँले यो सातु व्यवसाय गरेको चाहिँ कति भयो नि?
1: ठ्याक्कै सातुलाई नै प्रमोट गरेर गर्न थालेको चाहिँ हामीले पसलमा सामान्यतया बेचेको त 4 वर्षै भइसक्यो। यसलाई अझ भोल्युममा गरौँ न त, 2-4 जना मान्छेलाई अरूलाई थपलाई रोजगारी पनि दिउँ भनेर गर्न सुरु गरेको चाहिँ लगभग 6 महिना भयो।
0: हजुर, भनेपछि मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले सुरु गरेको चाहिँ 6 वर्ष
1: व्यवसाय सुरु गरेको चाहिँ 6 वर्ष।
0: यहाँले चाहिँ यो नमुना मसला उद्योग भनेर, खास त नाम चाहिँ मसला उद्योग छ, उत्पादन चाहिँ सातु पनि गर्नुभएको छ, भनेपछि यो चाहिँ पहिले चाहिँ यहाँले मसलाको चाहिँ व्यवसाय गर्नुहुन्थ्यो अनि पछाडि चाहिँ सातुको बजार देखेर सातु पनि उत्पादन गर्न थाल्नु भएको हो कि?
1: सुरुमा चाहिँ हामी मसलै गर्ने भनेर गरेको हो, अनि मसलाको साथ साथमा अरू पछि चाहिँ अब खाद्यान्न आइटमहरू भनौँ, जस्तै तपाईँको लोकल गेडागुडी प्राय मैले सबै चाहिँ लोकल पाएसम्म गाउँतिरकै लोकल गेडागुडीहरू दालहरू चाहिँ चामलहरू चाहिँ लिएर आएर बेच्न थालेँ अरे। क्याटेगोरी चाहिँ मसला हो, अब हामीले दर्ता गर्दाखेरि चाहिँ यो व्यावसायिक दर्ता गर्दाखेरि चाहिँ यो मसलाकै क्राइटेरिया खाद्यको क्राइटेरिया यो खाद्य सम्बन्धी सबै पर्दो रहेछ, त्यो एउटा क्याटेगोरी हुँदो रहेछ, त्यसमा सबै पर्दो रहेछ। सुरुमा नाम चाहिँ सुरुकै नाम नमुना मसला पसल भइहाल्यो, अनि त्यसैबाट चाहिँ तपाईँको पछि यही सातुलाई पनि कन्टिन्यू गर्दै आइराखेको छ मैले।
0: हजुर, भनेपछि यहाँले सातुलाई अलिकति बढी जोड दिनु भएको छ, सँगै मसला पनि यहाँको व्यवसाय चाहिँ हुन्छ कि के छ?
1: अहिले मसला चाहिँ म तपाईँको मसलाको चाहिँ बाहिर मैले बजारमा चाहिँ बेचेको छैन होइन, त्यसलाई अब प्रक्रियाहरू सुरु हुँदैछ मसलाको पनि। अहिले चाहिँ तपाईँको पसलबाटै मसला चाहिँ पसलबाटै मसँग मेसिनहरू छन् 6-7 वटा, त्यही मेसिनमै पेल्ने अथवा बाहिरबाट ल्याएको चिजहरू पनि पेलिदिने अरू कस्टमरहरूको, र आफूले पनि पेलेर त्यही पसलबाटै खुल्लामा बेच्ने चाहिँ छ अहिले पनि।
0: यो मसला पिस्ने भनौँ न, यसलाई पिस्ने अथवा मानिसहरूले चाहिँ मसला पिस्न आयो भने मसला पनि पिसिदिने त्यो गर्नुहुन्थ्यो, सँगै अहिले सातुको माग बढ्दै गएपछि यहाँले अलिकति बढी मसला छोडेर सातुपट्टि चाहिँ जोडिदिनु भएको छ अहिले।
1: ठ्याक्कै मसलालाई नै बन्द चाहिँ गरेका छैनौँ, मसला नै चलि नै राखेको छ, बरु स्टाफ थपेछौँ अहिले होइन, तपाईँको अब भइराखेको कुरालाई दिइराखेको सेवालाई बन्द गरियो भने त फेरि अरूलाई पनि अप्रत्यक्ष असर पर्छ, अब त्यो असरै पर्ने काम चाहिँ गरेका छैन होइन, बरु स्टाफ थपौँ होइन त्यसलाई भोल्युममा लैजाउँ भनेर चाहिँ त्यसरी लागि परिरहेछौँ अहिले सातु सँगसँगै, र जस्तै त पहिला हामी दुईजना थियौँ भने अहिले दुईबाट चारबाट छ गर्दै अहिले हामी छ सातजना चाहिँ रोजगार भइरहेको छ।
0: मैले जोड्न खोजेको कुरा चाहिँ यहाँले मसला सँगसँगै यो सातुको व्यवसाय अगाडि बढाएपछि कस्तो प्रकारको सातुहरू उत्पादन गर्नुहुन्छ?
1: अहिले चाहिँ हामीले उत्पादन गरेको सातु चाहिँ एउटा जौको

0: अनि एउटा चनाको र अर्को एउटा चाहिँ काइला दाईको मिक्स सातु भनेर चाहिँ तपाईँको त्यसमा 16 परिकारहरू मिसाएको हुन्छ होइन, त्यो चाहिँ हामीले नर्मल्ली पानीमा घोलेर खाँदा पनि मिल्यो। अब अहिले चाहिँ धेरैले पानीमै खानुहुन्छ, दुधमा खानु हुँदैन भनेर चाहिँ धेरैले पानीमै खानुहुन्छ, र कसै कसैले महीमा पनि खानुहुन्छ, कसै कसैलाई त दुधमै पनि खानुहुन्छ। अब कसरी उहाँहरूलाई आफूलाई फाइदा गर्छ त्यसरी खानु भएको छ। अहिले चाहिँ तपाईँको यो सातुको चाहिँ यो डिमान्ड राम्रो भन्नुपर्छ।
1: यहाँले चाहिँ अहिले यो मिक्स सातु भनेर 15-16 प्रकारका गेडागुडीहरूलाई अथवा चाहिँ खाद्यान्नलाई चाहिँ मिक्स गरेर चाहिँ मिक्स सातु उत्पादन गर्नुहुन्छ। अर्को जौको सातु र चनाको सातु,
0: हजुर,
1: तीन प्रकारका छन्। अहिले बजारमा चाहिँ कुन सातु चाहिँ अलिक बढी माग भइराखेको छ?
0: अहिले धेरै चाहिँ मिक्स सातु नै जान्छ। मिक्स सातु चाहिँ किन पनि भन्नुहुन्छ नि, त्यो बच्चाको लिटोको रूपमा पनि प्रयोग गर्न सक्यो। यो तपाईँको यसमा मेरो गेडागुडी भनेको 8 मात्रै हुन्छ, बाँकी भनेको मैले ड्राई फ्रुट्सहरू हालेको हुन्छु होइन। अनि तपाईँको ड्राई फ्रुट्समा चाहिँ काजु आलमन्डहरू हाले हुन्छु, मखनाहरू हाले हुन्छु, फर्सीको बिहा हुन्छ, सनफ्लावरको बिहा हुन्छ होइन। त्यो कुराले चाहिँ सबै कुरालाई चाहिँ हामीलाई राम्रो पनि गर्छ, इनर्जी पनि हुन्छ। अब तपाईँको हामी बिहान त्यत्तिकै प्रायः त हामी नेपालीहरू धेरै बिहान ब्रेकफास्ट गर्ने चलन हुँदैन होइन, त्यो हिसाबले चाहिँ बिहानकै टाइममा पनि 2 सातु हालेर खायो भने तपाईँ हामीलाई चाहिँ 10-11 बजीसम्म चाहिँ एकदम आनन्द क्या, त्यो तपाईँको भोक लाग्ने अनि अलि इनर्जी पनि दिन्छ यसले। अनि यो अहिलेको उसमा चाहिँ सबैजनाले मन पराउनु भएको बढी चाहिँ मिक्स सातु नै हो।
1: अगाडि पनि यहाँले जोडिसक्नुभयो होइन, सातु उत्पादन गर्दै गर्दाखेरि जनशक्ति थप गर्दै गएँ भनेर भन्नुभयो, आफू त स्वरोजगार हुनु नै भयो होइन, सँगै 5-6 चाहिँ सातु उत्पादन यसको बजारीकरणमा लाग्नु भएको छ। अहिले बजारमा भन्न सकिन्छ 1 जति सातु चाहिँ म बजारमा पठाउँछु भनेर?
0: अहिले तपाईँको मेरो दैनिक चाहिँ लगभग 50-70 हारारीमा, र कोही बेला चाहिँ 100 पनि क्रस हुन्छ। त्यो माग कस्तो हुन्छ, अहिले मैले अनलाइन गरिराखेको छु, तपाईँको त्यो हिसाबले चाहिँ कन्टिन्यू 1500-2000 किलो अहिले चाहिँ त्यति चाहिँ खपत छ भनौँ न,
1: महिनामा।
0: हजुर,
1: यहाँले यो अनलाइनबाट मात्रै बिक्री गर्नुहुन्छ कि अथवा चाहिँ कहीँ स्टोरमा पनि पाउन सकिन्छ कि?
0: अहिले भर्खरै चाहिँ तपाईँको अलि पहिला चाहिँ भक्तपुरमा एउटा स्टोरमा मैले दिएको थिएँ, अनि अहिले भर्खरै तपाईँको हालसालै चाहिँ ललितपुरको लुम्बुमा एसएस मार्टमा अहिले लगेर भर्खरै 2-4 उहाँले सुरुवात गरिरहनु भएको छ, यही सातुको त मेरो विज्ञापन देखेर नै। अनि नेपालगञ्जमा चाहिँ विगत 4 चाहिँ नेपालगञ्जमा चाहिँ कन्टिन्यू त्यहाँ हाम्रो एउटा शाखा जस्तै छ, त्यहाँबाट चाहिँ उताको कस्टमरहरूलाई चाहिँ उहाँले नै डेलिभरी दिनुहुन्छ। अब तपाईँको यो कस्तो रहेछ भने चाहिँ मान्छेहरूलाई चाहिँ ताजा खानुपर्ने रहेछ क्या, प्राय सबैजनाको चाहिँ पसलबाटै भन्दा पनि ताजै खाउ न त, ताजा पाइन्छ भने ताजै खाउ न त, त्यहाँ माथिबाट ढोकामै पुग्छ होइन। त्यो हिसाबले चाहिँ मान्छेले मैले त्यहाँ छ है भन्दाखेरि पनि होइन हजुर त्यहीँबाट पठाइदिनु न, तर मलाई आजै बनाएको पठाइदिनु है, अस्ति अलिक पुरानो नपठाइदिनु भन्नुहुन्छ भने चाहिँ त्यो भने चाहिँ के हो भने ताजा खाना खोजिरहनु भएको छ नि त सबैजनाले। त्यो हिसाबले चाहिँ मैले अहिले पसललाई भन्दा पनि बरु अरू कसैलाई रोजगार दिने, 1-2 थप्ने फेरि होइन, तर चाहिँ डे बाई डे डेलिभरी गरिदिने, घरमै पुर्याइदिने, तर ताजा पुर्याउने। अनि फेरि मेरोमा तपाईँको भोलिको लागि आज रेडी हुन्न, म आज सबै भुट्ने सामान मिक्स गरेर राख्ने हो, तर बिहान भोलि बिहान पेल्ने हो, बिहान पेलेर तपाईँको 11-12 पछाडि डेलिभरी दिन सुरु गर्ने, भनेपछि डेली बेसमा चाहिँ काम हुन्छ। त्यो आज पिनेर हप्ता दिन 10 बेच्ने भन्ने हुँदैन।
1: भनेपछि तपाईँकोमा कसैले सातु खाना चाह्यो भने अनलाइनबाट ताजा आजको आजै खाना पाउनुहुन्छ?
0: खाना पाउनुहुन्छ हजुर,
1: अनलाइन मार्फत अथवा चाहिँ केही स्टोरमा पनि दिनु भएको छ। यसरी तपाईँको सातु उपभोग गर्दै गर्दाखेरि उपभोक्ताहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ?
0: लगभग चाहिँ अब धेरैजना चाहिँ फेसबुक त्यहीँ तपाईँको सामाजिक सञ्जालमै कमेन्ट गरेर लेखिदिनुहुन्छ, त्यो चाहिँ मेरो एउटा मलाई एकदमै खुसी लाग्छ होइन। अब मैले नेपाल अल नेपाल डेलिभरी गरिरहेको छु अहिले, उहाँहरूको चाहिँ लगभग मैले तपाईँको 98% चाहिँ कस्टमरहरू रेगुलर जस्तै हुनुहुन्छ क्या अहिले
1: हजुर
0: होइन। विगत जब मैले अनलाइनबाट सुरु गरेँ, अनलाइनमै सुरु गर्दाखेरि चाहिँ अनलाइनमा बेचेको सामानहरू चाहिँ अलि क्वालिटी लेस हुन्छ, यो हुन्छ त्यो हुन्छ भन्ने खालको चाहिँ त्यो खालको कमेन्ट धेरैको आउँथ्यो, तर हाम्रोमा चाहिँ त्यो छैन, किनकि हामी एकदमै ताजा दिन्छौँ अनि स्वस्थ छ सातु भन्ने बित्तिकै तपाईँको हामी स्वस्थ नै मानिन्छ, अर्ग्यानिक मानिन्छ। त्यो भएको हिसाबले लगभग 98% कस्टमरहरू चाहिँ एकदमै सन्तुष्ट हुनुहुन्छ। अब सन्तुष्ट नै भएर उहाँले रि मगाउनु भएको होइन, 2 किलो, 4 किलो, 5 किलो, 6 किलो, अलि टाढा हुनुहुन्छ 6 मगाउनुहुन्छ, काठमाडौँमा मात्रै नभएर तपाईँको भ्याली बाहिर पनि विभिन्न जिल्लाबाट पनि दोहोऱ्याइ तेह्रै माग्नुहुन्छ क्या होइन। तपाईँको त्यो भनेको चाहिँ जे होस् म आफूले पनि यो क्वालिटी चाहिँ मैले निरन्तरता दिइरहनुपर्छ, र उहाँहरूले खुसी हुनुहुन्छ भने मेरो पनि बिजनेस बढ्छ भन्ने हिसाबले चाहिँ अहिले चाहिँ यो प्रतिक्रिया धेरै नै राम्रो छ, सोचे भन्दा राम्रो छ।
1: कार्यक्रम पौरखीको कथामा आज म नमुना मसला उद्योग सँगै काइला दाईको सातु घरका सञ्चालक नारायण राज चौलागाईसँग कुराकानी गरिरहेको छु। नारायणजी, यहाँले जुन सातु बजारमा पठाउँदै हुनुहुन्छ होइन, तपाईँको सातु अल नेपाल चाहिँ डेलिभरी पनि हुन्छ होइन, तपाईँलाई यसरी व्यवसायमा जोडिने सोच चाहिँ तपाईँलाई कसरी कहाँबाट आयो?
0: यो चाहिँ एउटा परिस्थितिले पनि निर्माण गर्दो रहेछ होइन।
1: हजुर,
0: म सातु यो नमुना मसला पसल सञ्चालन गर्नुभन्दा पहिला म अरू व्यवसाय गर्थेँ, गाडीको व्यवसाय गर्थेँ।
1: हजुर,
0: त्यो गाडीको व्यवसायबाट चाहिँ सन्तोषजनक भएन भनौँ न गाडीको व्यवसाय, र त्यसलाई चाहिँ टक्कै छोडेर अनि के गर्ने भन्ने एउटा अन्यल पनि थियो। फेरि अब त्यो गाडीको व्यवसाय गर्नुभन्दा पहिला म बाहिर प्रवासमा बसेर आएको 10 वर्ष।
1: हजुर, विदेश पनि जानुभएको?
0: हजुर, 10 वर्ष बाहिर बसेर आएपछि चाहिँ त्योभन्दा पछाडि होइन देशमै केही गर्नुपर्छ भनेर आएर व्यवसाय सुरु गरियो। त्यो व्यवसायले अलि धेरै घाटा लायो, अनि त्योभन्दा पछाडि चाहिँ बिचमा फेरि एकचोटि होइन फेरि विदेशी जानुपर्छ कि क्या हो भन्ने खालको एउटा सोच पनि आयो। ट्राई पनि गरियो, 2-4 लाख पैसा फस्यो पनि होइन, भएको जति सिद्धियो पनि गाडीले गर्दा। त्योभन्दा पछाडि चाहिँ अनि यसो साथीभाइहरूले त्यो एरियामा बस्दै आएपछि चाहिँ यहाँ चाहिँ यो व्यवसाय चल्छ कि भन्ने खालको एउटा अनुमान भयो। र यो एउटा मेसिन सम्बन्धी चाहिँ जानकारी मलाई पहिला पनि थियो, मेरो पुर्ख्यौली पेसा भनौँ न, बुवाले चाहिँ मेसिनकै काम गर्नुहुन्थ्यो, मेल अहिले पनि छ घरमा। त्यो भएको हिसाबले गर्दा चाहिँ अनुभव पनि अलिअलि भएको कारणले गर्दा यसबाट चाहिँ केही गर्न सकिन्छ कि भन्ने सोच आयो। र मसला सुरु गरियो, मसला सुरु गरेपछि 2 वर्ष जति भन्दा पछाडि भएपछि चाहिँ यो सातु चाहिँ मान्छेहरूले खोजी बढी भयो भनौँ न, बजारमा खोजेपछि नै हामीले सुरुवात गर्ने हो। धेरैजनाले सोध्नुभयो सातु पाइन्छ भनेर, अनि त्यो माग आइसकेपछि चाहिँ अनि हामी घरमै भुटेर बनाउन सुरु गर्यौँ। सुरु गरिसकेपछि पहिला चाहिँ हामी गाउँ मकै भटमास यस्तै चिजहरूको मात्रै बनाएर बेच्थ्यौँ। त्योभन्दा पछाडि चाहिँ यो सामान्य कुरालाई अलि धेरै बृहत बनाउन त, यसलाई अरू थप केही गर्न सकिन्छ भने गराउन त भनेर चाहिँ परीक्षण गर्दा लगभग हामी 3-4 वर्षको अन्तरालपछि चाहिँ सक्सेस भइयो क्या। यतिको क्वालिटी तपाईँको सातु राम्रो छ भन्ने खालको चाहिँ बनाउनलाई लगभग 4 वर्ष लाग्यो होइन। त्यो भएको हिसाबले चाहिँ सोच चाहिँ ठ्याक्कै तपाईँको त्यो आफू अलिकति तनाव भयो बिचमा, एक फेरि विदेशै जानुभन्दा बरु यहीँ केही गरौँ न त भन्ने सोचले लाग्यो, अहिले ठिक छ। यो
1: हजुर, यहाँको अनुभवको आधारमा चाहिँ स्वदेशमा सम्भावना छन्, त्यस्तो अनुभव छ यहाँसँग?
0: अहिले पछिल्लो समय विगत म 10 वर्षदेखिबाट नेपालमै छु, व्यवसाय गर्दैछु। यो अनुभवले चाहिँ मलाई के बतायो भने सम्भावना प्रशस्त रहेछन्।
1: हजुर,
0: हामी सम्भावनाको खोजी नगरेर, र अनि हामी सम्भावना हुँदा हुँदै पनि कतिपय कुरा चाहिँ के हुँदो रहेछ भने तपाईँको सरकारले चाहिँ तपाईँको ट्याक्स पेयरहरूलाई गर्ने व्यवहार कस्तो छ, कतिको सहुलियत छ, सबभन्दा ठुलो कुरो चाहिँ नीतिमा भर पर्दो रहेछ। अब व्यवसाय गर्दै गयो, म पहिलो गाडीको व्यवसाय चाहिँ डुबेको कारण पनि तपाईँको सरकारको नीतिले गर्दा हो। म जस्तो तपाईँको एउटा युवालाई लामो समय चाहिँ तपाईँको प्रवासमा दुःख गरेर आएको, त्यहाँबाट देशमै केही गर्छु भनेर 12-15 जनालाई रोजगारी दिएर यहीँ केही गरेको मान्छेलाई चाहिँ यो मान्छेले चाहिँ लगानी गरेछ, यसको लगानी सुरक्षित गरिदिनु पर्छ भन्ने खालको चाहिँ अहिलेसम्म नीति छैन क्या हाम्रो देशमा। यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरो हो। यति भयो भने चाहिँ काम गरिराखेका मान्छेलाई पनि, जस्तै म जस्ता हजारौँ हुनुहुन्छ देशमै केही गर्छु भनेर लागेका, होइन अब तपाईँ हामी देखिराखेकै छौँ सामाजिक सञ्जालमा, म यति करोड डुबे भन्ने खालको त यो व्यवसाय, मतलब त्यो चाहिँ के पनि हो भने एक त हामी सबभन्दा छिटो नाफा खोज्छौँ, त्यो सम्भावना रहेनछ। त्यो मेरो भगाईले, म पनि पहिला त्यही छिट्टो नाफा खोज्थेँ तर त्यो एकदमै कम सम्भावना रहेछ होइन। अनि अर्को कुरा चाहिँ तपाईँको निरन्तरता दिनुपर्ने रहेछ, निरन्तरता दिइसकेपछि चाहिँ आफूले गरिराखेको कामको चाहिँ सफलता पाइँदो रहेछ। अहिले मैले गरिराखेको व्यवसाय पनि धेरै कुराहरू चाहिँ सरकारमै निर्भर रहन्छ क्या। जस्तै म एउटा व्यवसाय मैले लगानी गरेको छु, जस्तै मसँग चाहिँ गाउँको एउटा किसानदेखि लिएर मेसिनको पार्ट पूर्जा बिजनेस मान्छेदेखि लिएर सबैजनालाई चाहिँ एउटा अप्रत्यक्ष रूपमा चाहिँ रोजगारी भएको छ। यो कुरालाई चाहिँ हामी एकदमै गम्भीर भएर सोच्नुपर्ने अवस्था चाहिँ छ। भोलि मैले चाहिँ यदि खराबै गरेर डुबेँ भने चाहिँ त्यो मेरो कमजोरी हो, तर मैले गर्दा गर्दै चाहिँ म केही गर्न सकिनँ, म डुब्ने अवस्था भयो भने चाहिँ त्यसको भर्थे गरिदिने कसले भन्दा छैन क्या। अनि म जस्तै व्यवसाय गर्ने मान्छेहरू, जस्तै मैले अहिले भने गाडीको व्यवसायमा डुबिरहँदा म फ्रस्ट्रेसन भएर चाहिँ म फेरि विदेश आउँ कि भन्ने खालको मैले मानसिकता जुन बनाएँ, 2-3 वर्ष म भौँतारे पनि होइन, अब त्यो खालको वातावरण सिर्जना नभइदिएको भए आज पनि म त्यसैलाई कन्टिन्यू गर्थेँ होला। हुन त यो अब सबै कर्मको कुरा हुन् होइन, तर पनि अब हामी जस्तो युवाहरूलाई, जस्तै तपाईँको काम गरिरहेका मान्छेहरूलाई चाहिँ अहिले गरेकै काम पनि सही छ कि गलत छ कि भन्ने खालको चाहिँ निगरानीमा राखेँ।
1: यसैमा जोडौँ, कुनै पनि युवाले स्वदेशमै केही गर्छु भनेर लाग्दै गर्दाखेरि तपाईँको अनुभवको आधारमा चाहिँ स्वदेशमै केही गर्छु भन्ने युवाको लागि चाहिँ राज्यले कस्तो खालको सहयोग गरिदियो भने सहयोग अनुभूति हुन्थ्यो होला?
0: असाध्यै राम्रो प्रश्न गर्नुभयो हजुरले। यो चाहिँ मेरो चाहिँ अनुभव तपाईँको के हो भने लगानीको पनि त्यत्रो धेरै चिन्ता हुँदो रहेनछ।
1: हजुर,
0: सबभन्दा ठुलो कुरा भनेको इच्छा शक्ति हुनुपर्दो रहेछ। इच्छा शक्ति भयो भने अहिले हजुरलाई मैले भनिहाल्दा अथवा मैले कसैलाई भने भने कहानी लाग्न सक्छ, अहिले हामी 40 लाखको चाहिँ व्यवसाय गरिरहेका छौँ, आजभन्दा विगत 6 वर्ष अगाडि मैले 50,000 मैले स्टार्ट गरेको व्यवसाय हो, त्यो पनि कसैसँग ऋण मागेर क्या, एक कथा छ, लामो कथा छ,

0: होइन, मैले यति मात्रै भने, कसैसँग 50,000 रुपियाँ ऋण मागेर सञ्चालन गरेको व्यवसाय हो र इच्छा शक्ति लिएर कर्मले गर्दाखेरि यहाँसम्म आइपुग्यो भनौँ न, होइन। अब मैले तपाईँको गरिरहँदा अरू अथवा कसैले गरिरहँदा राज्यले चाहिँ तपाईँको सुरक्षित के गर्दा हुन्छ त? जस्तै अहिले पनि तपाईँको हामीले ट्याक्स तिर्नु पर्दा 2 ठाउँ 3 ठाउँ तिर्नुपर्ने अवस्था हुन्छ एउटै व्यवसायले, अनि हामीले त्यो ट्याक्स तिर्न छोडेको भोलिपल्टबाट हामीलाई सुविधा के त? हामी त ट्याक्स पेयर हो नि त, विगत 5 वर्षदेखि एउटा ट्याक्स तिरेर व्यवसाय सञ्चालन गरेर आइराखेको मान्छे, म जस्ता थुप्रा युवाहरूले गरिराखेको मान्छेलाई भोलिका दिनमा सुविधा त के त? केही पनि छैन। भनेपछि चाहिँ राज्यले पहिलो कुरा त युवाहरूलाई विदेश नजानको लागि नै यी कुराहरूलाई एकदमै मध्यनजर गर्नुपर्छ।
1: हजुर,
0: उसले गरिराखेको व्यवसायलाई सुरक्षित कसरी गरिदिने, नीति निर्माणका कुराहरू चाहिँ कसरी गरिदिने? महिनामा 1,00,000 रुपियाँ कमाउँछ भने मलाई 10,000 रुपियाँ राज्यलाई तिर्न गाह्रो होइन, म तिर्छु पनि, तर मैले त्यो 10,000 तिरे बापत चाहिँ मैले पाउने सुविधा चाहिँ के त? सबभन्दा समस्या चाहिँ यहाँ हो,
1: राज्यले चाहिँ युवाहरूको लागि चाहिँ प्रोत्साहित गर्नको लागि भनेर अनुदानका कार्यक्रम ल्याएको छ, तपाईँको यो विषयमा के?
0: बहुत एकदमै खुसी लाग्यो तपाईँले यो प्रश्न सोध्नुभयो मलाई। म पनि अनुदान लिएर काम गरेको मान्छे बिचमा, राज्यले तपाईँको स्वरोजगार सम्बन्धी 15,00,000 रुपियाँ 10,00,000 रुपियाँ दिने सिस्टम थियो, त्यो मैले उपभोग गरिसकेँ, इमान्दारपूर्वक तिरेँ। तर यहाँ हाम्रो देशमा चाहिँ कस्तो छ भन्नुहुन्छ भने, पावर र पहुँचको आधारमा झोलामा कागज पत्र बोकेर पैसा खाएका कैयौँ त्यस्ता चाहिँ घटनाहरू छन् क्या। अनुदान त दियो राज्यले, तर अनुदान दिएका भोलिपल्टबाट यसले काम गरे कि गरेन भनेर निरीक्षण गरेको खोइ अनुगमन भएन नि त। हाम्रो पोलिसी कस्तो समस्या छ, ताकि म प्रवासमा हुँदा म अर्काको देशमा नोकरी गर्न जाँदाखेरि मेरो त्यहाँको सेलरी सर्टिफिकेटले मलाई 5,00,000 रुपियाँसम्म लोन दिन्थ्यो क्या त्यहाँको सरकारले, प्रवासमा भने म आफ्नै देशको नागरिक भएर, म यहीँको नागरिकता छ, म मेरो जग्गा जमिन यही देशमै छ, होइन म एउटा व्यवसाय गरिराखेको छु, तर मेरो विगत के हो, कस्तो छ, कुन अवस्थाबाट यो मान्छे आइरहेछ, कतिजनालाई रोजगार दियो, त्यसको कुनै अनुगमन नगरिकन उसले के भनिदिन्छ? नो।
1: हजुर, हामी कुराकानीको करिब अन्तिमतर्फ आइपुगेका छौँ। अन्त्यमा चाहिँ तपाईँसँग यति लामो अनुभव छ, यो अनुभवको आधारमा चाहिँ युवाहरूलाई यहाँको केही सुझाव रहन्छ?
0: मेरो चाहिँ यसमा के रहन्छ भने, हामी सरकारले रोजगारीको सिर्जना गर्दैन भन्छौँ, यो गलत भाष्य हो। हामी आफै पहिला स्वरोजगार बनौँ अनि सरकारलाई चाहिँ ढकढकाउन जाउँ, हामीले गरिराखेको व्यवसाय यो हो, म यो गर्दैछु, मलाई चाहिँ यो चाहियो भनेर हामी जाउँ। हामीले गर्न सक्ने थुप्रा बाटाहरू रचन, मैले अहिले देखेको सातुको मात्रै व्यवसाय गर्दा पनि बाँच्न त सकिँदो रहेछ नि त, होइन? अर्काले तरकारी खेती गरे होला, अर्काले बाख्रा पाला, अनि हाम्रो बानी मैले अघि सुरुमा पनि भने छिट्टो बेनिफिट गर्छौँ, तर व्यवसाय गर्छु म देशमै केही गर्छु भन्ने मान्छेले तपाईँको 6 महिनासम्म चाहिँ गोजीबाट भाडा तिर्नु पर्दो रहेछ अथवा गोजीबाट लगानी गर्ने हो, अनि 1 वर्ष पुगेपछि चाहिँ त्यो व्यवसाय आफूले गरिराखेको व्यवसायले नै तिर्छ र आफूलाई पनि पाल्दो रहेछ, मेरो अनुभव सुनाउँदैछु है म। र 5 वर्षसम्म चाहिँ तपाईँको हाम्रो मेरो चाहिँ अनुभव बटुलिँदो रहेछ क्या, कहाँ के गर्न सकिन्छ, कहाँबाट कति प्रफिट निकाल्न सकिन्छ, कहाँ कुन सामान कहाँबाट ल्याउने भन्ने खालको चाहिँ एउटा अनुभव हुँदो रहेछ। र अनि हाम्रो बानी चाहिँ के छ, हामी 2 महिना 4 महिना 6 महिना गर्छौँ, ओहो लौ भएन सत्यनाशे भयो भन्छौँ, भइरहेको कुरालाई छोडिदिन्छौँ, त्यहाँ नोक्सान त छँदैछ अनि अरू थप नोक्सान चाहिँ बोकेर अनि फेरि हामी विदेशतिरको बाटो रोज्छौँ। कोही व्यवसाय गर्न चाहनुहुन्छ अथवा आफूले गरेको कामलाई केही गर्दै हुनुहुन्छ भने निरन्तरता सबभन्दा ठुलो कुरा हो। तपाईँको हातमा सिप के छ त्यो गर्नुहोस्, काम ठुलो सानोसँग सरोकार छैन, काम त आखिर कामै हो नि त, कामलाई प्रेम गरौँ, कर्मलाई हामी प्रेम गरौँ, जुनसुकै कर्म भए पनि हामी यहाँबाट बाहिर गयौँ भने हामी जे पनि गर्न तयार, यहीँ हुँदा चाहिँ हामी आफ्नै काम गर्न पनि लजाउँछौँ, यो समस्या चाहिँ हामीमा धेरै छ, यो समस्याबाट पहिला हामी बाहिर निस्किनुपर्छ। अनि आफ्नो हातमा सिप छ, के सिप छ त्यही काम गरौँ, कृषिमा सम्बन्धी ज्ञान छ कृषि गरौँ, निरन्तरता दिनुहोस्, सफल अवश्य भइन्छ।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँको काँडाघारीमा रहेको नमुना मसला उद्योग एवं काइला दाईको सातु घरका सञ्चालक नारायण राज चौलागाई, उद्यम र व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: के तपाईँ

0: खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ हिरादेवी राईको स्वर, एसएम वाइबाको संकलनमा।

अहिले भर्खरै सुन्नुभयो शम्भु कुमार मिलनको स्वरमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, कुमार सुब्बा, मीरा राणा र साथीहरूको स्वर, कर्मयोञ्जनको सङ्कलनमा।

अहिले भर्खरै तपाईँले सुन्नुभयो प्रेमध्वज प्रधानको स्वरमा रहेको लोकगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, रामशरण नेपाली र कमला श्रेष्ठको स्वर होमबहादुर गुरुङको सङ्कलनमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ जयनन्द लामा र तारा थापाको स्वर जयनन्द लामाको सङ्कलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनको लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान 2 वर्ष यता रोकिएकोमा उक्त समस्या कानूनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। बाजुराका 9 वटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भू बनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सड़क निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन एकीकृत पुनर्स्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको छ। पन्छीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमूना ल्याएर परीक्षणको काम भने भइरहेको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनुभयो। त्यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहालले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बीपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका नाम काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा कंग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा, मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँका लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास या बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिलपिल छ माया छल्किएर छातीभरि टिलपिल छ माया छल्किएर छातीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै गर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना, गैर सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट साभार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छ हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्यलमा परेछन्, हुलाकी दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्बिर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेट्टाउँछ कि नयाँ बनाउँछ, इतिहास मेट्टाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जानप्रति विशेष आभार। गजल गङ्गामा छौँ। सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेको लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग, धोकेबाजसँग, विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस गोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जानी झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनाराभित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला फुटी फुटुस मुटुभरू अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगिरी हार पुरै मनै ल्याउला फुटे फुटोस बरुमटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार, आषाढ शुक्ल पक्ष, दशमी तिथि। तदनुसार जुलाई 24 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थ दशमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौं आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:36 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 करिब 7:40 स्वदेश गान सुनाउनेछौ, 7:40 प्रसारण गर्नेछौ बुझाउन कार्यक्रम, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम, 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 10:40 साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौ, 10:40 करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: भर्खरै प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 38 अर्जुन भन्नुहुन्छ, त्वमादि देवः पुरुषः पुराणस् त्वमस्य विश्वस्य परम निधानम् वेत्यासि वेद्यं च परम च धाम त्वया ततम विश्वमनंत रूपा। हे प्रभु, हजुर नै आदिदेव र पुराण पुरुष तथा हजुर नै यो संसारको परम आश्रय हुनुहुन्छ। सबैलाई जान्ने, सबैको जान्ने योग्य र परम धाम पनि हजुर नै हुनुहुन्छ। हे अनन्त रूप, हजुरबाट नै यो संसार परिव्याप्त छ। यो जीवन अत्यन्तै गहिरो द्वन्द्वले बनेको छ। कसैको जीवनमा घृणा जन्मियो भने घृणाको पनि अन्तिम सिमाना छैन। मान्छे कति घृणा गर्न सक्छ, कति वैमनस्यले भरिन सक्छ, यसको लेखाजोखा सम्भवै छैन। क्रोध जन्मियो जीवनमा भने त्यो क्रोधले मलाई कहाँ पुर्याउँछ, यसको लेखाजोखा कहिले पनि गर्न सकिँदैन। प्रारम्भिक बिन्दु त थाहा हुन्छ, तर अन्तिम बिन्दु कहिले पनि थाहा हुँदैन। मलाई क्रोध जन्मियो त्यो त थाहा हुन सक्छ, तर त्यो क्रोधले मलाई अब कहाँ पुर्याउँछ त्यो थाहा नै हुन सक्दैन। एकातिर क्रोध घृणा वैमनस्यको पनि कुनै सिमाना छैन भने अर्कोतिर प्रार्थनाको पनि कुनै सिमाना छैन। जब हृदयमा प्रार्थना जन्मिन्छ, त्यो प्रार्थनाको अगाडि सगरमाथाहरू पनि शिर निचा गर्न थाल्छन्। असली प्रार्थना त्यो होइन जहाँ मैले केही मागेको छु, माग्नु त कुरूपता हो। असली प्रार्थना त्यो हो जहाँ म जीवनले जे दिएको छ, जीवनमा जे छ त्यसको प्रशंसा गरिरहेको हुन्छु, गुणगान गरिरहेको हुन्छु। प्रार्थना जब हृदयमा जन्मिन्छ त्यसको कुनै सिमाना हुँदैन। त्यो प्रार्थनाले मलाई अनन्त लोकसम्मको यात्रा गराउँछ। त्यो प्रार्थनाले मलाई विस्मित बनाउँछ, चमत्कारका नयाँ द्वारहरू खोलिदिन्छ, र त्यो प्रार्थनाले जीवनमा जे असम्भव छ त्यसलाई पनि सम्भव बनाउन थाल्छ। एउटा व्यक्तिलाई स्वरको दर्जामा पुर्याउन थाल्छ प्रार्थनाले। घृणाले व्यक्तिलाई राक्षस बनाउँछ, देवतालाई पनि दानव दैत्यको हैसियतमा पुर्याउँछ। र यी दुवै जब जन्मिन थाले त्यतिखेर सतर्क हुनुपर्छ। पछि सतर्क भएर केही अर्थ हुँदैन। क्रोधको अग्निमा म जल्न थालेँ भन्ने सुरुमै थाहा भयो, त्यति सजगता छ भने त्यो क्रोधले मलाई धेरै बिगार्दैन। सजगता सहितको क्रोध, सजगता सहितको वैमनस्य, सजगता सहितको घृणा अत्यन्तै कमजोर हुन्छ। सजगता यस्तो जादुको छडी हो कि नकारात्मक कुरामा त्यसलाई प्रयोग गर्यो भने त्यो नकारात्मक कुरा घट्छ। अर्कोतिर यदि मेरो हृदयमा प्रेम जन्मिरहेको छ र म सजग भएँ भने प्रेम फेरि दिन दुई गुणा रात चौगुना बढ्न थाल्छ। सजगता यस्तो जादुको छडी हो जसले नकारात्मक वृत्तिहरूलाई त कम गर्दै लैजान्छ, सकारात्मक वृत्तिहरूलाई अत्यन्तै बढाउँदै लैजान्छ। प्रारम्भमै म सजग हुन थालेँ भने मलाई सजिलो हुन्छ। एकपटक क्रोधको या वैमनस्यको या घृणाको या द्वेषको आगोले मलाई गहिरोसँग सताउन थाल्यो, त्यसपछि सजग हुन खोजेँ भने मलाई निकै गाह्रो हुन्छ, निकै समय लाग्छ। त्यसकारणले जीवनमा सदा सजगता अपनाउनु पर्छ। सजगताको अभावमा कतिखेर पनि जीवनमा नकारात्मक गुण छिर्न सक्छ, र आज सानो नकारात्मक गुण छिरेको छ भने त्यसले मलाई भोलि निकृष्ट बनाउँदैन भन्न सकिँदैन, त्यति बलवान हुन्छ। किनभने मनुष्यको हृदय सबैभन्दा उर्वर भूमि हो, जे रोप्यो त्यो हजारौँको संख्यामा फल्न थाल्छ। जे रोप्यो त्यही, घृणा रोप्यो घृणा अङ्कुरित हुन थाल्छ, त्यसले हजारौँ नयाँ बीजहरूलाई जन्माउन थाल्छ। प्रेम रोप्यो कि प्रेमको बढोत्तरी हुन थाल्छ, अब दिन दुई गुणा रात चौगुना बढ्न थाल्छ। अर्जुनको जीवनमा नकारात्मकताको अन्त्य भयो। अर्जुनले देखे, जाने, बुझे, अनुभव गरे, र अर्जुन गहिरोमा एउटा स्वाभाविक सकारात्मकताको नयाँ वृत्तिभित्र प्रवेश गरे। बलजफ्ती ल्याइएको सकारात्मकता होइन, एउटा स्वाभाविक सकारात्मकता। त्यो सकारात्मकता पनि कस्तो भने, जब ईश्वरको दर्शन भइसक्छ त्यसपछि आउने सकारात्मकता। त्यसपछिको सकारात्मकता मात्र प्रार्थना बन्छ। अब हेर्नुहोस् त, प्रशंसा नै प्रशंसा, गुणगान बाहेक अर्जुन केही पनि गर्दैनन्। के भन्छन्? हे प्रभु, हजुर नै आदिदेव। आदिदेव यानी देवहरूका पनि पहिलो देव। थुप्रो देवी देवताहरू देखेका थिए अर्जुनले, शक्ति केन्द्रहरू देखेका थिए त्यो विश्वरूपमा। अब भन्छन् ती, मैले जे देखेँ प्रभु ती त केही पनि होइन रहेछन्, हजुरका सानै एउटा अङ्ग। यी देवी देवताको त हजुरको अगाडि कुनै अस्तित्व रहेनछ। हजुर त तिनीहरूको पनि देवता, देवताहरूको पनि देवता। अघिल्लो श्लोकमा भनेका थिए गरिएसे, यानि हजुर त गुरुहरूका पनि गुरु। अब भन्दैछन् हजुर त देवताको पनि देवता। मैले देखेँ यी सबै प्रकाशित देवी देवताहरू, 33 कोटी देवी देवताहरू मैले देखेँ। हजुरको विराट देहको सानो अंशमा तिनीहरू समाहित रहेछन्, तर तिनको आफ्नो बल रहन्छ। कुनै पनि देवी देवताको आफ्नो बल हुँदैन, आफ्नो शौर्य हुँदैन, आफ्नो प्रकाश हुँदैन, आफ्नो निजी शक्तिको स्रोत हुँदैन। ती सबैले ईश्वरबाट प्राप्त गर्ने हुन्, त्यही सच्चिदानन्दबाट प्राप्त गर्ने हुन्। अर्जुनको जीवनमा यो स्पष्ट भयो। अब अर्जुन जहाँ झुके पनि त्यही सच्चिदानन्दको चरणमा झुक्छन्। अब अर्जुन साम्प्रदायिक रहेनन्। अब अर्जुनले मेरो देवता ठुलो तेरो देवता सानो भन्न छोडे, मेरो गुरु ठुलो तेरो गुरु सानो, यस्तो नीच भावनाबाट अर्जुनको हृदय सहसा मुक्त भयो। त्यति मात्र नभएर अर्जुन देखे कि जहाँ झुके पनि, वरको वृक्ष देखेर झुके पनि, पिपलको वृक्ष देखेर झुके पनि, धतुरुको अगाडि झुके पनि, साक्षात सच्चिदानन्दकै अगाडि झुकेको रहेछु भन्ने अनुभव गर्न थाले अर्जुनले। अब अर्जुनको जीवनमा प्रज्ञा जन्मियो। उपनिषदहरू भन्दछन् प्रज्ञानम ब्रह्मः, यो प्रज्ञा नै ब्रह्म हो। ब्रह्म ज्ञान प्रारम्भ भयो अर्जुनको जीवनमा। अब र हजुर पुराण पुरुष हुनुहुन्छ। पुराण पुरुष भनेको के हो? धेरै अर्थ हुन्छन्। एउटा त सबैभन्दा पहिलो व्यक्ति, दोस्रो जसको गुणगान गाए पनि यसैको गुणगान हुन्छ, किनभने देवी देवताहरूको शक्तिको स्रोत पनि तिमी नै रहेछौ, गुरुहरूको गुरु पनि तिमी नै रहेछौ, सिद्धहरूभित्रको सिद्धि पनि तिमी रहेछौ, र मनुष्यहरूभित्र रहेको मनुष्यता पनि तिमी रहेछौ भने, अब तिमीलाई पुराण पुरुष नभनेर मैले के भनौँ त? अर्जुन भन्दैछ, मैले जसको प्रशंसा गरौँ, जहाँ मैले प्रेम देखौँ, जहाँ आनन्द देखौँ, जहाँ मैले आफ्नो भनौँ मैले तिमीलाई नै आफ्नो भनेको रहेछु। जतातिर फर्केर मैले ढोगे पनि, पूर्व फर्केर ढोगे पनि, पश्चिम फर्केर ढोगे पनि, उत्तर दक्षिण तलतिर फर्केर ढोगे पनि, माथि फर्केर ढोगे पनि, जस्तो टिका लगाए पनि, जस्तो वस्त्र लगाए पनि, जस्तो प्रार्थना गरे पनि, मेरो प्रार्थना सबै तिमीतिरै फर्किँदो रहेछ हे जगदीश्वर। हेर्नुहोस् त अर्जुनको यो भनाई कस्तो गहिरो, कति सार्थक छ र कति आनन्दले भरिएका होलान्। आनन्दले नभरिकन पुराण पुरुष भन्न असम्भव हुन्छ। अगाडि भन्छन् हजुर नै यो संसारको परम आश्रय, यो वाक्य पनि यो शब्द पनि अत्यन्तै प्यारो छ, परम निधानम। उनले देखे अर्जुनले कि शक्तिका केन्द्रहरू त थुप्रो छन् तर सबै शक्तिका केन्द्रहरूको शक्तिको स्रोत चाहिँ एउटा परमात्मा रहेछ, त्यही अक्षरातीत परम्ब्रह्म परमात्मा रहेछ। देखे कि राक्षसहरू पनि छन्, तिनको शक्तिको केन्द्र पनि यही हो, राक्षस पनि अन्यत्र कहीँबाट शक्ति पाउन सक्दैनन्। प्रकृति छ विराट, गुरुहरू छन्, सिद्ध पुरुषहरू छन्, प्रज्ञा पुरुषहरू छन् र सारा ब्रह्माण्ड त्यही ईश्वरको शरीरमा चल्दो रहेछ। त्यही भएर ब्रह्माण्ड भनिन्छ। अण्ड भनेको शरीर, ब्रह्मको अण्ड रे, ब्रह्मको शरीर हो यो, द बॉडी अफ द सुप्रीम। त्यही भएर ब्रह्माण्ड भनियो। त्यही भएर भन्छन् कि प्रभु हजुरलाई म निधान नभने के भनौँ, अब हजुर नै एकमात्र आश्रय, म बाँचिन्जेल हजुरकै आश्रय, मृत्यु हुँदा पनि म हजुरमै ढल्ने हो भगवान्। आजसम्म मृत्युको घडीमा अन्यत्र कहीँ ढलेकै छैन कोही पनि, जीवन छँदा पनि उही, मृत्युमा पनि उही, सुखमा पनि त्यही आश्रय रहेछ, दुःखमा पनि त्यही आश्रय रहेछ। सारा ब्रह्माण्डको आश्रय त तिमी बाहेक कोही पनि छैन। जब आश्रय तिमी हौ भने सानातिना अरूको आश्रय म किन लिउँ, म अरूलाई किन पुकारौँ, कसैसँग भिक्षा माग्दै किन हिँडौँ, मलाई प्रेम गर, मलाई माया गर, लौ न मलाई केही देऊ, मलाई राम्रो आँखाले हेर, मलाई मिठो आँखाले हेर, मसँग मिठो वचन बोलिदेऊ भनेर म किन भनौँ। तिमीलाई भन्छु नि भन्नु पर्यो भने, केही दिन अगाडि एकजना हाम्रो आदरणीय व्यक्तिलाई असाध्य रोग लाग्यो भन्ने थाहा भयो, त उहाँले हामी सबैलाई भन्नुभयो कि मेरो एउटै तिमीहरूलाई अनुरोध छ, हेर अरू बेला तिमीहरू आऊ नआऊ तर मेरो मृत्युको बेलामा तिमीहरू आउनु। मैले उहाँलाई भने, हात जोडेर विन्ती गरेँ कि यो सरासर गलत वाक्य भयो, हजुरको मृत्यु हुँदैछ थाहा छ तर पनि यो कुरा भन्नै पर्ने हुन्छ, किनभने आजसम्म जीवनभर चेत्नु भएन भने अब त चेत्नुहोस् कि तपाईँको मृत्युको घडीमा अब आफन्तजन परिवारजनलाई बोलाउने होइन, अब हरिलाई बोलाउनुहोस्, त्यसलाई भन्नुहोस् कि आजसम्म त तैँले मलाई छक्काइस्, घरि मन्दिरमा खोजेँ, घरि धाममा खोजेँ, घरि तीर्थस्थलमा खोजेँ, घरि मूर्तिमा खोजेँ, घरि शास्त्रमा खोजेँ, घरि कहाँ कहाँ खोजेँ तर मैले भेटिनँ, तँ लुकिराखिस्, खबरदार मेरो मृत्युको बेलामा तँ चाहिँ आउनु, अब अरू कोही नआए पनि चल्छ, के गर्नुहुन्छ मृत्युको बेलामा अरू आएर, कसैले बचाउन सक्छन्? कसैले आजसम्म मृत्युबाट बचाए भने सुनेका छौँ, बाँच्ने खेल चलिरहन्छ तर मृत्यु कहीँ पछाडि पृष्ठभूमिमा बसिने रहेको छ, कुनै पनि बेला झपट्टा मारिहाल्छ त्यसले। त मैले भने कि हेर्नुहोस्, अब त्यो प्रार्थना आफन्त जनहरूप्रति होइन, ईश्वरप्रति फर्काउनु।